0: FM साइन्टी
1: यति बेला हाम्रो स्टुडियोको समय अनुसार बिहानको ठिक 6 बजेको छ।
2: परमेश्वर पिता, हामी तपाईँलाई हाम्रा मुक्तिदाता येशु प्रभुको नाउँमा धन्यवाद चढाउँछौ। तपाईँले उहाँलाई हाम्रो मुक्तिदाता बनाई यस संसारमा पठाउनु भयो। उहाँले हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनुभएको कारणले नै उहाँको बहुमूल्य पवित्र अनमोल रगतको दाम तिरेर तपाईँले हामी पापी अधर्मी मानिसहरूलाई मुक्ति दिनुहुन्छ। हामी तपाईँलाई कति धन्यवाद चढाउँछौ। तपाईँले यो अचम्मको प्रबन्ध गर्नुभएको छ किनकि तपाईँ हामीलाई प्रेम गर्नुहुन्छ, प्यार गर्नुहुन्छ, माया गर्नुहुन्छ, हाम्रो वास्ता गर्नुहुन्छ।

कुनै पनि प्राणी मरेपछि नरक कुण्डमा नजाओस्, सबै आत्मा बाँचोस्, सबै मरेकाहरूको आत्मा स्वर्गमा जाओस् भन्ने यो तपाईँको अघिदेखिको सनातनी इच्छा हो। अनि यसै कारण नै तपाईँले ख्रिस्त येशू प्रभुलाई हाम्रा मुक्तिदाता बनाइकन यस संसारमा हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनलाई पठाउनु भएको हो। हामी तपाईँलाई आफ्नो हृदयदेखि धन्यवाद धन्यवाद धन्यवाद चढाउँछौ। अनि आज हामी प्रार्थना चढाउँछौ, प्रभु धेरै हाम्रा प्रियहरूले यो कुरो अझसम्म सुन्नु भएको छैन, यो कुरो जान्नु भएको छैन, अनि यसै कारण प्रभु हाम्रो प्रार्थना यही छ, तपाईँ आफैले नै यो प्रसारणद्वारा यो कुरो हाम्रा प्रियहरूलाई बुझाइदिनुहोस्, उहाँहरूले येशु प्रभुको सुसमाचार सुनेर प्रभु येशु ख्रिस्टलाई आफ्ना मुक्तिदाता प्रभु भनिकन ग्रहण गर्न सकुन्। अनि जुन मुक्ति तपाईँले हामीलाई सित्तैमा दिनुभयो ख्रिस्ट येशु प्रभुमा विश्वास गर्नेहरूलाई, यो सित्तैमा पाइने मुक्ति हाम्रा प्रियहरूले पनि पाउन सकुन् भन्ने हाम्रो यही प्रार्थना छ। हामी तपाईँलाई धन्यवाद चढाउँछौ, साथसाथै हाम्रो यो पनि प्रार्थना छ, हाम्रा विश्वासी भाइ बहिनीहरू जति पनि हुनुहुन्छ, हामी त खालि प्रभुमा नयाँ जन्म पाएर त्यतिकै रहने होइन रहेछ, हामी त बढ्दै जान पर्ने बढ्दै जान पर्ने, यसकारण हामीलाई जुन प्रकारको वचनको खुराक चाहिन्छ वचन चाहिन्छ, यो पनि तपाईँले प्रभु यस प्रसारणद्वारा जति पनि दिनुहुन्छ त्यसले हाम्रा भाइ बहिनीहरूको जीवनमा ख्रिस्टीय परिपक्वता आएको होस्, अनि मण्डली चाहिँ एकदमै बलियो हुँदै जाओस्, संख्यामा मात्रै ठूलो मण्डली होइन तर आत्मिक जीवनमा पनि हामी चाहिँ एकदमै बलियो मण्डली बन्न सकौं भनी विन्ती जनाउँछौ। यसै कारण तपाईँ आफैले नै पवित्र आत्मा खन्याउनुहोस् प्रभु, पवित्र आत्माद्वारा तपाईँ आफैले नै मानिसहरूलाई एकदमै यो कुरा सुनाएर बुझाएर विश्वासमा ल्याउनुहोस्, धेरै आत्माहरू बाँच्न सकुन् तपाईँ।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
1: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लग इन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि
0: फोन नम्बर 01-4770-754, 01-4770-754 र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98-023-44-46, 98-023-44-46। अब प्रस्तुत छ कार्यक्रम जीवनको रोटी।

जय मसीह, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई गेत्सेमनी एयरपोर्ट चर्चको प्रस्तुति कार्यक्रम जीवनको रोटीमा। श्रोता, यस कार्यक्रम मार्फत प्रत्येक दिन तपाईँ आदरणीय पास्टर टेक दाहालज्यूद्वारा पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्दै आइरहनु भएको छ र आज पनि तपाईंलाई वचनद्वारा साथ दिन गइरहेका छौं। तर यो समय कार्यक्रमको शुरूआत एउटा अर्थपूर्ण गीतबाट गर्न चाहन्छौ र गीतपछि हामी उपस्थित हुने नै छौं।

यो निकै नै मिठो गीतपछि तपाईंलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छौ र अब चाहिँ कार्यक्रममा पालो भएको छ आदरणीय पास्टर टेक दाहालज्यूबाट परमेश्वरको वचन सुन्ने र ढिला नगरिकन यो समय म उहाँलाई दिन चाहन्छु।

जय मसीह की गेस्टमनी एयरपोर्ट चर्च परिवार साथै हामीसँग अनलाइनमा संगति गरिराख्नु भएको आदरणीय दाजुभाइ दिदीबहिनीहरू, म टेक ढाल सधैँ झैं एउटा नयाँ विषयमा वचन लिएर तपाईँहरूको समक्ष उपस्थित भएको छु र आजको वचनको शीर्षक रहेको छ परमेश्वरको राज्य खानु पिउनुमा होइन। पवित्र बाइबलको रोमीको पुस्तक 14 अध्यायको 17 पदमा परमेश्वरको राज्यको विषयमा यसो भनिएको छ र परमेश्वरको राज्य सम्बन्धी विशेष गरेर किङ जेम्स भर्सन बाइबलमा परमेश्वरको राज्यको विषयमा 70 चोटि लेखिएको छ भने नयाँ करारमा र स्वर्ग राज्यको विषयमा 32 चोटि जति लेखिएको छ र यी दुवै गर्दाखेरि 100 चोटि भन्दा पनि ज्यादा परमेश्वरको राज्य यानि स्वर्ग राज्यको विषयमा त्यहाँ बताइएको छ र प्रभु येशूले धेरै पटक स्वर्ग राज्यको विषयमा, परमेश्वरको राज्यको विषयमा, उहाँले धार्मिक राज्यको विषयमा उहाँले कुराहरू गरिराख्नुभयो र रोमीको पुस्तक 14 अध्यायको 17 पदमा यहाँ यसरी भनिएको छ, किनभने परमेश्वरको राज्य भनेको खानु र पिउनुमा होइन तर पवित्र आत्मामा धार्मिकता, शान्ति र आनन्दमा हो भने चाहिँ यसरी परमेश्वरको राज्यको विषयमा वर्णन गरिएको छ। धेरै समय अघि हाम्रो बिहानै बिचको वचन, दैनिक वचन प्रसारणमा कोही श्रोताले परमेश्वरको राज्यको विषयमा उहाँले मबाट सुन्नुभयो र उहाँको मनमा के लागेछ भने उहाँ हामी इसाईहरूले परमेश्वरको राज्यको विषयमा भन्नाले देशको राज्यकै विषयमा कुरा गरेको हो कि भन्ने जस्तो उहाँलाई लागेछ र उहाँले प्रश्न गरेर पठाउनु भएको थियो। परमेश्वरको राज्यको विषयमा यसरी के हो भन्ने चाहिँ सोधेर उहाँको जिज्ञासा पठाउनु भएको थियो र मैले उहाँलाई भने कि परमेश्वरको राज्य चाहिँ भौतिक कुराहरूको विषयमा यहाँ बताइएको छैन, यो चाहिँ पवित्र आत्मामा, धार्मिकतामा, शान्तिमा र आनन्दमा, र यो चाहिँ मानिसभित्र आउँदछ र यो देखिने गरी आउँदैन भन्ने चाहिँ मैले उहाँलाई बताएको थिएँ। र रोमीको पुस्तक 14 अध्यायको 17 पद जसरी अघि मैले भनिसकेको छु यो खण्डलाई म पढ्दिन्छु। यहाँ यसरी लेखिएको छ, किनभने परमेश्वरको राज्य भनेको खानु र पिउनु होइन तर पवित्र आत्मामा, धार्मिकतामा, शान्तिमा र आनन्द हो भनिकन यस खण्डमा परमेश्वरको राज्यको विषयमा यसरी बताइएको छ। र परमेश्वरको राज्य चाहिँ हाम्रो प्राणको लागि, आत्माको लागि यो महत्वपूर्ण कुरा हो। धेरै समय प्रभु येशूले परमेश्वरको राज्यलाई विभिन्न उखान र टुक्काहरूमा पनि उहाँले भन्नुभयो र उहाँले गाढधन सम्बन्धी पनि परमेश्वरको राज्यलाई दाँझ्नुभयो, बहुमूल्य कुराहरू सम्बन्धी पनि परमेश्वरको राज्यलाई उहाँले दाँझ्नुभयो। मत्तीको पुस्तक 13 अध्यायमा एउटा मानिसले एक ठाउँमा असल मोती खोज्ने व्यापारीले एउटा असल मोती भेट्नु भएछ र आफूसँग भएको सबै सर सम्पत्ति बिक्री गर्नु भएर सम्पूर्ण पैसा लगाएर एउटा सानो एउटा असल मोती उहाँले किन्नुभयो भन्ने चाहिँ उहाँले त्यसरी एउटा दृष्टान्त भन्नुभयो र यही दृष्टान्तको आधारमा हामीले मण्डलीमा गाउने पनि गर्छौं। साना साना मोती सबै बेची असल मोती किने जस्तो विश्वास गर्ने हर सबैलाई स्वर्गीय राज्य पनि हुन्छ त्यस्तो भनिकन हामीले त्यसरी गाउने पनि गर्दछौं र स्वर्ग राज्य चाहिँ हाम्रो लागि सबैभन्दा बहुमूल्य धन सम्पत्ति जस्तो भनेर चाहिँ पवित्र बाइबलले बताएको छ र यथार्थमा हामीले गइरहेर हेर्ने हो भने संसारको सबभन्दा धनी व्यक्तिले पनि संसारमा भएको कुनै पनि कुराहरू सँगै लिएर जान सक्नुहुन्न। बनाएको अर्थ एक पैसा, एक कञ्ची पनि संसारको सबभन्दा धनी व्यक्तिले पनि उहाँले लिएर जान सक्नुहुन्न, त्यो सबैलाई थाहा छ। तर सबै नै हामी त्यो सम्पत्तिको पछि लागेका छौँ, त्यो सुनको पछि हामी लागेका छौँ। तर यहाँ प्रभुको भनाइ चाहिँ स्वर्ग राज्यको खोजी गर्नुपर्छ, स्वर्ग राज्यलाई चाहिँ असल मोतीको खोजी गरे जस्तै बनाउनु पर्छ भनेर चाहिँ उहाँले त्यो भन्नुभयो। हामीले वास्तविक घटनाहरूलाई पनि इतिहासमा यानि घटेका घटनाहरू
समाचारमा हामीले हेर्दा पढ्दा सुन्दा यी घटनाहरू कतिवटा घटना हामीले सुनेका छौँ। कसैको जग्गामा चाहिँ गाडधन भएको उहाँले पत्ता लगाउनुभयो, त्यसपछि आएर त्यो जग्गा धनीलाई जति पैसा लिनुहुन्छ भने म दिन्छु, मलाई तपाईँको जग्गा चाहियो भनेर चाहिँ उहाँले त्यसरी माग्नुभयो र किन्नुभयो। किनेपछि त्यो जग्गामा जो गाडधन थियो त्यो उहाँले निकाल्नुभयो र उहाँ धेरै धनी हुनुभयो भन्ने यस्ता सत्य घटना पनि हामीले सुनेका छौँ। भने अरू सत्य घटनाहरू चाहिँ हामीले तेल खानी भएको जग्गा एकदमै कामै नलाग्ने प्रकारको जग्गा जसरी उहाँहरूले पत्ता लगाउनुभयो, त्यो पछि त्यो एकदमै दुखी गरीब भएर त्यो प्रकारले बसिरहेको मान्छे, त्यो माथि कुनै पनि उब्रा शक्ति नभएको जमिन रहेको व्यक्तिलाई उहाँले प्रशस्तै पैसा दिएर त्यो जग्गा किन्नुभयो। पछि त्यहाँबाट तेल एकदमै मुख्य रूपमा त्यसरी निक्लियो र त्यो व्यापारी पनि झन धनी हुनुभयो भन्ने पनि हामीले त्यसरी सुनेका छौँ। भने यो 2013 साल जतिको अगाडिको कुरा हो। अमेरिकाको उत्तरी क्यालिफोर्निया सेडल रिच होर्स भन्ने जग्गामा उहाँ त्यो जग्गाको मालिक श्रीमान श्रीमती उहाँहरू हिँड्नु जानु हुँदो रहेछ र यसरी हिँड्दै गर्दाखेरि अक्समा धेरै वर्ष त्यही बाटो उहाँहरूकै जग्गामा त्यसरी वरिपरि घुम्नु भएछ। तर एक दिन त यसो केही माथि उठेको जस्तो उहाँले देख्नु भएछ र त्यसलाई मजाले खनेर निकालेको त त्यहाँभित्र त सुनै सुनको सिक्काहरू रहेछ र पछि बिक्री गर्दाखेरि नेपाली 30 करोड जतिको त्यसको मूल्य भएछ। उता अमेरिकाको $2 मिलियन 20 लाख डलर जतिको त्यो सुन बेच्दा त्यो मूल्यमा उहाँहरूले जो सुनको सिक्काहरूलाई असर्फीहरूलाई परिणत गर्नुभएछ। र आदरणीय ख्रिस्ट प्रेमी दाजुभाइ दिदीबहिनीहरू, यो जमिनमा त्यसरी गाडिएका धनहरू सम्बन्धी विश्वव्यापी रूपमा कहिले हिरा भेटाइएको, कहिले यही प्रकारको सुनहरूको असर्फीहरू भेटाइएको, कहिले ज्वारतहरू भेटाइएको, यस्ता यस्ता कुराहरू हाम्रो कानमा सुन्नको लागि आइराख्दछ। भने जस्तै स्वर्ग राज्य भेटाउनु चाहिँ ती कुराहरू भन्दा पनि ज्यादा ठूलो गाडधन हो भनिकन प्रभुले यही प्रकारले स्वर्ग राज्यलाई दाज्नु भएको छ। र अघि नै मैले तपाईँहरूलाई पढेर सुनाइसकेँ कि परमेश्वरको राज्य चाहिँ यो चाहिँ पवित्र आत्मामा शान्ति हो, धार्मिकता हो र आनन्द हो। र जब हामी हाम्रो विश्वासले त्यो गाडधन ख्रिस्ट येशूलाई भेटाउँदछौँ त्यो अवस्थामा त्यहाँ हामीले आनन्द महसुस गर्छौँ, हाम्रो विश्वासमा हामीले शान्ति महसुस गर्छौँ र हामीले त्यहाँ आनन्द धार्मिकताको हामीमा परिणतहरू यानि धार्मिक जीवन जिउन हामी सुरु गर्दछौँ। परमेश्वरको राज्य मुख्य रूपमा बाहिरी कुराहरूको विषय होइन, यो पवित्र आत्माद्वारा हाम्रो हृदयभित्र परमेश्वरले उत्पन्न गर्नुहुने जीवन हो। र जब म सानो थिएँ एक प्रकारको अशान्ति म भित्र थियो। मैले सोच्दथे त्यो सानो दिमागमा नै मेरो एक दिन आमा बितेर जानुहुनेछ, बुवा बितेर जानुहुनेछ र परिवारका सदस्यहरू दाई भाइ दिदी बहिनी सबै नै

भन्ने त्यो प्रकारको अशान्ति मभित्र पस्दथ्यो, म भित्र हुन्थ्यो र म व्याकुल हुन्थेँ। र त्यही कुराहरूलाई लिएर मैले आमालाई सोधेँ, लगायत वरिपरि भएका पुजारीहरू, स्कुलका टिचरहरूलाई सोधेँ, उहाँहरू कसैले पनि दिनुभएको उत्तरले म सन्तुष्टि भएन। मेरो हृदयले त्यो गाडधनलाई स्वीकार गरेन। तर अन्तिममा जब ख्रिस्ट येशूलाई मुक्तिदाता भनेर मैले विश्वास गरेँ र पवित्र बाइबलमा जीवन पछिको जीवन बताइएको कुराहरू मैले बाइबल पढ्दाखेरि पाएँ, र त्यसपछि मेरो हृदयमा कता कता के भयो, पैसा नभए पनि सन्तुष्टि, जागिर नभए पनि सन्तुष्टि, कसैले घृणै गरे पनि सन्तुष्टि, एक प्रकारको आनन्द मेरो हृदयभित्र छिर्यो र त्यो आनन्द अविरल अहिलेसम्म यानि सदा सर्वदा रहि नै रहेको छ। र परमेश्वरको राज्य अघि रोमीको पुस्तक 14:17 खानु पिउनु यानि भौतिक आमदानी आर्जनमा होइन भन्छ, त्यहाँ स्पष्ट भनिएको छ, तर धार्मिकतामा आनन्दमा शान्तिमा हो भनेर चाहिँ यस प्रकारले त्यहाँ बताइएको छ। मेरो गरिबीताको समय, अपुगको समय, यी सबै प्रकारको अवस्थाको समय भए तापनि जब मैले ख्रिस्ट येशूलाई मुक्तिदाता भनेर पाएँ, मेरो हृदयमा असल मोती मैले भेटे जस्तो लाग्यो। त्यो पछि मलाई कहिले पनि त्यो प्रश्न आएन। मेरो हृदयको प्रश्नको उत्तर त्यहाँ सुरु भइ नै गयो र त्यो प्रश्नको उत्तर भएपछि बाइबल सत्य रहेछ भनेपछि बाइबलको वचनहरू मैले पढ्न सुरु गरेँ। र बाइबलको वचन पढ्न सुरु गर्दाखेरि रक्सी, चुरोट, जाँड, खैनी लगायत कतिवटा लागु पदार्थहरू खाँदाखेरि शरीर बिग्रिने रहेछ भन्ने कुरा मैले थाहा गरेँ र ती कुराहरू बाइबलले निषेध पनि गरिएको रहेछ। त्यो असल र खराबको ज्ञान दिने रुखको फल जस्तो नै हो भन्ने चाहिँ मैले त्यहाँ देखे पछाडि ती कुराहरू मैले छुइनँ। त्यस्तै प्रकारले बाइबलले जो जिन्दगी साँगुरो बाटोबाट हिँड्नुपर्छ भन्ने चाहिँ सिकाएको कुराहरू, त्यही अनुसार मैले जिन्दगी ढाल्दै गएँ र ती कुराहरूबाट बिस्तारै बिस्तारै म विश्वासबाट हिँडेकोले गर्दाखेरि धार्मिकता म भएकोमा आउन सुरु गरेछ। र परमेश्वरको राज्यको पहिलो चिन्ह चाहिँ धार्मिकता हो। जब ख्रिस्टले हाम्रो हृदयमा शासन गर्नुहुन्छ, हाम्रो जीवन परिवर्तन हुन थाल्छ, हामी परमेश्वरको वचन अनुसार जिउन, पापबाट फर्कन, अरूहरूलाई क्षमा गर्न, परमेश्वरलाई प्रसन्न पार्ने काम गर्न हामी सुरु गर्दछौ र त्यसैलाई खासमा धार्मिकता भनिएको रहेछ। परमप्रभु परमेश्वरले उत्पत्तिको पुस्तक 12 अब्राहमलाई उहाँले बोलाउनु भयो र अब्राहमले ती कुराहरूको प्रमाण थाहा नपाए तापनि विश्वासमा उहाँ हिँड्नुभयो र अब्राहम विश्वासबाट हिँड्नु भएको कारणले गर्दाखेरि उहाँलाई धार्मिक व्यक्ति भनेर ठानियो यानि गनियो भनिकन बाइबलले बताउँदछ। हामी विश्वासमा परमेश्वरको वचनलाई हामीले हृदयमा हाम्रो आत्माले स्वीकार गरेर हामीले लिएर परमेश्वरको वचन अनुसार विश्वासमा हिँड्नुलाई चाहिँ धार्मिकता भनेर चाहिँ बाइबलले बताएको छ। हामी आफ्नै कामद्वारा धर्मी त बन्न सक्दैनौँ किनकि हामीले मुक्ति र उद्धार हाम्रो कामबाट हामी पाउन सक्दैनौँ। येशु ख्रिस्टमाथिको विश्वासद्वारा हामी धार्मिक ठहरिँदछौँ अनि उहाँको धार्मिकताले हाम्रो दैनिक जीवनलाई परिवर्तन गर्न थाल्दछ यानि सक्दछ। र जबसम्म मैले ख्रिस्ट येशूलाई मुक्तिदाता

0: भित्र आएछ र जे मन लाग्यो मैले गर्न छोडे, कुनै पनि कुराहरू गर्न अघि मैले प्रार्थना गरेर पवित्र आत्मा परमेश्वर म यो गरौं कि नगरौं भन्छ, मैले यसरी सोध्न थालेँ र यो चाहिँ धार्मिकता रहेछ, विश्वासमा चल्नु धार्मिकता रहेछ र मेरो जीवन दैनिक यो प्रकारले परिवर्तन हुँदै गयो र परमेश्वरको राज्य खानु पिउनुमा होइन तर धार्मिकता भन्ने कुरा, धार्मिकता शान्ति र आनन्द भन्ने कुराहरूमा यो धार्मिकता मेरो जीवनमा म जवान भए पनि यो प्रकारले परिवर्तन भएर देखिन सुरु गर्यो। म पहिला प्रभुलाई नपाएको समयमा पैसाको पछि लाग्दथेँ, यानि कसै अरूहरूलाई बरु हानि होस् मलाई फाइदा होस् भन्ने स्वार्थको पछि लागेको थिएँ। तर पवित्र बाइबलले त अरूहरूलाई पहिलो स्थान दिनुपर्छ भन्ने चाहिँ भनेको कारणले गर्दाखेरि मैले आफ्नो विचार, आफ्नो जिन्दगी त्यो प्रकारले परिवर्तन यानि बदल्न सुरु गरेँ जसलाई पवित्र बाइबलले धार्मिकताको संकेत दिएको छ। र त्यस्तै गरेर अर्को चाहिँ परमेश्वरको राज्यको अर्को चिन्ह चाहिँ शान्ति, पवित्र आत्मामा शान्ति भन्ने चाहिँ बताइएको छ। र अघि नै मैले तपाईँलाई मेरो जीवनको उदाहरण दिइहालेँ, म सानै हुँदाखेरि पनि ममा शान्ति थिएन किन मानिसहरू मर्छन्, मेरो आमा एक दिन मर्न गइराख्नु भएको छ, मेरो बुवा एक दिन मर्न गइराख्नु भएको छ, दाजुभाइ दिदी बहिनी सबै मर्न गइरहेको छ, म मर्न गइरहेको छु भने हामी कहाँ जान्छौँ भन्ने त्यो भावनाले, त्यो विचारले मलाई खाइराखेको थियो। म भित्र बिस्तारै बिस्तारै कुटु कुटु कुटु कुटु खाइरहेको अवस्था थियो। तर जुन समय मैले ख्रिस्ट येशूलाई मुक्तिदाता भनेर चिने र मसीहा येशूमा पाप क्षमा छ र ख्रिस्ट येशूले जो क्रुसमा बलि गर्नुभयो उहाँले बगाउनु भएको रगतमा मैले जान अजानमा गरेको पापको पूर्ण क्षमा छ र उहाँको शरीर जो क्रुसमा बलि गर्नुभयो र क्रुसमा बलि गर्नुभएको जो शरीरको बलिले मेरो आमाको गर्भबाट लिएर आएको मूल पापबाट मलाई छुटकारा दिँदछ भन्ने त्यो सत्यता जब मैले थाहा पाएँ, त्यो पछि मभित्र एक प्रकारको अविरल शान्ति जो पहिलाको अशान्ति म वर्णन गर्न सक्दिन। अब भर्खरको सानो बच्चा किन त्यो प्रकारको अशान्ति, म कहाँ जाँदैछु, म को हुँ, हामी सबै किन मर्नुपर्छ भन्ने कुराहरूको प्रश्नले जुन प्रकारको अशान्ति थियो त्यो अशान्तिले मलाई कुटु कुटु खाइरहेको थियो। तर जब मैले ख्रिस्ट येशूलाई मुक्तिदाता भनेर विश्वास गरेँ त्यो पछि एउटा अविरल शान्ति म भित्र प्रवेश गर्नुभयो। त्यो चाहिँ परमेश्वरको राज्यको एउटा चिन्ह रहेछ जसलाई यहाँ शान्ति, दोस्रो शान्ति भनिएको छ। परमेश्वरको राज्यले शान्ति पनि ल्याउँछ, संसारले दिने शान्ति अस्थायी हुन्छ तर येशूले कठिन परिस्थितिको बीचमा पनि शान्ति दिनुहुन्छ। प्रभु येशूले भन्नुभयो एक पटक, शान्ति म तिमीहरूको निम्ति छोडेर जान्छु, मेरो शान्ति म तिमीहरूलाई दिनेछु भनिकन योहन्नाको पुस्तक 14:27 उहाँले यी कुराहरू भन्नुभयो। र अर्को पटक उहाँले यो पनि भन्नुभयो, जुन शान्ति म तिमीहरूलाई दिन्छु त्यो संसारले दिने खालको शान्ति होइन तर मेरो शान्ति चाहिँ यो अविरल शान्ति हो, अनन्तसम्म त्यो आनन्द, त्यो धार्मिकता र त्यो शान्ति ल्याइराख्ने खालको शान्ति हो भन्छ उहाँले त्यसरी भन्न खोज्नुभएको छ। जब पवित्र आत्माले हाम्रो हृदयमा शासन गर्नुहुन्छ हामी डर र चिन्ताद्वारा नियन्त्रित अब हुँदैनौ, हामी भन्न सक्छौं परमेश्वर मसँग हुनुहुन्छ, परमेश्वर मेरो जीवनको नियन्त्रणमा हुनुहुन्छ, म उहाँमाथि भरोसा गर्न सक्छु भनेर चाहिँ यो प्रकारले त्यो शान्ति हामीले वर्णन गर्न सक्छौं। र प्रभु येशूलाई शान्तिको राजकुमार भनेर पनि त्यो शब्दहरूबाट उहाँको परिचय दिने गरिन्छ र प्रभु येशू शान्तिदाता पनि हुनुहुन्छ र उहाँको एउटा ईश्वरीय गुण चाहिँ शान्ति दिने पनि हुनुहुन्छ। जुन समयसम्म मैले मसीहा येशूलाई मुक्तिदाता भनेर विश्वास गरेको थिइनँ त्यो समयसम्म म अशान्तिबाट भरिएको व्यक्ति थिएँ र आज संसारमा मानिसको धन हुन सक्छ, मान हुन सक्छ, सौन्दर्यता हुन सक्छ, शक्ति हुन सक्छ, यी चार कुराले नै संसारलाई शासन गरेको छ दुष्ट आत्माले. तर मानिसभित्र शान्ति नहुन सक्छ. एउटा मानिसले 2 लाखको खाट किन्न सक्नुहोला तर निन्द्रा किन्न सक्नुहुन्न. लगायत यी यस्ता प्रकारको समस्याहरूमा भएर मानिसहरू गई नै राख्नु भएको छ. तर यहाँ जब हामीले हाम्रो आमाको गर्भमा सृष्टि गर्नुहुने परमेश्वर मसीहा येशु मेरो पाप क्षमा गर्नको लागि उहाँ क्रुसमा बलि हुनुभयो र उहाँले हामीलाई यति धेरै प्रेम गर्नुभयो मलाई कि उहाँ आएर क्रुसमा बलि हुनुभयो र मैले पाउनुपर्ने कष्ट उहाँले पाउनुभयो भनिकन जब हामी यो सत्यतालाई विश्वास गर्दछौं यस अवस्थामा हामीभित्र शान्तिले प्रवेश गर्दछ. हाम्रो जिन्दगी उहाँमा टुङ्गो लाग्दछ. प्रियहरू, हामीले पुरानो करारमा न्यायकर्ताको पुस्तकमा गिदियन यानि इजरायलीहरू बडो कष्टको समयमा हुनुहुन्थ्यो. त्यो समयमा यहाँ गिदियनले जो जौ चाहिँ यो अङ्गुर पेल्ने कोलमा कुटिरहेको थियो लुकाएर डरले थरथर काम्दै लुटेराहरू आउलान् पनि चाहिँ गरिराख्नु भएको थियो. त्यहाँ एकजना स्वर्गदूत आउनुभयो र उहाँलाई भन्नुभयो, ए वीर मानिस, तँसँग परमेश्वर हुनुहुन्छ भनेर चाहिँ उहाँले त्यसरी भन्नुहुँदाखेरि गिदियनले विश्वासै गर्न सक्नु भएन. म यसरी लुकेर डराएर थरथर कामेर आफ्नो अन्नपात कुटिरहेको छु, त्यो पनि अङ्गुर पेल्ने ठाउँमा जौ कुटिरहेको छु भनेर चाहिँ उहाँले त्यसरी भन्नुहुँदाखेरि आफूले आफूलाई नै वीर भनेर उहाँले विश्वास गर्नुभएको थिएन. तर पछि गएर उहाँले थाहा पाउनुभयो उहाँ त स्वर्गदूत हुनुहुँदो रहेछ भनेर चाहिँ थाहा पाउनु भएपछि उहाँले परमेश्वरको नाम यहोवा शालोम भनेर चाहिँ राख्नुभयो, शान्तिका परमेश्वर भनेर चाहिँ गिदियनले सृष्टिकर्ता परमेश्वरको नाम चाहिँ यहोवा शालोम भनेर चाहिँ त्यसरी राख्नुभयो. उहाँ शान्तिको परमेश्वर, शान्ति दिनुहुने परमेश्वर भनेर चाहिँ त्यसरी राख्नुभयो. र जब सृष्टिकर्ता परमेश्वर मसीहा येशु हुन भइकन मुक्तिको कार्य गर्नको लागि कन्या मरियम मार्फत जन्मनु भयो र क्रुसमा उहाँले हाम्रो पाप उठाइ लग्नको लागि बलि हुन भन्दा अघि पनि जब चेलाहरूसँग यताउता परमेश्वरको राज्यको सुसमाचार प्रचार प्रसार गर्दै हिँड्नु हुँदाखेरि एकपटकको कुरा हो, यहाँ चेलाहरू डुङ्गामा थिए, बिहानको झिसमिस हुन लागेको थियो, उहाँहरू समुन्द्रमा हुनुहुन्थ्यो. त्यो समयमा प्रभु हिँड्दै हिँड्दै आउनुभयो. आउनु भए पछाडि उहाँहरू डराउनु भयो, भूत होला भने चाहिँ उहाँहरू चेलाहरू डराएर चाहिँ कालिन लागे पछाडि उहाँले भन्नुभयो कि म हुँ, नडराओ, तिमीहरूमा शान्ति भने चाहिँ उहाँले त्यो शान्ति त्यहाँ छर्नुभयो, शान्ति उहाँले दिनुभयो. र परमेश्वर जब चेलाहरूसँग हुनुहुन्थ्यो उहाँहरूलाई त्यो आपत्ति विपत्तिको समयमा पनि उहाँले शान्ति दिनुभयो. अर्को पटक हामी झिलको पारिपट्टि जाउँ भनिकन प्रभुले चेलाहरूलाई भन्नुभयो. जाँदै गर्नुहुँदाखेरि प्रभु डुङ्गाको एक छेउमा सिरानी लगाउनु भएर सुतिराख्नु भएको थियो. त्यहाँ ठुलो आँधी बेरी आयो, आँधी बतास आयो, त्यो समुद्रको पानी नै डुङ्गाभित्र पस्न सुरु गरियो. चेलाहरू त एकदमै डराए, कालिए र त्यसो हुँदाहुँदै प्रभुलाई उनीहरूले भन्न सुरु गरे कि तपाईँले हामीलाई वास्ता छैन भनेर प्रभुलाई पो दोष लगाउन उनीहरूले सुरु गरे. प्रभु उठ्नुभयो, शान्त भइजाओ भन्छ, त्यो आँधी बतासलाई उहाँले शान्ति बनाउनु भयो. अनि त्यसपछि उहाँले चेलाहरूलाई भन्नुभयो, तिमीहरूमा विश्वास छैन. र शान्ति हुनको लागि उहाँ सृष्टिकर्ता परमेश्वर मसीहा येशु सत्य हुनुहुन्छ भन्ने कुराको विश्वास, उहाँको राज्य चाहिँ हामीभित्र आएकै हुनुपर्छ. या चेलाहरूको अल्प विश्वासको कारणले गर्दा सृष्टिकर्ता परमेश्वर उहाँहरूसँग हुन भए तापनि त्यो आँधी बेरीमा उहाँहरू नराम्रोसँगले डराउनु हो भने जस्तै, प्रिय दाजुभाइ दिदीबहिनीहरू, प्रभु येशूले मत्तीको पुस्तक 28:20 खमा म तिमीहरूसँग जगतको अन्तसम्म सँगै हुनेछु भने चाहिँ उहाँले त्यसरी भन्नुभएको छ. र त्यो कुरालाई तपाईँले विश्वास गर्न सक्नु भएन, मेरो साथमा मसीहा येशू पवित्र आत्मामा हुन भइकन मेरै साथमा हुनुहुन्छ, यतिखेर नै हुनुहुन्छ भन्ने कुरा तपाईँले विश्वास गर्न सक्नु भएन भने दुष्ट आत्माले तपाईँहरू मेरो जीवनबाट शान्ति चोर्न सक्छ. र परमेश्वरको राज्य हामी भित्र हुन भए तापनि हामी अशान्तिमा फेरि चेलाहरू जस्तो नै व्याकुल हुन सुरु गर्दछौँ। तर उहाँको राज्य जब विश्वासबाट हामी भित्र आउँदछ र उहाँको राज्यको एउटा चिन्ह चाहिँ शान्ति हो र उहाँले भन्नुभयो शान्ति जो म तिमीहरूलाई छोडेर जान्छु त्यो प्रकारको शान्ति संसारले तिमीलाई दिन सक्दैन भनिकन प्रभुले त्यो स्पष्ट गर्नुभएको छ। त्यसै गरेर धार्मिकताको राज्यको अर्को चिन्ह चाहिँ पवित्र आत्माद्वारा आनन्द हो र यो चाहिँ तेस्रो चिन्ह हो जो हामीले रोमीको पुस्तक 14 सुरुवातमा हामीले पढेका छौँ। विश्वासीहरूमा आनन्द सबै कुरा राम्रो भएकोमा मात्र निर्भर गर्दैन, हामी रोइरहेको अवस्थामा पनि आनन्दित हामी हुन सक्दछौँ, हामी परीक्षाबाट गुज्रेर जाँदै गरेको समयमा पनि हामी भित्रको त्यो घाम टलक्क लागेको अवस्था जस्तो त्यो आनन्द हामी भित्र हुन सक्दछ किनकि पवित्र आत्मा हामीसँग सधैँ रहिराख्नु भएको हुन्छ र उहाँको आनन्द चाहिँ हामी भित्र रहन्छ र नेहेमियाले भने जस्तो नै परमेश्वरको आनन्द मेरो बल हो भन्न चाहिँ हरेक परिस्थितिमा हामी आनन्दित रहन सक्छौँ। परिस्थितिले आनन्द ल्याउने या आनन्द नल्याउने भन्ने विश्वासीमा ती कुराहरूमा भर पर्दैन भनेर भर्खरै मैले तपाईँहरूलाई भनिसकेँ र हाम्रो आनन्द चाहिँ परिस्थितिबाट उत्पन्न हुँदैन, यो हाम्रो आनन्द चाहिँ हाम्रो जीवनमा परमेश्वरको उपस्थितिबाट आउँदछ। रोमीको पुस्तक 14:17 अघि नै हामीले पढिसकेका छौँ परमेश्वरको राज्य खानु पिउनुमा मात्र होइन तर धार्मिकता शान्ति र आनन्दमा छ भन्ने चाहिँ त्यसरी बताइएको छ र प्रभुको आनन्द हामीमा रहेको हुनपर्छ, यो विश्वासबाट हामीमा रहने कुरा हो किनकि विश्वासबाट हामीलाई थाहा हुन्छ पवित्र आत्मा परमेश्वर हामीसँग सदा सर्वदा हुनुहुन्छ, प्रभुको उपस्थिति हामीसँग सदा सर्वदा हुनुहुन्छ र उहाँ जब हामीसँग हुनुहुन्छ भने उहाँको आनन्द हामीमा रहन्छ र फिलिपीको पुस्तक 4:4 प्रभुमा सधैँ आनन्द गर, म फेरि पनि भन्छु आनन्द गर भनिकन त्यस खण्डमा लेखिएको छ। यहाँ आनन्द गर्नको लागि दोहोऱ्याइएको छ किनकि दुष्टले हाम्रो विश्वासबाट ख्रीष्ट येशूले दिनुभएको आनन्द जो विश्वासबाट दिनुभएको छ त्यसलाई चोरेर लान नसकोस् भनिकन यहाँ दोहोऱ्याएर भनिएको छ र भनिन्छ फिलिपीको पुस्तक 4:4 पौल प्रेरितलाई जब परमेश्वरले परमेश्वरको वचन दिनुभयो यो समय उहाँ जेलमा हुनुहुन्थ्यो, घृणाभित्र हुनुहुन्थ्यो, उहाँ समस्यामा हुनुहुन्थ्यो, पिटाई खानुभएको थियो, जेलको चिसो भुइँमा हुनुहुन्थ्यो र जिन्दगी बर्बाद भएको समयमा यहाँ परमेश्वरले दिँदै गर्नुभएको जो वचन छ त्यो वचनले चाहिँ यहाँ भनिरहेको छ प्रभुमा सधैँ आनन्द गर, म फेरि पनि भन्छु आनन्द गर भन्न चाहिँ त्यहाँ बताइएको छ र यो चुटाई खाएको अवस्थामा, रगताम्य अवस्थामा, चिसो भुइँको अवस्थामा, घृणाको अवस्थामा, खुट्टामा तुरुङ, हातमा नेल भएको अवस्थामा यहाँ पौल प्रेरितलाई परमेश्वरले भन्दै हुनुहुन्छ कि यो लेखक छोरा प्रभुमा सधैँ आनन्द गर, फेरि पनि म भन्छु आनन्द गर भनेर परमेश्वरको इच्छा चाहिँ हामीले आनन्द गरोस् भन्ने नै छ र हामीले आफूले आफूलाई सोध्नुपर्छ कि हामी जिन्दगीमा आनन्द गरिरहेका छौँ कि हामी बड जिन्दगी तडपेर बिताइरहेका छौँ र प्रभुको आनन्द हाम्रो जीवनबाट दुष्ट आत्माले खोजेको खण्डमा हामी परमेश्वरको इच्छा अनुसार चलेको हुँदैन भनिकन बाइबलले यो स्पष्ट गर्दछ। पहिलो थेसलोनिकीको पुस्तक 5:16-18 प्रभुमा यहाँ पनि सधैँ आनन्दित रहो भनेर चाहिँ भनिएको छ, निरन्तर प्रार्थना गर र यो नै परमेश्वरको इच्छा हो भनेर पनि यहाँ स्पष्ट भनिएको छ र यो खण्डलाई पनि म पढ्दिएँ। यो खण्ड हुनेछ पहिलो थेसलोनिकीको पुस्तक पाँच अध्यायको सोह्रदेखि अठार पद, सधैँ आनन्दित रह, निरन्तर प्रार्थना गरिरह, सबै परिस्थितिमा धन्यवाद दियो, किनकि ख्रीष्ट येशूमा तिमीहरूको लागि परमेश्वरको इच्छा यही हो। अब म एकैचोटि पहिलो थेसलोनिकीको पाँच अध्यायको सोह्र र अठार पदको ख खण्ड पढिदिन्छु। सधैँ आनन्दित रहो किनकि ख्रीष्ट येशूमा तिमीहरूको लागि परमेश्वरको इच्छा यही हो भन्ने चाहिँ यस खण्डमा भनिएको छ। र सधैँ आनन्दित रहोस् भन्ने उहाँको इच्छा छ, र हामी पनि हाम्रो बालबच्चाहरूलाई सधैँ आनन्दित रहोस् भन्ने हामी चाहन्छौँ। उनीहरूले भरे के खाने होला भनेर गाडामा हात लगाएर सुर्ता गरिरहेको छ, आउने महिनामा फी कसरी तिर्ने होला भनेर गालामा हात लगाएर सुर्ता गरिरहेको छ, अब यो लुगा फाटेपछि के कुन लुगा कसरी किन्ने होला भनेर चाहिँ सुर्ता गरिरहेको छ भने हामी खुसी हुँदैनौँ आमाबुवाहरू, किनकि हामी पापी स्वभावकै मानिसहरूको छोरा छोरीहरू त उनीहरू त्यो प्रकारको अवस्थामा भएर एकदम दुःख पीडित एकदम सुर्तामा भएर गइरहेको हामीले देख्यौँ भने हामी स्वयं पनि खुसी हुँदैनौँ। भने उहाँ असल पिता, उहाँ धर्मी पिता, उहाँ पनि हामी दुखी एकदमै सुर्ता फिक्री लिएर जीवन जिएको आदि इत्यादि सबै परिस्थितिमा धन्यवाद दिन नसकेको त्यस प्रकारले उहाँले हामीलाई देख्नुभयो भने हामीले उहाँको चित्त दुखाउँदछौँ, उहाँ हामीप्रति दुखी हुनुहुन्छ। त्यसले गर्दाखेरि प्रियहरू, धेरै विश्वासीहरूले मैले कसरी परमेश्वरको राज्यमा उहाँको इच्छा अनुसार जिउने होला भन्ने चाहिँ यो प्रकारको प्रश्न गरिन्छ, र एउटा उहाँको इच्छा पूरा गर्ने कुराहरू चाहिँ हामी सधैँ आनन्दित रह्यौँ भने पनि हामीले उहाँको इच्छा पूरा गरेको हुँदछ। मत्तीको पुस्तक सात अध्यायको एक्काइस पदमा उहाँको इच्छा पूरा गरिएन भने कस्तो गम्भीर कुरा छ, यहाँनिर कस्तो गम्भीर हामीले त्रुटि गर्छौँ भन्ने कुरा चाहिँ प्रभु येशू स्वयंले नै यहाँ भन्नुभएको छ। मलाई प्रभु प्रभु भन्ने सबै स्वर्गको राज्यमा प्रवेश गर्न सक्ने छैनन्, स्वर्गमा हुनुहुने मेरो पिताको इच्छा पालन गर्ने मानिस मात्र परमेश्वरको राज्यमा प्रवेश गर्नेछ भनिकन उहाँले यहाँ स्पष्ट गर्नुभएको छ। र हामीले उहाँको इच्छा पालन गरेनौँ भने त हामीले स्वर्गको राज्य गुमाउँछौँ भनिकन प्रभु येशूले यस खण्डमा यो स्पष्ट गर्नुभयो। र पहिलो थेसलोनिकी पाँचको सोह्र र अठारको खमा सधैँ आनन्दित रहनु चाहिँ परमेश्वरको इच्छा हो भने चाहिँ त्यहाँ भनिएको छ, र हामी सधैँ आनन्दित रहेनौँ भने यहाँ प्रभु येशूले मत्ती सातको एक्काइसमा हामीले स्वर्ग राज्य गुमाउन सक्छौँ भनिकन उहाँले यो स्पष्ट पनि गर्नुभएको छ। र सधैँ आनन्दित रहे पनि हुन्छ नरहे पनि हुन्छ भन्ने यो उहाँको सल्लाह होइन, तर सधैँ आनन्दित रहन सक्नै पर्छ प्रभु येशूलाई मुक्तिदाता भनेर विश्वास गरेको मानिसले। त्यो असल मोती भित्र परमेश्वरको राज्यको मोती यहाँ किनिसकेको खरिद गरिसकेको मानिसले विश्वासबाट त्यो व्यक्तिमा सधैँ आनन्दित हुन सक्नै पर्छ भनिकन यस खण्डमा बताइएको हो। र तपाईँ सधैँ आनन्दित रहनुहोस्, शान्तिमा हिँड्नुहोस् र धार्मिकतामा चल्नुहोस् भन्दै म टेकदाल आजको वचनबाट बिदा हुन्छु। जय मसीह की।
1: यो निकै नै आशिषमय वचनपछि यहाँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छौ, र श्रोता अब भने पालो भएको छ गवाहीको, र यो समय आउनुहोस् हामी अर्थपूर्ण गवाही सुन्नेछौ।
2: सबैजनालाई ख्रीष्ट येशूको नाममा जय मसीह। मेरो नाम फुलमाई तामाङ हो, म गेस्तमुनि एयरपोर्ट चर्चको सदस्य हो। मलाई डक्टरको औषधि खाने र अनि हस्पिटल यो बिरा हस्पिटल यो हड्डी सम्बन्धीको डक्टर कहाँ धेरै चोटि गयो अनि अपरेसनै गर्नुपर्छ भन्नुभयो। अनि मलाई चाहिँ त्यतिखेर एकदम नै भित्रबाट नै के सोच्यो भने अपरेसन गरेर सफल हुँदैन भनेर डक्टरले भनिसक्नु भएको छ। मेरो दुईटा बच्चा चाहिँ मबाट नै बाँच्नु छ। म एकजनाको चाहिँ खुट्टा अपरेसन गर्दाखेरि सफल भएन भने त्यो दुईटा बच्चालाई चाहिँ म कसरी बचाउने हो, कसरी चाहिँ उद्धार गर्ने हो।

0: कसरी कोही पढिराखेको छ, मैले कसरी पढाउने हो, त्यो दुईटा बच्चा मबाट चाहिँ बचाउनु छ भनेर चाहिँ मैले एकदमै त्यो कुरा सोच्यो। अनि सुनेको छ पहिल्यैबाट त्यहाँ चङ्गाइ छ, खुसी छ, आनन्द छ, जीवन छ भनेर त सुनेको छ। अनि त्यतिखेर मेरो मन भित्रबाट नै के सोच्यो भने, अनि एउटा बाचा जस्तो मेरो यो खुट्टा चाहिँ अपरेसन गर्नु नपरेको भए चाहिँ म प्रभुलाई विश्वास गर्छु, कहिले कहाँ दुखेको, कहाँ के भएको मलाई थाहा नै छैन, त्यसो छाम्दा पनि त्यो दिनदेखि यति राम्रो भयो, अनि त्यहाँबाट अलिकति हो कि अझै पनि पुरा मैले विश्वास गर्नु सकेको थिएन। अनि फेरि पनि एक महिनापछि हस्पिटलमा, बिरा हस्पिटलमा जजाउनु, एक्सरेहरू निकाल्नु गयो। पहिला त जुनै हस्पिटलको डाक्टरले पनि अपरेसन गर्नुपर्छ तर ग्यारेन्टी छैन, सफल हुँदैन चाहिँ भन्नुभएको थियो। त्यो दिन चाहिँ फेरि एक महिनापछि चाहिँ जजाउनु जाँदाखेरि डाक्टरले भन्नुभयो, यसो चेक गर्नुभयो, यति लामो त्यो फलामको सुई जस्तोले मेरो खुट्टामा यसो चेक गर्नुभयो, एक्सरे गर्नुभन्दा अगाडि कतै दुखेको कुनै कहीँ अहँ दुखेको छैन। अनि त्यसपछि म त एक्सरे गर्नु पर्यो भनेर गएको, पहिला त अपरेसनै गर्नुपर्छ भन्थ्यो, अहिले कस्तो भयो होला भनेर फेरि एक्सरेको लागि म गएको मान्छे डाक्टरले के भन्नुभयो, तपाईँको एक्सरे पनि गर्नु पर्दैन, पुरा ठिक भइसक्यो भनेर भन्नुभयो। अनि त्यहाँबाट फेरि मलाई विश्वास बढ्यो अलिकति, अनि पुरै त अझै पनि मलाई ठिक भइसकेको थाहा छ, अझै पनि पुरा विश्वास, पुरा मनले विश्वास मैले गर्न सकिराखेको छैन, पहिलाको भन्दा अलिकति विश्वास, अलिकति विश्वास बढ्दै गयो। अनि त्यसपछि तीन महिनापछि फेरि पनि अर्को हस्पिटलमा एक्सरे गर्दाखेरि त्यो पुरा चाहिँ चङ्गाइ भएको, पुरा निको भएको, रिपोर्ट राम्रो आएको कुराहरू मैले पायो। त्यसपछि एकदम नै विश्वास भयो। अनि मैले विश्वास नगर्दा नगर्दै प्रभुले चाहिँ मलाई यस्तो चङ्गाइ गर्नु भएको, म एकदम स्वार्थी, प्रभुलाई एकदम नै मन नपर्ने मान्छेले आज मैले प्रभुलाई मुक्तिदाता, मेरो परमेश्वर भनेर मैले पुकार्नु पाएको छु, त्यो शक्ति दिनु भएको छ, म धेरै धेरै धन्यवाद दिन्छु। कसैले दिनु नसकेको आनन्द र शान्ति मलाई दिनु भएको छ। तपाईँहरू पनि यो मेरो गवाई सुनेर प्रभुलाई चिनिसकेर पनि कति अगाडि बढ्नु सकिरहेको छैन, प्रभुलाई नचिन्नेहरूले पनि प्रभुलाई खोज्नु होला। आज मेरो गवाई त सुन्नुभयो, फेरि हो कि होइन भनेर चाहिँ, अनि अब कस्तो के हो भनेर जुन चिज पनि नचाकीसम्म नखाइसम्म चाहिँ थाहा हुँदैन। हस्त जय मसीह, धन्यवाद।
1: आदरणीय श्रोता, आजको कार्यक्रम मार्फत परमेश्वरको जीवित वचन साथै गवाही सुनेर यहाँहरू आशिषित हुनुभएको छ भनेर हामी विश्वास गर्दछौ। र कार्यक्रम प्रति सल्लाह तथा सुझाव सँगसँगै भेटी दिएर सहायता गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 97-66-41-88। हवस् त श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेका छौं। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। यसरी नै अर्को श्रृंखलामा भेट्ने आशाका साथ कार्यक्रम जीवनको रोटीबाट म पुनम विदा हुन चाहन्छु। हवस् त, जय मसीह, नमस्कार। तपाईँको दिन आशिषमय रहोस्।

0: जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर। यहाँ ग्रिल, गेट, स्टिलको रेलिङ, ट्रस, फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ। थप जानकारीको लागि जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर, प्रोप्राइटर राजकुमार थापा मगर, 97 49 88 6 96 9, 97 49 88 6 96 9। अब प्रस्तुत छ कार्यक्रम आजको वचन।
1: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
2: परमेश्वरले तपाईलाई निको पार्न सक्नुहुन्छ। तेस्रो भाग जयमसी आज आइतबार अक्टोबर 4 तारीक असोज 18 गते। आजको बाइबल खण्ड गलातीको पुस्तक 6:9 रहेको छ र यहाँ यसरी लेखेको छ, यदि हामीले हरेस खाएनौ भने उचित समयमा हामीले कटनी गर्नेछौ। निको हुने प्रक्रिया विभिन्न तरिकाले हुन सक्छ।

0: कहिले काही परमेश्वरले चमत्कार गर्नुहुन्छ र तुरन्तै कसैलाई निको पार्नुहुन्छ। अन्य समयमा उहाँले व्यक्तिलाई क्रमशः विस्तारै निको पार्नुहुन्छ। बाइबलमा यशुले गर्नुभएका धेरै चमत्कारहरूलाई हेर्दा उहाँले सधैँ एउटै तरिकाले मानिसहरूलाई निको पार्नुभयो होला भन्ने सोच्न सजिलो हुन्छ। तर नजिकबाट निहाल्दा हामी देख्छौ कि धेरै जसो अवस्थामा उहाँले एउटै कुरा दोहोर्याउनु भएन। उदाहरणका लागि उहाँले दृष्टिविहीनहरूलाई यसरी निको पार्नुभयो। पहिलो मत्तीको पुस्तक 9:29 यशुले दुईजना दृष्टिविहीनहरूको आँखा छोएर मात्र निको पार्नुभयो। दोस्रो मर्कुस 10:52 उहाँले दृष्टिविहीन बार्तिमासलाई नछोइकन उनीसँग बोलेर मात्र निको पार्नुभयो। तेस्रो मर्कुस 8:22-25 उहाँले एकजना दृष्टिविहीनको आँखामा थुक लगाइदिनुभयो र उनी पूर्ण रूपमा निको नभएसम्म दुई पटक हात राख्नुभयो। यसो मानिसहरूलाई निको पार्न कुनै एउटा मात्र विधिमा बाँधिनु भएको थिएन, तर उहाँ सधैँ तिनीहरूलाई निको पार्न चाहनुहुन्थ्यो। विधि जेसुकै भए पनि निको हुनेहरूले उहाँको शक्ति र निको पार्ने क्षमतामा निरन्तर विश्वास देखाएका थिए। आज पनि यही कुरा सत्य हो। यदि तपाईँले चंगाईको लागि प्रार्थना गर्नुभयो र तुरन्तै केही भएन भने त्यसको अर्थ तपाईँको विश्वास कमजोर भयो भन्ने होइन। यसको अर्थ परमेश्वर तपाईँसँग रिसाउनु भएको छ वा तपाईँले दुःख पाएको उहाँ चाहनुहुन्छ भन्ने पनि होइन। त्यसको अर्थ त केवल यो हो कि अब तपाईँले परमेश्वरलाई उहाँको वचनका लागि धन्यवाद दिने र तपाईँ दिन प्रतिदिन निको हुँदै हुनुहुन्छ भनेर विश्वास गर्ने समय आएको छ। उहाँकै चोटहरूद्वारा तिमीहरू निको भयो। यो कुरा तपाईँले पहिलो पत्रसको पुस्तक 2:24 हेर्न सक्नुहुन्छ। यसको अर्थ यो हो कि जुन कुरा आत्मिक संसारमा पहिले नै पूरा भइसकेको छ त्यो ढिलो चाँडो भौतिक संसारमा प्रकट हुनेछ। परमेश्वरको दृष्टिकोणबाट तपाईँको चंगाईको मूल्य तिरिसकेको छ। परमेश्वरले कुन विधि वा कति समयमा निको पार्नुहुन्छ भन्ने कुरामा भन्दा पनि उहाँको प्रतिज्ञामा अटल खडा भई विश्वास गरिरहनुहोस्। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
1: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
2: मोबाइल नम्बर 98082048 70।
1: इमेल ठेगाना mos.radioministry@gmail.com।
2: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
1: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीह।
3: टाइम चेक। यति बेला बिहानको 7:00।

गुर्ने चाहिँ 105.1 मेगाहर्जको रेडियो तरंगलाई सुनेर साथ दिइरहनुभएका सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रम प्रस्तोता जोनाथन गिरीतर्फबाट हार्दिक स्वागत तथा न्यानो अभिवादन चढाउन चाहन्छौ। प्राविधिक कक्षबाटका प्राविधिक मित्र सुजन घिमरेज्यूका साथ कार्यक्रम हो प्रेयर टावर। प्रस्तोता यो कार्यक्रम हरेक हप्ता आइतबार, मंगलबार, बिहिबार र शुक्रबार मात्र गुड न्यूज एफएम 105.1 मेगाहर्जको रेडियो तरंग काठमाडौँ र 105.6 मेगाहर्जको रेडियो तरंग पोखरा मार्फत तपाईँले सुन्दै आइराख्नु भएको छ। कार्यक्रममा हामी प्रार्थनासँग सम्बन्धित विषयवस्तुहरूमाथि कुराकानी गर्नुको साथसाथै हामीले प्रार्थना किन गर्नुपर्छ र कसरी गर्नुपर्छ भन्ने विषयमा हामी तपाईँसँग कुराकानी गर्ने गर्दछौ र साथसाथै हाम्रो यस कार्यक्रमको मुख्य उद्देश्य भनेको तपाईँलाई प्रार्थनामा उत्साहित पार्नु, प्रार्थनामा तपाईँलाई उत्साह दिनु हाम्रो यस कार्यक्रमको मुख्य उद्देश्य रहेको छ। तादनी श्रोता, त्यही उद्देश्य अनुरूप आज पनि हामी अबको करिब करिब आधी घण्टासम्मको लागि तपाईँसँग बातचित गर्नको लागि तपाईँको घर आँगनमा रेडियो सेट मार्फत आइपुगिसकेका छौं। श्रोता, अब भने अबको करिब आधी घण्टा आउनुहोस्, हामी एकसाथ मिलौं र मिलेर आजको यो बिहानलाई प्रार्थनामय बनाऊ। श्रोता, यदि तपाईँसँग हामीले प्रार्थना गरिदिनुपर्ने कुनै प्रार्थनाका अनुरोधहरू छ र हामीले प्रार्थना गरिदिएको तपाईँ चाहनुहुन्छ भने हामीले तपाईँका प्रार्थनाका अनुरोधहरू टिपाउनको लागि हामीले हाम्रो स्टुडियोको टेलिफोन नम्बरहरूलाई खुल्ला गरिसकेका छौं, जुन रहेको छ 01-47-70-754 हाम्रो यो ल्यान्डलाइन फोन रहेको छ भने हाम्रो वाट्सएप नम्बर रहेको छ 97-98-93-44-646 हाम्रो वाट्सएप नम्बर रहेको छ। त्यसै गरी फेसबुक पेज रहेको छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज। श्रोता, यदि तपाईँ वाट्सएप अथवा फेसबुक मार्फत आफ्नो प्रार्थनाको अनुरोध हामीसँग टिपाउन चाहनुहुन्छ भने तपाईँले भोइस मेसेज अथवा टेक्स्ट गरेर तपाईँले आफ्नो प्रार्थनाको अनुरोध हामीसँग टिपाउन सक्नुहुनेछ। तादनी श्रोता, भने तपाईँ आफ्नो प्रार्थनाको अनुरोध हामीसँग टिपाउँदै रहनुहोस् र म भने केही समय प्रार्थनासँग सम्बन्धित विषयवस्तुहरूमाथि कुराकानी गर्न गइरहेको छु। श्रोता, हामीले यी दिनहरूमा पहिलो सामुएलको पुस्तक 1 र 2 अध्यायकै सेरोफेरोमा रहेर तपाईसँग कुराकानी गरिरहेका छौ। हन्नाको प्रार्थना हामीले विचार गर्ने हो भने इतिहासकै साँच्चै भन्नुपर्दा एउटा शान्त तर परमेश्वरको ध्यानलाई तुरन्तै आकृष्ट गर्ने किसिमको थियो र उनले जसै प्रार्थना गरिन् जवाफ पनि तुरन्तै पाइन् र उनको प्रार्थनामा केवल माग मात्रै थिएन, त्यो माग पूरा भएपछि उनले परमेश्वरको आदर कसरी गर्ने भन्ने कुराको प्रतिज्ञा पनि लुकेको थियो। श्रोता, हामीले सृष्टिकर्ता परमेश्वरसँग प्रार्थना गर्दाखेरि तत्कालै हामी प्रार्थनाको उत्तर चाहन्छौ र हामी सुखी बन्न चाहन्छौ, हामी खुशी रहन चाहन्छौ भने हामीले पनि सृष्टिकर्ता परमेश्वरलाई खुशी पार्नको निम्ति हामीले के गर्ने भन्ने कुरा पनि पूर्व निर्धारित हुनुपर्छ भन्ने कुरा चाहिँ यसले हामीलाई सन्देश दिदछ। श्रोता, हुन त सृष्टिकर्ता परमेश्वरलाई खुशी पार्नको लागि र उहाँलाई हामीले केही पनि दिन सक्दैनौ, हामीसँग केही पनि हुँदैन, किनभने जे कुराहरू हामी यो मेरो हो यो हाम्रो हो भन्छौ ती सब कुरा चाहिँ परमेश्वर आफ्नै हो। त्यसकारणले गर्दाखेरि हामीले परमेश्वरबाट पाएको कुरा मा हामी जिरहेका छौं भने हामीले उहाँलाई दिएर खुशी पार्न सक्ने कुराहरू भौतिक कुराहरू केही पनि छैन।
हामीले उहाँलाई दिएर खुसी पार्नु छ भने हाम्रो हृदयको समर्पणता नै हो। र जुन कुरा चाहिँ भौतिक कुरामा पनि देखिनु पर्दछ। वास्तवमा हन्नाले सामुएललाई मागिन् अनि हन्नाले कहिले पनि परमप्रभुबाट सामुएललाई पाइसकेपछि यो चाहिँ मेरो छोरा हो भनेर आफूसँग काखी च्यापेर राख्नुको सट्टा उनले आफ्नो हृदयको समर्पणताको एउटा चिन्ह स्वरूप त्यो सामुएललाई परमप्रभुलाई नै सुम्पिदिन्। श्रोता, परिणामस्वरूप परमप्रभु हन्नासँग अझ प्रसन्न हुनुभयो। त्यसपछि के भयो? त्यसपछि उनले अरू छोराछोरीहरू पाउन सकिन्। श्रोता, हाम्रो पनि विचार नै त्यस्तै हुनुपर्छ। तपाईँले कुनै कुरा परमेश्वरसँग माग्नुभयो, परमेश्वरले दिनुभयो भने तपाईँको हृदय परमेश्वरप्रति कतिको समर्पित हुनेछ, वा भनौ तपाईँले परमप्रभुलाई खुसी पार्नको लागि के गर्नु चाहनुहुन्छ, त्यो कुरा चाहिँ स्पष्ट हुनुपर्छ। हुनसक्छ परमेश्वरबाट तपाईँ धन सम्पत्ति माग्नुहुन्छ, परमेश्वर तपाईँलाई धन सम्पत्ति दिनुभयो, अब त्यो धन सम्पत्तिबाट रुपियाँ पैसाबाट परमेश्वरलाई कसरी प्रसन्न पार्न सक्नुहुन्छ? कि तपाईँले प्राप्त गरेको धन सम्पत्तिले अरू बढी धन सम्पत्ति कमाउनको लागि लगानी गर्नुहुन्छ, वा फेरि तपाईँले प्राप्त गरेको त्यो धन सम्पत्तिबाट गरीबहरूप्रति तपाईँ निर्दयी बन्नुहुन्छ, वा अरूलाई हेला होचो गर्ने प्रकारको विचार तपाईँमा आउँछ? यदि यस्तो प्रकारको विचार तपाईँको मनमा छ, विचार तपाईँको मनमा आउँछ भने तपाईँलाई एउटा कुरा स्मरण गराउन चाहन्छु। परमेश्वरले हिजोको दिनमा तपाईँको हृदयमा के कुरा आएको थियो, आज अहिले भर्खरै तपाईँको हृदयमा कतिखेर यतिखेर के कुरा चल्दैछ र भोलि के कुरा तपाईँको मनमा आउनेछ भन्ने कुरा अगाडि जान्नुहुन्छ। यो कुरा चाहिँ कहिले पनि हामीले भुल्नु हुँदैन। त्यसकारणले गर्दाखेरि हामीले कुनै पनि कुराहरू माग्छौँ भने शुद्ध विवेकले माग्नु पर्यो र नम्र हृदयले माग्नु पर्यो, र मागिसकेपछि प्राप्त भएका कुराबाट परमेश्वरकै महिमा हुने काम गर्नु पर्यो। जब हामी यसरी काम गर्छौं तब परमेश्वरले हामीलाई आशिष दिनुहुन्छ। जब हामीले आशिष पाउँछौं अनि त्यसपछि हामी आफू पनि आनन्दित हुन्छौं र साथसाथै परमेश्वरलाई पनि खुसी पार्ने काम हामी गर्छौं। तपाईँलाई थाहा छ श्रोता, तपाईँको खुसी परमेश्वरको खुसी हो, तपाईँको दुःख परमेश्वरको दुःख हो। परमेश्वर भावनात्मक रूपमा यति साह्रो हामीसँग जोडिनु भएको छ। अब जसरी तपाईँको सुख खुसी र तपाईँको सुखलाई परमेश्वरले आफ्नो बनाउनु भएको छ, तपाईँ पनि परमेश्वरसँग त्यसै गरी जोडिनुपर्छ। परमेश्वरको खुसी मेरो खुसी हो र मेरो खुसी परमेश्वरको खुसी हो। परमेश्वर दुखित हुनुहुन्छ भने म पनि दुखित हुन्छु भन्ने प्रकारको त्यो एउटा सेन्टिमेन्ट भन एउटा भावना चाहिँ परमेश्वरसँग जोडिएको हुनु पर्यो। जब हामी त्यसरी उहाँसँग एक हुन्छौं भावनात्मक रूपमा, आत्मिक रूपमा, तब सृष्टिकर्ता परमेश्वरबाट पाउने कुरामा हामीले कुनै पनि बाधाले छेक्न सक्दैन। हाम्रो प्रार्थना तुरन्तै सुनवाई हुन्छ। तर दुःखलाग्दो कुरो, मानिसहरूले कतिले आफ्नो हृदयमा कपट राखेर प्रार्थना गर्छन्, छल राखेर प्रार्थना गर्छन् र पाउँदैन, अनि उनीहरू आफ्नो हृदयको त्यो छल कपटले उनीहरू आफूले आफूलाई कहिलेकाहीँ झुक्याउन सक्लान्, तर सृष्टिकर्ता परमेश्वरलाई उनीहरूले कहिले पनि मूर्ख बनाउन सक्दैनन्, कहिले पनि झुक्याउन सक्दैन। तपाईँले सोच्नुहुन्छ होला कि एक समय म विश्वासी थिएँ, अब चर्चमा गएको थिएँ म निको हुनलाई, अब निको भएँ, अब मलाई
प्रभु यीशु किन चाहियो, मैले प्रभु यीशुलाई लुटे भनेर तपाईँ ठान्नुहुन्छ होला। आदरणीय श्रोता, तपाईँले एकचोटि परमेश्वरलाई धोका दिएर तपाईँले उहाँलाई म चङ्गाई भएर मैले उहाँलाई लुटे भनेर ठान्नु भएको छ भने तपाईँलाई म एउटा कुरा बताउँछु, तपाईँ एकचोटि बिमारी हुनुहुन्थ्यो निको हुनुभयो, अब फेरि यसको अर्थ दोहोऱ्याएर तपाईँ बिमारी नै हुनुहुन्न भन्नेकै ग्यारेन्टी छ। तपाईँलाई फेरि पनि चङ्गाई चाहिँदै चाहिँदैन, छुटकारा चाहिँदै चाहिँदैन भन्ने कुरा के ग्यारेन्टी छ? अरू त अरू ल ठिकै छ, तपाईँ यो पटक चङ्गाई हुनुभयो, यसको अर्थ के तपाईँ अब मृत्युबाट सधैँलाई जितेर तपाईँ विजयी हुनुभयो त? अब के तपाईँलाई मृत्युले छुँदैन? अवश्य छुन्छ। त्यसो भए तपाईँको जब मृत्यु हुन्छ त्यसपछि तपाईँको आत्मा नि के तपाईँलाई प्रभु यीशु ख्रिस्टसँग उहाँको स्वर्ग राज्यमा पस्नलाई मन लाग्दैन? आदरणीय श्रोता, यस कारणले गर्दा तपाईँले सोच्नुपर्ने कुरा, हामीले कहिले पनि परमेश्वरलाई धोकाघडी गर्न सक्दैनौँ। हो, हामी मानिसहरूलाई धोका दिन सक्छौँ, मानिसहरूबाट उल्टा सिधा कुराहरू गरेर उनीहरूलाई लुट्न सक्छौँ, उनीहरूबाट फाइदाहरू उठाउन सक्छौँ, तर परमेश्वरलाई हामीले आफ्नो स्वार्थ अनुसार कहिले पनि प्रयोग गर्न सक्दैनौँ। उहाँ शक्तिशाली हुनुहुन्छ। त्यसकारणले गर्दाखेरि हामीले हन्ना झैँ जब उनले परमप्रभुमा प्रार्थनाको उत्तर पाइन्, आफूले पाएको कुराबाट परमेश्वरको महिमाको निम्ति समर्पण गरिन् र त्यसपछि उनी परमेश्वरप्रति धन्यवादी भइन्। हामीले पहिलो सामुएल 2:1 हेर्ने हो भने उनले यसरी परमप्रभुप्रति आफ्नो धन्यवादीपनलाई जाहेर गरेकी छिन्। म तपाईँको निम्ति पढिदिनेछु, लेखेकी छिन्, लेखिएको छ, तब हन्नाले यो प्रार्थना चढाइन्, मेरो हृदयले परमप्रभुमा आनन्द गर्छ, परमप्रभु मेरो सिंह उच्च पार्दछु, मेरो मुख मेरा शत्रुहरूप्रति धाकले भरिएको छ, तपाईँले मलाई उद्धार गर्नुभएकोले म हर्षित भएको छु, परमप्रभु बाहेक पवित्र अरू कोही छैन, तपाईँ जस्तै अरू कोही छैन, हाम्रा परमेश्वर जस्तै अरू कुनै चट्टान छैन, तेरो घमण्ड बन्द गर, अहंकारको वचन तेरो मुखबाट ननिकाल, किनभने परमप्रभु सबै कुराको ज्ञाता हुनुहुन्छ, उहाँद्वारा नै सबै कामहरू जोखिन्छ, शूरवीरहरूका धनु भाँचिएका छन् तर ठेस खाएर लडेकाहरूले बल प्राप्त गरेका छन्। 5 परिपूर्ण हुनेहरू भोजनको निम्ति आफैलाई बेच्छन् तर बोकाएकाहरूले फेरि बोकाउने छैनन्, बाँझी स्त्रीले 7 बच्चाहरू जन्माएकी छे तर धेरै छोराहरूकी आमा शिथिल हुन्छे, परमप्रभुले मृत्यु ल्याउनुहुन्छ र जीवन दिनुहुन्छ, उहाँले नै चिहानमा पठाउनुहुन्छ र मरेकाहरूलाई जीवित पार्नुहुन्छ, परमप्रभुले दरिद्रता र धन सम्पत्ति पठाउनुहुन्छ, उहाँले नम्र तुल्याउनुहुन्छ र उहाँले उच्च पार्नुहुन्छ। 8 राजकुमारहरूसित बसाल्नलाई तथा सम्मानको आसनको उत्तराधिकारी बनाउनलाई उहाँले दुर्बलहरूलाई धुलोबाट र दरिद्रलाई घुर्यानबाट उठाउनुहुन्छ, किनभने पृथ्वीका जगहरू परमप्रभुकै हुन् र उहाँले संसारलाई तीमाथि बसाल्नु भएको छ। 9 उहाँले आफ्ना पवित्र जनलाई जनहरूका खुट्टालाई रक्षा गर्नुहुन्छ तर दुष्टहरू अन्धकारमा मौन गराइनेछन्, केवल बलले मात्रै मानिस प्रबल हुन सक्दैन। 10 परमप्रभुको विरोध गर्नेहरू चकनाचूर पारिनेछन्, उहाँ स्वर्गबाट तिनीहरूको विरूद्धमा गर्जनुहुनेछ, पृथ्वीको पल्लो छेउसम्मै परमप्रभुले न्याय गर्नुहुनेछ, उहाँले आफ्ना राजालाई शक्ति दिनुहुन्छ र आफ्नो अभिषिक्त जनको सिंह उच्च पार्नुहुनेछ भनेर उल्लेख गरिएको छ। श्रोता, उनी न त कुनै
साहित्यकार हुन्, उनी न कुनै कवियत्री नै हो। फेरि पनि यो शब्दहरूलाई हामीले ध्यान दियौं भने उनको हृदय र उनको अन्तर आत्मादेखि नै फुटेर निस्किएका धन्यवादका स्वरहरूले आज यो कविताको जस्तो रूप लिएको छ। यसको हरेक शब्द शब्दलाई हामीले विचार गर्ने हो भने वास्तवमा परमेश्वर को हुनुहुन्छ र उहाँले भविष्यमा के गर्नुहुन्छ भन्ने कुराको त्यो एउटा झलक यहाँ प्रस्तुत गरेको हामी पाउँदछौ श्रोता। त्यसकारणले गर्दाखेरि अब हामीले यो खण्डलाई राम्रोसँग मनन गर्ने हो भने खास गरी तीन पदमा भनिएको छ, तेरो घमण्ड बन्द गर, अहंकारको वचन तेरो मुखबाट ननिकाल, किनभने परमप्रभु सबै कुराको ज्ञाता हुनुहुन्छ, उहाँद्वारा नै सबै काम जोखिन्छ। अघि मैले भन्दै थिएँ नि, हामी हृदयमा कस्ता प्रकारको अभिप्राय राखेर प्रार्थना गर्छौं अनि हामीले कुन उद्देश्यले प्रार्थनामा ती कुराहरू मागिरहेका छौं, ती सब कुराको ज्ञान परमेश्वरलाई अगाडिबाटै थाहा हुन्छ। तपाईँले मुखले भनिराख्नु पर्दैन, तपाईँको हृदयलाई जब एक नजर तपाईँतिर उहाँले फर्काउनुहुन्छ सजिलै सेकेन्डमा पढेर सक्नुहुन्छ, उहाँ त्यतिसम्म तेज परमेश्वर हुनुहुन्छ। त्यसकारणले गर्दाखेरि हामीले हाम्रो हृदयको नम्रतामा उहाँको महिमाको निम्ति हामीले प्रार्थना गर्नुपर्छ। श्रोता, तपाईँलाई चंगाइ चाहिएको छ, प्रभुले चंगाइ दिनु भने तपाईँले उहाँको गवाई कसरी दिनुहुन्छ सो तपाईँले स्पष्ट रूपले पहिला हृदयमा तय गर्नुहोस् अनि फेरि प्रार्थनाको चंगाइको निम्ति प्रार्थना गर्नुहोस् अनि उहाँले तपाईँलाई निको पार्नुहुन्छ अनि त्यसपछि अरू मानिसहरूलाई प्रभुको शक्ति र सत्यताको गवाई दिनुहोस्। तपाईँले प्रभुसँग चंगाइको प्रार्थना माग्दाखेरि प्रभु तपाईँले मलाई निको पार्नुभयो भने म यति भेटी या हाल्छु भनेर भन्नु पर्दैन। परमेश्वरबाट प्राप्त हुने हरेक कुराहरू फ्रीका हुन्, मुफ्तका हुन् र परमेश्वरबाट पाएको सित्तैका कुराहरूबाट अब उहाँको पनि महिमा गर्नुहोस् र उहाँबाट पाएको कुराबाट तपाईँ पनि आनन्द उठाउनुहोस्। वास्तवमा हाम्रो प्रार्थनाको जीवन चाहिँ यस्तो हुनुपर्छ। पहिलो कुरा यति खर्च भने, दोस्रो कुरा, तपाईँ हामीलाई दुःख कष्ट र चोट पर्दाखेरि हाम्रो भरोसा मानिसहरूप्रति हुनुहुँदैन। ठूला ठूला ओहदामा भएका मानिसहरू, धनीमानीहरू, विद्वानहरू, उनीहरूको सहायतामा हामीले कहिले पनि भर पर्नु हुँदैन। तर हाम्रो भरोसा चाहिँ कहाँ हुनुपर्छ? जस्तो सुकै परिस्थिति के नहोस्, हाम्रो भरोसा चाहिँ परमेश्वरमा हुनुपर्छ। सर्वशक्तिमान परमेश्वरमा नै हामीले भरोसा राख्नुपर्छ। यदि हामी उहाँमा भरोसा राखेर उहाँलाई अनुरोध गर्छौं भने ती व्यक्तिहरू जो विशेषज्ञ छन्, जो धनी मानिस छन्, उनीहरूलाई परमेश्वरले तपाईँको सहायता गर्न अहराउनुहुनेछ। जब परमेश्वरले कसैलाई अहराउनुहुन्छ, कसैलाई खटाउनुहुन्छ नि, कसैले पनि नाइ भन्न सक्नु। तपाईँले एउटा उदाहरण बताउ, हामीले एलियाको कहानी याद होला, दोस्रो राजा पुस्तकतिर छ। त्यो एलियालाई खुवाउनको लागि परमेश्वरले कागहरूलाई आज्ञा दिएको छु भन्नुभयो। कागहरूले के ल्याउँथे? रोटी र मासु ल्याएर कसलाई? एलियालाई दिन्थे। अब विचार गरौं, अहिलेसम्म इतिहासमा काग आफैले मासुको टुक्रा भेट्यो भने कसैलाई पनि दिएको अहिलेसम्म घटना छैन। मासु रोटी त कागलाई त्यति मन नपर्ला, दिन सक्ला भनौ, अथवा खसालेर हिँड्ला, तर मासु जस्तो कुरो कागले भेटेपछि कहिले पनि उसले अरूलाई दिन मान्दैन। आदरणीय श्रोता, तर परमप्रभुको आदेशमा, परमप्रभुको आज्ञामा कागहरूले एलिया नगाउन्जेलसम्म मासुहरू खोजेर ल्याउँथ्यो र एलियालाई खुवाउँथे, रोटी बटुलेर ल्याउँथे, एलियालाई खुवाउँथे। अब परमप्रभु परमेश्वरको आदेशमा
एउटा पक्षी जसलाई संसारको हरेक धर्मशास्त्रले अशुद्ध भन्छ र हामीलाई पनि थाहा छ काग स्वभावैले फोहोरी जात हो। उसले एलियाको निम्ति परमेश्वरको आज्ञामा काम गर्न सक्छ भने के परमेश्वरले हाम्रो आफ्नै स्वरूपमा बनेका हाम्रा वरपरका धनाढ्यहरू साथसाथै विद्वानहरूलाई हाम्रो पक्षमा काम गर्नको लागि अहराउन सक्नुहुन्न र? त्यसकारणले गर्दा तपाईँले नि तपाईँलाई जब कसैको खाँचो पर्यो, मानौ तपाईँलाई वकिलको खाँचो पर्यो, तपाईँ अब राम्रोसँग वकिल पढेको विशेषज्ञ कहाँ छ भनेर खोजे हिँडेर उनीहरूको अगाडि हात जोड्नुको सट्टा सृष्टिकर्ता परमेश्वरको सामु पहिला घुँडा टेक्नुहोस्। फेरि जब तपाईँले घुँडा टेक्नुहुन्छ त्यसपछि तपाईँको निम्ति परमेश्वरले तपाईँको पक्षमा वकालत गर्नको लागि एउटा राम्रो वकिललाई उहाँले अहराउनु भएको हुन्छ र अनि परमेश्वरको आत्माले तपाईँलाई त्यो वकिलसँग भेट गराउनुहुन्छ अनि एकै वचनमा तपाईँको मुद्दालाई लिएर बहस गर्न पैरवी गर्न त्यो वकिल तयार हुनेछ। यो सर्वशक्तिमान परमेश्वरको काम गर्ने तरिका हो। त्यसकारणले गर्दा तपाईँलाई वकिलको मात्र कुरा गरिन, हरेक जुन कुनै अवस्थामा पनि तपाईँ हामीले सृष्टिकर्ता परमेश्वरलाई प्रार्थना गर्छौं भने उहाँले हामीलाई सही र सिद्ध ठाउँमा हामीलाई पुर्याउन सक्नुहुन्छ। श्रोता, यति भन्दै अब भने कार्यक्रममा एउटा मिठो गीतको साथ दिने बेला भइसकेको छ र गीतपछि म पुनः आउनेछु। अहिले भने सुनौ एउटा सुमधुर भक्ति गीत।

यो सुमधुर अर्थपूर्ण गीतपछि पुनः स्वागत छ कार्यक्रम प्रेयर टावरमा र म छु तपाईँको प्रार्थनाको सहयात्री पास्टर जोनाथन गिरी भनी अनि

र यो सायद तपाईँको विगतको अनुभव पनि होला र मेरो पनि अनुभव छ। तर जब हामी सृष्टिकर्ता परमेश्वरसँग प्रार्थना गर्छौं, उहाँ प्रार्थना सुनेर जवाफ दिनुहुने परमेश्वर हुनुहुन्छ। त्यसकारणले उहाँ जवाफ दिने मात्र होइन, उहाँ परम शक्तिशाली पनि हुनुहुन्छ। उहाँ परमेश्वर एकदमै शक्तिशाली परमेश्वर हुनुहुन्छ। चार पदमा भनेको छ, सुरवीरहरूका धनु चाहिँ भाँचिएका छन् तर ठेस खाएर लडेकाहरूले बल प्राप्त गरेका छन्। तपाईँ हामी यो ठेस खाएर लड्नु भनेको दुःख कष्टमा पर्नु हो र यस्तो अवस्थामा बल दिने परमेश्वर उहाँ नै हुनुहुन्छ। त्यसकारण उहाँसँगै प्रार्थना गरौँ भन्दै अब भने कार्यक्रमको अन्तिमतिर हामी आइपुगिसकेका छौँ र यतिखेर मेरो हातमा एकजना श्रोताको प्रार्थनाको अनुरोध आएको छ र हामी उहाँको निम्ति प्रार्थना गर्नेछौँ र उहाँ हुनुहुन्छ अमिता महर्जन र उहाँको प्रार्थनाको अनुरोध रहेको छ। मलाई घाँटी र नसा दुखिरहेको छ र मेरो निम्ति यो दुईवटा कुराबाट चंगा हुन सकेको छु, प्रार्थना गरिदिनु होला भनेर उहाँले प्रार्थनाको अनुरोध हामीलाई टिपाउनु भएको छ। तादनी श्रोता आउनुहोस्, हामी जति पनि रेडियो सुनेर बसिरहेका छौं उहाँको चंगाको निम्ति प्रार्थना गरौं। सर्वशक्तिमान जीवित अनि दयालु परमेश्वर बुवा, हामी तपाईँको चरणमा आउँदछौ। तपाईँ राजाहरूको राजा अनि प्रभुहरूका प्रभु हुनुहुन्छ। सर्वशक्तिमान जीवित परमेश्वर, हामी यो समय तपाईँलाई धन्यवाद दिन्छौं जसले हाम्रो प्रार्थनालाई सुनेर जवाफ दिनुहुन्छ। पिता, हामी प्रार्थना गर्दछौ विशेष गरी अमिता महर्जनज्यूको लागि, उहाँको घाँटी दुखिरहेको छ, नसा दुखिरहेको छ। उहाँलाई तपाईँले आफ्नो शक्तिशाली हातले छुनुहोस् र चंगाई छुटकारा दिनुभएको होस्। तपाई निको पार्नुहुने प्रभु, चंगाई दिनुहुने प्रभु तपाईँ हुनुहुन्छ। तपाईँ छुटकारा दिनुहुने पवित्र परमेश्वर तपाईँ हुनुहुन्छ। प्रभु यसाया 53 5 पद अनुसार तपाईँले चंगाई दिनुभएको होस्। भजन संग्रह 107 20 पद अनुसार चंगाईको वचन पठाउनु भएको होस्। पिता, तपाईँले खानुभएको कोरोनाको चोटहरूद्वारा उहाँका यी दुखाईहरूलाई पूर्ण रूपले निको पारी छुटकारा दिकन प्रभु तपाईँले उहाँलाई खुसी पार्नुभएको होस्, ताकि तपाईँले दिनुभएको चंगाई पाएको शरीरले तपाईँको शक्ति र सामर्थ्यको गवाई दिन सक्नुभएको होस्। धन्यवाद पिता, सबै आदर महिमा प्रशंसा हामी तपाईँलाई चढाउँछौँ र धन्यवाद दिन्छौँ तपाईँले यतिखेर उहाँलाई छुनुभएको छ, निको पार्नुभएको छ। धन्यवाद, सबै आदर महिमा प्रशंसा हामी तपाईँलाई चढाउँछौ र माग्दछौ आशिष अनुग्रह अति उच्चमा विराजमान हुने प्रभु येशु ख्रिस्टको नाउँमा, आमेन। हवस्त श्रोता, यही प्रार्थनाको अनुरोधको साथसाथै पनि आजको कार्यक्रम प्रेयर टावरबाट विदा लिने समय भइसकेको छ र प्रविधिमा सुजन घिमरेज्यूका साथ प्रस्तोता जनाथन गिरीलाई अर्को कार्यक्रमसम्मको लागि आज्ञा दिनुहोस्। तबसम्म निरन्तर प्रार्थना गर्दै रहनुहोस् र हामीलाई सुन्दै रहनुहोस्। आजको दिन तपाईँको आशिषमय रहोस्। अवस्था जय मसीह।

0: अब प्रस्तुत हुँदैछ कार्यक्रम जीवन र स्वास्थ्य, मानव शरीरको रहस्य।
1: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम जीवन र स्वास्थ्य मानव शरीरको रहस्यमा। र कार्यक्रम तपाईँ प्रत्येक हप्ता आइतबार बिहान 7:30 देखि 8 बजेसम्म सुन्दै आइरहनु भएको छ। यस कार्यक्रम मार्फत साइकोलोजिस्ट फार्मासिस्ट महेन्द्र खड्काज्यूबाट स्वास्थ्यसँग सम्बन्धित कुराकानीहरू सुन्न सक्नुहुनेछ। र यो समय हामी कार्यक्रमको शुरूआत एउटा मिठो गीतबाट गर्न चाहन्छौ। गीतपछि उपस्थित हुने नै छौं।

0: यो निकै नै मिठो गीतपछि स्वागत गर्न चाहन्छौ र अब भने पालो भएको छ साइकोलोजिस्ट तथा फार्मेसिस्ट महेन्द्र खड्काज्यूबाट स्वास्थ्यसँग सम्बन्धित कुराकानी सुन्ने र यो समय म उहाँलाई दिन चाहन्छु।
1: आदरणीय श्रोताहरू, जय मसिंह। सदाको आइतबार चाहिँ आजको आइतबार हामी तपाईँहरूमा आएका छौं। विभिन्न स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम लिएर हामी आउने गरेका छौं। आज पनि त्यस्तै गरिकन एउटा फेरि अर्को विषयवस्तुमा हामी आएका छौं। जन्डिस भन्ने एउटा रोग एकदम चलन चल्तीमा छ हाम्रो भाषामा, जसलाई हामी कमल पित्त पनि भन्न सक्छौ। यो रोगका कारणहरू के हुन्, लक्षण, यसको उपचार, रोकथाम र सचेतना कसरी गर्न सकिन्छ, कसरी यसलाई चेतना फैलाउन सकिन्छ भन्ने विषयमा हामी आज यहाँहरूको माझमा छलफल गर्नेछौ। आजको स्वास्थ्य सचेतना कार्यक्रममा हामी एउटा धेरै चर्चित र धेरै सुमानितले गलत रूपमा बुझ्ने अवस्थाको बारेमा पनि कुरा गर्नेछौ। त्यो हो जन्डिस अर्थात कमल पित्त। धेरै मानिसहरू जन्डिसलाई आफैबाट रोग सम्झन्छन्, कसैले यसलाई कलेजिक रोग भन्छन्, कसैले हेपेटाइटिस बी नै जन्डिस हो भन्ने पनि बुझ्छन् समाजमा। तर वास्तविकता के हो त, जन्डिस किन हुन्छ, कसलाई हुन्छ, यसको उपचार के हो, के घरेलु उपचारले यो निको हुन्छ, यो रोग लागेमा जन्डिस लागेमा के खाने, हामीले के खानु नहुने, आज हामी यी सबै विषयवस्तुका बारेमा विस्तारपूर्वक जानकारी दिनेछौ। जन्डिस भनेको के हो? जन्डिस आफैमा एउटा रोग त होइन, यो शरीरमा देखिने एउटा लक्षण मात्र हो। जब रगतमा बिलिरुबिन भन्छौ हामी, जसको बिलिरुबिन नामक पहेँलो पदार्थको मात्रा बढ्दछ, तब हाम्रो आँखा पहेँलो हुन्छ, अनि छाला पहेँलो हुन्छ, पिसाब गाँडा पहेँलो वा खैरो हुन्छ, यस अवस्थालाई जन्डिस भन्ने गरिन्छ। अब बिलिरुबिन भनेको के हो त, होइन, साधारणतया सबैलाई थाहा हुँदैन यो कुरा, स्वास्थ्य कर्मी चिकित्सकहरूलाई थाहा हुने बाहेक अरूलाई कमै थाहा हुन सक्छ। यो हाम्रो शरीरमा पुराना राता रक्तकोषहरू, जुन हामी रेड ब्लड सेल पनि भन्छौँ, त्यो नष्ट हुन्छन् अनि त्योबाट बिलिरुबिन बन्ने गर्दछ, ब्लडको एउटा समस्या हुन्छ। अनि सामान्य अवस्थामा कलेजोले बिलिरुबिनलाई प्रशोधन गर्छ, पित्त मार्फत आन्द्रामा पठाउँछ र दिशाबाट बाहिर निकाल्छ। तर कुनै कारणले कलेजो बिग्रियो, पित्त नली बन्द भयो वा धेरै रक्तकोष नष्ट भयो भने चाहिँ बिलिरुबिन रगतमा जम्मा हुन्छ र जन्डिस देखिन्छ। जन्डिस किन हुन्छ त, अब हामीलाई त्यो खुजुली लाग्न सक्छ। आदरणीय श्रोताहरू, एउटा भाइरल हेपाटाइटिस सबैभन्दा एउटा सामान्य कारण हो त्यो, जस्तो यसमा हेपाटाइटिस ए, हेपाटाइटिस बी, हेपाटाइटिस सी, हेपाटाइटिस ई भन्ने हुन्छन्। यी कारणले चाहिँ हाम्रो शरीरमा जन्डिस हुने हो। तर अत्याधिक मदिरा सेवन गर्नेहरूमा मान्छेमा पनि यो देखिएको पाइन्छ। लामो समयसम्म रक्सी सेवन गर्दा हाम्रो कलेजो सुन्निने गर्छ, अनि कलेजोमा बोसो जम्मिने गर्छ, अनि लिभर सिरोसिस हुने हुन्छ र जन्डिस देखिन सक्छ। त्यस्तो अवस्थामा कहिलेकाहीँ पित्त थैलीको ढुङ्गाको कारणले पनि ढुङ्गाले पित्त नली बन्द गरिदिएमा बिलिरुबिन बाहिर निस्कन सक्दैन र त्यतिखेर पनि त्यो जन्डिस हुन सक्छ। र कलेजोको क्यान्सर भएको अवस्थामा पनि यो जन्डिस भएको हामी पाउँदछौँ। कलेजोको क्यान्सर भएको बिरामीहरूमा पनि यो देखिन्छ र कहिलेकाहीँ केही औषधिहरूको असरले, त्यसको साइड इफेक्ट भनौँ, त्यसले पनि हाम्रो कलेजालाई असल पार्न सक्दछ र त्यस्तो अवस्थामा पनि यो देखिन सक्छ। कहिलेकाहीँ भर्खर जन्मिएको एकदमै नवजात शिशुमा पनि बच्चाहरूमा केही दिनका लागि जन्डिस देखिन सक्छ। यसलाई हामी नवजात जन्डिस भन्दछौ। जन्डिस कसलाई हुन्छ होला त, आदरणीय श्रोताहरू, जन्डिस कुनै पनि उमेरका मानिसहरूलाई हुन सक्दछ। त्यो नवजात शिशु हुन्छ, बालबालिका हुन्छ, युवा हुन्छ, वृद्ध हुन्छ, यो सबैलाई हुन सक्छ। हेपाटाइटिस बी र जन्डिस एउटै हो भनेर पनि मान्छेहरूले सोधेको पाइन्छ धेरै ठाउँमा, तर त्यस्तो होइन। धेरै मानिसहरूले यसलाई एउटै हो कि भन्नुहुन्छ, तर त्यस्तो होइन। जन्डिस एक किसिमको लक्षण हो भने हेपाटाइटिस बी चाहिँ एउटा भाइरल संक्रमण हो। हेपाटाइटिस बी हुँदा जन्डिस हुन पनि सक्छ फेरि, तर जन्डिसका धेरै कारण पनि हुन सक्छन्। त्यसैले हेपाटाइटिस बी जन्डिस होइन। हेपाटाइटिस बी कसरी सर्छ होला त भन्ने खुल्दुली लाग्न सक्छ यहाँहरूलाई। हेपाटाइटिस बी संक्रमित व्यक्तिको रगत अर्को व्यक्तिमा गयो भने लाग्ने हो, अनि त्यसको लागि चाहिँ असुरक्षित यौन सम्पर्कबाट संक्रमित त्यो इन्जेक्सन सुईहरू अरूलाई साँटासाँट गर्यो भने लाग्ने हो र आमाबाट बच्चामा सर्ने चाहिँ धेरै सम्भावना हुन्छ। जन्डिसका लक्षणहरूमा चाहिँ पहिलो सुरुको लक्षणहरूमा चाहिँ मान्छेलाई थकान लाग्ने हुन्छ, अनि त्यस्तो बेलामा हामीलाई कमजोरीहरू हुन्छ, अनि भोक नलाग्ने, वाकवाकी लाग्ने, बान्ता हुने, किनकि लिभरले राम्रो काम गरेको हुँदैन, अनि त्यस्तो बेलामा यो समस्याहरू हुन जान्छन्। कहिले काहीँ अन्य कारणले पनि नहुने होइन, थकान त हुन सक्छ, तर यसको लक्षणहरूमा चाहिँ हामीलाई आफैले आफूलाई कमजोर महसुस गर्ने, पटक्कै खान मन नलाग्ने, उल्टी आउला आउला जस्तो हुने र कहिलेकाहीँ आइ पनि हाल्ने, यी समस्याहरूले गर्दाखेरि चाहिँ हामीलाई यो पहिलो स्टेजका लक्षणहरू हामीलाई देख्छ। तर पछिल्लो चरणमा देखिने लक्षणहरू चाहिँ एकदमै आँखा पहेँलो हुँदै जाने, आँखाको भागहरू अनि छाला पनि पहेँलो नै हुने, पिसाबमा पनि गाढा हुने भनौँ पहेँलै हुने, अनि पेट पनि दुख्ने हुन्छ र कसै कसै बिरामीहरूलाई शरीर एकदमै चिलाउने, एलर्जी टाइपको पनि भएको देखिएको छ त्यस्तो बिरामीहरूमा। यस्तो भयो भने हामीले चाहिँ जन्डिसको परीक्षण गर्नुपर्दछ, अनि तपाईँहरू डाक्टरकोमा जानुभयो भने उहाँहरूले बिलिरुबिन टेस्ट गराइदिनुहुन्छ, लिभर फंक्सन टेस्ट गराइदिनुहुन्छ, हेपाटाइटिसको टेस्ट पनि गर्नुहुन्छ र अल्ट्रासाउण्ड पनि गरिदिनुहुन्छ। यस्तो अवस्थामा चाहिँ यी परीक्षणहरू गरियो भने तपाईँलाई के भएको थाहा हुन्छ र जन्डिसको उपचार नहुने भन्ने हुन्छ। उपचारका कारण यसलाई हामीले निको गर्न सक्छौँ। हेपाटाइटिस ए वा ई भयो भने आराम गर्ने, प्रशस्त पानी पिउने, पौष्टिक खाना खाने, धेरै जसो आफै निको हुन्छ यिनीहरू चाहिँ हेपाटाइटिस ए र ई चाहिँ। तर हेपाटाइटिस बी विशेषज्ञ चिकित्सकको निगरानी माया उहाँहरूको नजिकमा रहेर उपचार गर्नुपर्ने हुन्छ। हेपाटाइटिस बी चाहिँ अलिकति त्यो भाइरल टाइपकै हो यो चाहिँ, त्यसकारण कहिलेकाहीँ हाम्रो शरीरमा पित्तथैलीको ढुङ्गाहरू भइरहँदा अनि त्यसको बेला पनि अपरेसन गर्नुपर्ने हुन्छ, त्यसलाई फालिढाल्नुपर्छ, त्यस्तो बेलामा त्यसको समस्याले पनि अरू कुराहरू बढ्न सक्छ। कलेजोको रोगको कारण पत्ता लगाएर त्यो अनुसार फरक फरक उपचारहरूको विधि होस् न, कुन लेभलको हो के हो होइन त्यसरी गर्न सकिन्छ। हामीले याद गर्नुपर्ने चाहिँ घरेलु उपचारले यो जन्डिस निको चाहिँ हुँदैन, घरेलु उपचारले जन्डिस पूर्ण रूपमा निको पार्न सक्दैन, तर शरीरलाई सहयोग चाहिँ गर्न सकिन्छ। जस्तो प्रशस्त पानी पिउने, दिनभरि पर्याप्त पानी पिइरहने, नरिवल पानी पिउने, शरीरलाई सुकाउन नदिने, शरीरलाई हाइड्रेट राख्न मदत गर्दछ यो नरिवल पानीले। तपाईँहरूलाई प्रशस्त पानी पियो भने शरीरमा धेरै कुराहरूबाट फाइदा हुन्छ, यो पनि एउटा कारण हो। जस्तो तपाईँ हामीले यसलाई फलफूलहरू खान सक्छौँ, फलफूलहरूमा स्याउ अनि सुन्तला अनि मेवा अनार अनि उखु पनि हामीले खान सक्छौँ। यस्तो बेलामा हामीलाई यी फलफूलहरूले धेरै सहायता गर्दछन्। पर्याप्त रूपमा आराम फेरि चाहिन्छ, कलेजो पुनः स्वस्थ हुन मद्दत गर्दछ, आराम चाहिन्छ शरीरलाई। यस्तो बेलामा चाहिँ हामीले खान मिल्ने कुराहरूमा चाहिँ दाल भात, साधारणतया तरकारी, फलफूल, अब ओखरहरू, गेडागुडी, दही अनि झोलिलो खानाहरूले बढी पिउने गर्नुपर्छ। प्रशस्त रूपमा खानुपर्ने चाहिँ पानी, सुप, मेवा, नरिवल पानी, कागती पानी अनि उखुको जुस, यिनीहरू हामीले चाहिँ प्रशस्त रूपमा खानुपर्छ। तर हामीले यस्तो बेलामा जन्डिस भएको बेलामा एउटा खानै नहुने, पूर्णै बन्द गर्नुपर्ने खानुहुन्छ भने पनि त्यो मदिरा चाहिँ हामीले पूर्ण रूपमा बन्द गर्नुपर्छ। रक्सीले कलेजोलाई अझ थप नोक्सानमा पुर्याउँछ। यदि त्यो लिभर जलेको अवस्थामा धेरै रक्सी खाने मान्छेहरूको कलेजोको रङै फरक हुन्छ, जलेको जस्तो देखिन्छ, डढेको जस्तो देखिन्छ। त्यसकारण रक्सीले मान्छेलाई बिगार्छ अनि त्यस्तो बेलामा हामीले खाना नहुने, धेरै तेल नखाने, धेरै घिउ नखाने अनि नुनको मात्रा कम गर्ने, बेसारको मात्रा कम गर्ने, यिनीहरू कुराहरू हामीले गर्न सक्छौँ। अनि जङ्क फुड त हामीले तत्कालै बन्द गर्नुपर्छ। जङ्क फुड खाने मान्छेहरूमा धेरै यो पाकेटको खानाहरू खाने मान्छेहरूमा चाहिँ विभिन्न समस्याहरू देखेका छन्। अनि अहिले त यो चाउचाउमा चाहिँ पिरो खालको धेरै भएको चाउचाउहरू अनि त्यो चिप्सहरू, फास्ट फुडहरू, जङ्क फुडहरू हामीले टोटल्ली बन्द गर्नुपर्छ। यस्तो बेलामा हामीले खायौँ भने हामीलाई धेरै यसले नोक्सानी गर्न सक्छ। तर हामीले सम्बन्धित चिकित्सकको सल्लाह बिना चाहिँ औषधि खानुहुन्न, आफ्नो मनले औषधि खानु हुँदैन। त्यसकारण आदि श्रोताहरू, जन्डिस हुन नदिन हामीले के गर्नुपर्छ होला त? प्रमुख त हामीले पानीको स्रोत चाहिँ हाम्रो सफा हुनुपर्छ, सफा पिउने पानी हुनुपर्दछ। हेपाटाइटिस ए र ई रोग्न यसले पानीका कारणले पनि सकिन्छ। कम्तीमा पनि दिनमा 3 पटक साबुन पानीले हात धुनुपर्छ, खाना खानु अघि र शौचालय पछि कम्पलसरी हामीले हात धुनुपर्छ। सुरक्षित रगत चढाउँदा, हामी बिरामी हुँदा या केही गर्दा त्यसको परीक्षण गरिएको रगत मात्र हामीले प्रयोग गर्नुपर्छ। र अर्को कुरा चाहिँ हेपाटाइटिस बी जस्ता रोगहरू रोक्नलाई चाहिँ हामीले सुरक्षित यौन सम्पर्कहरू गर्नुपर्छ। त्यसकारण असुरक्षित एकजना भन्दा बढी पार्टनर हामीले यदि राख्न थाल्यौँ भने यौन सम्पर्कहरू सर्ने गर्छ। त्यसकारण हामी पवित्र जनहरू, हामी बाइबललाई पछ्याउनेहरू, परमेश्वरलाई पछ्याउनेहरूले धेरै मान्छेहरूसँग सम्पर्क गरिन्छ भने एक त हामी आत्मिक रूपमा पनि परमेश्वरदेखि टाढा हुन्छ र स्वास्थ्य पनि हाम्रो बिग्रिँदै जान्छ। परमेश्वरले जे सिकाउनु भएको छ हामीले त्यो नै गर्नुपर्दछ। सुई जस्तो इन्जेक्सनहरू हामीले त्यो लाउँछन्, अहिले कुलत नभएका मान्छेहरूलाई चाहिँ त्यो सुईहरू धेरैजनाले प्रयोग गर्छन् एउटै सुईलाई, त्यसले पनि सार्ने सम्भावना हुन्छ। हेपाटाइटिस बी जुन अहिले खुब लगाउने चलन छ त्यसले चाहिँ यो रोग हुनबाट एकदमै बचाएको छ। यो हेपाटाइटिस बीको खोपले अत्यन्त प्रभावकारी काम गरेको छ। यसको रोकथामको उपाय एउटा प्रमुख यही नै हो। सबैले जो स्वस्थ राख्ने उपाय अघि पनि मैले भने, पहिलो कुरा त रक्सी पिउँदै नपिउने, धुम्रपान गर्दै नगर्ने, मद्यपान अब छुर्तीहरू के चाहिँ यिनीहरू खान्न। प्रमुख अर्को कुरा चाहिँ हामीले नियमित एक्सर्साइजहरू गर्नुपर्छ। यदि तपाईँ शरीरलाई नियमित एक्सर्साइजमा राख्नुहुन्छ भने तपाईँको शरीर राम्रो हुन्छ। तौललाई एकदमै नियन्त्रण राख्ने, यदि तपाईँको शरीरको तौल बढेको छ भने तपाईँको कलेजो बिग्रिन सक्छ। अर्को कुरा निद्रा, 8 घण्टा सुत्नै पर्छ, त्यस कारण तपाईँले निद्रालाई पर्याप्त रूपमा पुर्याउनु पर्दछ। र अर्को कुरा भनेको सन्तुलित खाना नै हो, सन्तुलित भोजन। हाम्रो खानामा सबै कुराहरू, साग सब्जी माछा मासु अण्डा दुध दही झोलिलो कुराहरूदेखि लिएर सबै कुराहरूको तपाईँले सन्तुलित कुराहरू गर्नुभयो भने कलेजोको रोगबाट तपाईँ बच्न सक्नुहुन्छ, जन्डिसबाट बच्न सक्नुहुन्छ। जन्डिसबारे केही भ्रमहरू पनि छन्, जस्तो जन्डिसमा बेसार खानु नै हुँदैन भन्ने पनि पाइन्छ, शरीर पहेँलो भएको भएर त्यस्तो गरेको हुन सक्छ। त्यस कारण आदि श्रोताहरू पहेँलो वस्तु खाए जन्डिस बढ्छ भन्ने पनि गलत धारणा हो, त्यस कारण यो होइन। जस्तो मेवा खाए त जन्डिसलाई फाइदा हुन्छ, त्यस कारण पहेँलो चिज खाँदैमा जन्डिस बढ्ने भन्ने हुँदैन। अनि अर्को कुरा चाहिँ हाम्रो गाउँ समाज टोलतिर सहरतिर घरेलु जडीबुटीले बाटो निको हुन्छ भन्ने पनि एउटा गलत कुराहरू सुन्न पाइन्छ, त्यो पनि होइन। त्यसकारण कारण पत्ता लगाएर उपचार गर्यो भने निको नहुने केही पनि छैन। अहिले विभिन्न ठुल्ठुला रोगहरू, क्यान्सरहरूदेखि लिएर किडनीका समस्यादेखि सबै कुराहरू हामी ठिक भएका पाएका छौँ। यस कारण आदि श्रोताहरू, जन्डिस आफैमा एउटा रोग होइन, शरीरमा भएको समस्याको एउटा संकेत हो। समयमै परीक्षण गरेर उचित उपचार गरेर स्वस्थ खानपान धेरै जटिल सावधानले धेरै जटिलताहरू रोक्न सक्दछ, सकिन्छ पनि। आँखा वा छाला पहेँलो भएमा तुरन्त स्वास्थ्य संस्थामा हामीले जाँच गराउनुपर्छ। त्यहाँ गएर साधारण एउटा रगत जाँच गर्यो भने पनि त्यो भइहाल्छ, धेरै महँगो पनि पर्दैन यो कुराहरू। त्यसकारण भजन संग्रह 103:2-3 यहाँहरूले हेर्नुभयो भने पाउनुहुन्छ। हे मेरो प्राण परमपरको स्थितिगर, उहाँका कुनै पनि उपकार नबिर्स, उहाँले तेरा सबै अधर्म क्षमा गर्नुहुन्छ र तेरा सबै रोगहरू निको पार्नुहुन्छ भनेर परमेश्वरले हामीलाई यसरी बाइबलमा सिकाउनु भएको छ। परमेश्वरले मानिसलाई शरीर र आत्मा दुवैको ख्याल गर्न सिकाउनुहुन्छ। रोग लाग्दा हामीले चिकित्सकको सल्लाह लिनुपर्छ, आफै जान्ने भइकन औषधि खानु हुँदैन, नियमित डाक्टरको निगरानीमा औषधि खानुपर्छ। हाम्रो स्वस्थ शैली अप्नाउनुपर्छ, हामीले व्यायाम खानपिनमादेखि लिएर कुलतमादेखि नबस्नेदेखि लिएर सबै कुराहरू हामीले मिलाउनु पर्ने हुन्छ। साथै अर्को कुरा, प्रमुख त हामी परमेश्वरका जनहरू, परमेश्वरमा भरोसा राख्नुपर्छ। परमेश्वरमा भरोसा राख्दै प्रार्थना गर्दा मनमा आशा शान्ति र बल प्राप्त हुन्छ, किनकि हामीलाई सबै कुरा दिने हाम्रो स्रोत नै परमेश्वर हुनुहुन्छ। त्यसकारण यीशु ख्रीष्टले तपाईँ हामीलाई स्वस्थ रहनलाई पनि यसरी सिकाउनु भएको छ। परमेश्वरले तपाईँ र मलाई दिनुभएको ज्ञान बुद्धि प्रयोग गरिकन हामी स्वस्थ हुन सक्छौ। जसरी हामी शरीरको स्वास्थ्यका लागि सचेत हुन्छौ, त्यसरी नै तपाईँ र मैले आत्मिक जीवनलाई पनि शुद्ध र स्वस्थ राख्नुपर्छ। यदि शारीरिक रूपमा ठिक छौ, आत्मिक रूपमा ठिक छैनौ भने हाम्रो जीवन सजिलै चल्न सक्दैन। परमेश्वरले हामीलाई स्वस्थ अनुशासित र जिम्मेवारी जीवन जिउन बोलाउनुहुन्छ। परमेश्वरको भवनमा भोलि हामी जाँदा, परमेश्वरको अघि जाँदा, हामी शरीर स्वस्थ मात्र लिएर जाने होइन, आत्मिक रूपमा पनि हामी स्वस्थ भएर परमेश्वरको अगाडि हामी उभिनु पर्ने हुन्छ। त्यसकारण यदि तपाईँहरूसँग कुनै कुराहरू नराम्रा छन्, आत्मिक रूपमा तपाईँ कमजोर हुनुहुन्छ, प्रार्थनामा कमजोर हुनुहुन्छ, स्वास्थ्यमा कमजोर हुनुहुन्छ भने सबै कुरा परमेश्वरमा राखेर आजैदेखि तपाईँहरूले परमेश्वरलाई पछ्याउन थाल्नुपर्ने हुन्छ। परमेश्वरको आज्ञाहरू पालना गर्नुपर्ने हुन्छ र उहाँ जस्तै जीवन जिउनलाई हामीलाई उहाँले बनाउनुहुन्छ। आज श्रोताहरू, तपाईँहरूलाई फेरि हामी अर्को भेटमा भेट्नेछौँ। आजका लागि हाम्रो यो कार्यक्रम सुनिदिनुभएको लागि तपाईँहरूलाई धन्यवाद भन्दछौ। तपाईँहरूको दिन शुभ होस्। परमेश्वरले तपाईँहरूलाई प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।
0: आदरणीय श्रोता, तपाईँ अहिले कार्यक्रम जीवन र स्वास्थ्य, मानव शरीरको रहस्य सुन्दै हुनुहुन्छ र आज बाँडिएका स्वास्थ्यसँग सम्बन्धित जानकारी तथा कुराकानी तपाईँलाई कस्तो लाग्यो? आशा गर्दछौ तपाईँ आशिषित हुनुभएको छ र कार्यक्रमप्रति तपाईँ कुनै सल्लाह, सुझाव, प्रतिक्रिया दिन चाहनुहुन्छ, साथै कुनै जानकारी प्राप्त गर्न चाहनुहुन्छ भने हाम्रो फोन नम्बर रहेको छ 98511-0303 98511-0303। हवस् त श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको अन्तिमतिर आइसकेका छौं र यहाँहरूबाट विदा माग्नुपर्ने बेला पनि भइसकेको छ र अर्को श्रृंखलामा भेट्ने आशाका साथ आजलाई भने कार्यक्रमबाट म पुनम विदा हुन चाहन्छु।

0: नमस्ते, म कलाकार आशा खड्का। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगा। म पनि सुन्दैछु, तपाईँहरू पनि सुन्नुहोस् है।
1: के तपाईँ वा तपाईँले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्, थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ा मुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था, साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट, काठमाडौँ। कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 98 41 53 54 02, 98 41 53 54 02 र 98 10 33 64 06, 98 10 33 64 06। फोन नम्बर 01 43 92 511, 01 43 92 511 र 01 43 92 510, 01 43 92 510। र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।
2: सूचना इस गुड न्यूज एफएम प्रालीलाई एकजना दक्ष साथै अनुभवी प्राविधिक टेक्निसियनको आवश्यकता परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्न सक्नुहुनेछ। आवश्यक योग्यता कम्तीमा पनि 12 कक्षा पास भएको, टेक्निकल ज्ञान र मिडियामा इन्ट्रेस्ट भएको, अडियो भिडियो एडिटिङ तथा मिक्सिङ गर्न सक्ने, सोशल मिडिया प्लेटफर्महरूको लागि आवश्यक सामग्री तयार गर्न सक्ने, क्यामेरा राम्रोसँग चलाउन सक्ने। थप जानकारी तथा सम्पर्कको लागि गुड न्यूज एफएम प्राली, अनामनगर, काठमाडौँ। फोन नम्बर 01 47 70 74, 01 47 70 74 र 01 59 13 755, 01 59 13 755।
3: सौन्दर्य भ्रमात्मक हुन्छ र सुन्दरता उडी जाने हुन्छ, तर परमेश्वरको भय मान्ने स्त्रीको नै प्रशंसा गरिन्छ।

0: तपाईहरू सुन्दै हुनुहुन्छ कार्यक्रम क्रुसको यात्रा।
1: श्री क्रिस्टको नाममा तपाईँ सबैजना जय मसीह। आजको लागि चाहिँ हामीले वचनको श्रृङ्खला, जुन चाहिँ बाइबलीय प्रार्थनाको अभ्यास भन्ने थियो, आजलाई स्थगित गरेर आज अरू विषयमा हामी विचार मनन गर्नेछौ। शीर्षक चाहिँ मैले ख्रिस्टमा रहेको करार भन्ने विषय राखेको छु। अनौठो विषय हुन सक्छ हाम्रो समय सन्दर्भलाई लिएर, तर यो प्रसङ्ग म गाँच्दै जानेछु, तपाईँले बुझ्ने प्रयास गरिदिनु होला। मण्डली चाहिँ करारको समाज हो, यसो ख्रिस्टको शरीर भन्छ हामीले। अनि करारको समाजमा हामीले गर्ने गतिविधिहरू, हामीले गर्ने विचार धारणाहरू, अनि यसरी वचनबाट उगाएको कुराहरू चाहिँ एउटा जीवाणु क्या, एउटा जेनरेटिभ भन्छ, एउटा जीवनभित्र भएको त्यो जीवन उत्पादन हुन सक्ने, वृद्धि विस्तार हुन सक्ने क्षमता बोकेको यो समाज छ। किनभने जुन विचारधाराले, जुन कुराले हामीहरू बनिएका छौँ, त्यो कुराहरूले हामीलाई एउटा दृष्टिकोण दिन्छ। वचनले हामीलाई एउटा वर्ल्ड भ्यू भन्छ नि, होइन, संसारलाई हेर्ने नजर अन्दाजहरू, वर्ल्ड भ्यू भन्छ, विश्व परिदृष्टिकोण भन्छ। अब त्यो बुझ्न गाह्रो छ, भर्खर सिक्किममा पास्टरहरूलाई, पास्टर फर्मेसनको उसमा मैले त्यही विषय पढाएर आएको थिएँ कि हामीभित्र यो दिमागभित्र चाहिँ संसारलाई हेर्दाखेरि अर्थ लगाउन सक्ने क्षमता, एउटा मेकानिजम, इन्जिन छ। त्यो इन्जिन, त्यो अपरेटिङ सिस्टममा चाहिँ परमेश्वरको वचन र उहाँको आत्माबाट हामी हेर्छौँ। हाम्रो चस्मा चाहिँ परमेश्वरको वचन र पवित्र आत्मा हुनुहुन्छ, अनि त्यो दुईवटा आँखामा लगाइसकेपछि त्योद्वारा हामीले समाज र संसारलाई हेर्ने क्षमता अभिवृद्धि गर्छौँ। अनि यो दृष्टिकोणले, यो दूरबीनले, यो चस्माहरूले संसारलाई हेर्दाखेरि कसरी देख्नुपर्ने, कसरी बुझ्नुपर्ने भन्ने कुरा हामी वचनबाट सिक्छौँ र बुझ्दछौँ। अनि यसकारण मण्डलीमा आएपछि यहाँनिर मञ्चमा गर्ने कुराहरू चाहिँ प्रदर्शन होइन, नाटक होइन, प्रेजेन्टेसनहरू होइन। होइन, हामी मण्डलीमा आउँदा चाहिँ फिल्म हेर्न, स्टेजमा भएको मञ्चबाट नाटकहरू हेर्न हामी आएका छैनौँ। मण्डली चाहिँ अभ्यासालय हो, यो कुरा हामी सिक्दै आएका छौँ। हामी अभ्यास गर्न सिक्छौँ, यहाँ आएर सिक्छौँ, अनि यहाँबाट बुझेको कुराहरू दिमागभरि, जीवनभरि लिएर हामी आफ्नो जीवन, छ दिनको जीवनमा जान्छौँ, अनि फर्केर फेरि यहीँ आउँछौँ। अनि यो चाहिँ अभ्यासालय, हामी जीवनलाई नयाँ कुराहरूमा अभ्यास गर्न, अभ्यस्त रहनलाई, बानी बसाल्नलाई, सिक्नलाई, बुझ्नलाई र त्यो अनुसार गर्नलाई हामी सिक्दैछौँ। यसकारण पहिलो कुरो चाहिँ हामी यहाँ के गर्छौँ, परमेश्वरलाई खोज्ने, उहाँलाई चिन्ने। मेरो वचनमा मैले प्रार्थनाको विषयमा भनेको थिएँ, प्रार्थनाको अन्तिम गन्तव्य भनेको परमेश्वरलाई चिन्नु हो, उहाँसँग भेट्नु। अनि उहाँसँग भेटवार्ता गर्दै गर्दाखेरि चाहिँ हामी उहाँलाई चिनिन्छौँ। यस्तै यो छवटा मैले धेरै कुरा तपाईँसँग बाँडेँ है। अनि जहाँ संसार विश्व चाहिँ यसैयाले प्रचार गरेको, उसले वचन बोलेको, एउटा अगमवक्ता भएर समाजको अगाडि उभिएर उसले दिने कुराहरू चाहिँ उसले अनुसन्धान गरेको छ, उसले स्वर्ग र पृथ्वीलाई बोलाइराखेको छ है। जहाँ उसले व्यक्तिगत समस्याहरूलाई, हामीले झेल्नु भोग्नु परेको जीवनको समस्याहरूलाई उसले अनुसन्धान गरेको छ, बुझेको छ। हे इजरायल सुन, हे आकाश सुन, हे पृथ्वी ध्यान दे, परमप्रभु परमेश्वर भन्नुहुन्छ, तिमीहरूको बानी बेहोरा, विचार, सोचाइ, इसाराहरू, तिमीले गर्ने जीवनशैली, विचार ध्यान देऊ। ओठ जिब्रोले मात्र परमेश्वर आराधना गरेर पुग्दैन, परमेश्वर अगाडि देखावटी रूप लिएर आएर पुग्दैन, तर उहाँको वचन र ध्यानमा तिमीहरू आफ्नो जीवनलाई राख। दोस्रो भाग चाहिँ विश्वव्यापी घटनाहरूलाई लिएर उहाँले यसै सात अध्यायमा विश्वव्यापी घटनाहरूले, व्यक्तिगत समस्याहरू र विश्वमा लडाईँको अवस्थाहरू, त्यो दुई बीचमा चाहिँ परमेश्वरले यसैयालाई आफ्नो उपस्थितिमा बोलाउनुहुन्छ। अनि यसै छ अध्यायमा चाहिँ यसै परमेश्वरको उपस्थितिमा पुगेको छ, मन्दिरमा आराधना गर्न पुगेको छ, परमेश्वर उसलाई दर्शन दिनुहुन्छ, ऊ एउटा अगमवक्ता, उसको मन ध्यान, उसले देखेको कुराहरू उसले लेखेर राखिदिन्छ। मैले परमप्रभु परमेश्वरलाई देखेँ, परमेश्वरले के भन्नुभयो है, त्यहाँ अस्ति हामीले अध्ययन गरेका छौँ। अनि त्यो आराधनामा है, मैले प्रार्थनाको परिभाषा दिँदै थिएँ तपाईँलाई, प्रार्थना चाहिँ परमेश्वरसँग गर्ने अन्तरक्रिया हो, परमेश्वरसँग उहाँको उपस्थितिमा गरिने अन्तरक्रिया चाहिँ प्रार्थना हो। प्रार्थनाले हामीलाई परमेश्वरको उपस्थितिमा हामी कसरी उहाँसँग सम्बन्ध गाँच्छौँ, उहाँको वचन सुन्ने, उहाँको उपस्थिति थाहा गर्ने, अनि आफूले त्यो अनुसारको प्रतिक्रिया जनाउने, बोल्ने, सुन्ने, जीवनको महत्वपूर्ण कुराहरूमा अठोट गर्ने परमेश्वरसँग बाचा गर्ने अनि त्यो पुरा गर्ने, उहाँको वचन सुनिसकेपछि त्यो आज्ञाकारितामा लिएर जाने कुराहरू चाहिँ हामी परमेश्वरको उपस्थितिबाट सिक्छौँ अनि बुझ्छौँ। अर्को एउटा मैले कोटेसन राखिदिएको थिएँ, सिमोन वाइल भन्ने व्यक्तिले भन्नुभयो, प्रेयर कन्सिस्ट सिम्पली इन गिभिङ गड अल द केयरफुल अटेन्सन सोल इज केपेबल अफ। हाम्रो प्राणात्माको क्षमता भएसम्म सबै ध्यान मन आकर्षण, हाम्रो सतर्क ध्यान चाहिँ परमेश्वरलाई दिनु चाहिँ प्रार्थना हो अरे, बानी बसेको बरबराउने प्रार्थना होइन, तर हाम्रो ध्यानको मुख्य केन्द्र सेन्टरमा चाहिँ परमेश्वरलाई राखेर उहाँको उपस्थितिमा बस्नु प्रार्थना हो। सिक्दै थियो भनेदेखि हामी यसैयाको पुस्तकमा देख्दछौँ, विशेष गरी यसैया 56:7 हुनुपर्छ, जहाँ अघि हामीले पढ्यौँ कल टु वर्सिपमा परमेश्वरले इजरायललाई भन्नुभएको कुराहरू 7 लेखेको छ, म मेरो पवित्र पर्वतमा ल्याएर मेरो प्रार्थनाको घरमा तिमीहरूलाई आनन्दित तुल्याउनेछु, परमप्रभु परमेश्वर भन्नुहुन्छ, तिनीहरूका होम बलि र बलिदानहरू विदेशीहरूका म मेरो वेदीमा ग्रहण गर्नेछु, किनभने 7 अन्त्यमा भनेको छ यसैया 56:7, किनकि मेरो भवन सबै जातिहरूका निम्ति प्रार्थनाको घर भनिनेछ, परमेश्वरको प्रार्थना। यो शब्द लिएर येशु ख्रिस्टले मन्दिर सफा गर्न जानु हुँदाखेरि मत्ती लुक्का यो हामी यो पद पाउँदछौ कि यही शब्दहरूलाई लिएर येशुले जब मन्दिरमा जानुभयो, यरुसलेमको केन्द्रमा विशाल मन्दिर छ, आराधना गर्न प्रार्थना गर्न मानिसहरू आएका छन्, तर त्यहाँ मन्दिरको बाहिर चाहिँ धेरै व्यापार गर्न बसेका मानिसहरू छन्, अनि उहाँले लखेट्नु भयो सबैलाई, किनकि उहाँमा डाहा थियो, परमेश्वरको भवनको डाहाको कारणले उहाँले सबैलाई लखेट्नु भयो, रिस आवेगमा उहाँले ढुकुर उडाइदिनु भयो, जनावर लखेटिदिनु भयो, मानिसहरूलाई धपाउनु भयो र हकार्नु भयो, किनभने मेरो घर चाहिँ प्रार्थनाको घर भनिनेछ, तर तिमीहरूले यसलाई डाकुहरूको ओडार बनाएका छौ। त्यो कुरा विचार गर्दै गर्दाखेरि तपाईँ हामी परमेश्वरको मन्दिरमा आउँदाखेरि जुन चाहिँ प्रार्थनाको घर हो, तर यहाँ धेरै कार्यक्रमहरू हुन्छ, अनेक कार्यक्रमहरू हुन्छ, यहाँ तपाईँलाई सबै थाहा छ, एउटा कार्यक्रम पछि अर्को, यो फुर्सदै छैन हाम्रो स्टाफ हाम्रो लिडर्सहरूलाई त, कार्यक्रम पछि कार्यक्रम हरेक जे कुरा पनि यहाँ गरिन्छ, परमेश्वरलाई खोज्न उहाँलाई चिन्न उहाँलाई केन्द्रमा राखेर चिन्न भन्दा बाहेक गरिने कुराहरू चाहिँ हाम्रो फाइदा, हाम्रो नाफा, हामीलाई मजा, हामीलाई खतरा, अब थप्ने स्थिति होइन, ती कुराहरू चाहिँ डाकुरको ओडार, जस उगाएर नाफा मजा भविष्य आशिष सबै कुराहरू चाहिँ जसले परमेश्वरको उपस्थिति खोज्दैन, यसकारण मण्डलीमा हामी आउनु आपतको समय, विपदको समय, सङ्घर्ष सङ्कर्ष विलापको समयमा परमेश्वरको उपस्थिति खोज्नु हाम्रो प्रथम जिम्मेवारी हो। हामी मण्डलीमा प्रार्थनामा आउनुपर्ने, हाम्रो घर परिवारमा यो समय अवस्थाहरूमा प्रार्थनामा धेरै समय बिताउनु पर्ने, परमेश्वरको उपस्थिति खोज्नु पर्ने यो समय अवस्थाहरू हो प्रियहरू, हतार र हाम फालेर गर्नुपर्छ, हामीले सेवा गर्नु जानुपर्छ, मानिसहरूलाई रेस्क्यु गर्नु छ, रिलिफको कामहरू गर्नु छ, भेटी सङ्कलन गर्नु छ, सामान किन्नु छ, पुर्याउनु छ, यी सबै कुराहरू छ। त्योभन्दा पहिले तपाईँ र म चाहिँ परमेश्वरको उपस्थिति खोज्ने मानिसहरू बन्नुपर्ने। दोस्रो कुरा चाहिँ यो शोक र विलाप गर्ने समय हो, यस्तो अवस्था जहाँ हामी सर्वप्रथम त पश्चाताप गर्न परमेश्वरको उपस्थितिमा आउँछौँ, त्यहाँ वचनहरू सुन्दै पढ्दै गर्दाखेरि चाहिँ होइन यस्तो शोक विलापको समयमा कुन चाहिँ बाइबलको पाठ पढ्ने हो, हामी अगुवालाई पनि थाहा छैन बाइबलको पाठहरू कुन अध्ययन गर्नुपर्ने हो, अनि त्यसपछि होइन एउटा भजन सङ्ग्रह 77 हेरौँ न भनेर मैले वर्सिपको लागि सजेसन दिएँ। भजन सङ्ग्रह 77 एक दुईवटा पदहरू म पढ्न चाहन्छु, जहाँ लेखिएको छ एक पदमा शीर्षकमा हेर्नुभयो भनेदेखि सङ्कष्टको बेलामा सान्त्वना। यो भजन लेखकहरूले आफ्नो भावना आफ्नो मन आफ्नो जीवनले भोगेका कुराहरूलाई जस्ताको तस्तै एकदम जोखिमयुक्त भएर आफूलाई उदाङ्गो राखेर परमेश्वरको उपस्थितिमा गएर आफ्नो र इमोसन्सहरू उनीहरूले प्रस्तुत गरेको हामी यहाँ पाउँदछौँ। मैले सहायताको निम्ति प्रार्थना परमेश्वरमा पुकार गरे, उहाँले मलाई सुनुन् भनेर मैले परमेश्वरलाई पुकारे, मेरो दुःखको घडीमा मैले परमप्रभुलाई खोजे, राति नथाकी मेरो हात पसारे, अनि मेरो प्राणले सान्त्वना ग्रहण गर्न चाहेन, हे परमेश्वर मैले तपाईँलाई सम्झे, अफसोस गरे, मैले चिन्ता गरे, मेरो आत्मा शिथिल भयो। अनि उसले आफ्नो दुःख पीडा आफ्नो वेदनाहरू परमेश्वरको उपस्थितिमा प्रस्तुत गरेको हामी यहाँ पाउँछौँ। संसार निर्दयी छ, समाज प्राकृतिक नियमहरू प्रकोपमा हाम्रो विपक्षी भएर हामीलाई हाम्रो समाज संसारलाई भत्काउन लागि परेको छ. हामी बुझ्न सक्दैन, हामीसँग कन्ट्रोल गर्ने त्यो ठिक पार्ने क्षमता छैन. तर हामी पढ्दै गयौँ भनेदेखि सात पदमा के परमेश्वरले सदाको निम्ति इन्कार गर्नुहुन्छ र उहाँले फेरि कहिले निगाह गर्न राख्नुहुन्न र के उहाँको अचुक कृपा सदाको निम्ति मेटिएको छ, के उहाँको प्रतिज्ञाहरू सदाको निम्ति समाप्त भएको छन्, के परमेश्वरले दया गर्न बिर्सिनु भएको छ, के रिसाएर उहाँले आफ्नो कृपा दृष्टि बन्द गर्नु भएको छ. पढ्दै पढ्दै गयो भने भित्र आशा अनि भरोसाबाट व्यक्त गरेको क्रन्दनहरू विरोधाभासहरू परमेश्वरले सुन्नुहुन्छ, किनकि त्यो हृदयको अवस्थाहरू उहाँले बुझ्नु भएको छ. कुन हृदयको अवस्थाबाट उसले यी कुरा व्यक्त गरेको छ, छोराछोरीहरूले आमा बुवासँग लडाई झगडा गरे जस्तो हामी आफ्नो विलापहरू परमेश्वरको समक्ष ल्याउँदछौ. तल 17 अध्यायको 16 पददेखि हेऱ्यौँ भनेदेखि 16 19 पदसम्म, विशेष 20 पदसम्म नै त्यहाँ मैले शीर्षकमा लेखेको छु है. यहाँनिर हुनसक्छ बत्तीसमाको संकेत यहाँ छ कि, हुनसक्छ नेपालको बाढी पहिरोलाई यसले सम्बोधन गरेको छ कि. पढ्नुहोस् त आफ्नो बाइबलमा भजन संग्रह 77:16, हे परमेश्वर समुद्रको पानीले तपाईँलाई देखियो त्यो मडारियो, अथाह सागर कम्पमान भयो, बादलले पानी खन्यायो, आकाशका भयंकर रूप गर्जन लाग्यो, तपाईँका बाणहरू चारैतिर चम्कन लागे. जस्तो कि परमेश्वरले आक्रमण गर्नुभएको छ, कसले सहने, कसले त्यो सामना गर्न सक्ने. तपाईँको गर्जन आधीबेरीमा सुनियो, तपाईँको बिजुलीले संसारलाई आलोकित पारिदियो, पृथ्वी कम्पित भएर हल्लियो, तपाईँको बाटो समुद्र भएर गयो, तपाईँको पथ महासमुद्रको बीचमा थियो, यद्यपि तपाईँका पाइलाहरू देखिएनन्. परमेश्वर अदृश्य हुनुहुन्छ अनि सबै आधीबेरी प्रकोपमा पनि परमेश्वर अनुपस्थिति अथवा अथाह अनभिज्ञ बस्नु भएको छैन भनेर लेखकले बुझेको छ. उसले देखेको बाढी पहिरो पानीले ल्याएको प्रकोपहरूको पछाडि उसको रेफरेन्स, दिमागमा भएको रेफरेन्स चाहिँ कसरी इजरायल समुद्रको बीचमा सुक्खा मरुभूमिमा हिँडेर पार पर्यो. अनि नयाँ कराले हामीलाई भन्दैछ जब इजरायल चाहिँ लाल समुद्र सुक्खा जमिन भएर तर्दै थियो, त्यो चाहिँ उनीहरूको बत्तीसमा थियो अरे. बुढाबुढीहरू अशक्त नसक्ने अनि दिमाग राम्रोसँग नचल्ने, शरीरमा अपाङ्ग भएकोहरू अनि छोराछोरी नानीहरू पनि त्यो समुद्र तरेर पार गएका थिए. उनीहरूले बत्तीसमा पाए, परमेश्वरको अनुग्रहमा तिनीहरू बाँचे जब सम्पूर्ण मिस्रीहरू चाहिँ डुबेर मरे. यसरी लेखकहरूले हामीलाई पानी बाढी अनि प्रकोपले ल्याएको कुराहरू बुझ्न हामीलाई सहायता पुऱ्याउँछ. सबै कुरा हामी बुझ्न सक्दैनौँ, किन कहाँबाट कसरी आयो, किन निर्दोष मानिसहरू यति धेरै सहनु परेको छ, मर्नु परेको छ. अनि यी सबै कुराहरूको माझ हामी परमेश्वरको वचन पढ्छौँ अनि मण्डलीमा आएर यी कुराहरू विचार गर्छौँ. प्राकृतिक प्रकोपमाथि हाम्रो अधिकार छैन, अथाह शक्ति छ, त्यसलाई कन्ट्रोल गर्ने हामीसँग क्षमता छैन, तर पनि हामी परमेश्वरमा भरोसा गर्छौँ, संकष्टमा प्रार्थना गर्छौँ, आफ्नो घोडा टेकेर बस्छौँ, अरू एक दुईजनासँग बसेर प्रार्थना गर्छौँ. अनि यी कुराहरूमा हामी सबै मण्डलीलाई प्रार्थनाको आह्वान, यो प्रार्थनाको बोलावट हामीले सुन्नु पर्ने हो. व्यक्ति व्यक्ति, समूह समूह, सानो झुन्डामा मिलेर मण्डली गएर हामीले प्रार्थना गर्नको लागि यो आह्वान छ. तेस्रो कुरा हामी देख्छौँ, परमेश्वरको उपस्थिति र करारको समाजद्वारा उगाइएको स्रोत साधन औजारहरू लिएर हामी सहायता सहयोग गर्न काम गर्न हामी जाँदछौ, हामी जानु पर्ने हो. मैले त्यहाँ लेखिदिएको छु. तेस्रो कुरा चाहिँ परमेश्वरको उपस्थिति केन्द्रित करारको समाजमा भएको स्रोत साधन आत्मिक वरदानहरू लिएर हामी सेवा गर्न काम गर्न जान्छौ. यो अलिक फरक ढङ्ग हो. समाजले रिलिफ अनि जुन एडहरू लिएर सहायता गर्न अनेक उपाय गरेर सेवा गरिरहेको छ, त्यो सबै आदरणीय छ. तर यसो ख्रिस्ट केन्द्रित समाज, करारको समाजले चाहिँ परमेश्वरको उपस्थितिबाट उगाएको स्रोत साधनहरू, हाम्रो आत्मिक वरदानहरू लिएर हामी सेवा गर्न जान्छौँ. मैले एउटा विचार राख्दै थिएँ, यो परमेश्वरको करारमा बाँधिएका मानिसहरू, तपाईँ र म चाहिँ जे कुरा पनि हामी गर्छौँ, एक बोतल पानी लिएर किन नजाउँ, अनि एक ट्रक सामान लिएर हामी सेवाको लागि रसुवा नुवाकोट किन नजाउँ, ती सबैमा दृश्य रूपले नहोला तर अदृश्य रूपले यो छाप लागेको होला है. त्यसलाई कभनेन्ट रिसोर्स भनेको छु मैले. र करारबाट उगाएको स्रोत साधनहरू हेसेद, परमेश्वरको प्रेम विशेष छ. कस्तो छ त भन्दा यी कुरा हामी सुन्दै सुन्दै सुन्दै आएको छौँ. परमेश्वरको प्रेम विशेषलाई चाहिँ उहाँले गर्ने खालको प्रेम चाहिँ हेसेड भन्छ, हिब्रू शब्द हो. नेपालीमा चाहिँ त्यो करारको प्रेम, करारको प्रेमको छाप बोकेको सामानहरू लगेर हामीले दिनु, हाम्रो जीवन त्यो आचरणबाट गएर सेवा गर्नु, जहाँ भित्री मनस्वार्थहरू चाहिँ, जहाँ पाउनु हासिल गर्नुपर्ने कुराहरू चाहिँ परमेश्वरको प्रेम, यीशु ख्रीष्टद्वारा हामीले पाएको कुराहरू, हाम्रो जीवनले भोगेको परमेश्वरको चरित्र गुणहरू त्यसमा मिसिएर आएको छ। त्यो मनस्वार्थ परमेश्वरको प्रेमलाई लिएर जाँदाखेरि चाहिँ हामीले गर्ने सेवाको ढङ्गहरू, शैलीहरू अलिकति फरक हुन्छ होला। हामी विचाराधीन भएर, हामी प्रार्थनामा भिजेर, हामी मण्डली मिलेर, भेटी उठाएर, सरसामानहरू, लुगाफाटाहरू लिएर ट्रक भरि हामी लगेर दिनेछौँ भने त्यो दिएको कुराहरू चाहिँ परमेश्वरको करारको प्रेमको छाप लागेको सामानहरू जीवनबाट हुनेछ। अनि पाउनेहरूले त्यसको स्वाद अलिक फरक, त्यसको विचार अलिक फरक, त्यो कुराहरू ग्रहण गर्दा चाहिँ यीशु ख्रीष्टको सुसमाचार व्यवहारद्वारा, प्रचारद्वारा मात्र होइन तर हाम्रो जीवनको व्यवहारद्वारा उनीहरूले प्राप्त गर्न बुझ्न सक्नेछन्। तर अन्तिम कुरा चाहिँ हामी फेरि फर्केर सभा आराधनामै हामी आउँदछौँ, किनभने हामीले जिउने जीवन चाहिँ परमेश्वरको उपस्थिति केन्द्रित हो। त्यहाँबाट सुरु गरेर हामी जान्छौँ अनि फर्केर फेरि परमेश्वरलाई हामी धन्यवाद चढाउनु अनि उहाँलाई आराधना दिन, उहाँसँग प्रार्थना गरेर हामी फर्केर आउँदछौँ। मलाई लाग्छ यी कुराहरू चाहिँ हामीले यो सङ्कष्टको समयमा हामीले गर्ने क्रियाकलाप, हामीले गर्ने विचार सोचाइहरूमा, एउटा मण्डलीमा ख्रीष्टको शरीरको अङ्गहरू भएर, करारको मानिसहरू भएर हामीले गर्नुपर्ने कार्य व्यवहारहरू चाहिँ यिनीहरू हुन्। अवश्य पनि परमेश्वरले यी कुरा गर्न हामीलाई सहायता गर्नुहुन्छ, हामी त्यो केन्द्रबाट, त्यो मुहानबाट उगाएर हामीले दिन अनि सेवा गर्न सक्नेछौँ। अब यही कुराहरूलाई सोच्दै विचार गर्दै गर्दाखेरि आज हामी रोमी 8 अध्यायमा आउँछौँ र रोमी 8 अध्यायबाट चाहिँ खास गरी आजको वचन मैले बप्तिस्मा र प्रभु भोजको विषयलाई लिएर वचन तयार गरेको थिएँ। त्यही कुराहरूमा नै हामी एकछिन छोटो समय विचार मनन गर्नेछौँ। हामी विशेष गरी प्रभुको टेबलमा भाग लिनको लागि आफ्नो मन, ध्यान, आफ्नो जीवनहरूलाई रोमी 8 अध्यायबाट एकछिन हामी तयारी गर्नेछौँ। रोमी 8 अध्यायमा पाउलको जीवन र रोमीको मण्डलीलाई पाउलले लेखेको पत्र हामी यहाँ पाउँछौँ, जहाँ चाहिँ उसले पहिलो अध्यायमा भनेको छ कि तिमीहरू कहाँ म आउँदैछु, आउनेछु। पाउल त्यहाँ पुगेको छैन, उसले चिठी लेख्दैछ उनीहरूको जीवनको सरोकारलाई लिएर। है, संसारमा सबैभन्दा ठूलो सहर, विश्वकै सभ्यताको केन्द्र रोममा गएर मण्डली स्थापना गर्ने उसको इच्छा, संगति छ, त्यहाँ विश्वासीहरू छन्। तर उसले भन्दछ रोमी 1 अध्यायको सायद 11 अनि 15 पदमा, म आत्मिक वरदान, तिमीलाई एउटा गिफ्ट लिएर म आउँदैछु। अनि त्यसको त्यो गिफ्ट मैले ल्याउने सुसमाचारको प्याकेज गिफ्ट चाहिँ, त्यसको सार म तिमीलाई यहाँ लेख्न चाहन्छु, म बुझाउन चाहन्छु। म आउनु अगाडि नै यी कुराहरू मैले लेखेर पठाइदिएको छु। अनि त्यो कुराहरू चाहिँ उसले सुसमाचार, जुन चाहिँ उसले भन्दछ कि यो सुसमाचारदेखि म शर्माउँदिन। संसारले हेर्दाखेरि हँस्याउलो छ, ठट्ट लाग्दो, के अनौठो कुराहरू छ, तर तिमीलाई म यो कुरा बुझ्न बुझाउन चाहन्छु। परमेश्वरको अनुग्रहद्वारा जुन जीवन मैले पाएँ, त्यो सुसमाचार मैले भोगेको छु, त्यो सुसमाचारको लागि म कैदमा परेको छु, धेरै कुटाई खाएको छु, मर्नको लागि त्यागिएको छु, तर पनि यो सुसमाचार चाहिँ मेरो जीवन मात्र होइन, उसले प्रचार गरेको सबै ठाउँमा यीशु ख्रीष्टले सिकाउन बुझाउन चाहनुभएको सुसमाचार चाहिँ प्रचारियोस् र ख्रीष्ट केन्द्रित समाजहरू निर्माण होस्। उसको उद्देश्य के छ? अनि यही क्रममा म रोममा पनि आउँदैछु, रोममा पनि यो सुसमाचार लिएर मण्डली, ख्रीष्ट केन्द्रित मण्डलीहरू स्थापना हुन सकुन्। उसले त्यो इच्छा स्वार्थ राखेर मण्डलीलाई यी कुराहरू लेख्दैछ। अनि रोमी 1 अध्यायको 18 पददेखि 7 अध्याय पुरैसम्म, 7 अध्यायको अन्त्यसम्म, रोमी 1 अध्यायदेखि 18 पददेखि 7 अध्यायसम्म चाहिँ उसले एउटा विशेष कुरालाई प्रस्ताव राखेको छ कि जुन श्रोताहरूले यो पत्र पढ्दैछन् उनीहरू चाहिँ यहुदीहरू थिए, उनीहरूको शास्त्र, उनीहरूले जीवनको पाठ्यक्रम सिक्दै आएको कुराहरू, उनीहरूले बुझेको कुराहरू, उनीहरूले जानेको अनि जीवनको संस्कार सृजना गरेको एउटा आधार जुन छ, त्यो चाहिँ हो उनीहरूको शास्त्र, जसलाई चाहिँ हामी व्यवस्था, पुरानो करारको वचन भनी चिनी बुझेका छौँ। है, त्यो टोरा, त्यो व्यवस्थालाई उनीहरूले बुझेर जिउँदा जिउँदै पनि पावलले त्यहाँ यस्तो प्रकारले तर्क गर्दैछन् कि पापमा जन्मेको, सृष्टिपछि पाप र पतनले ल्याएको मानिसहरूको जीवन समय संस्कारहरूमा कस्तो असर पारेको छ। व्यवस्थाले पाप देखाइदियो अनि पापद्वारा चाहिँ संसारमा मृत्यु आएको छ, अनि त्यो मृत्युले छाएको संसारमा तपाईँ र म, हामी सबै जीवन बाध्य छौँ। जन्म्यौं, एक दिन मर्नु छ अनि यो जीवन कालखण्डमा हामी जिइरहेका छौँ भनेदेखि यसलाई अर्थ लगाउन जीवनदेखि मृत्युसम्मको यो जीवनलाई व्याख्या गर्न अर्थ लगाउनको लागि परमेश्वरको सृष्टिको असलता मात्र होइन तर पाप र पतनले ल्याएको पतित अवस्थाहरूलाई विचार गर। तपाईँहरूले कण्ठ पारेको पद है रोमी 3:23 रोमी 6:23 किनभने पापको ज्याला मृत्यु हो सबैले पाप गरेका छन् परमेश्वरको महिमा रहित हुन गएका छन् अनि त्यो कुराहरू उसले त्यहाँ मुसेर धेरै कुरा व्याख्या गरेर बुझाउन प्रयास गरिरहेको छ है एउटा द डक्ट्रिन अफ सिन एन्ड ह्युम्यानिटी पाप र मृत्युले ल्याएको त्यो व्यवस्थाको असरलाई उसले व्याख्या गर्दै गर्दै गर्दै आएको छ अनि जब हामी 8 अध्यायमा आइपुग्दछौँ 2 पदमा हेर्नुहोस् त 8 अध्यायको 2 पदमा पावलले भन्दछन् पाप र मृत्युको व्यवस्थाबाट मलाई जीवनका आत्माको व्यवस्थाले ख्रिस्ट येशूमा मुक्त पारेको छ किनभने त्यही कुरा उसले चर्चा गर्दै गर्दै व्याख्या गर्दै गर्दै आएको छ अनि तल पढ्दै गयो भने त्यही कुराहरू उसले पाप स्वभावले दुर्बल पारिदिएको अवस्थाहरू है व्यवस्थाले केही गर्न सकेन अनि तल पढ्दै जानुहोस् मसँग 6 पदमा किनभने पाप स्वभावमा मन लगाउनु चाहिँ मृत्यु हो पवित्र आत्मामा मन लगाउनु चाहिँ जीवन र शान्ति हो उसले अब यहाँ तुलना गर्दैछ कि अगाडि हामीले पाएको व्यवस्थाद्वारा संसारको अहिलेको अवस्थालाई हेर्दाखेरि पाप र त्यसले ल्याएको सम्पूर्ण विगारहरू प्राकृतिक प्रकोप तपाईँ र मेरो मृत्यु अनि जीवनलाई हेर्ने दृष्टिकोणहरू कसरी पापले त्यसलाई कुरूप बनाएको छ बिगारेको छ भन्ने कुरोले व्याख्या गर्दैछ तर अब चाहिँ 8 अध्यायको शीर्षकमा देखिन्छ पवित्र आत्माद्वारा आउने जीवन यो दुईवटा कुरा चाहिँ उसले तुलना गरिरहेको छ पापबाट आएको जीवन र पवित्र आत्मामा हामीले पाएको र पाउन सक्ने जीवन 9 पदमा यदि साँच्चै परमेश्वरको आत्मा तिमीहरूमा बास गर्नुहुन्छ भने तिमीहरू पाप स्वभावमा होइन तर पवित्र आत्मामा हुन्छौ परमेश्वरको आत्मा तिमीहरूमा बास गर्नुहुन्छ भने पाप स्वभावमा होइन तर पवित्र आत्मामा तिमीहरू हुन्छौ तल 11 पदमा हेर्नु तर यदि येशूलाई मरेकोबाट जीवित पार्नुहुनेको आत्मा तिमीहरूमा बास गर्नुहुन्छ भने ख्रिस्ट येशूलाई मरेकोबाट जीवित पार्नुहुनेले नै तिमीहरूमा बास गर्नुहुने तिमीहरूको आत्माद्वारा तिमीहरूको मरणशील शरीरलाई पनि जीवन दिनुहुनेछ पापद्वारा आएको संसार हाम्रो जीवन र अब तुलना गर्दा पवित्र आत्मा पाएको जीवन यो कुरोलाई उसले धेरै व्याख्या गरेको छ यहाँनिर 15 पदको दोस्रो भागमा हामी त्यहाँ देख्दछौँ तर तिमीहरूले धर्मपुत्र हुने आत्मा पाएको छौ ख्रिस्टमा उहाँको परिवारमा अडप्टेड भएको धर्मपुत्र परमेश्वरको छोरा छोरीहरू बन्ने आत्मा हामीले पाएको छौँ पवित्र आत्मा जब हामीमा आउनुभयो अनि हामीले यस म ग्रहण गर्छु म बप्तिस्मा लिन्छु म ख्रिस्टको हुन्छु भन्यो तब पवित्र आत्मा हामीमा आउनुहुन्छ र त्यहाँ उहाँले भन्नुभएको छ यसैले जब हामी परमेश्वरलाई आब्बा पिता भनी पुकार्छौ त्यो चाहिँ हामी परमेश्वरको सन्तान छोरा छोरीहरू हौ भन्ने पवित्र आत्माले हाम्रो आत्माभित्र गवाही दिनु भएको छ अब हेर्नुहोस् है पवित्र आत्मा जब हामीमा हामीले ग्रहण गर्यौँ विश्वास गर्यौँ बप्तिस्मा लियौँ हामीभित्र परमेश्वरको आत्मा आउनुहुन्छ अनि उहाँले हामीलाई उहाँको वचन र आत्माद्वारा हेर्ने दृष्टिकोण मात्र होइन हामीभित्र काम गर्ने इच्छा गर्ने र काम गर्ने सबै कुरा पवित्र आत्माद्वारा हामी परिचालित भएको मानिसहरू बन्दछौँ अब त्यही सन्दर्भमा हामी आजको पाठमा आउँदैछौँ है 18 पदमा म विचार गर्दछु कि हामीमा जुन महिमा प्रकट गरिनेछ भविष्यमा अब भविष्यकालमा छ त्यससँग आज वर्तमानको समयका कष्टहरू तुलना गर्न योग्यको छैन जब पवित्र आत्मा हामीमा आउनुहुन्छ यस्तो खालको दृष्टिकोण जीवन परिदृष्टिकोण हामीले पाएका छौँ जहाँ हामीले पवित्र आत्माले दिनुभएको भविष्यको आस्थाहरूलाई भविष्यको परमेश्वरले दिएको आस्थाहरूलाई बोकेर आज हामी काम गर्छौँ हामीभित्र पवित्र आत्मा हुनुहुन्छ हामीले भविष्य देखेका छौँ किनकि हामीले वर्तमान कालमा अनन्त जीवन पाएका छौँ त्यो अनन्त जीवन चाहिँ हाम्रो भविष्यको ग्यारेन्टी हो जब सारा सृष्टि पाप र पतनको सुस्केर हाल्दैछ तर हामीमा चाहिँ पवित्र आत्माले बास गर्नुहुन्छ अनि उहाँद्वारा परिचालित कन्ट्रोल भएका उहाँद्वारा जिउने मानिसहरू हामीहरू बन्दछौँ त्यसपछि हामी जब 8 अध्यायको 28 पदमा आउँदछौँ त्यहाँ आजको वचन हामी देख्दछौँ मैले विशेष गरी ख्रिस्टमा रहेको करार पवित्र आत्माले हामीलाई दिनुभएको परमेश्वरको सन्तान हुने करार प्रतिज्ञा प्रतिबद्धतामा हाम्रो हिस्सा के छ भन्ने कुरा हामी यहाँ देख्दछौँ हामी जान्दछौँ उहाँलाई प्रेम गर्नेहरू कोहरू एकछिन मैले तपाईँको ध्यान आकर्षण गराउन चाहे 28 पददेखि 30 पदसम्म तिनीहरू उनीहरू भनेको ठाउँमा तपाईँले आफ्नो नाम राख्नुहोस् है म मलाई भनेर त्यहाँ राख्नुहोस् है। त कस्तो सुनिँदो रहेछ, हामी जान्दछौँ उहाँलाई प्रेम गर्नेहरू अथवा म उहाँको अभिप्राय अनुसार बोलाइएका म हामी हाम्रो निम्ति हरेक कुरामा परमेश्वरले भलाइ नै गर्नुहुन्छ। जब जस जसलाई अथवा मलाई उहाँले पहिलेबाटै चुन्नु भएको छ, उहाँले मलाई आफ्नो पुत्रको स्वरूपमा रूप समान बनाउनलाई धेरै भाइहरू मध्ये उहाँ चाहिँ ज्येष्ठ, येशु ख्रीष्ट ज्येष्ठ हुन् भनेर, जो चाहिँ मृत्युबाट विजयी हुनुभयो, उहाँ ज्येष्ठ हुनुहुन्छ, उहाँद्वारा चाहिँ हामी उहाँको भाइहरू पनि अघिबाटै म मेरो निम्ति नियुक्त भयो, नियुक्त गर्नुभयो। जसलाई अथवा मलाई उहाँले अघिबाटै नियुक्त गर्नुभयो तिनीहरूलाई अथवा मलाई उहाँले बोलाउनु पनि भयो, जसलाई अथवा मलाई उहाँले बोलाउनु भयो तिनीहरूलाई मलाई उहाँले धर्मी पनि ठहराउनु भयो। हेर्नुहोस् है, पवित्र आत्माबाट पाएको जीवनले यी कुराहरू आत्मसार गर्छ, यी कुराहरू धारण गर्छ, यी कुराहरू विश्वास गर्छ, हामी ग्रहण गर्छौँ, अनि यी कुराहरू हामी भित्र हाम्रो अस्तित्वमा, हाम्रो पहिचानमा, हाम्रो हेर्ने दृष्टिकोणको भित्र अपरेटिङ सिस्टममा यी कुराहरू दाबी उहाँले अघिबाटै नियुक्त गर्नुभयो तिनीहरूलाई अथवा मलाई उहाँले बोलाउनु पनि भयो, जस जसलाई अथवा मलाई उहाँले बोलाउनु भयो तिनीहरूलाई मलाई उहाँले

0: यी स्वर्गीय यी अथाह अदृश्य यथार्थहरूलाई उहाँले बुझाउन खोज्दै हुनुहुन्छ। रोमी 5 अध्यायको 5 पदले भनेको छ, यी अदृश्य रहस्यको कुराहरू चाहिँ परमेश्वरले हाम्रो जीवनमा पवित्र आत्माद्वारा उहाँको प्रेम खन्याउनु भएको छ। यी अदृश्य अथाह कुराहरू जससँग सामना गर्न हामीसँग शक्ति छैन, प्राकृतिक नियमहरू विरुद्ध हाम्रो केही ताकत लाग्दैन, आत्मिक लडाईँ भिडन्त भइरहेको छ जताततै सधैँ नै, हामीले गर्न सक्ने थोरै मात्र हो। त यति चाहिँ बुझिरहेको म यहाँ छु आज यो अवस्थामा, परमेश्वरले आफ्नो प्रेम पवित्र आत्मा त्यो सुली हुनुहुन्छ द्वारा हामी भित्र उहाँको प्रेम खन्याइदिनु भएको छ। हामी ख्रिस्टको लागि पवित्र आत्माद्वारा जीवित भएका छौँ अनि यसकारण हामी विजेता भन्दा ज्यादा छौँ। मृत्युले पनि उहाँको प्रेमबाट अलग गर्न सक्ने छैन। अब यहाँ मैले जोड्न चाहे कि प्रभु भोज र बप्तिस्माले ती अथाह अदृश्य कुराहरू परमेश्वरको रहस्यहरूलाई चाहिँ तपाईँ र मेरो जीवनमा र हृदयमा ठोस तरिकाबाट हामीले पक्रिराख्छौँ। हामी मान्छेहरू हौ, हरेक कुरा ठोस भएपछि ए यो फोन रहेछ भन्ने थाहा हुन्छ, हामी थाहा गर्छौँ। जीवनको यी रहस्यहरूलाई जीवनभित्रै राख्नको लागि, स्मरण सम्झनाको लागि है, एउटा प्रेमीले प्रेमिकालाई छोडेर जानु पर्दाखेरि कुसुमे रुमाल दिए जस्तो, मेरो प्रेम याद गरिराख है भनेर, विवाहको दिनमा यो वेडिङ रिङ यो औँठी दिए जस्तो, प्रेम अथवा त्यसको आकार अनेक छ तर थामिराख, ठोस धातु पदार्थ पाएपछि हामीले भन्छौँ अरे ए हो रहेछ, परमेश्वरले हामीलाई आफ्नो शरीर दिनुभएको छ। यसकारण हामी यो अभ्यास गर्छौँ प्रियहरू, यो प्रसाद होइन, यो भूत दबाउने धातु पदार्थ होइन, यो करारको कुराहरूलाई परमेश्वर हामीभित्र हालिदिनको लागि है, हामी खाएपछि चाहिँ मन बुझाउने मानिस प्राणीहरूलाई चाहिँ, यो रोटी मेरो शरीर हो, यो ताकको रस मेरो रगत हो, खाऊ निरन्तर नितान्त गर्ने गर। बप्तिस्मा त्यही कुरा, ख्रिस्टको परिवारमा म गाभिएको छु, हाम्रो पहिचान नेपाल सरकारले दिएको नागरिकता परिचय पत्र जस्तै हो। बप्तिस्मा चाहिँ हामी ख्रिस्टको भएका छौँ, हाम्रो नयाँ नागरिकता परिचय पत्र, हामी करारको सन्तान हौ, यसकारण हामी बप्तिस्मालाई चाहिँ करार भनेर बुझ्ने गर्दछौँ। अदृश्य लडाईँको मैदानमा ख्रिस्ट हाम्रो साथमा हुनुहुन्छ, अथवा अदृश्य लडाईँ आत्मिक क्षेत्रहरूमा, स्वर्गीय क्षेत्रहरूमा, सतह मुनि पृथ्वी मुनिको नरकको शक्तिहरू, हामीलाई मृत्युसम्म लाने शक्तिहरूको विरुद्ध ख्रिस्ट हाम्रो साथमा हुनुहुन्छ, किनकि उहाँले त्यो मृत्युलाई जितेर आउनु भएको छ। आमेन। मेरो पहिचान मैले बप्तिस्मा लिएको छु, ख्रिस्ट मेरो च्याम्पियन हुनुहुन्छ, उहाँसँग बस्दाखेरि म हार खाने छैन।
1: मेरो नाम इमानुएल प्रधान, अहिले तब

0: वचन है।
1: अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बोल्न देऊ।
2: नेपाल फ्री प्रेस्बिटेरियन मण्डलीको प्रस्तुति। कार्यक्रम बाइबललाई बोल्न देऊमा तपाई सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिर परिचित मित्र पौल थापा। यस कार्यक्रममा हामीले प्रभु येशु ख्रिष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौ। तपाईसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौ। र अहिलेलाई भने एउटा मिठो भजन तपाईँको लागि छोड्दै कार्यक्रम अगाडि बढाउन चाहन्छु।

श्रोता मित्र, यो संसारमा व्याकुल र दुखी हृदय बोकेर जिउने मानिसहरू धेरै छन्। तिनीहरूका हृदय धेरैवटा कारणले गर्दा व्याकुल भएको छ। ती कारणहरू जे भए पनि हामी निश्चय गरी यो कुरा जान्न सक्छौ कि परमेश्वरले तिनीहरूलाई शान्ति दिन पर्खिरहनु भएको छ, अर्थात कुरिरहनु भएको छ। तर त्यसका निम्ति मानिसहरू विश्वासद्वारा उहाँको चरणमा आउनु पर्छ, उहाँको नजिकमा आउनु पर्छ। परमेश्वरले मानिसलाई प्रेम गर्नुहुन्छ र उहाँ मानिसको हृदयमा बास गर्न चाहनुहुन्छ। आदिमा जब परमेश्वरले मानिसलाई सृष्टि गर्नुभयो तब उहाँले मानिसको जीवन खुशी र आनन्दले पूर्ण होस् भन्ने चाहनु भएको थियो। मानिस सन्तुष्टता र शान्तिमा जियोस् भन्ने उहाँले इच्छा गर्नु भएको थियो। अनि उसलाई आदन भनिने सुन्दर बगैचामा परमेश्वरले राख्नु भएको थियो। तर परमेश्वरको त्यो योजनालाई नाश पार्ने केही कुरा भयो। दुष्ट शैतानले परमेश्वरलाई घृणा गर्दछ। त्यो शैतानले मानिसको मनमा परमेश्वर प्रति शंका उत्पन्न गरिदियो। परमेश्वरको सृष्टि प्रति उसले नाना थरीका लक्षणहरू लगायो। यसो हुँदा मानिसले परमेश्वरको आज्ञा उल्लङ्घन गर्ने निर्णय गर्यो। हो मित्र, परमेश्वरको आज्ञा उल्लङ्घन गरेको कारण आज मानिसको हृदय दुष्ट भएको छ। त्यो हृदयमा खराब विचारहरू भरिएको छ र त्यो हृदय पापले पूर्ण बनेको छ, पापले भरिएको छ। खराबै कुराले मात्रै त्यो हृदय भरिरहेको छ। मानिसको जीवनमा पापले प्रवेश गरेपछि उसले अब परमेश्वरसँग संगति गर्न सकेन। वास्तवमा परमेश्वरले उसलाई आफूसँग संगति गर्नको निम्ति बनाउनु भएको थियो, तर पापको कारणले गर्दा ऊ अब परमेश्वरबाट अलग भयो। उसको जीवनका सबै खुशी र आनन्दहरू पनि बिलाएर गए। उसको हृदय छलकपटले भरियो, हृदय अति नै दुष्ट भयो। मानिसको हृदय सबै कुरा भन्दा छली हुन्छ र त्यसलाई निको पार्न सकिँदैन, त्यसलाई कसले जान्न सक्छ र? यर्मिया 17 अध्यायको 9 पदमा भनिएको छ, पाप र दुष्टताको कारण मानिस परमेश्वरदेखि अलग भयो, तर परमेश्वरले उहाँको महान प्रेमको कारण उहाँका एकमात्र येशू ख्रीष्टलाई मानिसको पापका निम्ति मर्न संसारमा पठाउनु भयो। मानिसलाई फेरि त्यो सुरुको जीवनमा फर्कने, त्यो सुरुको जीवन प्राप्त गर्ने एउटा नयाँ आशा दियो। त्यो आशा आज धेरै मानिसको निम्ति राखिएको छ। मानिसको हृदयको व्याकुलता हटाएर परमेश्वर त्यो हृदयमा बास गर्न चाहनुहुन्छ। मानिसलाई पापदेखि नाश हुनबाट बचाउन चाहनुहुन्छ। जसको जीवनमा पाप रहेको छ त्यो व्यक्ति परमेश्वरको राज्यमा वा स्वर्गमा प्रवेश गर्न सक्दैन भनी परमेश्वरले स्पष्ट बताउनु भएको छ। पाप के हो त? श्रोता मित्र, हामी विचार गरौं, के गर्दा चाहिँ त्यो पाप हुन्छ? सायद यो प्रश्न तपाईँको मनमा होला। पाप भनेको परमेश्वरको इच्छा विरुद्धमा हुने जुनै पनि विचार, व्यवहार, कार्य वा धारणा हो। यस्ता कुराहरूले मानिसको हृदयलाई अशुद्ध पार्छ। परमेश्वरले मानिसको बाहिरी क्रियाकलापहरूलाई मात्र हेर्नुहुन्न, तर मानिसको हृदयलाई, उसका विचारहरूलाई हेर्नुहुन्छ। परमेश्वरको नजरबाट कुनै पनि कुरा लुकेको छैन र लुक्न पनि सक्दैन। उहाँले सबैतिरका मानिसहरूलाई पश्चाताप गर्ने आह्वान गर्नुहुन्छ, आफ्ना पापबाट फर्कने सल्लाह दिनुहुन्छ। परमेश्वरको वचनमा यसरी लेखिएको छ, हामी परमेश्वरका सन्तान भएका हुनाले परमेश्वर सुन चाँदी

वा पत्थर जस्तै हो भने हामीले ठान्नु हुँदैन। यिनीहरू चाहिँ मान्छेका कला र कल्पनाका प्रतिरूप मात्र हुन्। यस्तो अज्ञानताको समयलाई परमेश्वरले ध्यान दिनु भएन, तर अब प्रत्येक ठाउँमा सब मानिसहरूलाई पश्चाताप गर्ने आज्ञा दिनुहुन्छ, किनकि उहाँले एक दिन तोकिदिनु भएको छ जुन दिन उहाँले आफूले नियुक्त गर्नुभएका एकजना व्यक्तिद्वारा धार्मिकताको न्याय गर्नुहुनेछ। मित्र, म तपाईँलाई बताउन चाहन्छु कि यदि मानिसले परमेश्वरको यो आज्ञालाई व्यवस्था गर्यो वा पालन गरेन भने मृत्युपछि ऊ आगोको कुण्डमा फालिनेछ, जहाँ आगो कहिल्यै पनि निभ्दैन। त्यो ठाउँलाई हामी नरक पनि भन्दछौ। परमेश्वरले दिनुभएको आज्ञालाई पालन नगर्दा वास्तवमा हामीले ठूलो दशा बेहोर्नु पर्छ। त्यही कारणले गर्दा आज तपाईँको लागि एउटा मौका दिएको छ। त्यो मौका तपाईँले आज नै उपभोग गरेर आफ्नो पापबाट पश्चाताप गर्नुपर्छ र प्रभु येशु ख्रिस्टमा विश्वास गर्नुपर्छ। आफ्ना पापको निम्ति पश्चाताप गर्नै पर्छ। आफ्नो पाप हामीले मानिलिनै पर्छ, श्रोता मित्र, स्वीकार गर्नै पर्छ। आफूले गरेको गल्तीलाई गल्ती हो भनेर हामीले भन्नै पर्छ। हामीले यदि कुनै दुष्ट कार्य गरेका छौँ भने त्यो पाप हो भने हामीले स्वीकार गर्नै पर्छ। हामीले पाप स्वीकार गर्यौं भने परमेश्वरले हामी भित्र एउटा नयाँ हृदयलाई सृष्टि गर्नुहुन्छ, जुन हृदयले परमेश्वरलाई प्रेम गर्दछ, उहाँको आज्ञा मान्दछ। उहाँको आत्माले मानिसलाई बाहिरबाट दोषी ठहराउँदैन, बरु आत्माले उसको जीवनमा बास गर्नुहुन्छ। आत्माले उसलाई सान्त्वना दिनुहुन्छ, अगुवाई गर्नुहुन्छ अनि बाटो देखाउनुहुन्छ, परमेश्वरका कुराहरू बुझ्न सहायता गर्नुहुन्छ। अनि जब पृथ्वीमा हाम्रो जीवन पूरा हुन्छ तब स्वर्गमा परमेश्वरले हामीलाई स्वीकार गर्नुहुन्छ। हो आदरणीय श्रोता मित्र, हामी स्वर्गमा स्वीकार गरिनको निम्ति हामी पापी छौं, परमेश्वरको आज्ञालाई उल्लङ्घन गरेका छौं, भङ्ग गरेका छौं भन्ने कुरा हरेक मानिसले स्वीकार गर्नै पर्छ र त्यो डरलाग्दो पापबाट उद्धार पाउनको लागि, छुटकारा पाउनको लागि येशू ख्रिस्टमा विश्वास गर्नै पर्छ। तर आज धेरै जना मानिसहरू मृत्युपछि परमेश्वरको साथमा रहन जाने लायकका छैनन्, किनकि उनीहरूको हृदय दुष्टताले भरिएको छ, खराब विचारले भरिएको छ। त्यो दुष्टताको मालिक शैतान हो। दुष्ट शैतानले मानिसको हृदयलाई र त्यो हृदयमा हुने विचारहरूलाई पूर्ण रूपले कब्जा गरेको छ, ओगटेको छ, त्यसलाई पुरै नियन्त्रण गरेको छ। तपाईँलाई थाहा छ, मानिसको हृदयमा धेरै किसिमका दुष्ट आत्माहरूले बास गरेका हुन्छन्, अनि हामीले नचाहेर पनि यो कुरा स्वीकार गर्नै पर्छ कि अहंकार र स्वार्थ पनि दुष्टताको फल हो। अहंकार अथवा घमण्ड एउटा आगो हो मित्र, जसले मानिसको जीवनलाई जलाएर भस्म पार्दछ। मानिसले विभिन्न कुराको घमण्ड गर्छन्, धनको घमण्ड, योग्यताको घमण्ड, जातको घमण्ड, घरानाको घमण्ड, रूपको घमण्ड अनि यस्तै अरू कुराहरूमा घमण्ड गर्छन्। स्वार्थ पनि त्यस्तै कुरा हो, जसले मानिसलाई समाजमा एक्लो बनाउँछ। स्वार्थी मानिसको कोही मित्र हुँदैन, किनकि उसले आफ्नै मात्र फाइदा र भलाइ खोजेर जिएको हुन्छ। तपाईँको जीवनलाई यस्ता कुराहरूले ग्रस्त पारेको छ कि? परमेश्वरको वचनले भन्छ, यस्ता कुराहरूका निम्ति हामीले पश्चाताप गर्नुपर्छ। पश्चाताप गर्नु भनेको ती कुराहरू प्रति आफ्नो विचार बदलेर तिनलाई त्याग्नु हो, तिनीहरूलाई छोडिदिनु हो। तपाईँको हृदयको अवस्था आज कस्तो छ मित्र? कस्ता कुराहरू तपाईँको हृदयमा जरा गाडेर बसेका छन्? के तपाईँको हृदयमा भएका कुराहरू परमेश्वरको दृष्टिमा स्वीकार्य छन्? यदि दुष्टता तपाईँको हृदयमा भरिएको छ भने अहिले नै परमेश्वरको चरणमा आउनुहोस्, परमेश्वरको नजिकमा आउनुहोस्, उहाँको समीपमा आउनुहोस्, आफ्नो पाप मानिदिनुहोस्, हृदयमा बसेका खराब कुराहरू निकालेर त्यहाँ परमेश्वरलाई बास गर्न दिनुहोस्। उहाँ कहाँ आउनेहरूलाई परमेश्वरले एउटा नयाँ र आज्ञा पालन गर्ने हृदय दिने प्रतिज्ञा गर्नु भएको छ। उहाँ भन्नुहुन्छ, म तिमीहरूलाई विभक्त नहुने हृदय दिनेछु र तिनीहरूमा एउटा नयाँ आत्मा हालिदिनेछु। म तिनीहरूबाट ढुङ्गाको हृदय निकालेर मासुको हृदय हालिदिनेछु। इजकेल 11 अध्यायको 19 पदमा हामीले यस्ता कुराहरू पढ्न सक्छौ। परमेश्वरको यो प्रतिज्ञा
तपाईँको निम्ति पनि हो। श्रोता मित्र, आज नै उहाँलाई विश्वास गर्नुहोस् र आफ्ना सबै ती डरलाग्दा कुराहरूबाट, पापमय स्वभावबाट फर्कनुहोस् र तपाईँको जीवनमा उहाँले नयाँ काम गर्नुहुनेछ। यसको लागि तपाईँले रोज्नुपर्छ र भन्नुपर्छ, प्रभु येशू मेरो जीवनमा नयाँ काम गर्नुहोस्। हामी कार्यक्रमको अन्त्यतिर छौं। आजको सन्देशद्वारा तपाईँले कुनै आशिष पाउनु भएको छ भने, जीवनको निम्ति चुनौती पाउनु भएको छ भने, वा अन्य कुनै जिज्ञासाहरू छन् भने, अथवा प्रभु येशु ख्रिष्टको बारेमा अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईँलाई एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौ। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर 19572, काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com, paulgko@gmail.com। हवस् त, भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छौ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।

0: तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ट्ज।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम आत्मिक यात्रा।

नमस्ते नमस्ते दुवै हात जोडेर यस कार्यक्रममा तपाईलाई म स्वागत गर्दछु। आफूले सोचेको काम उल्टो भइदिँदा, कुनै कुरा बुझ्नुभन्दा अघि बिमारीको शिकार हुनुपर्दा, आफूले विश्वास र भरोसा गरेको व्यक्तिले धोका दिँदा हामीलाई के गरौं कसो गरौं हुन्छ। यस्तो बेला हामी के गर्न सक्छौं? यही महत्वपूर्ण परिस्थितिको बारेमा आज म तपाईसित कुराकानी गर्नेछु। म तपाईँको आफ्नै भाइ र अहिले तपाईँ सुन्दै हुनुहुन्छ नौलो नेपाली कार्यक्रम आत्मिक यात्रा।

सहकर्मी मित्र, यो कार्यक्रम तपाईँको आफ्नै कार्यक्रम हो। म तपाईँसित अनुरोध गर्दछु, कृपया आफ्नो विचार, आफ्नो सुझाव, आफ्नो मन्तव्य, आफ्नो अनुभव यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो हामीलाई अवश्य बताउनुहोस्। तपाईँले लेख्नुभएका पत्र, तपाईँले लेख्नुभएका विचारहरूले हामीलाई ठूलो उत्साह मिल्दछ, सान्त्वना मिल्दछ। पत्र व्यवहारको निम्ति हाम्रो ठेगाना यस कार्यक्रमको अन्तमा अवश्य नै प्रसारण गरिनेछ। आउनु सधैँझै आज पनि एउटा मधुर अर्थपूर्ण भक्तिमय गीत संगीत सुन्दै आजको सन्देशको निम्ति हाम्रो हृदयलाई तयार गरौं।

परमेश्वरले हामीलाई समझ दिनुभएको छ। यो समझले हामीलाई सहायता गर्छ। जीवनमा धेरै पल्ट निर्णय लिनु पर्दा, अप्ठ्यारो परिस्थितिमा पर्दा हामी के गर्छौं? हामी सोच्दछौ, विचार गर्छौं, गोत लिन्छौं, हाम्रो समझलाई प्रयोग गर्छौं। समझले हामीलाई समाधान दिन्छ, बाटो देखाउँछ। एक व्यक्ति पैदल हिँडेर कतै गइरहेको छ, उसित धेरै पैसा छ, बाटो चिल्लो र राम्रो छ, मोटर गाड़ीहरू आउने जाने गरिरहेका छन्, तापनि त्यो व्यक्ति पैदल नै हिँडिरहेको छ। ऊ जंगल, पहाड़, मैदान पार गर्दै अघि बढ्दैछ। उसलाई देखेर एकजना व्यक्तिले भन्छ, दाई, ए दाई, तपाईँ मोटर गाड़ियाँ चढेर किन जान्नुहुन्न? राम्रो बाटो छ, सवारी साधनहरू छँदैछन्, तापनि तपाईँ पैदल हिँडेर किन यात्रा गरिरहनु भएको छ? त्यस व्यक्तिले भन्छ, यी बस गाड़ी मोटर गाड़ीको बारेमा मलाई यति राम्रो ज्ञान छैन, मलाई यी कुराहरूको बारेमा अघिबाटै थाहा हुँदो त म यति साह्रो दुःख उठाउने थिइन, मोटर गाड़ीमै चढेर जाने थिएँ। मेरो आवाज सुनिरहनु भएका मित्र, यो व्यक्तिको बारेमा सुनेर तपाईँको मनमा कस्ता विचारहरू उत्पन्न हुन्छन्? यो घटना सत्य हो भने म भन्दिन, तर पनि केही मानिसहरू यस्तै विचार भएका हुन्छन्। वास्तवमा त्यो व्यक्तिले त्यस्तो दुःख उठाउनु पर्ने कुनै कारणै थिएन। ऊ बस गाड़ीमा चढेर सहजै उसले चाहेको ठाउँमा जान सक्थ्यो, छोटो समयमा ऊ जान चाहेको ठाउँमा पुग्न सक्थ्यो। तर कति दुःख लाग्दो कुरा, उसलाई बस गाड़ीको बारेमा केही पनि थाहा छैन। उसले पहिले बस गाड़ी देखेकै थिएन, त्यसको बारेमा उसले जानेको सुनेकै थिएन। पैसा त छ खल्तीमा, तर पैसा भएर पनि केही लाभ छैन। उसले पैदलै हिँडेर दुःख उठाइरहेको छ। नदीमा डुङ्गा छँदैछ, पौडिएर नदी किन पार गर्नुपर्छ र? बाँसकै भए पनि साँगो छ, साँगोबाट खोला तर्दा भइहाल्छ। तर कोही कोही मानिस हुन्छन् जसलाई डुङ्गाको बारेमा थाहै हुँदैन। यो संसारमा धेरै मानिसहरू अज्ञानतामा जीवन बिताइरहेका हुन्छन्। यो संसारमा धेरै यस्ता मानिसहरू छन् जसलाई बिमारबाट निको हुन, पापको क्षमा पाउनको निम्ति शान्तमय जीवन पाउन परमेश्वरले हाम्रा निम्ति सबै कुरा गरिदिनु भएको छ भने थाहै छैन। यदि यो कुरा हामीले जान्यौं भने र त्यसमा विश्वास गर्यौं भने परमेश्वरले उहाँको वचनमा भन्नुभएका सबै कुराहरू हाम्रो जीवनमा पूरा हुनेछन्। आज करोड़ौं मानिसहरूलाई यो कुराको ज्ञान नभएको कारण तिनीहरू दुःख, कष्ट, श्राप बोकेर आफ्नो जीवन बिताइरहेका छन्। उनीहरूको जीवन पीड़ाले भरिएको छ। यदि तपाईँको जीवनको अवस्था पनि यस्तै छ भने आज सुनिरहनुभएका कुराहरूलाई जीवनमा अपनाउनुहोस्, तपाईँलाई भलो हुनेछ। हाम्रो रेडियो कार्यक्रम सुन्ने एकजना जवान भाइ थियो। उसको आँखा केही कमजोर थियो, उसले राम्ररी देख्न सक्दैनथ्यो। उसले धेरै डाक्टरहरू कहाँ गएर आँखा जचाएको थियो, औषधि खाएको थियो, तपनि आँखा राम्रो हुन सकेन। ऊ निराश भएको थियो। एक दिन हाम्रो रेडियो कार्यक्रम सुनिरहेको बेला उसले विश्वास गर्यो परमेश्वरमा। उसले आफ्नो आँखाको चंगाईको निम्ति पुकार्ने निश्चय गर्यो। त्यस दिन रेडियोबाट बिमारी र रोगीहरूको निम्ति प्रार्थना गरिएको थियो। उसले निको हुनुको निम्ति यीशुमा विश्वास गर्न थाल्यो। उसले आफै पनि प्रार्थना गर्न थाल्यो। परमेश्वरको वचन निश्चय उसको जीवनमा पूरा हुनेछ भने विश्वास गर्न थाल्यो। परमेश्वरले उसलाई सहायता गर्नुभयो। उसको विश्वासलाई देखेर परमेश्वरले उसलाई निको पार्नुभयो। ऊ राम्ररी देख्न सक्ने भयो, आँखा चंगा भयो। परमेश्वरको वचन र प्रतिज्ञा उसको जीवनमा पूरा भयो। यो सानो एउटा घटना मात्र हो, तर यसरी असल कामहरू धेरै मानिसको जीवनमा भएका छन्। धेरैले मलाई यस विषयमा पत्र पनि लेखेका छन् र धेरै कुराहरू गोप्य भएको कारण म सबै कुरा रेडियोबाट छर्लङ्ग पार्न मिल्दैन। बाइबलमा अब्राहम नामका एकजना व्यक्तिको बारेमा वर्णन गरिएको छ। तिनी धेरै वृद्ध भइसकेका थिए। परमेश्वरले तिनलाई एउटा सन्तान दिने प्रतिज्ञा गर्नुभएको थियो। तिनको जीवनमा परमेश्वरको त्यो प्रतिज्ञा पूरा हुनको निम्ति तिनले 25 वर्षसम्म पर्खनु पर्यो। तिनी 100
र तिनकी पत्नी 90 वर्षकी हुँदा तिनको सन्तान जन्मियो। त्यस्तो उमेरमा पनि सन्तान जन्मन्छ र? यो प्राचीन समयको घटना हो, तर परमेश्वरले त्यो तिनीहरूको जीवनमा सम्भव गराउनुभयो। आफ्नो परिस्थिति विपरीत हुँदा, कुनै आशा नहुँदा पनि अब्राहमले विश्वास गरे, परमेश्वरमा आशा राखे। परमेश्वरले हाम्रो अवस्था वा परिस्थिति हेरेर होइन, तर उहाँको शक्ति र महानताद्वारा हामीलाई आशीर्वाद दिनुहुन्छ। अब्राहम र तिनकी पत्नी साराको निम्ति त्यस्तो उमेरमा सन्तान जन्माउने कुनै छाँट थिएन, तर पनि परमेश्वरले सम्भव गराउनुभयो। आज तपाईँको जीवनमा पनि केही यस्तै हुन सक्छ। सायद तपाईँको जीवनमा कुनै आशा नभएको जस्तो देखिन्छ, तपाईँको जीवनमा सराप परेको जस्तो देखिन्छ, कुनै आशा नहोला, सबै कुरा समाप्त भएको जस्तो छ होला। तर त्यो त तपाईँको विचार हो, परमेश्वरको विचार त्यस्तो छैन। तपाईँको मनले भनेका कुराहरूमा ध्यान नदिनुहोस्, तर परमेश्वरको वचनले के भन्छ त्यस कुरामा ध्यान दिनुहोस्। परमेश्वर प्रेमिलो हुनुहुन्छ, अचम्मको हुनुहुन्छ। मानिसले के भन्छन् ती कुरामा पनि ध्यान नदिनुहोस्, तर परमेश्वरका प्रतिज्ञाहरूमा विश्वास गर्नुहोस्। परमेश्वरले बाइबलमा जुन वचनहरू भन्नुभएको छ, जुन प्रतिज्ञाहरू गर्नुभएको छ, ती तपाईँका निम्ति हुन्। हुन सक्छ तपाईँको जीवनको पीड़ा, रोग, समस्या, मानिसहरूसितको झमेला होला तपाईँसित, तपाईँले गरिरहनु भएको काम पूरा नभएको होला, नोकरी जागिर छैन होला, आफूले सोचेको जस्तो भइरहेको छैन होला, तपाईँको परिस्थिति यस्तै होला। तपाईँको परिस्थिति जे छ त्यो सत्य हो, तर परमेश्वरको वचन पनि सत्य छ। परमेश्वर भन्नुहुन्छ, म तिमीलाई छुटकारा दिनेछु, म तिमीलाई निको पार्नेछु, म तिमीलाई सहायता गर्नेछु। फेरि म तपाईँलाई अब्राहमको कुरा सम्झना गराउन चाहन्छु। बाइबलमा लेखिएको छ, आशा पटक्क नहुँदा पनि अब्राहमले परमेश्वरमा आशा राखी विश्वास गरे। परमेश्वरमाथि अब्राहमको विश्वास यस्तै थियो। परमेश्वरले तपाईँलाई पनि वास्ता गर्नुहुन्छ। उहाँले तपाईँको जीवनको परिस्थिति जान्नुहुन्छ। तपाईँको जीवनको बारेमा उहाँले सबै कुरा जान्नुहुन्छ। प्रभु येशू परमेश्वर हुनुहुन्छ। तपाईँ र मलाई सहायता गर्नको निम्ति नै उहाँ यो संसारमा मानिस बनेर आउनुभयो। हाम्रो पापको मूल्य चुकाउन उहाँ क्रूसमा मर्नुभयो। उहाँ भन्नुहुन्छ, हे सबै मेहनत गर्ने र बोझले दबिएका हो, म कहाँ आओ, म तिमीलाई विश्राम दिनेछु। येशूमा विश्वास गरी हामी परमेश्वरका सन्तान बन्न सक्छौं। हो प्रिय मित्र, तपाईँ भन्नुहोला, मेरो पृष्ठभूमि केही छैन, मेरो घर परिवारको कुरा केही पनि छैन, म त सामान्य मान्छे हो। तर परमेश्वरको प्रतिज्ञामा तपाईँ र म परमेश्वरको सन्तान बन्ने हक र अधिकार पाउन सक्छौं। तपाईँ यीशुमा विश्वास गर्नुहोस्। आफ्नो पाप स्वीकार गरी उहाँको चरणमा आउनेहरूलाई यीशुले नयाँ जीवन दिने प्रतिज्ञा दिनुभएको छ। मेरो आवाज सुनिरहनुभएका प्रिय मित्र, परमेश्वर वचन बाइबल अरू पुस्तक जस्तो होइन। बाइबलमा लेखिएका वचनले मानिसलाई जीवन दिँदछ। तपाईँ पढ्नुहोस् र त्यसमा लेखिएका परमेश्वरका सल्लाह र आफ्नो जीवनको निम्ति तपाईँले ती स्वीकार गर्नुहोस्। तपाईँको जीवनको परिस्थिति चाहे जस्तै सुकै भए पनि परमेश्वरले तपाईँलाई सहायता गर्न सक्नुहुन्छ। के तपाईँ आज उहाँको चरणमा आउने निर्णय गर्नुहुन्छ? निर्णय लिने अधिकार तपाईँको हातमा छ, किनभने यो जीवन तपाईँको र आफ्नो जीवनको निम्ति असल कुरा रोज्ने हक, अधिकार र कर्तव्य पनि तपाईँको आफ्नै हो। समयले बिस्तारै बिदाई दिएको छ, तर पनि आजको कुराकानी सुनेर तपाईँको मनमा कुनै प्रश्न वा जिज्ञासा छन् भने निसंकोच मलाई लेख्नुहोस्, म तपाईँलाई अवश्य नै जवाब दिनेछु। पत्र व्यवहारको निम्ति मेरो ठेगाना हो कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342 काठमाडौँ। कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342 काठमाडौँ।
परमेश्वरले तपाईंलाई प्रशस्त आशीर्वाद दिउन्।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: परमेश्वरबाट सबैभन्दा धेरै आशिष कसरी प्राप्त गर्ने? जय मसीह तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अङ्क 65 यहाँहरूलाई स्वागत छ। तपाईँले आफ्नो जीवनको लागि गर्न सक्ने एउटा निर्णय अरू कुनै पनि निर्णय भन्दा बढी महत्वपूर्ण छ, र त्यो हो यीशु ख्रीष्टलाई आफ्नो प्रभुको रूपमा पछ्याउनु। तपाईँको जीवनमा वास्तविक आनन्द र सन्तुष्टि प्राप्त गर्ने एकमात्र तरिका भनेका तपाईँलाई सृष्टि गर्नुहुने परमेश्वरको सेवामा आफूलाई समर्पित गर्नु हो। उहाँको योजनाहरूलाई तपाईँको योजना बन्न दिनु हो। भजन संग्रहको पुस्तक 1 अध्यायको 1-2 पद, धन्य हो त्यो मानिस जो दुष्टहरूको सल्लाहमा हिँड्दैन, जो पापीहरूको मार्गमा खड़ा हुँदैन अनि गिल्ला गर्नेहरूको संगतमा बस्दैन, तर परमप्रभुको व्यवस्थामा नै त्यो खुशी रहन्छ र त्यसले दिन रात उहाँकै व्यवस्थामा मनन गर्छ। परमेश्वरले तपाईँलाई धेरै माया गर्नुहुन्छ र उहाँसँग तपाईँको जीवनको लागि अद्भुत योजना छ। यदि तपाईँले उहाँको इच्छा पालना गर्न रोज्नुभयो भने परमेश्वरले तपाईँलाई प्रशस्त र अद्भुत आशिषहरू प्रदान गर्ने प्रतिज्ञा गर्नुहुन्छ। यद्यपि यी आशिषहरू प्राप्त गर्न तपाईँले आफ्नो जीवन परमेश्वरमा सुम्पर्न तयार हुनुपर्छ र उहाँलाई तपाईँको भाग्यको नियन्त्रण लिन दिनुपर्छ, चाहे त्यो तपाईँले कल्पना गर्नुभएको भविष्यभन्दा फरक किन नहोस्। पहिलो पत्रुसको पुस्तक 5 अध्यायको 6 पद, यसकारण परमेश्वरको शक्तिशाली बाहुली मुनि तिमीहरू आफैलाई विनम्र तुल्याऊ र उहाँले उच्च समयमा तिमीहरूलाई उच्च पार्नुहुनेछ। प्रिय श्रोता, परमेश्वरले हाम्रो जीवनमा के गर्नुभएको चाहनुहुन्छ भनेर हामी कसरी पत्ता लगाउन सक्छौ? हामीले गर्नुपर्ने पहिलो कुरा भनेको उहाँको सामु आफैलाई नम्र बनाउनु हो। प्रार्थनामा परमेश्वरसँग कुरा गर्नु हो, उहाँलाई थाहा दिनुहोस् कि हामी उहाँको सेवा गर्न चाहन्छौ र हामी उहाँको हाम्रो लागि जे पनि योजनाहरू छन् त्यो पूरा गर्न तयार र इच्छुक छौ। मत्तीको पुस्तक 6 अध्यायको 33 पद, तर पहिले उहाँको राज्य र उहाँको धार्मिकताको खोजी गर र यी सबै थोक तिमीहरूका निम्ति थपिनेछन्। प्रिय श्रोता, जब हामी हाम्रो जीवनको लागि परमेश्वरको योजना पछ्याउन प्रयास गर्छौ, हाम्रा पहिचानहरू उहाँको इच्छासँग मिल्छ, यसले उहाँलाई हाम्रो जीवनमा धेरै आशिषहरू ल्याउन सक्षम बनाउँछ, किनभने हामी उहाँलाई पहिले खोज्छौ। जीवनमा अन्य चीजहरू अब हाम्रो प्राथमिकता बन्दैन, न त तिनीहरूले हामीलाई नियन्त्रण गर्छन्। त्यसकारण परमेश्वर चाहनुहुन्छ कि हामी ती चीजहरू प्राप्त गरौं र उहाँले हाम्रा सबै आवश्यकताहरू पूरा गर्न हामीलाई त्यो दिनुहुन्छ। यी आवश्यकताहरूमा सम्बन्ध, आर्थिक, शारीरिक स्वास्थ्य, मानसिक स्वास्थ्य र आत्मिक विकास समावेश छन्। एकपटक हामीले उहाँको लागि बाँच्ने इच्छा गर्ने पहिलो कदम चाल्यौं भने परमेश्वरले यी कुराहरूको लागि प्रबन्धन गर्नुहुनेछ। यूहन्नाको पुस्तक 15 अध्यायको 7 पद, तिमीहरू ममा रह्यो भने र म तिमीहरूमा रहे भने तिमीहरूलाई जे इच्छा लाग्छ माग र त्यो तिमीहरूका निम्ति गरिनेछ। यीशुसँग हाम्रो सम्बन्ध जति नजिक हुँदै जान्छ त्यति नै परमेश्वरका मार्गहरू हाम्रा मार्ग बन्दै जान्छन्। उहाँले हाम्रो हृदयको इच्छालाई उहाँको हृदयको इच्छासँग मिलाउनुहुन्छ र उहाँले हाम्रो जीवनमा हामीले पाउनुपर्ने सबै महत्वपूर्ण कुराहरू प्राप्त गर्ने ढोका खोल्छ र यसले हाम्रो जीवनमा हामीले पाउनुपर्ने सबै महत्वपूर्ण कुराहरू प्राप्त गर्ने ढोका खोल्छ। यूहन्नाको पुस्तक 15 अध्यायको 16 पद, मलाई तिमीहरूले चिनेनौ तर मैले तिमीहरूलाई चिने र तिमीहरूलाई नियुक्त गरे कि तिमीहरू जाओ र फल फलाओ अनि तिमीहरूको फल रहिरहोस्। यसैले तिमीहरूले पितासँग मेरो नाउँमा जे मागौला उहाँले तिमीहरूलाई सो दिनुहुनेछ। हामी आफ्नै दिमागले मात्र हाम्रो लागि के उत्तम छ भनेर निर्णय गर्न सक्दैनौ, त्यसकारण हामीले परमेश्वरमा भरोसा राख्नुपर्छ र उहाँलाई हाम्रो लागि सबैभन्दा उपयुक्त बाटोमा डोर्याउन दिनुपर्छ। जब हामी उहाँको योजनामा समर्पित हुन्छौ, हामी प्रशस्त फल फलाउँछौ। यीशुसँगको हाम्रो सम्बन्ध पनि बलियो हुन्छ, जसले गर्दा हामी निरन्तर उहाँलाई सोध्न र उहाँको मद्दत प्राप्त गर्न सक्षम हुनेछ। भजन संग्रहको पुस्तक 37 अध्यायको 4 पद, परमप्रभुमा आनन्दित हो र उहाँले तिम्रो मनोरथ पूर्ण गर्नुहुनेछ। यीशुको सेवा गर्ने इच्छा हाम्रो हृदय खोल्ने कुञ्जी हो, जसले हामीलाई प्रार्थना गर्न र हाम्रा सबै इच्छाहरू प्राप्त गर्न सक्षम बनाउँछ। आज आफ्नो जीवन उहाँलाई समर्पित गर्ने छनौट गर्नुहोस्। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक शोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्। कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39। हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।
4: आछी नेनादीको दोनी छ्या आत्मिकी ज्याजो स्पार्क माई फेथ, जुगु विश्वास के चमक हया बिउ। वावै बले गुनासो यामते जयमसे जुजलपाजी अमृता महर्जन। कार्यक्रम स्पार्क माई फेथ यो जीवनिया क्षण श्रृंखला भाग 34 के छि सकसित न लसकु छ। छिके छि त योगु पिय पदार्थ गिलासे बोछिदो, ठुकिया त सोइगु निगु लपुदो, वो छि गिलास बोछि ज्या ढुङ्कल ध्याफु, वा छि ठुकिया त बोछि खाली ध्याफु। छिगो धाते छि त योगु पिय पदार्थे बोछि गिलासे दुसा, छिके कृतज्ञया मनोवृद्धि देखि फु, वा छि गुनासो याफु छ्या धासा छिगु तुनिगु बोछि सिद्ल। थो छगु सरल उदाहरण ख, गुकी झिस निनी महसुस यागु आनन्द हो सुख निर्धारण याय त झिगु मनोवृद्धि गुली महत्वपूर्ण ख धका केनी। यो पिनियन मिपी झिस सकसिन झिगु जीवने नकारात्मक अवस्था या अनुभव याय, उगु परिस्थिति या त सामना यागु झिगु दृष्टिकोण झिस आनन्द जागु जीवन हनेगु ख लागि दुःख जागो जीवन हनेगो दैगु निर्धारण याय। फिलिपी निगु अध्यायु झिनपिङ्गु पदके दयाधकुदो यागु च्या उसी मचासे वो जवा सवा मयासे यामा, गुली मनु त्यस जीवन या फुक ची धङ्गु ख थ त थगु कथ मजु या चोङ्गुली गुनासो याइगुले उम्स मौसम या बारे गुनासो याई मिग चाने डेने मखङ्गु मनुदेस थ त गुकथ व्यवहारना चुङ्गु धका गुनासो याई अले इमगु गुनासो या फुक्क यी न्याना चुनी। गन्ती झिन्छगु अध्याय छगु पदके धातगुदो मनुदेस थपिन्त जुगु शास्तिया बारे परमप्रभु त्याग कचकच याना हल, परमप्रभु इमगु फन्यना त छाया दिल अले वैकल त म इम ठ्या मि छोया दिल मि इमगु छाउने पिने या छु भन्त भस्म या त योगको गुनासो याइपी मनु त बारे परमेश्वर छु विचार याई धैगो बाइबले ठुगो पदके स्पष्ट संकेत बि थो व्यवहार वयागो तस्क त चाल। एफिसी पेगो अध्यायु निगुगु पदके धाटगुदो छिमगु मुतु बामला गु ख पिहा मवेमा मागु भिङ्गु जिउगु चक्क ख लानाजु अले न्यानी पिन्तन न्याय पुसे चुने। छिगु मुतु पिहा वैगु यक्कु खगो याले सकारात्मक जुइमा गुके छिगु ख न्यानी पिन्त भिङ्के गुज्या ग्वाहाली याई। याकुब सुङ्गु अध्यायु न्यागु गुगु पत्के धाटगुदु छिगु मेन थथेहे ख थो मे छिपु जुसा थो त धङ्गु ख लाना फुइ याई अले हान छकुचा मे याना तत्त धङ्गु गु च्याना उने य ठुके हे जीस परम प्रभु परमेश्वर बाया त सुया बिगु अले ठुके हे परमेश्वर देख थे चुङ्क देखा तपे मनुटे त तरा बिगु ख यपिनमेपी ठिके परिस्थिति या त गछियाना प्रतिक्रिया बिगु धैगु विकल्प दो जीस परमेश्वर या बस या त स्वीकार याना कृतज्ञ जुइगु लेफु अथवा जीस जीगु परिस्थिति या त कया गुनासो यायगु लेफु वा बाइबले जीस जीपे ख्युसे चोधका गुनासो याए लेफु अथवा जीस दया सकारात्मक पक्ष ध्यान केन्द्रित याइफु गथिकी किसान तेस थगु बाली बुके त ल क्याइगु जीगु मनोवृत्ति जीस जीवने गुगु दिशा यात्रा याएगु धका निर्धारण याई जब जीस कृतज्ञ जुई त मानसिक परिवर्तन यागु याई वो जीस जीगु परिस्थिति या त परमेश्वर या बच बी या त गु बच पाखे वो गु दृष्टिकोण स्वेगु याई अले जीस आनन्द जागु जीवन हने फै जीगु दिमाग छगु अविश्वसनीय शक्तिशाली ज्याव ख जीस जीगु ज्याखन हिले अले जीस जीगु ज्याख हिले बोले जीस झिगु भविष्य या लपुन हिले रोमी च्यागु अध्याय निछागु पत्ले राटगुदो परमेश्वर या त माया याइपी अले वैकल थगु इच्छा पुङ्कित ल्या तपिन त दक्को ज्या मिले याना भी जुई कथा हे वैकल ज्यायाना दि धका जीस छु यो पिनमेपी सकारात्मक मानसिकता नकारात्मक अवस्था या त सामना या छि त मतिना याई म वो छिगु जीवने फुक्क छुङ्गु इले छि त मार्गदर्शन याई म परमेश्वर दु धका सिका कृतज्ञ जोया दिस थौयागु वचन याना दिगुनी छि सकसित न परमेश्वर सवाबीमा जयमसी नमिपी छिमस नकतिन हे जक बाइबलीय प्रभावशाली शिक्षकको आत्मिकी लपु केना दिम सोमन भिक्टर चोयादीको हसना झिगु हे नेपाल भाषा या रेडियो ज्याजो स्पार्क माई फेथ झिगु विश्वास के चमखया बिउ बारे छिके छु प्रतिक्रिया सुझाव दुसा स्वापु तया दिफै उकिया नीति जिमके जिमगु मोबाइल नम्बर 2 98 68 55 33 39 98 68 55 33 39 कासा ज्याजो नेना दिगुनी छित यकु यकुए सुब्या परमेश्वर छित सवाबीमा जयमसी

0: गुड न्यूज एफएम 105.1 मेगाहर्ज।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम बदलिएको जीवन शैली।
2: जयमसी तथा नमस्कार। टीडब्ल्यूआर नेपालद्वारा प्रसारित आत्मिक कार्यक्रम बदलिएको जीवन शैलीमा यहाँहरूलाई स्वागत छ। जब डिप्रेसनले ढोका ढकढक्याउँछ, मनको वेदनामा मैले परमप्रभुलाई पुकारे र उहाँले मलाई जवाफ दिनुभयो र मलाई मुक्त गर्नुभयो। भजन संग्रह 118:5। मानसिक स्वास्थ्य अधिकारीहरू भन्छन् कि कुनै पनि समयमा सामान्य जनसंख्याको 17% मानिसहरू कुनै न कुनै प्रकारको डिप्रेसनसँग संघर्ष गरिरहेका हुन्छन्। यदि यो साँचो हो भने हरेक 5 जना मध्ये 1 जना डिप्रेसनसँग जुधिरहेका छन्, जसमा 2/3 भन्दा बढी महिलाहरू छन्। डिप्रेसन एक त्यस्तो भाइरस हो जसले तपाईँको खुशी र आनन्दलाई नाश गर्छ। यदि तपाईँ ती मध्ये 1 जना हुनुहुन्छ भने केही सरल निर्देशनहरू टिपोट गर्नुहोस्, जसले तपाईँ कहाँ, कुन अवस्थामा वा डिप्रेसनको कुन स्टेजमा हुनुहुन्छ र मदतको लागि कहाँ जानु आवश्यक छ भनेर निर्धारण गर्न तपाईँलाई मदत गर्नेछ। सबैभन्दा पहिले आफैलाई सोध्नुहोस्, के म साँच्चै निराश छु वा केवल एक क्षणिक निराशाजनक आघातबाट पीड़ित छु। यसको निम्ति तपाईँले केही लक्षणहरू पहिचान गर्न आवश्यक छ। खाली महसुस गर्नु, असामान्य प्रकारले थकावट महसुस हुनु, परिस्थिति र मानिसहरूको सामना गर्न कठिनाई हुनु, आफ्नो आवरण वा कस्तो देखिएको छु भन्ने कुरामा वास्ता गर्न छोड्नु, खानाको रुचिमा परिवर्तन हुनु र कुनै पनि लतबाट, जस्तै लागू औषध, मदिरा, टीभी वा कम्प्युटरबाट आफूलाई टाढा राख्न सक्ने क्षमतामा अप्रत्याशित कमी हुनु, यी डिप्रेसनको शुरूवाती लक्षणहरू हुन्। अर्को कुरा, तपाईँको बानी कसरी परिवर्तन भइरहेको छ त्यसको हेक्का राख्नुहोस्। सायद तपाईँ लामो दूरी पैदल हिँड्नुहुन्थ्यो र नियमित रूपमा व्यायाम गर्नुहुन्थ्यो होला, तर अहिले तपाईँलाई ओछ्यानबाट उठ्न नै गाह्रो लाग्न थालेको छ कि? अनि के तपाईँ मानिसहरूबाट टाढा रहन मन गर्नुहुन्छ र तपाईँ झ्यालहरू बन्द गरेर दिनभरि बस्न रुचाउनुहुन्छ? यदि यी कुराहरू तपाईँ दैनिक रूपमा सामना गरिरहनु भएको छ भने सायद तपाईँ डिप्रेसनतिर बढ्दै हुनुहुन्छ। फेरि आफैलाई सोध्नुहोस्, के मेरै कारणले यो सबै समस्या उत्पन्न भएको हो? अनि के मलाई त्यस्तो कुनै उपाय थाहा छ यो परिस्थिति वा डिप्रेसनबाट निस्कने? प्रिय साथी, तपाईँले आफैले आफूलाई कुनै कुनामा पढिरहन अनुमति दिएको कारण डिप्रेसनले तपाईँलाई बलियो गरी अठ्याएको हुन सक्छ। जे कुरा नहोस् भन्ने तपाईँ चाहनुहुन्थ्यो त्यही हुन तपाईँले अनुमति दिइरहनु भएको छ कि? अथवा के तपाईँ त्यही कुरा गरिरहनु भएको छ जुन गलत हो भन्ने तपाईँलाई थाहा छ? तपाईँ आफ्नो जीवनमा केही कुरालाई सहन गरिराख्नु भएको छ जुन कुराबाट पूर्ण छुटकारा पाउन आवश्यक छ, तर तपाईँ त्यो तथ्यलाई छोपिरहनु भएको छ किनकि तपाईँ नतिजासँग डराउनुहुन्छ। त्यही डरको कारण तपाईँ कुनै कुनामा विलीन हुन खोज्नुहुन्छ। तपाईँ भन्नुहोला कि मैले सबै प्रयास गरिसके तर कुनैले काम गरेन, मैले परमेश्वरको मदतको लागि पनि प्रार्थना गरेको छु र मलाई लाग्छ कि म परमेश्वरसँगको मेरो सम्बन्धमा पनि राम्रो छु, तर मेरो यो समस्या समाधान भएको छैन, म अझै पनि निराश नै छु। सायद तपाईँलाई सबै कुरा आफैले ह्यान्डल गर्ने बानी परेको हुन सक्छ, त्यसकारणले गर्दा यो 3 शब्द उच्चारण गर्न तपाईँलाई गाह्रो परिरहेको होला। तर तपाईँलाई कठिन लागेका यी 3 शब्द तपाईँले आफ्नै मुखले बोल्नुपर्ने हुन्छ। आई निड हेल्प अथवा मलाई सहयोगको खाँचो छ। तपाईँको शरीरमा कुनै भाइरसले संक्रमण गर्दा जब तपाईँले जानेको घरेलु उपचारले र वा अन्य कुनै तरिकाले काम गर्दैन, तब तपाईँ डाक्टर कहाँ जानुहुन्छ र यही 3 शब्द बोल्नुहुन्छ, होइन र? जब तपाईँको आँखा धमिलो हुन थाल्छ र तपाईँ आँखा डाक्टरकोमा जानुहुन्छ, तपाईँ यही नै भन्नुहुन्छ कि डाक्टर साहब, मलाई तपाईँको सहयोगको खाँचो छ। त्यसो भए आज निराशाले गाँच्दै गर्दा तपाईँले कोसँग कुरा गर्ने त, कोसँग सहयोग माग्ने त? तपाईँले आफ्नो पति वा पत्नी, नजिकको साथी, आमा बुवा वा आफ्नो पारिवारिक डाक्टरसँग यस बारेमा कुरा गर्न सक्नुहुन्छ। औषधिको प्रयोगले कुनै समय धेरै सहयोग त पुर्याउँछ, तर धेरै जस्तो अवस्थामा औषधिले समस्यालाई ढाक्ने मात्र काम गर्छ। तर एउटा कुरामा भने तपाईँ ढुक्क हुन सक्नुहुन्छ कि परमेश्वरले सहायताको निम्ति तपाईँले गर्नुभएको प्रार्थनाको जवाफ पक्कै दिनुहुन्छ। जवाफ आउने प्रक्रियाहरू फरक हुन सक्छ, जस्तो कि तपाईँको प्रार्थनापछि तुरन्तै परमेश्वरले त्यो सबै निराशाको बादल तपाईँको जीवनबाट हटाइदिन सक्नुहुन्छ, अथवा उहाँले कसैलाई तपाईँको कुराहरू सुन्नको लागि पठाइदिन सक्नुहुन्छ जोसँग तपाईँले निर्धक्क आफ्नो मनको सबै कुरा बाँड्न सक्नुहुन्छ र हलुका महसुस गर्न सक्नुहुन्छ, वा परमेश्वरले कसैलाई तपाईँको निम्ति खटाइदिन सक्नुहुन्छ जसले तपाईँले गर्न नसक्ने कुरा तपाईँको निम्ति गरिदिनेछ, जस्तो कि मनोवैज्ञानिक वा डाक्टर। अन्तमा, निराशा वा डिप्रेशन परमेश्वरबाट आउने होइन, तर हामीले उहाँको मार्ग निर्देशनलाई बेवास्ता गरेको कारण र उहाँको विरूद्धमा गएर गरेका कति कुराको कारणले चाहिँ हाम्रो जीवनमा डिप्रेशन प्रवेश गरेको हुन सक्छ। परमेश्वरबाट नै हाम्रो टुटेको हृदयले चंगाई र पूर्णता पाउँछ। उहाँ अझै पनि टुक्रिएको हृदय निको पार्ने र समस्यामा परेका दुखितहरूको लागि शरण स्थान हुनुहुन्छ। डिप्रेशन हाम्रो मित्र पक्कै होइन, यद्यपि यसले हामीलाई परमेश्वरको नजिक जान बाध्य पार्दछ, जो चाहिँ हाम्रो असल मित्र हुनुहुन्छ। उहाँ दाजुभाइ भन्दा पनि नजिक हामीसँग हुनुहुन्छ र हाम्रो निराशाको अवस्थामा हामी सँगै हिँड्नुहुन्छ। योभन्दा सुन्दर कुरा अरू के होला र

श्रोताहरू, कार्यक्रम बदलिएको जीवनशैली तपाईँलाई कस्तो लाग्यो? अधिक जानकारीको लागि हाम्रो ठेगाना रहेको छ TWR नेपाल, जीपीओ बक्स नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। साथै हामीलाई तपाईँले फेसबुक, युट्युब, टिकटक र व्हाट्सएपमा पनि सम्पर्क गर्न सक्नुहुन्छ। हामीलाई एसएमएस तथा फोन कलको लागि हाम्रो नम्बर रहेको छ 9813300690। थप जानकारीको लागि हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन पनि गर्न सक्नुहुन्छ।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स।
2: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स, अर्थात जोनी र साथीहरू।
3: परमेश्वरले पापलाई उदाङ्गो पार्नका लागि खराबीलाई अनुमति दिनुहुन्छ। नमस्ते तथा जयमसी, म जोनी एरिक्सन टाडा आजको दिनको एउटा विचारका साथमा आएकी छु। अनि यो एउटा यस्तो विचार वा धारणा हो जसले तपाईलाई आज सामना गरिरहनु भएको परीक्षासँग जुझ्न मदत गर्छ, किनकि हामी सबैले यस्ता परीक्षाहरू सामना गर्नुपर्छ। र हामी सबैको प्रविधि के हुन्छ भने हामी तिनलाई केवल झन्झटिला अवरोधहरू ठान्छौ, जस्तो कि यदि हामी केवल यो निराशाको बोझ मुनिबाट बाहिर निस्कन सके वा यो कठिन परिस्थितिलाई जसोतसो पार गर्न सके वा यो चोटलाई एकातिर पन्छाउन सके हुन्थ्यो, यदि हामीले त्यो झन्झटिलो कुरालाई त्यो जे भए पनि छिट्टै समाधान गरेर आफूलाई फेरि आत्मिक मार्गमा फर्काउन सके त्यसपछि हामी ठिक हुनेछौ भन्ने सोच्छौ, सबै कुरा ठिक हुनेछ, हामी फेरि आफ्नो जीवन अगाडि बढ़ाउन सक्नेछौ। मेरा मित्र, कठिन परीक्षाहरूसँग हामी मध्ये धेरैले यसरी नै व्यवहार गर्छौ। ती हाम्रो काठी मुनि अड्किएका साना तर चसक्क दुखाउने काँडा जस्तै हुन्छन्, अनि यदि हामीले तिनलाई पर्याप्त समयसम्म व्यवस्था गरिरह्यौं भने सायद ती आफै हराएर जानेछन् वा आशा गरौं समयसँगै अवस्था राम्रो हुनेछ। मैले पनि पहिले दीर्घकालीन पीड़ालाई हेर्ने तरिका यस्तै थियो। हो, यो एउटा कठिन परीक्षा हो जसलाई म प्राय एउटा झन्झटिला अवरोधको रूपमा हेर्छु, र हो यो आफै हराएर जाओस् भन्ने आशामा म यसलाई व्यवस्था गर्ने, औषधि गर्ने वा यसलाई सहँदै अगाडि बढ़ने प्रयास गर्छु। र जब म त्यसो गर्छु तब म परमेश्वरलाई यो सम्पूर्ण चित्रबाट पूर्ण रूपमा बाहिर राख्दैछु। त्यो परीक्षा त्यो दुखेको कमरले नै सारा ध्यान खिच्छ, प्रभुले होइन। परिणाम के हुन्छ? परमेश्वरले मेरो पीड़ाको माध्यमबाट बुझाउन खोज्नु भएको मुख्य कुरालाई नै म छुटाउन पुग्छु। त्यो परीक्षाको माध्यमबाट उहाँले मलाई केही देखाउन वा भन्न खोज्दै हुनुहुन्थ्यो र म सुनिरहेकी थिइन। त्यसैले अर्को पटक मेरो ध्यान खिच्नका लागि उहाँले ठूलो स्पीकर प्रयोग गर्नुपर्ने हुन सक्छ। तपाईँलाई थाहै छ, अझ खराब पीड़ा, अहो, र म त्यो बाटोमा जान चाहन्न। त्यसैले हे प्रभु, मेरो परीक्षामा तपाईँको कुरा सुन्न मलाई सहायता गर्नुहोस्। किनभने मित्र, जब म त्यसो गर्छु तब म देख्छु कि मेरो दीर्घकालीन पीड़ा एउटा काकती जस्तै हो जसलाई परमेश्वरले निचार्नुहुन्छ, र मेरो झर्को फर्को गर्ने, रिसाउने स्वभाव र गुनासो गर्ने वा गनगन गर्ने बानीलाई उदाङ्गो पार्नुहुन्छ। परमेश्वरले मेरो पीड़ा रूपी कागतीलाई निचोर्नुहुन्छ र त्यसबाट चिन्ता र फिक्री, भविष्यप्रतिको शंका र डरहरू बाहिर बग्न थाल्छन्। अनि ती सबै कुराहरू, रिसाउने स्वभाव र गुनासो, ती सबै पाप बाहेक अरू केही होइनन्। यदि परमेश्वरले मेरो पापलाई उदाङ्गो पार्न मेरो पीड़ाको प्रयोग गर्नुहुन्थ्यो भने ममा भएको त्यो विद्रोहीपनबारे मलाई सायद थाहा हुने थिएन। तर हामी कोही पनि सद्गुणका असाधारण मूर्तिहरू होइनौ जस्तो कि हामी हुन चाहन्छौ, र त्यसैले त्यो भ्रमलाई तोड्नका लागि परमेश्वरले हामी वास्तवमा कस्ता कच्चा पदार्थबाट बनेका छौं भन्ने कुरा देखाउन कष्टको प्रयोग गर्नुहुन्छ। त्यसैले रोमी 5 अध्यायले भन्छ, कष्टमा आनन्द मनाऊ। किन आनन्द मनाउने? किनकि कष्ट एउटा यस्तो पाठ्य पुस्तक हो जसले तपाईँलाई सिकाउनेछ कि तपाईँ वास्तवमा को हुनुहुन्छ। तपाईँले आफूलाई सोच्नु भएको जस्तो होइन, तर तपाईँ वास्तवमा को हुनुहुन्छ।

0: र सबैभन्दा राम्रो कुरा त तपाईँ ख्रिस्टमा कस्तो बन्न सक्नुहुन्छ। अनि हेर्नुहोस्, म झर्को फर्क गर्ने रिसाउने व्यक्ति बन्न चाहन्न, म डराएको वा चिन्तित हुन चाहन्न। त्यसैले जब परमेश्वरले पीड़ारूपी ठूलो स्पिकर प्रयोग गर्नुहुन्छ तब म सुन्ने मात्र होइन तर त्यो पीड़ाले उजागर गर्न सक्ने, सतहमा ल्याउन सक्ने कुनै पनि पापलाई म पन्छाउँछु वा त्याग्छु। तपाईँले मबाट प्राय सुन्ने गर्नुभएको कुराको यो एउटा उत्कृष्ट उदाहरण हो। अनि त्यो यो हो, परमेश्वरले अर्को प्रकारको खराबीलाई अर्थात हाम्रो पापलाई परास्त गर्नका लागि एक प्रकारको खराबीलाई, हाम्रो कष्टलाई प्रयोग गर्नुहुनेछ। यो क्रुसमा भइसकेको छ भनेर हामीलाई पहिले थाहा छ, तर यो हरेक दिन इसाईहरूको जीवनमा पनि भइरहन्छ। फेरि भन्छु, परमेश्वरले गुनासो गर्ने, असन्तोष पोख्ने, तितोपन राख्ने, डर मान्ने जस्ता पापहरूलाई जुनसुकै पाप होस् त्यसलाई पराजित गर्नका लागि एक प्रकारको खराबीको अर्थात तपाईँको कष्टलाई प्रयोग गर्नुहुन्छ। कष्टले यी सबै कुरालाई उदाङ्गो पार्नेछ। त्यसैले अर्को पटक जब तपाईँ कुनै परीक्षा वा कठिनाईको सामना गर्नुहुन्छ तब गुनासो नगर्नुहोस्। त्यसको सट्टा जब परमेश्वर तपाईँको पीड़ाबाट बोल्नुहुन्छ तब उहाँको कुरा सुन्न सिक्नुहोस्। कस्तो छ त यो विचार? आमेन।
1: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाडाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स अर्थात जोनी र साथीहरू। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 9802840 70। आशाको सन्देश नेपाल, नक्खु, ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौं। अहिलेलाई भने बिदा हुन्छौ। जय मसीह।
2: कोरस नम्बर 123।

0: जय मसी, म देविका लामा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम रेडियो 105.1 मेगाहर्ज।
1: अब प्रस्तुत छ कार्यक्रम नारी आवाज।

हजुर, निकै नै आश्रिसमय गीत त होइन, तर हामी भर्खर शुरूआत गर्दैछौँ। तपाईँहरूलाई एकदमै स्वागत भन्न चाहन्छु। म्युजिक चाहिँ गीत जस्तो पनि लाग्छ कहिलेकाहीँ हामीलाई, होइन। बिहानीको शुरूआत हुँदैछ। तपाईँहरू सम्पूर्णलाई नारी आवाजमा म ज्ञानो स्वागत गर्न चाहन्छु। आजको शुरूआत भइसकेको छ र नारी आवाज चाहिँ हरेक आइतबार यसै समयमा तपाईँहरूले सुन्दै पनि आइरहनु भएको छ र प्राविधिक रूपमा मलाई सुजनजीले सहायता गर्दै हुनुहुन्छ र यसै समयमा तपाईँहरूले विभिन्न माध्यमबाट सुन्न सक्नुहुन्छ, रेडियो मार्फत, फेसबुक मार्फत अथवा अनलाइन मार्फत जहाँ जहाँबाट सुन्दै हुनुहुन्छ, यहाँहरूलाई देश विदेशबाट जहाँबाट सुन्दै हुनुहुन्छ यहाँहरूलाई एकदमै स्वागत छ। र नारी आवाज भन्ने बित्तिकै तपाईँहरूले नारीसँग सम्बन्धित कुराकानी सुन्न सक्नुहुनेछ र नारीको हुन् अथवा नारीको कर्तव्य के हो अथवा नारीको उद्देश्य के रहेको छ, कसलाई कसरी नारीहरूले आफ्नो परिचय दिने अथवा आफ्नो जिम्मेवारीहरू निभाउने, नारीले आफूलाई के भनेर बुझ्ने भन्ने विषयमा हामी छलफल गर्ने गर्छौं, कुराकानी गर्ने गर्छौं। कहिलेकाहीँ कुनै व्यक्तित्वहरूसँग कुराकानी गर्ने गर्छौं भने कहिलेकाहीँ म आफै पनि तपाईँहरूको बीचमा रहेर कुराकानी गर्ने गर्दछु र म नारी आवाज लिएर आइसकेकी छु। तपाईँहरूले पहिलादेखि नै सुनिरहनु भएको छ भने तपाईँहरूलाई थाहा छ नारी आवाजमा के हुन्छ भनेर। जस्तै आज मात्रै सुन्दै हुनुहुन्छ भने चाहिँ हाम्रो उद्देश्य भनेको चाहिँ नारी आवाजमा चाहिँ नारीसँग सम्बन्धित कुराकानी गर्ने हो र नारीहरू पनि विशेष छौं है, नारीहरूले पनि असल काम गर्नुपर्छ, नारीहरू पनि असल हुनुपर्छ, नारीहरूले पनि आफूले आफैलाई भनौँ न परमेश्वरको महिमाको निम्ति प्रयोग गर्नुपर्छ। हाम्रो जीवनमा पनि परमेश्वरको उद्देश्य छ, हामी यतिकै बस्नको लागि मात्रै अथवा यतिकैको लागि मात्रै छैनौं। हामीले संसारमा रहँदा बस्दा त हाम्रो जिम्मेवारी निभाएका छौं भने हाम्रो अर्को महत्वपूर्ण दायित्व अथवा महत्वपूर्ण कुरा चाहिँ हामी परमेश्वरका छोरीहरू हौं। यो कुरालाई चाहिँ हामीले जस्तो सुकै परिस्थितिमा पनि लिएर अगाडि बढ्नुपर्छ भन्ने कुराबाट म उत्साह दिँदै आइरहेकी छु। आज भने मैले तपाईँहरूको बीचमा चाहिँ इतिहासमा महिला चाहिँ कस्तो रूपमा चाहिँ हेरिएको छ बिब्लिकल वेबाट अथवा संसारमा पनि होइन भन्ने विषयलाई लिएर कुराकानी गर्न गइरहेकी छु र अबको लगभग एक घण्टा त नभनौ जे होस् अलिक कम तपाईँहरूसँग म रहनेछु यो कार्यक्रममा, तपाईँहरूले पनि मलाई साथ दिनुहुनेछ भन्ने मैले आशा लिएकी छु। शुरूआतमा नारीसँग सम्बन्धित एउटा गीतको साथमा तपाईँहरूलाई दिन चाहन्छु, गीत पछि भने विषयवस्तुलाई लिएर म आउनु नै छु।

अजनगेने या श्रीष्मय गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। आदरणीय सलोमी तिमोथीज्यूको स्वरमा रहेको गीत रहेको थियो विशिष्ट नारी। हामी विशिष्ट नारी हौ है भन्ने निकै नै सुन्दर लाग्छ मलाई यो गीत, एकदमै मिठो छ र साँच्चीकै हामी विशिष्ट नारी हौ भन्ने कुरा गीतले भनेको जस्तै परमेश्वरको वचनले पनि हामीलाई भन्नुभएको छ। अनि आज मैले तपाईँहरूको बीचमा चाहिँ इतिहासमा महिलाहरू कस्तो हुनुहुन्थ्यो होइन, कस्तो भूमिकाहरू उहाँले निभाउनु भएको थियो, अनि महिलाहरूको इतिहास कस्तो रहेको छ त भन्ने विषयमा कुराकानी गर्न गइरहेकी छु। र परमेश्वरको वचनमा बाइबलमा हेर्ने हो भने, बाइबलको इतिहासमा हेर्ने हो भने चाहिँ महिलालाई केवल सहयोगीको रूपमा मात्रै होइन, ईश्वरको परमेश्वरको महान योजना पूरा गर्ने मुख्य पात्रका रूपमा पनि प्रस्तुत गरिएको छ। उत्पत्तिको कथामा स्त्रीलाई परमेश्वरको प्रतिबिम्ब र पुरूषको पूर्ण साथीका रूपमा सृष्टि गरिएको वर्णन पाइन्छ होइन। जस्तो पुरानो करारमा वर्ल्ड टेस्टमेन्टमा पनि हामी हेर्छौं भने चाहिँ दबोरा जस्तै न्यायकर्ता र सैन्य नेतृत्व गर्ने साहसी महिला हामी भेट्छौ, जसले सम्पूर्ण राष्ट्रको नेतृत्व गर्ने, त्यस्तै एस्तर होइन, जसले आफ्नो साहस र बुद्धिमत्ताले आफ्नो सम्पूर्ण प्रजालाई विनाशबाट बचाएकी छिन्। रुथको निष्ठा र समर्पणको कथा आज पनि प्रेरणाको स्रोत बनेको छ होइन। र नयाँ करारमा पनि हामी त्यत्तिकै कुराहरू देख्न सक्छौ र जस्तो हामी हेर्न सक्छौ नयाँ करारमा आइपुग्दा चाहिँ मरियम होइन म्यारीलाई मुक्तिदाता यीशुकी आमाको रूपमा सर्वोच्च एउटा सम्मान पनि गरिएको छ। त म आजको दिनसम्म पनि एउटा मरियम चाहिँ यीशु ख्रिस्टको नाम सँगसँगै मरियमको कथा पनि आउँदछ, मरियमको स्टोरी पनि आउँदछ। त्यस समयको यहुदी समाजमा महिलाहरूलाई एउटा भनौँ न त्यो समयमा चाहिँ इतिहास हेर्दैछौ मैले दोस्रो दर्जाको नागरिक जस्तो पनि मानिएको हामी देख्न सक्छौ संसारमै पनि। तर यीशु ख्रिस्टले नारीहरूलाई चाहिँ आत्मिक रूपमा एउटा भनौँ न एकदमै असल अधिकार सम्मान शिक्षा दिनुभएको छ। मरियम मग्दलिनी जस्ता महिलाहरू यीशुको पुनरुत्थानको पहिलो प्रत्यक्षदर्शी र प्रचारक बनेका थिए। बाइबलीय दृष्टिकोणले महिलालाई आन्तरिक शक्ति नैतिक मूल्य र नेतृत्वको उच्च स्थान दिएको हामी देख्छौ। बाइबलको इतिहासलाई हेर्ने हो भने चाहिँ त्यहाँ कुनै पनि किसिमको कमसल खालको स्त्री भनेर चाहिँ त्यहाँनिर भनिएको छैन। त्यो कारणले गर्दाखेरि चाहिँ र अर्को कुरा चाहिँ विश्वमा महिलाहरूलाई हेर्ने हो भने चाहिँ अहिलेको संसारमा विश्वको महिलाहरूको इतिहास हेर्ने हो भने चाहिँ संसारको अथवा विश्वमा इतिहासमा हेर्ने हो भने चाहिँ प्राचीन मिश्रमा होइन जस्तो हामी हेर्न सक्छौँ त्यहाँ थुप्रै स्त्रीहरूले चाहिँ शक्तिशाली साम्राज्य चलाएका थिए। तर समग्र विश्व इतिहासलाई हेर्दा चाहिँ धेरै जस्तो समाजमा चाहिँ महिलालाई अधिकार शिक्षा र सम्पत्तिबाट चाहिँ वञ्चित राखेको कुरा हामी इतिहासमा पाउन सक्छौ। यो चाहिँ अहिले चाहिँ अब धेरै कुराहरू बदलिसकेको छ होइन। मध्य युगतिर हामी हेर्ने हो भने चाहिँ महिलाहरूलाई घरको घेराभित्र मात्र सीमित गरिएको कुराहरू, यद्यपि फ्रान्स जस्तो अथवा नेपाल मात्र नभइकन बाहिर पनि जस्ता ठूला ठूला योद्धाहरू जसले चाहिँ एकदमै इनर्जेटिक काम गरेका थिए, उदाहरण सहितको काम गरेका थिए, त्यस्ता महिलाहरूले पनि राष्ट्रको रक्षाको लागि युद्ध मैदानमै उत्रिएर इतिहास रचेका महिलाहरू पनि छन्। विश्व इतिहासमा चाहिँ महिलाहरूको निरन्तर संघर्ष विभेद र त्यसका विरूद्धमा विद्रोहको इतिहास नै हामी देख्न सक्छौ र अहिले मात्रै आएको कुरा चाहिँ होइन। यो 19-20 शताब्दीमा आइपुग्दा चाहिँ विश्व इतिहासमा ठूलो परिवर्तन आएको छ। महिलाको इतिहासमा महिलाहरूले मताधिकार पाएका छन् होइन, शिक्षाको अधिकार र सम्मान ज्यालाको लागि आन्दोलन शुरू गरेका चाहिँ 19-20 शताब्दीमा आएर चाहिँ यी कुराहरू शुरू भएको छ। म्याडम क्युरी भन्ने चाहिँ हामीले पढेको कुरा पनि हो, जस्ता वैज्ञानिकहरूले विद्वानको रूपमा विश्वलाई नै नयाँ दिशा दिएका छन्। राजनैतिक सामाजिक र आर्थिक हरेक क्षेत्रमा महिलाहरूले आफ्नो क्षमता प्रमाणित गर्दै विश्व इतिहासमा आफ्नो नाम दर्ता गराउन सफल भएका छन्। विश्वको इतिहासलाई बाइबलको इतिहासलाई हेर्ने हो भने चाहिँ धेरै ठूलो चेन्जेसहरू भने बाइबलको इतिहासमा त बाइबलमा हेर्ने हो भने त अहिले पनि परमेश्वर त्यही वचन बोल्नु भएको छ, त्यो समयमा पनि त्यही वचन बोल्नु भएको थियो। तर विश्वको इतिहासमा हेर्ने हो भने चाहिँ एकदम ठूलो फड्को विश्वले मारेको छ अनि त्यसको लागि थुप्रो नारीहरूले दिदीबहिनीहरूले चाहिँ ठूलो संघर्षहरू गर्नुभएको छ। यो समय गीतको साथमा तपाईँहरूलाई दिन चाहन्छु। गीतपछि भने म आउनेछु।

हजुर, फेरि पनि स्वागत गर्न चाहन्छु र तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएमको प्रसारणमा कार्यक्रम नारी आवाज। म ज्ञान तपाईँलाई साथ दिइरहेकी छु र आज मैले तपाईँहरूको बीचमा इतिहासमा महिला अथवा इतिहासमा नारी स्त्री भनेर कुराकानी गरिरहेकी छु र पक्कै पनि त्यति सहज साथै भनौँ न यति मानवीय स्वभावमा अथवा समाजमा अथवा संसारमा चाहिँ नारीहरूलाई त्यति मजाले एक्सेप्ट गरेको सहजता भएको हामी देख्दैनौँ र बाइबलको इतिहासमा पनि कतिपटक समाजमा सोसाइटीमा ती भएका कुराहरू छन् भने तर परमेश्वरको दृष्टिमा चाहिँ के छ त भन्दाखेरि चाहिँ परमेश्वरको दृष्टिमा चाहिँ जहिले पनि नारी बहुमूल्य नै, जहिले पनि विशेष नै, जहिले पनि प्यारो नै देखिन्छ। एकदमै यो खुसीको कुरा हो कि अनि त्यो कारणले गर्दा फेरि नै आज मैले तपाईँहरूको बीचमा चाहिँ इतिहासमा महिलासँग सम्बन्धित कुराकानी गरिरहेकी छु र हामी हेर्छौँ भने बाइबलीय दृष्टिकोणबाट पनि केही कुराहरू मैले हेरेँ तपाईँहरूको बीचमा र विश्वको दृष्टिकोणमा पनि केही कुराहरू तपाईँहरूको बीचमा मैले हेरिरहेकी छु। 19-20 शताब्दी पछाडि चाहिँ नारीहरूलाई साँच्चीकै अलि सजिलो भएको पनि हामी देखेका छौँ र थुप्रो कुराहरू छन् होइन। त्यसो बाइबलीय दृष्टिकोणले नारीलाई परमेश्वरद्वारा होइन एकदमै मर्यादित प्रकारले, अद्भुत प्रकारले अनि बनाउनु भएको, नेतृत्व गरेको नै देख्छौँ भने परमेश्वरको नजरमा नारी र पुरुष दुवै नै प्रिय छन्, स्पेसल छन्, विशेष छन् भन्ने कुरा नै देखाउँछ। यसमा चाहिँ तुलना गरेर त्यो काँटामा तलमाथि गर्नुभएको छैन परमेश्वरले। दुवै परमेश्वरलाई चाहिएर बनाउनु भएको छ, कुनै पनि नचाहिएको भए अप्सन भनेर बनाउनु भएको छैन। यो भएन भने चाहिँ यो हुन्छ, अथवा यो चाहिँ एउटा अप्सनको रूपमा मात्रै नारीलाई बनाइएको भनेर बनाउनु भएको छैन, कम्पलसरीमा बनाउनु भएको छ, यो चाहिँ अप्सनमा दिएको छैन नारीलाई। त्यो कारणले गर्दा एकदमै महत्वपूर्ण कुरा चाहिँ त्यही नै हो र परमेश्वरको नजरमा चाहिँ एकदमै हामी विशेष छौँ, परमेश्वरले एकदमै महत्व सम्मान दिनुभएको छ भने अर्कोतर्फ चाहिँ विश्व इतिहासले चाहिँ महिलालाई अथवा नारीलाई सामाजिक, राजनीतिक र कानूनी अधिकारका लागि गर्नु परेको भौतिक संघर्ष र क्रान्तिलाई पनि हामी देख्न सक्छौँ। यी दुवै दृष्टिकोणले हामीलाई एउटै निष्कर्षमा पुर्याउँछ कि नारी बिना मानव इतिहास र समाजको अस्तित्व सम्भव छैन जस्तो लाग्छ हामीलाई, होइन? यो एकदम महत्वपूर्ण कुरा छ भन्ने लाग्छ। यो कुरालाई हामीले एकदमै मध्यनजर गर्नुपर्छ। थुप्रो आमा दिदी बहिनीहरूले संसारलाई परिवर्तन गर्नुभएको छ। हामी संसारको इतिहासमा हेर्ने हो भने पनि होइन, उहाँहरूले जुन प्रकारले काम गर्नुभएको छ अनि कतिपटक चाहिँ ऐतिहासिक रूपमा स्थापित भएका आमा दिदी बहिनीहरूलाई हेर्ने हो भने उहाँले धेरै ठूला ठूला कामहरू गर्नुभएको छ होइन, कलाको क्षेत्रमा अनि अन्य कुरामा पनि। एउटा असल परिवारमा परिवार बनाउने कुरादेखि, मण्डलीदेखि, समाजदेखि होइन, हरेक ठाउँमा चाहिँ महिलाले असल भूमिका निभाउनु भएको हामी देख्न सक्छौँ। इतिहासमा महिलाको विषयमा कुराकानी गर्नुपर्दा चाहिँ विश्वमा र परमेश्वरले गर्नुभएको इतिहासको कुरा

पर्दा चाहिँ अलिकति केही डिफरेन्सहरू छ। मानिसहरूले शारीरिक रूपमा भिन्नता देखाउँछन् अहिले पनि संसारमा, नारी नभए पनि हुन्छ तर पुरुष चाहिँ हुनैपर्छ भनेको जस्तो पनि हामी कति ठाउँमा परिवारमै देख्छौँ कि, किन भन्दा फेरि कुनै पनि कुराले परिवारमा सक्सेस पायो, परिवारमा उसले विजयी पायो, परिवारमा सपोर्ट पायो भने नै उसले बाहिर गएर गर्ने कुरा हो, किनकि परिवार महत्वपूर्ण कुरा छ नि त। हामीलाई परमेश्वरले एक एकलाई त बनाउनु भएको छैन भन्नाले परिवारमै बनाउनु भएको छ नि त। एउटा बच्चा जन्मिने बित्तिकै उसको बुवा मम्मी र परिवारै लिएर जन्मिरहेको हुन्छ होइन, त्यो कारणले गर्दा उसको कोही न कोही त भइरहेको हुन्छ। इभन परमेश्वर होइन स्वयं पनि हाम्रो परिवार हुनुहुन्छ, अथवा हामी उहाँको परिवार हौं। त्यो कारणले गर्दा मानिस संसारमा आउनको लागि चाहिँ भनौँ न बायोलोजिकल पनि र स्पिरिचुअल पनि हेर्ने हो भने चाहिँ परमेश्वरले चाहिँ नारीलाई अथवा पुरुषलाई मानिसलाई विशेष रूपमा नै लिएर आउनु भएको छ। यो कुरा चाहिँ हामी हेर्न सक्छौँ र हामीले बुझ्नुपर्ने कुरा, महत्वपूर्ण कुरा चाहिँ के हो भन्दाखेरि चाहिँ इतिहासमा चाहिँ नारीहरूले गरेको सङ्घर्षले आज संसारमा त परिवर्तन आइ नै रहेको छ, अझै पनि हामीले प्रार्थना सहितको परिवर्तन चाहिँ ल्याउन आवश्यक छ होइन। हामी चाहिँ सक्छौँ है भन्ने कुरा चाहिँ परमेश्वरले प्रष्ट रूपमा बताउनु भएको छ। तिमीहरूमा सामर्थ्य छ तर तिमीहरूले तिमीहरूको अस्तित्व बुझ्नुपर्छ, तिमीहरू को हो भन्ने कुरा बुझेर गर्यो भने चाहिँ त्यो एकदमै बेस्ट छ भन्ने कुरा नै छ। यो समय र गीतको साथमा तपाईँहरूलाई दिन चाहन्छु, गीतपछि भने म आउने नै छु।

हजुर, म त एउटी इसाई नारी हुँ, नेपालीकी छोरी हुँ, भनेकै नै देशभक्ति पूर्ण गीत रहेको थियो। हामी हाम्रो देशलाई माया गर्छौँ। तपाईँहरू कुन देशमा बस्नुहुन्छ त्यो देशलाई तपाईँ पनि पक्कै पनि माया गर्नुहुन्छ। यसको मतलब चाहिँ हामी अर्को देशलाई माया गर्दैनौँ भन्ने त होइन नि त, होइन? मलाई आलु मनपर्छ भन्दा मैले फेरि अर्को तरुललाई घृणा गर्छु भन्ने त छैन नि त, होइन? भनेको जस्तै हामीले हाम्रो देशलाई, राष्ट्रलाई, हामी जहाँ बस्छौँ यो संसारलाई, परमेश्वर दिनुभएको संसारलाई चाहिँ हामी प्रेम गर्छौँ र त्यसको हामी सन्तान अथवा त्यसमा हामी बसोबास गर्ने कारणले गर्दा हाम्रो पनि दायित्व हुन्छ, कर्तव्य हुन्छ त्यो देशको संरक्षण गर्ने, बचाउने भन्ने कुराहरू पनि छ। हामी प्रार्थनाद्वारा हाम्रो देशलाई स्वास्थ्य बनाउने अभियानमा पक्कै पनि लाग्नुपर्छ र अन्य कुराहरू, भौतिक कुराहरू पनि सम्झिनेछन्। र अर्को कुरा चाहिँ मैले आज तपाईँहरूको बीचमा चाहिँ संसारमा अथवा इतिहासमा महिलाको विषयमा अथवा नारीको विषयमा कुराकानी गर्दै गर्दाखेरि दुईवटा पाटोलाई मैले लिएर आएँ। जस्तो एउटा बिब्लिकल वेबाट, एउटा चाहिँ वर्ल्ड वाइज रूपमा चाहिँ संसार भइरहेको कुराहरू, विश्वव्यापी रूपमा संसारमा भएको इतिहासबाट हेर्नुपर्दा चाहिँ परमेश्वरले चाहिँ मानिसलाई अथवा नारीलाई चाहिँ विशेष रूपमा बनाउनु भएको कुराहरू अनि अचम्म प्रकारका जिम्मेवारीहरू दिनुभएका कुराहरू, ठूल्ठूला जिम्मेवारीहरू दिनुभएका कुराहरू, होइन, साक्षी राख्नु भएका कुराहरू, एकदमै भनौँ न प्रेम गर्नुभएका कुराहरू, आफू सँगसँगै डोराउनु भएका कुराहरू, शिक्षा दिनुभएका कुराहरू हामी पाउँछौँ भने चाहिँ संसारको दृष्टिमा चाहिँ केही प्रकारको भिन्नता हामी पाउँछौँ, होइन? जहाँ चाहिँ भनौँ क्षमताको मापन गरिएका कुराहरू पाउँछौँ, केही त्यस्ता भिन्नताहरूको विषय म तपाईँहरूको बीचमा कुराकानी गर्न गइरहेकी छु, होइन? जस्तो हामी हेर्छौँ भने तुलना गर्ने हो भने चाहिँ जस्तो एउटा भनौँ न, जब हामी बाइबलीय दृष्टिकोणबाट विश्वको इतिहासको दृष्टिकोणबाट एक आपसमा तुलना गर्छौँ भने हामी केही भिन्नता र समानता पाउँछौँ, होइन? जस्तो मूल्य र पहिचानको विषयमा चाहिँ परमेश्वरको वचनको दृष्टिकोणले चाहिँ महिलाको अथवा नारीको मूल्य चाहिँ उनीहरूको सामाजिक स्थिति र क्षमतामा होइन, तर परमेश्वरद्वारा दिएको भनौँ न चरित्रमा चाहिँ भर पर्छ, अथवा भनौँ उहाँले बनाउनु भएको कुरामा, उहाँले जुन प्रकारले स्त्रीलाई बनाउनु भएको छ त्यो स्त्रीले कसरी लियो भन्ने कुरामा चाहिँ मापन गर्दछ भने, अर्को चाहिँ जस्तो विश्व इतिहासको महिला अधिकारको लागि गरिएका सामाजिक र कानूनी सङ्घर्षलाई जोड दिन्छ। समानताको विषयमा हेर्ने हो भने चाहिँ धार्मिक होस् वा अन्य कुरा नै किन होस्, दुवैले एउटा कुरा स्वीकार छन्। जब जब मानिसहरूलाई अथवा स्त्रीहरूलाई अवसर र स्थान दियो, उनीहरूले सम्पूर्ण समाज र राष्ट्रलाई नै रूपान्तरण गरे, संसारकै पनि। र बाइबलमा पनि हेर्ने हो भने चाहिँ जब जब स्त्रीहरूलाई जिम्मेवारी दिएको छ, एउटा समानताको दृष्टिकोणबाट हेर्नुपर्दा चाहिँ उनीहरूले एकदमै ठूलो परिवर्तन राष्ट्रलाई नै गरेको कुरा, रूपान्तरण गरेको कुराहरू हामी पाउँछौँ। यो समय एउटा गीतको साथमा तपाईँहरूलाई दिन चाहन्छु। गीत पछि भने म आउने नै छु।

सुनेकी यहाँ श्रेष्ठ मय गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु र सुन्दरता ब्रह्मात्मक हुन्छ, परमेश्वरको महिमा गर्ने स्त्री नै आदरणीय हुन्छन्। पक्कै पनि हाम्रो दायित्व पहिलो स्थान, प्रायोरिटी, प्राथमिकता भन्ने कुरा चाहिँ परमेश्वर नै हुनुपर्छ। त्यो चाहिँ नारीको जीवनमा नै किन नहोस्, हामी नारीहरूले पनि हाम्रो जीवनको पहिलो स्थान चाहिँ परमेश्वरले नै दिनुपर्छ। हामी कतिपटक थुप्रो कुराहरूलाई दिन्छौँ कि, हाम्रो जिम्मेवारीहरू, हाम्रा इच्छाहरू, चाहनाहरू, हाम्रा विभिन्न किसिमका कुराहरूलाई लिएर हामी विशेष गरी स्त्री जातिले चाहिँ हामी अन्य कुरालाई मन पराउने पनि हुन्छ, माया गर्ने हुन्छ, डिभोटेड हुन्छौँ हामी। र पनि परमेश्वरको वचन अनुसार चाहिँ परमेश्वरको भय जसले मान्छ नि त्यो स्त्रीको नै आदर गर्नुपर्छ भनेर भनिन्छ। भय नै ज्ञानको सुरुवात हो, भय नै जीवनको सबभन्दा महत्वपूर्ण कुरा हो। यही नै आज आमा दिदी बहिनीहरूलाई म उत्साह दिन चाहन्छु। तपाईँहरू कसको भय मान्दै हुनुहुन्छ? अनि यदि परमेश्वरको भय मान्दै हुनुहुन्छ भने चाहिँ तपाईँलाई परमेश्वरले भन्दै हुनुहुन्छ त्यो स्त्रीलाई आदर गर्नुपर्छ। किन भन्दा मरियम एकदमै भनौँ न ठूलो इक्जाम्पल हुन्। उनले परमेश्वरको भय र भक्तिमा काम गरेको कारणले गर्दा त्यहाँ तिनीसँग जोडिएका थुप्रै मानिसहरू थिए। ती मानिसहरूलाई भन्दा पहिलो स्थानमा उनले राखेको कारणले गर्दा उनले सबै कुराहरू पाएको हामी देख्न सक्छौँ। जस्तो अब अघि मैले भन्दै थिएँ, चाहे त्यो परमेश्वरको वचनमा उल्लेख गरिएको होस् अथवा यो वर्ल्डमा पनि किन हामी नहेरौँ, होइन, तुलना गर्ने हो भने अथवा फरक होला, तर एउटा समानताको कुरा गर्ने हो भने चाहिँ यदि स्त्रीलाई जिम्मेवारी दिएको खण्डमा, उनीहरूको वरदान अनुसार जिम्मेवारी दिएको खण्डमा उनीहरूले राष्ट्रलाई रूपान्तरण गरेका छन्, समाजलाई रूपान्तरण गरेका छन्, परिवारलाई रूपान्तरण गरेका छन् भन्ने कुरा हामी पाउन सक्छौँ। र अर्को कुरा, चाहे त्यो परमेश्वरको पानाहरूमा कोरिएको दबोरा, यस्तर, मरियम, मार्था अथवा भनौँ हन्नाको विषयमा नै किन नहोस्, वा विश्व इतिहासका पानाहरूमा कोरिएका म्यारम क्युरीदेखि लिएर विभिन्न किसिमका योद्धा स्त्रीहरूको कथाहरू नै किन नहोस्, स्त्रीहरू कहिले कमजोर थिएनन् भन्ने कुरा चाहिँ त्यो कुराबाट देख्न सक्छौँ। उनीहरू सधैँ इतिहासका निर्माणकर्ता थिए भन्ने कुरा चाहिँ हामी त्यहाँबाट देख्न सक्छौँ। इतिहास केवल विगतको कथा मात्रै होइन, यसले वर्तमानलाई ऐना देखाउँछ। जबसम्म हामी इतिहासका स्त्रीहरूको योगदानलाई स्वीकार्दैनौ र वर्तमानमा उनीहरूलाई सम्मान अवसर दिँदैनौ, तबसम्म कुनै पनि समाज पूर्ण हुन सक्दैन। त्यो कारणले गर्दाखेरि चाहिँ एकदम महत्वपूर्ण कुरा छ, इतिहासले पनि यही देखाउँछ। जब जब उनीहरूले आफ्नो क्षमता अनुसारको जिम्मेवारी पाएका छन्, जब जब उनीहरूले म गर्छु भन्ने कुरा गर्न पाएका छन्, त्यसमा चाहिँ इतिहास रचेका छन्। चाहे बाइबलको पानामा कोरिएका स्त्रीहरू किन नहुन्, चाहे अहिलेको इतिहासमा कोरिएका स्त्रीहरू किन नहुन्। यसमा एउटा गीतको साथमा तपाईँहरूलाई दिन चाहन्छु, गीतपछि भने म आउनेछु।

हजुर निकै नै आशिष, म एक पछि पनि स्वागत गर्न चाहन्छु र अब नै कार्यक्रमको अन्त्यतिर आएका छौं। अन्य कार्यक्रम तपाईँहरूले सुनेर साथ दिन सक्नुहुन्छ। दिनको शुरूआत भइसकेको छ, तपाईँहरूको पनि कामहरू शुरू भइसकेको छ होला। यदि तपाईँहरू पब्लिक होलिडेमा हुनुहुन्छ भने आफ्नो घर परिवार आफ्नो काममा व्यस्त पनि हुन सक्नुहुन्छ। तपाईँहरूलाई परमेश्वरले एकदम आशिष दिनुभएको छ, हुनुहुन्छ सुरक्षित रहनुहोला। अलिकति गर्मी पनि बढ़िरहेको छ, यी दिनहरूमा अलिकति घाम लागिरहेको छैन, कहिले पानी पानी कहिले घाम घाममा छौं हामी। जो हामीले यो दिनदिनै मौसम परिवर्तन भइरहेको कारणले गर्दा, छिटो छिटो परिवर्तन भएको कारणले गर्दा हामीले आफूलाई पनि कतिवटा कुरामा चाहिँ सुरक्षित राख्नुपर्ने हुन्छ। र आजको कार्यक्रमको कन्क्लुजनमा आउनुपर्दा चाहिँ इतिहासमा महिलाको विषयमा आज मैले तपाईँहरूको बीचमा कुराकानी गरेकी थिएँ र साँच्चीकै परमेश्वरले प्रेम गर्नुभएको छ र साँच्चीकै महिलाहरूलाई दिएको जिम्मेवारी यदि उहाँहरूलाई पाएको जिम्मेवारी हो भने चाहिँ उहाँहरूले एकदमै राम्रोसँग निभाउनु भएको छ। इतिहासले पनि बताउँछ, विश्वले पनि बताउँछ र परमेश्वरको वचनले पनि बताउँछ भन्ने कुरा नै हो। त्यो कारणले गर्दा तपाईँ कमजोर हुनुहुन्न, तपाईँहरू बलियो हुनुहुन्छ यो हिसाबमा कि तपाईँहरूले पाउनुभएका जिम्मेवारी, तपाईँको वरिपरि भएका कुराहरू तपाईँ गर्न सक्नुहुन्छ। त्यसमा परमेश्वरको राज्य विस्तारका कुराहरू पनि पर्छन्। तपाईँ जहाँ हुनुहुन्छ जे काम गरिरहनु भएको छ परमेश्वरको राज्यको काम पनि गर्नुहोस्। परमेश्वरले अराउनु भएका कुरा भन्नुभएका कुरामा हिचकिचावट नगर्नुहोस्। परमेश्वरले दिनुभएका कुरा तपाईँ सक्नुहुन्छ, परमेश्वरलाई थाहा छ तपाईँले के गर्न सक्नुहुन्छ भन्ने कुरा। यही नै उत्साह म तपाईँहरूलाई दिन चाहन्छु र आगामी हप्ता यस्तै कुराकानी लिएर म तपाईँहरूको सामु आउने नै छु। अन्य कार्यक्रममा हाम्रो भेट हुने नै छ। गुड न्यूज एफएमको प्रसारणलाई सुनेर साथ दिनुहोला। प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम नारी आवाजबाट म ज्ञानो बिदा हुन चाहन्छु। जय मसीह। नमस्कार। तपाईँको समय आशिषमय रहोस्।

0: गुड न्युज एफएम 105.1
1: ल ल ल यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
2: 3 दिन भयो।
1: तिमीलाई थाहा छैन? अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
2: केही हुन्न मुआ, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
1: जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
2: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा सुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
3: हो, तिमीले ठिक भन्यो बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
1: भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र। अहिले
4: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: सूचना सूचना सूचना, यस गुड न्युज एफएम प्रालीलाई एकजना दक्ष साथै अनुभवी प्राविधिक टेक्निसियनको आवश्यकता परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्न सक्नुहुनेछ। आवश्यक योग्यता कम्तीमा पनि 12 कक्षा पास भएको, टेक्निकल ज्ञान र मिडियामा इन्ट्रेस्ट भएको, अडियो भिडियो एडिटिङ तथा मिक्सिङ गर्न सक्ने, सोसल मिडिया प्लेटफर्महरूको लागि आवश्यक सामग्री तयार गर्न सक्ने, क्यामेरा राम्रोसँग चलाउन सक्ने। थप जानकारी तथा सम्पर्कको लागि गुड न्युज एफएम प्राली, अनामनगर, काठमाडौँ। फोन नम्बर 01-4770-7054, 01-4770-7054 र 01-59-13-755, 01-59-13-755। अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट। सस्तो, सुलभ, छिटो वेडिङ गाउन साथै क्राउन, ज्वेलरी, बेल, बुके सबै एकै सेट भाडामा उपलब्ध गराइन्छ।
7: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
8: अधिक जानकारीको लागि मोबाइल 9841-87-68-02, 9841-87-68-02
9: र 9818-25-12-40, 9818-25-12-40।

0: ओए साथी हेर न क्या खतरा समाचार आइसक्यो
1: बाप रे
0: अब चाहिँ के हुने हो
2: खोइ के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नातिन यस्तो त जसले लेखिहाल्छ नि
0: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
2: तिमीलाई थाहा थिएन
0: थाहा थिएन
2: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
0: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
2: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
3: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
4: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ
5: नेपाल सरकार विज्ञापन हो
6: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम
7: नयाँ आशा रेडियो कार्यक्रम नयाँ आशा प्रत्येक दिन बेलुकी 7 बजेदेखि 7:30 सम्म सुन्न नभुल्नुहोस्

टाइम चेक। यति बेला मध्याह्नको 12 बज्यो।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: परमेश्वरबाट सबैभन्दा धेरै आशिष कसरी प्राप्त गर्ने? जय मसीह तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अङ्क 65 यहाँहरूलाई स्वागत छ। तपाईँले आफ्नो जीवनको लागि गर्न सक्ने एउटा निर्णय अरू कुनै पनि निर्णय भन्दा बढी महत्वपूर्ण छ, र त्यो हो यीशु ख्रीष्टलाई आफ्नो प्रभुको रूपमा पछ्याउनु। तपाईँको जीवनमा वास्तविक आनन्द र सन्तुष्टि प्राप्त गर्ने एकमात्र तरिका भनेका तपाईँलाई सृष्टि गर्नुहुने परमेश्वरको सेवामा आफूलाई समर्पित गर्नु हो। उहाँको योजनाहरूलाई तपाईँको योजना बन्न दिनु हो। भजन संग्रहको पुस्तक 1:1-2 धन्य हो त्यो मानिस जो दुष्टहरूको सल्लाहमा हिँड्दैन, जो पापीहरूको मार्गमा खड़ा हुँदैन अनि गिल्ला गर्नेहरूको संगतमा बस्दैन, तर परमप्रभुको व्यवस्थामा नै त्यो खुशी रहन्छ र त्यसले दिन रात उहाँकै व्यवस्थामा मनन गर्छ। परमेश्वरले तपाईँलाई धेरै माया गर्नुहुन्छ र उहाँसँग तपाईँको जीवनको लागि अद्भुत योजना छ। यदि तपाईँले उहाँको इच्छा पालना गर्न रोज्नुभयो भने परमेश्वरले तपाईँलाई प्रशस्त र अद्भुत आशिषहरू प्रदान गर्ने प्रतिज्ञा गर्नुहुन्छ। यद्यपि यी आशिषहरू प्राप्त गर्न तपाईँले आफ्नो जीवन परमेश्वरमा सुम्पर्न तयार हुनुपर्छ र उहाँलाई तपाईँको भाग्यको नियन्त्रण लिन दिनुपर्छ, चाहे त्यो तपाईँले कल्पना गर्नुभएको भविष्यभन्दा फरक किन नहोस्। पहिलो पत्रुसको पुस्तक 5:6 यसकारण परमेश्वरको शक्तिशाली बाहुली मुनि तिमीहरू आफैलाई विनम्र तुल्याऊ र उहाँले उच्च समयमा तिमीहरूलाई उच्च पार्नुहुनेछ। प्रिय श्रोता, परमेश्वरले हाम्रो जीवनमा के गर्नुभएको चाहनुहुन्छ भनेर हामी कसरी पत्ता लगाउन सक्छौ? हामीले गर्नुपर्ने पहिलो कुरा भनेको उहाँको सामु आफैलाई नम्र बनाउनु हो। प्रार्थनामा परमेश्वरसँग कुरा गर्नु हो। उहाँलाई थाहा दिनुहोस् कि हामी उहाँको सेवा गर्न चाहन्छौ र हामी उहाँको हाम्रो लागि जे पनि योजनाहरू छन् त्यो पूरा गर्न तयार र इच्छुक छौ। मत्तीको पुस्तक 6:33 तर पहिले उहाँको राज्य र उहाँको धार्मिकताको खोजी गर र यी सबै थोक तिमीहरूका निम्ति थपिनेछन्। प्रिय श्रोता, जब हामी हाम्रो जीवनको लागि परमेश्वरको योजना पछ्याउन प्रयास गर्छौ, हाम्रा पहिचानहरू उहाँको इच्छासँग मिल्छ। यसले उहाँलाई हाम्रो जीवनमा धेरै आशिषहरू ल्याउन सक्षम बनाउँछ, किनभने हामी उहाँलाई पहिले खोज्छौ। जीवनमा अन्य चीजहरू अब हाम्रो प्राथमिकता बन्दैन, न त तिनीहरूले हामीलाई नियन्त्रण गर्छन्। त्यसकारण परमेश्वर चाहनुहुन्छ कि हामी ती चीजहरू प्राप्त गरौं र उहाँले हाम्रा सबै आवश्यकताहरू पूरा गर्न हामीलाई त्यो दिनुहुन्छ। यी आवश्यकताहरूमा सम्बन्ध, आर्थिक, शारीरिक स्वास्थ्य, मानसिक स्वास्थ्य र आत्मिक विकास समावेश छन्। एक पटक हामीले उहाँको लागि बाँच्ने इच्छा गर्ने पहिलो कदम चाल्यो भने परमेश्वरले यी कुराहरूको लागि प्रबन्धन गर्नुहुनेछ। यूहन्नाको पुस्तक 15:7 तिमीहरू ममा रह्यो भने र म तिमीहरूमा रहे भने तिमीहरूलाई जे इच्छा लाग्छ माग र त्यो तिमीहरूका निम्ति गरिनेछ। यीशुसँग हाम्रो सम्बन्ध जति नजिक हुँदै जान्छ त्यति नै परमेश्वरका मार्गहरू हाम्रा मार्ग बन्दै जान्छन्। उहाँले हाम्रो हृदयको इच्छालाई उहाँको हृदयको इच्छासँग मिलाउनुहुन्छ र उहाँले हाम्रो जीवनमा हामीले पाउनु पर्ने सबै महत्वपूर्ण कुराहरू प्राप्त गर्ने ढोका खोल्छ र यसले हाम्रो जीवनमा हामीले पाउनुपर्ने सबै महत्वपूर्ण कुराहरू प्राप्त गर्ने ढोका खोल्छ। यूहन्नाको पुस्तक 15:16 मलाई तिमीहरूले चिनेनौ तर मैले तिमीहरूलाई चिने र तिमीहरूलाई नियुक्त गरे कि तिमीहरू जाओ र फल फलाओ अनि तिमीहरूको फल रहिरहोस्। यसैले तिमीहरूले पितासँग मेरो नाउँमा जे मागौला उहाँले तिमीहरूलाई सो दिनुहुनेछ। हामी आफ्नै दिमागले मात्र हाम्रो लागि के उत्तम छ भनेर निर्णय गर्न सक्दैनौ, त्यसकारण हामीले परमेश्वरमा भरोसा राख्नुपर्छ र उहाँलाई हाम्रो लागि सबैभन्दा उपयुक्त बाटोमा डोर्याउन दिनुपर्छ। जब हामी उहाँको योजनामा समर्पित हुन्छौं, हामी प्रशस्त फल फलाउँछौं। यीशुसँगको हाम्रो सम्बन्ध पनि बलियो हुन्छ, जसले गर्दा हामी निरन्तर उहाँलाई सोध्न र उहाँको मद्दत प्राप्त गर्न सक्षम हुनेछौं। भजन संग्रहको पुस्तक 37 अध्यायको 4 पद, परमप्रभुमा आनन्दित हो र उहाँले तिम्रो मनोरथ पूर्ण गर्नुहुनेछ। यीशुको सेवा गर्ने इच्छा हाम्रो हृदय खोल्ने कुञ्जी हो, जसले हामीलाई प्रार्थना गर्न र हाम्रा सबै इच्छाहरू प्राप्त गर्न सक्षम बनाउँछ। आज आफ्नो जीवन उहाँलाई समर्पित गर्ने छनौट गर्नुहोस्। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
4: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक शोन भिक्टर द्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
5: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
4: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
6: आछी नेना दिएको दो निछ्या आत्मिकी ज्याजो स्पार्क माई फेथ, जुगु विश्वास के चमक हया बिउ। वावै बोले गुनासो यामते जयमसे जुजलपाजी अमृता महर्जन। कार्यक्रम स्पार्क माई फेथ यु जीवनिया क्षण श्रृंखला भाग 34 के छि सकसित न लसकुस छिके छित योगु पिय पदार्थ गिलासे बछिदो थुकिया त स्वेगु निगु लपुदो वो छि गिलास बछि ज्याधुकल ध्याफु वा छि थुकिया त बछि खाली ध्याफु छिगु धाते छित योगु पिय पदार्थे बछि गिलासे दुसा छिके कृतज्ञया मनोवृद्धि देखि फु वा छि गुनासो याफु छा धासा छिगु तुनिगु बछि सिद्ल थो छगु सरल उदाहरण ख गुके झिस निनी महसुस यागु आनन्द व सुख निर्धारण याय त झिगु मनोवृद्धि गुली महत्वपूर्ण ख धका केनी यपिनियन मिपि झिस सकसिन झिगु जीवने नकारात्मक अवस्था या अनुभव याई उगु परिस्थिति या त सामना यागु झिगु दृष्टिकोण झिस आनन्द जागु जीवन हनेगु ख लागि दुःख जागो जीवन हनेगो दैगु निर्धारण याइ फिलिपी निगु अध्यायु झिनपिङ पदके तहाकुदो यागु च्या उसी मचासे वो जवा सवा मयासे यामा गुली मनुते स जीवन या फुक ची धङ्गु ख थ त थगु कथ मजु या चोङ्गुली गुनासो याइगु ल्याइ उम्स मौसम या बारे गुनासो याइ मिग चाने गेने मखङ्गु मनुदेस थ त गुकथ व्यवहारना चुङ्गु धका गुनासो याई अले इमगु गुनासो या फुक्क यी न्याना चुने गन्ती झिन्छगु अध्याय छगु पदके धातगुदो मनुदेस थपिन्त जुगु शास्तिया बारे परमप्रभु ताक कचकच याना हल परमप्रभु इमगु खन्याना त छाया दिल अले वेकल त म इम ठ्या मि छोया दिल मि इमगु छाउने पिने या छु भन्त भस्म या त योगको गुनासो याइपि मनु त बारे परमेश्वर छु विचार याई धैगो बाइबले थुगु पदके स्पष्ट संकेत बि थो व्यवहार वयागु तस्क त चाल एफिसी पेगु अध्याय निगुगु पदके धाटगु दो छिमगु मुतु मामला गु ख पिहा मवेमा मागु भिङ्गु जिउगु चक्क ख लानाजु अले नियनी पिन्तन याई पुसे चुने छिगो मुतु पिहा वैगु यक्कु खगो याले सकारात्मक जुइमा गुके छिगु ख नेनी पिन्त भिङ्के गुज्या गुहाली याई याको सुङ्गु अध्यायु यागु गुगु पत्के धातगुदु छिगु मे न थथे हे ख थो मे छिपु जुसा थो त धङ्गु ख लाना फुइ याई अले हान छकुचा मे याना तत्त धङ्गु गु च्याना उने य ठुकी हे जी सम परम प्रभु परमेश्वर बाया त सुया बिगु अले ठुकी हे परमेश्वर देख थे ट्रुङ्क देखा तपी मनु ते त तरा बिगु ख यपिनमेपी ठिके परिस्थिति या त गछियाना प्रतिक्रिया बिगु दैगु विकल्प दु जी सम परमेश्वर या बच या त स्वीकार याना कृतज्ञ जुगु लेफु अथवा जीस जीगु परिस्थिति या त कया गुनासो यायगु लेफु वा बाइबले जीस जीपे ख्युसे चोदका गुनासो याय लेफु अथवा जीस दया सकारात्मक पक्ष ध्यान केन्द्रित याइफु गथिकी किसान तेस थगु बाली बुके त ल क्यायगु जीगु मनोवृद्धि जीस जीवने गुगु दिशा यात्रा यायगु धका निर्धारण याई जब जीस कृतज्ञ जुई त मानसिक परिवर्तन यागु याई ओ जीस झीगु परिस्थिति या त परमेश्वर या वचन बी या त वचन पाखे वोगु दृष्टिकोण स्वेगु याई अले जीस आनन्द जागु जीवन हने फै झीगु दिमाग छगु अविश्वसनीय शक्तिशाली ज्याव ख जीस झीगु ज्याख न हिली अले जीस झीगु ज्याख हिली बोले चिस झिगु भविष्य या लपुन हिली रोमी च्यागु अध्याय निछागु पत्के राटगुदो परमेश्वर या त माया याइपी अले वैकल थगु इच्छा पुङ्कित ल्या तपिन त धक्को ज्या मिले याना भी जुई कथा हे वैकल ज्यायाना दि धका चिस छु यो पिनमिपी सकारात्मक मानसिकता नकारात्मक अवस्था या त सामना या छि त मतिना याई म वो छिगु जीवने फुक्क छुङ्गु इले छि त मार्गदर्शन याई म परमेश्वर दु धकासिका कृतज्ञ जोया दिस थोयागु वचन याना दिगुनी छि सकसित न परमेश्वर सवाबीमा जयमसी नमिपी छिम्स नकतिन हे जक बाइबलीय प्रभावशाली शिक्षकको आत्मिकी लपु केनादिम सोमन भिक्टर चोयादिगु हसना जिगु हे नेपाल भाषाया रेडियो ज्याजो स्पार्क माई फेथ जिगु विश्वास के चमखया बिउ बारे छिके छु प्रतिक्रिया सुझाव दुसा स्वापु तया दिफै उकिया नीति जिमके जिमगु मोबाइल नम्बर दु 9868553349 9868553349 कासा ज्याजो नेना दिगुनी छित यकु यकुए सुब्या परमेश्वर छित सवाबीमा जयमसी।

0: गुड न्यूज एफएम 105.1।
1: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
2: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
1: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उप प्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ।
2: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न।
1: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
2: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
1: कहाँ जाने दिदी? उप प्रमुखलाई भेट्छ। नमस्कार उप प्रमुख ज्यू।
3: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
4: खासमा कुरा के हो भने उप प्रमुख ज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
3: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
2: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उप प्रमुख ज्यू।
3: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
2: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
1: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
4: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
5: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: के तपाईँ वा तपाईँले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्, थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ा मुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था, साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट, काठमाडौँ, कार्यकारी प्रमुख सुनिल कुमार तामाङ, मोबाइल नम्बर रहेको छ 98 41 53 54 02, 98 41 53 54 02 र 98 10 33 64 06, 98 10 33 64 06। फोन नम्बर 01 43 92 511, 01 43 92 511 र 01 43 92 510, 01 43 92 510 र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।
8: किन आँखा मिचेको मिचे गरेको
9: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
8: धेरै समय मोबाइल चलाएपछि क्या
9: हो भने, यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
8: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
9: ए त्यसो भए जोगिन के गर्ने त?
8: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
9: बुझेँ।
8: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
10: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: गुड न्यूज एफएम 105.1।
4: अब प्रस्तुत छ कार्यक्रम गुड न्यूज अन्ताक्षरी।
7: यस कार्यक्रमलाई गिफ्ट ह्याम्पर प्रायोजन गरेको छ राइजिङ फ्रुट सेन्टर, बल्खु, कुलेश्वर, काठमाडौँ, सप नम्बर 2।
12: म्यानेजिङ डिरेक्टर राजन खड्की, फोन नम्बर 9813181965, 9813181965।
8: देउसी साथी हार्दिक स्वागत गर्न चाहन्छौ गुड न्यूज एफएम ट्यून गरेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम गुड न्यूज अन्ताक्षरीमा। आदरणीय श्रोता, कार्यक्रम गुड न्यूज अन्ताक्षरी लिएर प्राविधिक मित्र सुजनजी र म पुनम हामी उपस्थित भइसकेको छौ र प्रत्येक हप्ता आइतबार 1 बजेदेखि 2 बजेसम्म लगभग 1 घण्टा हामी तपाईँलाई साथ दिन्छौ र जहाँ हामी अन्ताक्षरी खेल्ने भजन गीतहरूलाई गाउँदै गुनगुनाउँदै प्रभुको महिमा गर्दै आइरहेको छौं। आज पनि तपाईसँग कुराकानी गर्न एकदमै उत्साहित छौं श्रोता। र कार्यक्रमको विषयमा बताउनु पर्दाखेरि हामी सबैभन्दा शुरूमा एउटा अक्षर दिन्छौं तपाईँलाई, त्यही अक्षरबाट शुरू हुने भजन गीत तपाईँले गाउनुपर्ने हुनेछ र जुन अक्षर तपाईँले अन्तिममा छोड्नुहुन्छ त्यही अक्षरबाट फेरि अर्को श्रोताले भजन गीतहरू गाउनुहुनेछ। यसरी कार्यक्रम अवधि भर्ने अन्ताक्षरी निरन्तर अगाडि बढ्दै जानेछ र तपाईँहरू माझमा नै, हाम्रो श्रोताहरू माझमा नै अन्ताक्षरी निरन्तर हामी गर्नेछौ र एकजना श्रोताले दुईचोटिसम्म कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र सकभर तपाईँले एउटा कोरस र एउटा अन्तरासम्म गाइदिनु भयो भने अन्य श्रोताहरूले पनि कार्यक्रममा सहभागिताको लागि समय प्राप्त गर्न सक्नुहुनेछ। र फोन गर्नुहुने मध्येबाट एकजना श्रोतालाई कार्यक्रमको अन्तिममा हामी लकी ड्रबाट विजेता बनाउँछौ, उहाँले रिचार्ज कार्ड प्राप्त गर्नुहुनेछ र कार्यक्रममा हामीलाई रिचार्ज कार्ड स्पोन्सर गर्नुभएको छ राइजिङ फ्रुट सेन्टरले। र फोन गर्न सक्नुहुनेछ 01-47-70-74 हाम्रो टेलिफोन नम्बर रहेको छ भने 98-23-44-46 हाम्रो वाट्सएप नम्बर रहेको छ। एउटा गीतबाट कार्यक्रमको शुरूआत गर्न चाहन्छु म र यही गीतबाट तपाईँलाई हामी अक्षर पनि दिने भएको कारणले गर्दा फोन गर्न तयार भएर बस्नुहोला, गीतपछि म उपस्थित हुने नै छु।

निकै नै अर्थपूर्ण गीत हामीले तपाईँको निम्ति राख्यौं र सरह र बोलको गीत रहेको थियो गायक एडिन देवानको आवाजमा र यो गीतबाट तपाईँको लागि हामी अक्षर र नै दिन चाहन्छौ यो समयमा र अक्षर रबाट शुरू हुने भजन गीतकार अब तपाईँले हामीलाई साथ दिनुपर्ने हुनेछ र व्हाट्सएप कलमा कोही श्रोता आइ पनि सक्नु भएको छ उहाँलाई स्वागत गरौं. हेलो हेलो कोही श्रोता हुनुहुन्थ्यो तर उहाँ बाहिरिनु भएको छ. केही छैन, तपाईँले हामीलाई फेरि पनि फोन गरेर साथ दिन सक्नुहुनेछ. हाम्रो फोन नम्बर रहेको छ 01-4770-754 01-4770-754 र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-0-23-44 98-0-23-44 र फोन गर्न सक्नुहुनेछ र अक्षरबाट शुरू हुने भजन गीतहरू तपाईँले गाउन सक्नुहुनेछ र त्यसको लागि चाहिँ अवश्य पनि फोन गर्नुहोला र हामी मिलेर भजन गीतहरू गाउँदै अन्ताक्षरी खेल्दै प्रभुको महिमा गर्दै आइरहेको छौं कार्यक्रम मार्फत र तपाईँले पनि यसरी नै कार्यक्रममा साथ दिन सक्नुहुनेछ र फोन गर्नुहुने मध्येबाट एकजना श्रोतालाई हामी अवश्य पनि विजेता बनाउँछौ र विजेताले प्राप्त गर्नुहुनेछ रिचार्ज कार्ड र रिचार्ज कार्ड चाहिँ हामीले राइजिङ फुड सेन्टरले कार्यक्रममा स्पोन्सर गर्नुभएको छ र कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौ. हेलो जय मसी नैनाजी, कस्तो हुनुहुन्छ तपाईँ? हजुर, हामी पनि एकदमै आरामै छौ र नैनाजी आज भजन गीतहरू गाउँदै प्रभुको महिमा गर्न तपाईँ तयार हुनुहुन्छ? हजुर, र अक्षरबाट सुरु गर्न सक्नुहुनेछ.

0: धन्यवाद।
1: शैतानलाई जित्नको लागि राजा यीशु आए। एकदमै मिठो भजन गीत गाएर साथ दिनुभयो नेनाजी, धेरै धेरै धन्यवाद तपाईँलाई। र यसलाई चाहिँ छुटौँ हामी, जय मसी। हजुर, हाम्रो नैना थापाजी हुनुहुन्थ्यो र राजा यीशु आए भन्दै उहाँले निकै नै मिठो भजन गीत गाएर साथ दिनुभएको छ। र यी अक्षर छ र यी अक्षरबाट अथवा तपाईँलाई यीशुको य अक्षरबाट तपाईँलाई जुन सहज हुन्छ त्यही अक्षरबाट गाउन सक्नुहुनेछ। तपाईँको सहजताको लागि ए बाट पनि गाउन सक्नुहुन्छ। ए बाट चाहिँ एक्लो भन्ने कुराहरू होइन, एक भन्ने कुराहरू पनि आउँछन् भने य यीशुको यबाट अवश्य पनि यीशु अथवा यी विविध आउँछन्। तपाईँले यो दुईटा मध्ये एउटा जुनबाट गाउनु भए पनि हुन्छ, हामीलाई फोन गरेर साथ दिन सक्नुहुनेछ। र 01-47-70-74-54 01-47-70-74-54 हाम्रो टेलिफोन नम्बर रहेको छ र 98-023-44-646 98-023-44-646 हाम्रो वाट्सएप नम्बर रहेको छ। कार्यक्रम गुड न्यूज अन्ताक्षरीमा हुनुहुन्छ, हामी अन्ताक्षरी खेल्छौं, भजन गीतहरू गाउँछौं, प्रभुको महिमा गर्दै आइरहेको छौं। तपाईँले पनि फोन गरेर साथ दिनुहोला, एउटा गीतको साथ हामी दिन चाहन्छौ यो समयमा गीत उपस्थित हुने नै छौं।

0: निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौँ। फोन लाइनमा कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौँ। हेलो,
1: जय मसी म्याम।
0: जय मसी हजुर, जय मसी। तपाईँको नाम एकचोटि बताइदिनुहोस् न हजुर।
1: पवित्रा नगरकोटी।
0: पवित्राजी, कस्तो हुनुहुन्छ तपाईँ?
1: सन्चै छु हजुरलाई।
0: एकदमै आरामै छौ हामी। र आज तपाईँ भजन गीतहरू गाउन, प्रभुको महिमा गर्न तयार हुनुहुन्छ?
1: हजुर म्याम।
0: हजुर, ए अक्षर छ, तपाईँले गाउन सक्नुहुनेछ।
1: हुन्छ, परमेश्वरको महिमाको लागि।
0: हजुर, एकदमै सुरु गर्नुहोस्।

0: धन्यवाद म्याम।
1: हजुर, फर्कदिन साह्रै मिठो भजन गीत गाउनु भयो, धेरै धेरै धन्यवाद पवित्रजी। कार्यक्रम सुन्दै गर्नु होला अहिलेलाई छुटौँ हामी। जय मसी। हजुर, बबिता नगरकोटीजी हुनुहुन्थ्यो र उहाँले न अक्षर तपाईँको लागि छोड्नु भएको छ र अक्षर नबाट सुरु हुने भजन गीतहरू गाएर तपाईँले हामीलाई साथ दिन सक्नुहुनेछ। हाम्रो फोन लाइन एकदमै खुला रहेको छ र न अक्षरबाट थुप्रै भजन गीतहरू छ, कुनै पनि एउटा भजन गीतको साथ तपाईँले दिन सक्नुहुनेछ। र कार्यक्रम गुड न्यूज अन्ताक्षरी तपाईँ सुन्दै हुनुहुन्छ, हामी अन्ताक्षरी खेल्छौं र भजन गीतहरू गाउँछ विशेष गरिकन, किनभने हामी जे पनि गर्छौं प्रभुको महिमाको लागि नै गर्दै आइरहेको छौ। र व्हाट्सएप कलमा कोही श्रोता हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो
2: हेलो,
1: हजुर, जय मसी।
2: जय मसी
1: लक्ष्मीजी, कस्तो हुनुहुन्छ तपाईँ? हजुर, हामी पनि एकदमै आरामै छौँ र हाम्रो पवित्राजीले न अक्षर छोडिदिनु भएको छ, तपाईँ नबाट भजन गीत गाउन तयार हुनुहुन्छ?
2: तयार छु, मजा आउँछ है।
1: हुन्छ, एकदमै सुरु गर्न सक्नुहुनेछ।

0: लक्ष्मी जी
1: हजुर जयमसी धन्यवाद
0: हजुर कुन अक्षर छोडिदिनु भयो तपाईँले हुन्छ ल धेरै धेरै धन्यवाद लक्ष्मीजी कार्यक्रम सुन्दै गर्नुहोला अहिले छुट्टा हामी हजुर लक्ष्मी महर्जनजी हुनुहुन्थ्यो अन्तिम उहाँको आवाज अलिकति काटिएको कारणले गर्दा हामीले उहाँलाई अक्षर सोध्न चाहिँ बाध्य भयौं र ऊ अक्षर तपाईँको लागि लक्ष्मीजीले छोडिदिनु भएको छ उकालीको ऊ र तपाईँले ऊ अक्षरबाट शुरू हुने भजन गीत गाएर यो समयमा हामीलाई साथ दिन सक्नुहुनेछ र फोन गर्न सक्नुहुनेछ तपाईँले गाउनुभएका भजन गीत संगीतहरू हामी कार्यक्रम मार्फत राखिरहेको छौं र अन्ताक्षरी चाहिँ एउटा बहाना हो हाम्रो मुख्य उद्देश्य भनेको हामी प्रभुको महिमा गर्ने गर्दछौ र अवश्य पनि प्रभुको महिमा हामी मिलेर गरिरहेको छौं भजन गीतहरू गाइरहेको छौं र व्हाट्सएप कलमा कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौं हेलो
2: हेलो फेरि पनि जय मसी
0: नैनाजी फेरि पनि र अब चाहिँ भने हाम्रो लक्ष्मीजीले तपाईँलाई ऊ अक्षर छोडिदिनु भएको छ तयार हुनुहुन्छ
2: हजुर
0: हुन्छ सुरु गर्नुहोस्

0: परमेश्वरको स्तुति धन्यवाद।
1: हजुर, हाम्रो परमेश्वरको स्तुति भनेर त अक्षर छोडिदिनु भयो नयनाजी, धेरै धेरै धन्यवाद तपाईँलाई। र अहिलेलाई चाहिँ हामी छुटौ, जय मसी। हजुर, नयनाजी हुनुहुन्थ्यो र उहाँले चाहिँ त अक्षर तपाईँको लागि छोडिदिनु भएको छ। कस्तो मिठो कोरस गाएर उहाँले महिमा प्रभुको गरेर जानुभएको छ। र तपाईँले पनि यसरी नै भजन गीतहरू गाउन सक्नुहुनेछ। त अक्षरबाट शुरू हुने भजन गीतहरू तपाईँलाई तपाईँको मनमा आइसकेको छ भने आफैमा सीमित नराख्नुहोस्। कार्यक्रममा फोन गरेर तपाईँले साथ दिन सक्नुहुनेछ, भजन गीतहरू गाउन गुनगुनाउन अन्ताक्षरी खेल्न सक्नुहुनेछ। र यो समयमा एउटा गीतको साथ हामी तपाईँलाई दिन चाहन्छौ, फोन गर्दै गर्नुहोला, गीतपछि उपस्थित हुने नै छौं।

0: निकै मिठो गीत तपाईँको निम्ति राख्यो. फोन लाइनमा कोही श्रोता हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ. हेलो
1: हेलो
0: साराजी, कस्तो हुनुहुन्छ तपाईँ?
1: एकदमै ठिक ठाक, तपाईँको अनुग्रहले हजुरहरूको प्रार्थना भर्खर सङ्गति सकेर
0: बाधी
1: अनि हस्तान्त सम्झेर यहाँ
0: हजुर धेरै धेरै धन्यवाद, खुसी लाग्यो साराजी. र तपाईँको भागमा चाहिँ अक्षर त परेको छ तपाईँको त. हजुर हुन्छ, भजन सुरु गर्न सक्नुहुनेछ.

0: हुन्छ, धेरै धेरै धन्यवाद साराजी, आइला छुटौँ हामी, जय मसीह। हजुर, तपाईँको दया जीवन भन्दा श्रेष्ठ भनेर उहाँले भजन गीतकार जानुभएको छ र ठ अक्षर छोड्नु भएको छ। ठको सट्टामा हामी तपाईँको लागि, तपाईँको सहजताको लागि म अक्षर दिन चाहन्छु, म महिमाको म। र कोही श्रोता हुनुहुन्छ व्हाट्सएप कलमा, उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो,
0: जय मसीह, लक्ष्मीजी फेरि पनि स्वागत छ तपाईँलाई कार्यक्रममा।
1: धन्यवाद।
0: हजुर, र अब चाहिँ तपाईँले म अक्षरबाट गाउनुपर्छ महानको म, तयार हुनुहुन्छ? हजुर,
1: म चाहिँ थकै गाउँछु है।
0: एकदमै एकदमै हुन्छ त, हामी त्यो ठ अक्षरबाट गाह्रो हुन्छ कि जस्तो लागेर म अक्षर राखिदिएको छु। हुन्छ हुन्छ, लु हामी एकदम सुन्न चाहन्छौ लक्ष्मीजी।
1: यो छ नि आजको दिन देखि भन्ने चाहिँ त्यो नेपालीको नेवारीमा गाउँछ।
0: हुन्छ हुन्छ, सुरु गर्न सक्नुहुनेछ।

0: धन्यवाद।
1: सहारा ब्यूजी त अक्षर छोड्नु भयो होइन त लक्ष्मीजी?
0: हजुर,
1: एकदम धेरै धन्यवाद तपाईँले आज हामीलाई यति सहज बनाइदिनु भयो नेवारी भाषामा भजन गीत गाउनु भएर ठबाट एकदम खुसी लाग्यो। प्रभुले धेरै आशिष दिनुभएको साईलाई छुटौ हामी जय मसी। हजुर लक्ष्मी महर्जनजी हुनुहुन्थ्यो र उहाँले तपाईँको लागि त अक्षर छोडिदिनु भएको छ र व्हाट्सएप कलमा कोही श्रोता आउनु भएको छ उहाँलाई स्वागत गरौं। हेलो हेलो जय मसी। हजुर जय मसी। र हजुर तपाईँ रुचिजी बोल्दै हुनुहुन्छ? रुचि माफ
0: गर्नुहोस्,
1: धेरै समयपछिको कुराकानी हुँदैछ त रुचिजी, तपाईँसँग कस्तो हुनुहुन्छ? हजुर त्यही त, सबै सन्चै आरामै हुनुहुन्छ? तपाईँको कामहरू ड्युटीहरू सबै ठिक छ नि? हजुर, एकदमै प्रयास गरिदिनु भएको लागि धन्यवाद। र आज तपाईँको आवाज सुन्न पाउँदा एकदम खुसी लाग्यो र मलाई मात्र होइन हाम्रो अरू श्रोताहरूलाई पनि एकदमै खुसी लागेको छ भनेर म विश्वास गर्छु। र हाम्रो रुथजीलाई सम्झिनुहुने, रुथजीलाई प्रार्थनामा उचाल्नुहुने, वास्ता गर्नुहुने धेरैजना श्रोताहरू हुनुहुन्छ। रुथजी उहाँहरूलाई केही छोटो केही भन्न चाहनुहुन्छ आज कार्यक्रमबाट तपाईँ?
0: धेरै धेरै धन्यवाद मलाई प्रार्थना गरिदिनु भएको लागि, अनि आज अघिदेखि ट्राई गरेको थिएँ अनि जोडिनु पाएँ, अनि तपाईँलाई पनि धेरै धेरै धन्यवाद। अनि मैले पनि प्रार्थनामा सम्झिन्छु होल फ्यामिलीलाई सम्झिराखेको छु, अनि मेरो लागि प्रार्थना गरिदिनु हुने जतिजनाले मेरो आवाज सुन्नुहुन्छ मलाई रेडियोबाट, होइन हामीले देखेका त छैनौँ तर आत्मामा भइकन हामीले एकअर्कालाई प्रार्थनामा उचाल्छौँ। धेरै धेरै धन्यवाद मेरो लागि, मेरो फ्यामिलीको लागि, प्रार्थना गरिदिनु भएको लागि।
1: हुन्छ, एकदम धन्यवाद श्रुजी। र हुन्छ, अब चाहिँ तपाईँले मिठो स्वरमा भजन गीतको साथ दिनुपर्ने हुनेछ तपाईँको लागि। हाम्रो लक्ष्मी महर्जनजीले त अक्षर छोडिदिनु भएको छ, तपाईँ तराईको त, तपाईँ तयार हुनुहुन्छ? हजुर त
0: हुन्छ,
1: हुन्छ।

राष्ट्रहरूले खोजेको यस्तो तपाईँ चाहना हो, हाम्रो जातिले रोजेको

0: पाइलाई आराधना सजाउँछ तपाईँलाई, मनमा सजाउँछ तपाईँलाई।
1: ठिक छ, एकदमै फेरि धन्यवाद ज्योतजी, अहिलेलाई छुटौँ हामी, जय मसी। र हाम्रो रुस मगरातेजी हुनुहुन्थ्यो, यता कुवेतबाट हामीलाई फोन गरेर साथ दिनुभएको थियो र एकदमै मिठो भजन गीत पनि गाएर जानु भएको छ र उहाँले ईश्वरको ई अक्षर तपाईँको लागि छोड्नु भएको छ र ई अक्षरबाट शुरू हुने भजन गीत गाएर तपाईँले हामीलाई साथ दिन सक्नुहुनेछ। कोही श्रोता हुनुहुन्थ्यो फोन लाइनमा तर उहाँ बाहिरै सक्नु भएको छ र केही छैन, तपाईँले हामीलाई फेरि पनि फोन गरेर साथ दिन सक्नुहुनेछ। 01-47-70-754 01-47-70-754 हाम्रो टेलिफोन नम्बर रहेको छ भने 98-023-44-646 98-023-44-646 हाम्रो व्हाट्सएप नम्बर रहेको छ र फोन गर्दै गर्नुहोला। एउटा गीतको साथ हामी फेरि पनि तपाईँलाई दिन चाहन्छौ, गीतपछि उपस्थित हुने नै छौं।

0: निकै मिठो गीत तपाईँको निम्ति राख्यौँ। फोन लाइनमा कोही श्रोता हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ। हेलो,
1: जय मसी म्याम, फेरि पनि
0: जय मसी पवित्राजी बोल्दै हुनुहुन्छ होइन त? हजुर, फेरि पनि स्वागत छ तपाईँलाई पवित्राजी। र ईश्वरको ई अक्षर छ, तपाईँ तयार हुनुहुन्छ भजन गीत गाउन? हुन्छ, सुरु गर्न सक्नुहुनेछ।

0: धन्यवाद।
1: हजुर, फेरि ट्राई गर्नुहुन्छ कि यतिकैमा राख्न चाहनुहुन्छ? हजुर, यतिकैमा राख्नुहुन्छ कि अझै एकचोटि फेरि प्रयास गर्नुहुन्छ?
0: फेरि सुन्दै गर्नु।
1: हुन्छ हुन्छ, ट्राई गर्नुहोस्।
0: फेरि भन्छु।

0: धन्यवाद।
1: एकदमै तपाईँलाई पनि धेरै धेरै धन्यवाद, खुसी लाग्यो पवित्राजी। र यसलाई चाहिँ छुटौँ हामी, जय मसी। हजुर, पवित्र नगरकोटीजी हुनुहुन्थ्यो र उहाँले मिठो भजन गीतको साथ दिएर जानुभएको छ। यो समयमा श्रोता तपाईँको लागि म कार्यक्रम मार्फत एउटा मिठो गीतको साथ फेरि पनि दिन चाहन्छु।

0: र गीत पछि पनि स्वागत गर्न चाहन्छु श्रोता। अबजे भने हामी कार्यक्रमको अन्तिमतिर आइसकेको छौं र यहाँहरू समक्षबाट विदा माग्नु पर्ने बेला भइसकेको छ र अब चाहिँ फोन कल लिन असमर्थ छौ र आज फोन गरेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद पनि दिन चाहन्छु। उहाँहरूमध्येबाट आज चाहिँ मैले लक्की ड्रबाट दुईजनाको नाम लिएर आएको छु जसले रिचार्ज कार्ड प्राप्त गर्दै हुनुहुन्छ। आज दुईजना विजेता हुन गइरहनु भएको छ र पहिलो नाम रहेको छ लक्ष्मी महर्जन।
1: Congratulations.
0: र दोस्रो नाम रहेको छ पवित्रा नगरकोटी।
1: Congratulations.
0: र तपाईँहरू दुवैजनालाई एकदमै बधाई छ पवित्रा नगरकोटीजी र लक्ष्मी महर्जनजी। कार्यक्रम सकिए पश्चात पुनः फोन गर्नुभएर हाम्रो प्राविधिक मित्रलाई तपाईँले आफ्नो फोन नम्बर टिपाइदिनुको लागि अनुरोध गर्न चाहन्छु र फेरि पनि धन्यवाद दिन चाहन्छु कार्यक्रम सुनेर कार्यक्रममा फोन गरेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई र कार्यक्रममा रिचार्ज कार्ड स्पोन्सर गर्नुहुने राइजिङ फ्रुट सेन्टरलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम गुड न्युज अन्ताक्षरीबाट यो समय म पुनम बिदा हुन चाहन्छु। धेरै धेरै धन्यवाद। जय मसी। नमस्कार।
2: यस कार्यक्रमलाई गिफ्ट ह्याम्पर प्रायोजन गरेको छ राइजिङ फ्रुट सेन्टर बल्खु कुलेश्वर काठमाडौँ सप नम्बर 2
3: म्यानेजिङ डिरेक्टर राजन खड्की। फोन नम्बर 9813181965 9813181965।

0: तलाई मैले पृथ्वीको अन्तदेखि समातेर ल्याए र पृथ्वीको पल्लो छेउदेखि तलाई बोलाए। मैले भने, त मेरो दास होस्, मैले तलाई छानेको छु र तलाई इन्कार गरेको छैन। यसैले नडरा, किनकि म तसित छु। निरुत्साहित नहो, किनकि म तेरा परमेश्वर हुँ। म तलाई बलियो पार्नेछु, म तलाई सहायता गर्नेछु, मेरो धार्मिकताको दाहिने हातले म तलाई सम्हाल्नेछु। तँदेखि रिसाउनेहरू सबै निश्चय नै लज्जित हुनेछन् र शर्ममा पर्नेछन्। तेरो विरोध गर्नेहरू केही न केहीका हुनेछन् र नष्ट हुनेछन्। तेरो शत्रुहरूलाई तैले खोजे पनि उनीहरूलाई भेट्टाउने छैनस्। तेरो विरोधमा युद्ध गर्नेहरू पनि बिल्कुल निरर्थक हुनेछन् र नष्ट हुनेछन्। किनकि म परम प्रभु तेरा परमेश्वर हुँ, म तेरो दाहिने हात समात्छु र तँलाई यसो भन्छु, नडरा, म तँलाई सहायता गर्नेछु। यसैया 41:9-13।
1: टाइम चेक। यति बेला अपराह्नको 2 बज्यो।

0: गुड न्यूज एफएम 105.1
1: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
2: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
1: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
3: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
4: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
5: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
1: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
6: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
7: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: सूचना सूचना सूचना, इस गुड न्यूज एफएम प्रालीलाई एकजना दक्ष साथै अनुभवी प्राविधिक टेक्निसियनको आवश्यकता परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्न सक्नुहुनेछ। आवश्यक योग्यता कम्तीमा पनि 12 कक्षा पास भएको, टेक्निकल ज्ञान र मिडियामा इन्ट्रेस्ट भएको, अडियो भिडियो एडिटिङ तथा मिक्सिङ गर्न सक्ने, सोशल मिडिया प्लेटफर्महरूको लागि आवश्यक सामग्री तयार गर्न सक्ने, क्यामेरा राम्रोसँग चलाउन सक्ने। थप जानकारी तथा सम्पर्कको लागि गुड न्यूज एफएम प्राली अनामनगर काठमाडौँ, फोन नम्बर 01-4770-7054, 01-4770-7054 र 01-5913-755, 01-5913-755।

0: कार्यक्रम सुर संगीत हरेक सोमबार बिहान 10 बजेदेखि 11 बजेसम्म सुन्न नभुल्नुहोला। प्रस्तुता ज्ञानो अधिकारीको साथमा।
1: बालक बालिकालाई काममा लगाएको पाइएमा कानून अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
2: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्। व्यक्ति वा
3: संस्थालाई किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
2: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
3: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
2: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
3: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौ न हजुर।
4: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
5: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौं, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।

0: म अमित थापा, तपाईँ सुन्दै हुनुहुन्छ गुडनिस एफएम रेडियो 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम समर्पण।
2: साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनपस रख्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम समर्पणमा। आदरणीय श्रोता, कार्यक्रम समर्पणमा म तपाईँ र मेरो निम्ति एकदमै महत्वपूर्ण कुराहरू नै कार्यक्रममा पस्कने गर्छु र आज पनि यस्तै महत्वपूर्ण कुरा तपाईँ र मेरो निम्ति रहनेछ। यसको निम्ति चाहिँ तपाईँले हामीलाई कार्यक्रम सुनेर साथ दिनुपर्ने हुन्छ र अहिलेलाई भने कार्यक्रमको शुरूआत भने गर्न चाहन्छु यो अर्थपूर्ण संगीत बाट।

परमेश्वरले पुरानो करारमा अब्राहमको समयदेखि नै अन्य जातिहरूमा मुक्ति आउनेछ भन्ने कुरा हामीलाई देखाउँदै आउनुभएको छ। त्यो कुरा येशु आउनुभन्दा करिब 2000 वर्ष अघिको कुरा थियो। जब येशुले अब्राहमलाई बोलावट दिनुभयो त उहाँले अब्राहमलाई एउटा महत्वपूर्ण प्रतिज्ञा गर्नुभयो, जुन अब्राहमसँगको परमेश्वरको करार भनिन्छ। परमेश्वरले यो प्रतिज्ञालाई 5 पटक दोहोर्याउनु भयो, 3 पटक अब्राहमलाई, 1 पटक इसाकलाई र 1 पटक याकुबलाई। अब परमेश्वरले अब्राहमसँग गर्नुभएको करार के हो त? उत्पत्तिको पुस्तक 12:2-3, म तँबाट एउटा ठूलो जाति खड़ा गर्नेछु र तँलाई आशिष दिनेछु, म तेरो नाउँ प्रसिद्ध गराउनेछु, त आशिषको मूल हुनेछ, तँलाई आशिष दिनेर म आशिष दिनेछु, तँलाई श्राप दिनेर म श्राप दिनेछु, तँद्वारा नै पृथ्वीका सबै कुलले आशिष पाउनेछन्। यी पदहरू धेरै महत्वपूर्ण छन्। यी पदहरू चाहिँ मानव जातिको उद्धारको विषयमा बुझ्नको निम्ति मुख्य केन्द्र हुन्। 2 पद चाहिँ यहुदीहरूलाई आशिषको प्रतिज्ञा गरिएको हो अनि यसलाई मिसन विदहरूले उच्च तहको आशिष पनि भन्छन्। यसको मतलब परमेश्वरले अब्राहम र उसका सन्तानलाई आशिष दिनुहुनेछ भन्ने कुरा हो। 3 पदमा परमेश्वरले संसारका सबै मानिसहरूले, अन्य जातिहरूले पनि आशिष पाउनेछन् भन्ने कुराको प्रतिज्ञा गर्नुभयो। अब्राहमसँगको करारको यो खण्डलाई केही तल्लो तहको आशिष पनि भनिन्छ। परमेश्वरले अब्राहमसँगको करार 2 पटक उत्पत्ति 18:18 गर्नुभयो। अब्राहमबाट एउटा ठूलो र शक्तिशाली जाति बन्नेछ र त्यसद्वारा नै पृथ्वीका सबै जातिहरूले आशिष पाउनेछ। यो चाहिँ परमेश्वरले दिनुभएको पहिलो प्रतिज्ञालाई नै फेरि दोहोर्याएर पक्का गर्नुभएको थियो। परमेश्वरले अब्राहमलाई 3 पटक करार दिनुभएको चाहिँ उत्पत्ति 22:17-18 हो। यस पहिलो पटक मेरो तेरो सन्तान भन्ने शब्द प्रयोग गरिएको छ अनि अब्राहमसँगको करार बुझ्नको लागि यो शब्द नै महत्वपूर्ण छ। यो प्रतिज्ञा अब्राहमले परमेश्वरको आज्ञा मानेर आफ्नो छोरा इसाकलाई मोरिया पहाड़मा बलि गर्न लगेको घटना पछिको कुरा हो। तेरा सन्तानको वृद्धि गरेर आकाशका तारा, समुद्र किनारका बालुवा सर तुल्याउनेछु, तेरो सन्तानले आफ्ना शत्रुहरूको सरहरू कब्जा गर्नेछन्, तेरै सन्तानद्वारा पृथ्वीका सबै जातिहरू आशीर्वादी हुनेछन् किनकि तैले मेरो वचन पालन गरिस्। यो प्रतिज्ञा परमेश्वरले अब्राहमलाई मात्र दिनु भएन तर पछि इसाक र याकुबलाई पनि 1 पटक दिनुभयो। उत्पत्ति 26:4 इसाकलाई यसो भन्नुभयो, तेरो सन्तानलाई आकाशका तारा चाहिँ बढाउनेछु र तिनीहरूलाई सबै देश दिनेछु, तेरो सन्तानद्वारा संसारका सबै जातिहरूले आशिष पाउनेछन्। अनि उत्पत्ति 28:14 याकुबलाई यसो भन्नुभयो, तेरो सन्तान पृथ्वीको धुलो सर हुनेछन्, पूर्व पश्चिम उत्तर दक्षिणतिर फैलिएर त जानेछस्, त र तेरो सन्तानद्वारा नै पृथ्वीका सबै मानिसहरूले आशीर्वाद पाउनेछन्।

चार सुसमाचार भरि नै लुकेर रहेको मुख्य विषय भनेको परमेश्वरको इच्छा हुन सक्छ। तर परमेश्वरको इच्छा चाहिँ के हो त? यो चाहिँ परमेश्वरका छोरा छोरीहरू सबैले परमेश्वरको सृष्टिको उद्देश्य बुझुन् भन्ने हो। परमेश्वरले हामीलाई सृष्टि गर्नुको उद्देश्य भनेको हामीले उहाँका आदर महिमा गर्नु हो। परमेश्वरको सन्तानले सृष्टि उद्देश्य अनुरूप जिए भने परमेश्वर आनन्दित हुनुहुनेछ। उनीहरूले परमेश्वरलाई आराधना प्रशंसा र धन्यवाद प्रकट गर्दा परमेश्वर रमाउनुहुनेछ अनि उहाँ पनि आफ्नो खुशी आफ्नो सन्तानहरूसँग बाँड्न चाहनुहुन्छ। यसरी अगाधे प्रेमले सृष्टिकर्ता परमेश्वर र उहाँका सन्तानलाई एकतामा ल्याउँछ। त्यो अगाधे प्रेम संसारभरि नै फैलिन सक्नेछ। तर सबै सर्वज्ञानी परमेश्वरलाई सृष्टिभन्दा अघिदेखि नै यो कुरा थाहा थियो कि उहाँका सन्तानले उहाँको सृष्टिको उद्देश्य बुझेर पालना गर्ने छैनन्। त्यसै कारण परमेश्वरले सृष्टि अघिदेखि नै उहाँका सन्तानको यो कमजोरी र उनीहरूलाई सहायता गर्नको निम्ति योजना बनाउनुभयो। त्यही योजना अनुरूप यीशु यो धरतीमा आउनुभयो र उहाँको सृष्टिद्वारा अनि पछि उहाँको क्रुसको मृत्युद्वारा पनि हामीलाई उहाँको सृष्टिको उद्देश्य सिकाउनु भयो र क्रुसमा अब सिद्धियो भन्नुभएर अन्तिम सास फेर्नुभयो। त्यसपछि उहाँ पुनरुत्थान हुनुभयो र 40 दिनसम्म यो धरतीमा हिँडुल गर्नुभयो र चेलाहरूलाई उहाँको सुसमाचार सारा संसारमा फैलाउने आज्ञा दिनुभएर उहाँ स्वर्गग्रहण हुनुभयो। यो महान आदेश भनेको चाहिँ यीशुले हामीलाई सारा संसारमा परमेश्वरको इच्छा सिकाउने आज्ञा दिनुभएको छ ताकि तिनीहरूले पनि आज्ञा पालन गर्न सकुन्। विषयवस्तुको आधारमा चार सुसमाचारले यीशुको सार्वजनिक सेवकाईको विषयमा चर्चा गर्दछ जसमा उहाँले के गर्नुभयो, उहाँले के सिकाउनुभयो र उहाँले आफ्नो चेलाहरूलाई के आज्ञा दिनुभयो भन्ने विषयहरू पर्छन्। चार सुसमाचारका सबै लेखहरूले यही विषयलाई आफ्नो तरिकाले प्रस्तुत गरेका छन्। मत्ती, मर्कुस, लुकाको सुसमाचारहरू समदृष्टि सुसमाचारहरू हुन् जसले यीशुलाई मानिसको रूपमा प्रस्तुत गरेका छन्। ती तीन सुसमाचारहरू लेख्नुको उद्देश्य, लेखिएका समूह, लेखन शैली आदि भने फरक फरक छन्। अर्कोतर्फ योहन्नाको सुसमाचार अरू तीन समदृष्टि सुसमाचारहरूभन्दा फरक छ जसले यीशुको ईश्वरतालाई मुख्य रूपमा प्रस्तुत गरेको छ। त्यसैले चार सुसमाचार आफ्नो आफ्नो लेख र अनि लक्षित समूहको आधारमा फरक छन् तर उनीहरूको समान स्पष्ट छ। त्यो चाहिँ यीशु परमेश्वरको सन्तानलाई सृष्टिको उद्देश्य सिकाउन यो धरतीमा मानिस भएर आउनुभयो भन्ने गवाही दिनु हो। त्यति मात्र होइन, चारैजनाले यो कुरा बताएका छन् कि यीशुको आगमन पहिले नै पुरानो करारमा भविष्यवाणी गरिएको थियो अनि यीशु आगमन परमेश्वरबाट व्यवस्थित रूपमा पहिले नै तयारी गरिएको थियो। यीशु त्रियक परमेश्वरको दोस्रो व्यक्तित्व हुनुहुन्छ। उनीहरूले हामीलाई यो पनि बताएका छन् कि यीशु फेरि दोस्रो पटक आउनुहुनेछ अनि यीशुको पहिलो आगमन र दोस्रो आगमनको बीचमा यो पृथ्वीमा के घटनाहरू घटेछन् ती कुराहरू पनि उनीहरू स्पष्ट गरेका छन्। उनीहरूले यीशुको प्रिय चेलाहरूले कस्तो जीवन जिउनुपर्छ अनि पृथ्वीको बसाईमा परमेश्वरको रहस्यको विषयको तालिम सकेर फर्केपछि माथि स्वर्गमा उनीहरूको निम्ति के तयार गरिएको छ भन्ने कुराको पनि कुरालाई पनि बताएका छन्। वास्तवमा यीशुले आफ्नो पृथ्वीको बसाईको अवधि गर्नुभएका र सिकाउनुभएका कुराहरूमा परमेश्वरको अन्य जातिहरूलाई बचाउने रहस्यमय पूर्ण योजनाको झकसा लिएको छ। यो पाठमा हामी यीशुले गर्नुभएका महत्वपूर्ण आश्चर्य कर्म र उहाँले चेलाहरूलाई दिनुभएका शिक्षाहरू कसरी परमेश्वरको अन्य जातिको मुक्तिको योजनासँग जोडिएको छ भन्ने बारेमा छ। यदि कसैले चार सुसमाचारको पुस्तक पढिसकेर पनि यीशुले गर्नुभएका आश्चर्य कर्महरू दिनुभएका शिक्षाहरूलाई अन्य जातिलाई उद्धार गर्ने परमेश्वरको योजना बाहेक अरू तरिकाले अर्थ लगाउँछ भने उसले चार सुसमाचारको सन्देशलाई सही तरिकाले बुझेको छैन भन्ने चिन्ह हो। चार सुसमाचारका पुस्तकहरूमा उल्लेख गरिएका केही विषयहरू धेरै महत्वपूर्ण छन्। हुन त चार सुसमाचारका पुस्तकहरूलाई विस्तृत ईश्वरशास्त्रीय श्रृङ्खला पनि भन्न सकिन्छ। समत त्यहाँ भएका सबै विषयलाई एक एक गरी विस्तृत रूपमा बुझ्न सके
उत्तम हुने थियो, तर यो पुस्तकमा त्यो सबै सम्भव छैन। त्यसै कारण यो अध्ययनमा हामी चार सुसमाचारका पुस्तकहरूको माझ विषय अन्य जातिहरूको मुक्तिको निम्ति परमेश्वरको योजना मात्रै केन्द्रित हुनेछ। हामी प्रभु येशूले पुरानो करारमा दिनुभएको अब्राहमको करारलाई हेर्न सक्छौँ, अनि हाम्रो येशूले आफ्नो पृथ्वीको पहिलो आगमनको घडीदेखि नै कसरी त्यो करारलाई व्यक्तिगत रूपमा पूरा गर्नुभयो भन्ने पनि कुरा हामी पाउन सक्छौँ। यसरी हामी सुसमाचार सम्बन्धी हाम्रो बुझाइको उचाइ, लम्बाइ, चौडाइ र गहिराईको विकास गर्न सक्नेछौँ।

वास्तवमा सुसमाचार यहुदीबाट सुरु भएर गैर यहुदीहरूमा पुग्नुपर्छ भन्ने कुरा नै एउटा ख्रीष्टको रहस्य हो। पुरानो करार अनुसार यहुदीहरू परमेश्वरको चुनिएका मानिसहरू हुन् र उनीहरूको परमेश्वरसँग एउटा लामो प्रेम सम्बन्ध छ। तर जब सुसमाचारको कुरा आउँछ तब हामी यो कुरा बुझ्छौँ कि सुसमाचार यहुदीहरूमा सीमित नभएर उनीहरूद्वारा गैर यहुदीहरूमा पुग्नुपर्ने थियो। यो कुरा यहुदीहरूको दृष्टिकोण हेर्दा बुझ्न र स्वीकार गर्न गाह्रो हुन्छ। कसरी यहुदीहरू भन्दा पनि पहिले गैर यहुदीहरूले येशूलाई चिन्ने आशिष पाउन सक्छन्। प्रेरित पावलले पनि आफैलाई यो प्रश्न सोधेका थिए। जसै पावलले सुसमाचार प्रचार गर्दै हिँडे, उनको तीनवटा मिशन यात्राको प्रचारको क्रममा एकदमै न्यून संख्याक यहुदीहरू मात्रै उनले प्रचार गरेको सुसमाचार ग्रहण गरे। बहुसंख्य यहुदीहरूले पावल र उनको थियो। यो कुरा यहुदीहरूको दृष्टिकोण हेर्दा बुझ्न र स्वीकार गर्न गाह्रो हुन्छ। कसरी यहुदीहरू भन्दा पनि पहिले गैर यहुदीहरूले येशूलाई चिन्ने आशिष पाउन सक्छन्।

उनीहरूले अझै पावललाई मार्ने कोसिस पनि गरे। पावललाई यो कुरा स्वीकार गर्न साह्रै गाह्रो पर्यो। उनले अरू सबै मानिसहरूभन्दा बढी यो कुरा बुझेका थिए कि मुक्ति चाहिँ पूर्ण रूपमा परमेश्वरको अनुग्रहबाट प्राप्त हुने कुरा हो। उनका सबै मानिसहरू अर्थात् यहुदीहरूले सुसमाचार ग्रहण गर्न इन्कार गर्नु भनेको उनीहरू परमेश्वरको मुक्तिको अनुग्रहबाट वञ्चित भएका हुन् भन्ने अर्थ हुन्छ। रोमी नौ अध्यायमा पावलले यो विषयमा धेरै प्रश्नहरू गर्दै धेरै दुखी भएको देख्न सकिन्छ, अनि उनले कसरी त्यसको उत्तर पाए त भन्ने कुरा पनि देख्न सकिन्छ। रोमी नौको एकदेखि तीनमा पावल यसरी भन्छन्, म ख्रिस्टमा साँचो बोलिरहेछु, मैले ढाँटेको छैन, मेरो विवेकले पनि पवित्र आत्मा मलाई गवाही दिन्छ, मेरो हृदयमा असाध्य शोक र मनमा अटुट वेदना छ। म त यहाँसम्म पनि चाहन सक्थे कि मेरा भाइहरू, मेरा जातिहरूको नाताले, मेरा कुटुम्बहरूको खातिर म नै श्रापित हौ, ख्रिस्टबाट परितर हो। पावलको तर्फबाट यो प्रभु येशूसँग गरिएको कडा प्रश्न हो। उनी भन्छन् कि हामी यहुदीहरू परमेश्वरले चुन्नु भएको विशेष जाति हौ, के तपाईँले हामीलाई बिर्सनु भयो र? पावल यसरी दुःख व्यक्त गर्छन् कि हे परमेश्वर, मेरो आफ्ना जातिहरूको उद्धार नभएको देख्नुभन्दा त बरु मेरो नाम नै जीवनको पुस्तकबाट हटाइदिनुहोस्। यो पनि साहसी अभिव्यक्ति हो। उनको परमेश्वरसँगको विद्रोहको क्रममा उनले प्रभु येशूबाट एउटा महत्वपूर्ण प्रकाश पाउँछन्। त्यो कुरा के हो भने, धेरै अगमवक्ताहरूले पनि पहिले नै घोषणा गरे, जस्तै यहुदीहरूले भन्दा पहिले गैर यहुदीहरूले सुसमाचार प्राप्त गर्नेछन्। यो चाहिँ परमेश्वरले पहिले नै तयार गर्नुभएको उहाँको योजना हो। परमेश्वरले यो योजना सुरुमा नै अब्राहमसँगको करारमा व्यक्त गर्नुभएको थियो। अब्राहमदेखि 500 वर्षपछि मोसालाई पनि परमेश्वरले योजना प्रकट गर्नुभयो। व्यवस्था 32:20-21 परमेश्वरले यसरी भन्नुभयो, तब उहाँले भन्नुभयो, म तिमीहरूबाट आफ्नो मुख लुकाउनेछु अनि तिमीहरूको अन्त के हुनेछ म हेर्नेछु, किनकि तिनीहरू उल्टा पुस्तकका हुन्, विश्वासघाती सन्तानहरू हुन् जो परमेश्वर होइन, त्यसको कारण तिनीहरू मलाई दाही तुलाए, तिनीहरूका व्यवस्थाका तिनीहरूले मलाई रिस उठाए, एउटा जाति नै नभएका मानिसहरूद्वारा म तिनीहरूलाई दाही बनाउनेछु, समाज नभएको एउटा जातिद्वारा तिनीहरूको रिस उठाउनेछु। मोसाले परमेश्वरबाट यो सन्देश पाएको समयमा उनी करिब 120 वर्ष पुगेको थिए, अनि उनी मरूभूमिको यात्रा गरेर आफ्नो मृत्युको मुखेमा पुगिसकेका थिए। त्यो अगमबाडीको अर्थ चाहिँ यो थियो कि 40 वर्षको उडान स्थानको यात्रामा यहुदीहरूले चट्टानलाई इन्कार गरे, जुन चट्टान चाहिँ यहोवा परमेश्वर अर्थात् येशु ख्रिस्ट हुनुहुन्छ। उनीहरूले येशु प्रभुलाई 10 पटक इन्कार गरेर गनगन गरे। इजरायलीहरूले त्यो चट्टानलाई त्यागे र भुले, जसले उनीहरूलाई डोर्याउनु भयो, तृप्त पार्नु भएको थियो। तिनीहरू दुष्टाइले बलि चढाए। उनीहरूका सबै दुष्टताद्वारा इजरायलीहरूले यहोवा परमेश्वरलाई क्रोधित तुलाए। यसै कारण परमेश्वरले भन्नुभयो कि उहाँले तिनीहरूदेखि आफ्नो मुहार लुकाउनेछ र तिनीहरू इन्कार गर्नेछ। तिनीहरूको सट्टामा परमेश्वरले एउटा समझै नभएको जाति अर्थात् अन्य जातिहरूलाई खडा हुनेछ, अनि अन्य जातिहरू अर्थात् गैर यहुदीहरूलाई दया देखाएर उहाँले यहुदीहरूलाई दाही तुलाउनुहुनेछ। वास्तवमा यहुदीहरूभन्दा पहिले नै गैर यहुदीहरूले सुसमाचारमा विश्वास गर्नेछन् भन्ने कुराको योजना चाहिँ सृष्टिभन्दा पनि अघि अनन्तदेखि नै तयार पारिएको योजना थियो, तर लुकाइएको थियो। तर जसै उचित समय आयो, तब परमेश्वरले आफ्नो मानिसहरू अब्राहम, मोसा, दानिएल, होसे र यसैलाई यो रहस्य क्रमिक रूपमा प्रकट गर्नुभयो। अब हामी पुरानो करारमा भएका यी प्रकाशहरूको बारेमा बुझ्छौ। मुक्ति कसरी यहुदीबाट गैर यहुदीहरूमा जानेछ भनेर यीशुले पावललाई प्रकट गराई दिनुभयो। पहिले प्रकाश मोसालाई दिएको थियो, जो ईश्वर होइन, त्यसको कारण तिनीहरूले मलाई दाही तुल्याए, तिनीहरूले व्यर्थका कुराहरूलाई रिस उठाए, एउटा जाति नै नभएका मानिसहरूद्वारा म तिनीहरूलाई दाही बनाउँछु, समाजै नभएको एउटा जातिद्वारा तिनीहरूको रिस उठाउनेछु। तर आजसम्म परमप्रभुले तिमीलाई बुझ्ने मन, देख्ने आँखा र सुन्ने कान दिनुभएको छैन। दोस्रो प्रकाश राजा दाउदलाई प्रकट गरिएको थियो। तिमीहरूको निम्ति राखिएको भोजन तिमीहरूको निम्ति पासो बनोस्, यो नै
प्रतिफल

र धरा बनोस् तिमीहरूको आँखा धमिला हुन् देख्न नसक्ने बनो तिमीहरूको कमर सदा कुप्रियोस् होसेलाई म मेरो आफ्नो निम्ति म त्यसलाई भूमिमा रोप्नेछु जसलाई मैले प्रिय नभए कि भनेको थिएँ त्यसलाई म दया देखाउनेछु जसलाई मैले तिमीहरू मेरो प्रजा होइनौ भनेको थिएँ तिनीहरूलाई म मेरा प्रजा भन्नेछु अनि तिनीहरूले भन्नेछन् तपाईँ हाम्रो परमेश्वर हुनुहुन्छ।

यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा म स्वागत गर्न चाहन्छु र तपाईँले कार्यक्रम सुनेर मलाई साथ दिइराख्नु भएको छ र मैले पनि केही बाइबलका रहस्यमय कुराहरू परमेश्वरको प्रतिज्ञा परमेश्वरले मानव जातिलाई यति प्रेम गर्नुभयो भन्ने कुरा नै मैले कार्यक्रममा राखेँ किनभने हामी सुरुदेखि नै हेऱ्यौँ भने पनि परमेश्वरको त्यो प्रेम नि यति थियो हामी मानव जातिप्रति उहाँले आफ्नो एकलौते पुत्र यो पृथ्वीमा पठाउनु नै त्यो नै अगापे प्रेमको एउटा उदाहरण थियो कसैले पनि आफ्नो एकलौते पुत्रलाई होइन कसैको लागि सुम्पिन सक्दैन तर परमेश्वर पिताले हाम्रो लागि आफ्नो एकलौते पुत्र यस धरतीमा मानव जातिको लागि दिनुभयो र उहाँ हाम्रो पापको खातिर त्यो क्रुसमा बलिदान हुनुभयो भन्ने कुरालाई हामी कहिले पनि बिर्सनु हुँदैन उहाँको त्यो अगापे प्रेमप्रति हामी धन्यवादी पक्कै पनि हुनुपर्छ र एउटा जब प्रभु येशू ख्रीष्ट पृथ्वीमा रहनुभयो जति समय रहनुभयो नि अनि प्रत्येक पाइला पाइला एउटा उदाहरणीय जीवन जिउनुभयो उहाँले न यहुदी भन्नुभयो न सामरी भन्नुभयो न कुष्ठरोग भन्नुभयो न गरिब भन्नुभयो न मछुवा भन्नुभयो सबैलाई समान व्यवहार गर्नुभयो परमेश्वरले एउटा देखाउनु पर्ने जुन स्वभाव हुन्छ नि त्यो वास्तवमै उहाँले प्रकट गर्नुभयो परमेश्वरले कहिले पनि भेदभाव गर्नुहुन्न एउटा परमेश्वरको एउटा एक्जाम्पल भनेको के भने एउटा सूर्यको प्रकाश हुन्छ नि सूर्यको प्रकाशले कहिले पनि कसैलाई घटी कसैलाई बढी प्रकाश दिँदैन समान प्रकाश दिन्छ हो परमेश्वर त्यस्तै भएर यस पृथ्वीमा रहनुभयो उहाँले मानव जातिप्रति गर्ने सबै कर्तव्य उहाँले पुरा गर्नुभयो वा आज्ञाकारी हुनुभयो त्यो भएर तपाईँ र म पनि उहाँको प्रिय छोराछोरी हौ यो कारणले कि लाखौं करोडौं मानिसहरूको बीचबाट परमेश्वरले तपाईँ र मलाई चुन्नुको पछाडि पनि एउटा परमेश्वरको योजना छ के त्यो योजनालाई हामीले पूरा गरेका छौँ त परमेश्वरले तपाईँ र मलाई लाखौं मानिसको बीचबाट चुन्नुको रिजन त एउटै रहेछ नि त होइन मानिसहरूलाई प्रभुमा जित्नु प्रभुको प्रेम मानिसहरूलाई देखाउनु के तपाईँ र मैले यो काम गरिरहेका छौँ छैन भने अबको जिम्मेवारी तपाईँ र मेरो काँधमा छ किनभने यो सारा संसारका मानिसहरूले प्रभुलाई पाउनु नै परमेश्वरको मुख्य उद्देश्य रहेछ र तपाईँ र मलाई उहाँले खटाउनु भएको छ उहाँले जाओ भन्नुभएको छ जाओ भन्नुभएको छ र जाति जातिको बिचमा जाओ र सुसमाचार सुनाओ पिता पुत्र पवित्र आत्माको नाउँमा बप्तिस्मा जाओ जाओ गइरहनु भएको छ हामीले सुसमाचार सुनाइरहेका छौँ यो कुरा एकदमै महत्त्वपूर्ण छ तपाईँ र मैले सुसमाचार सुनाउनु पर्छ तपाईँ जहाँ काम गर्नुहुन्छ अथवा तपाईँको आफन्त अथवा तपाईँको साथी अथवा काहीँ न काहीँ प्रभुको प्रेम हामीले बताउनै पर्छ उहाँको त्यो अगापे प्रेमको बारेमा मानिसहरूलाई हामीले जानकार दिनै पर्छ र आदरणीय श्रोता अब भने लगभग समयले पनि मलाई बिदा दिइसकेको छ जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै र विजयजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई भने कार्यक्रमबाट बिदा हुन्छु धन्यवाद जय मसीह नमस्कार

0: जयमसी अनि नमस्कार। रेडियो कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका तपाई तमाम आदरणीय श्रोताहरूलाई हार्दिक स्वागत गर्दछु। म प्रस्तुता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाण्डुमा उत्पादन भई यहाँहरूको घर आँगनको रेडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। तपाई हाम्रो दैनिक जीवनका तितामीठा अनुभवका साथै परमेश्वरको जीवित वचनका बारेमा चर्चा गर्ने रेडियो कार्यक्रम जीवनको वचन यहाँहरूले निरन्तर सुन्दै र साथ दिँदै आइरहनु भएको छ। हामीलाई विश्वास छ यो कार्यक्रमबाट तपाई पक्कै पनि आशिषित भइरहनु भएको छ। आज पनि कार्यक्रमलाई अन्तसम्म सुनेर साथ दिनुहुनेछ भन्ने हामीले विश्वास गरेका छौं। श्रोता, कार्यक्रम जीवनको वचनमा अब भने धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ।
1: आजको प्रवचन सेवामा परमेश्वरको जीवित वचन सुन्नका लागि उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई मेरो तर्फबाट हाम्रा मुक्तिदाता येशु ख्रिस्टको पवित्र र उच्च नाउँमा ख्रिस्टे अभिवादन तथा जय मसीह भन्न चाहन्छु। आजको प्रवचन सेवाको निम्ति यहाँहरूको बीचमा बाइबल धर्मशास्त्रबाट मतीद्वारा लिखित सुसमाचारको पुस्तक 22 अध्यायको 15-देखि 22 पदहरूलाई यहाँहरूको बीचमा पाठ गर्नेछु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नुहुनेछ भनिकन आउनुहोस् हामी यसरी पाठ गर्नेछौ। तब फरिसीहरू गएर उहाँकै कुरामा उहाँलाई कसरी फसाउने भनी मतो गरे। तिनीहरूले आफ्ना चेलाहरूलाई हेरोदी दलका मानिसहरूसँग उहाँका पठाए। तिनीहरूले भने, हे गुरुज्यू, हामी जान्दछौ तपाई सत्य हुनुहुन्छ र परमेश्वरको मार्ग साँचो गरी सिकाउनुहुन्छ र तपाईँ कसैको भय मान्नुहुन्न, किनकि तपाईँ मानिसहरूको मुख हेरेर काम गर्नुहुन्न। यसकारण हामीलाई भन्नुहोस्, कैसरलाई कर तिर्नु उचित हो कि होइन? तर यीशुले तिनीहरूको धूर्तता थाहा पाएर भन्नुभयो, ढोङ्गी हो, तिमीहरू मलाई किन जाँच्दछौ? कर तिर्ने सिक्का मलाई देखाऊ। अनि तिनीहरूले उहाँका एउटा सिक्का ल्याए। उहाँले तिनीहरूलाई भन्नुभयो, यो चित्र कसको हो अनि कसको नाउँ लेखिएको छ, खोपिएको छ? तिनीहरूले उहाँलाई भने, कैसरको। तब उहाँले तिनीहरूलाई भन्नुभयो, यस कारण जे कैसरका हुन् ती कैसरलाई देऊ र जे परमेश्वरका हुन् ती परमेश्वरलाई देऊ। यो सुनेर तिनीहरू चकित भए र उहाँलाई छोडेर गइहाले। आदरणीय श्रोता, यो खण्डमा हामी विशेष गरेर विरोधीहरूले सोधेको प्रश्नहरूलाई बुद्धिमानी साथ प्रति उत्तर दिन सकिन्छ भन्ने विषयलाई हामी हेर्नेछौ। र आफूलाई मन नपरेको व्यक्तिहरूले सोधेको प्रश्नहरूलाई बुद्धिमानी साथ प्रति उत्तर दिन सकिन्छ। विपक्षीहरूले सोधेको प्रश्नहरूलाई बुद्धिमानी साथ प्रति उत्तर दिन सकिन्छ। यो खण्डमा हामी विशेष गरेर कर तिर्ने बारेमा शिक्षा येशु प्रभुले दिनुभएको हामी यहाँ देख्छौ र उहाँले यो कर तिर्ने शिक्षाको सम्बन्धमा कुरा गर्दै गर्नु हुँदाखेरि विशेष गरेर फरिसीहरूले यीशुलाई उहाँकै कुरामा कसरी फसाउन सकिन्छ भनी मतो गरे। फरिसीहरूले यीशुलाई सधैँ नै एउटा उहाँको विरुद्धमा, शास्त्रीहरू पनि, फरिसीहरू पनि र सदुकीहरू पनि, यिनीहरूले सधैँ नै यीशुलाई विरोध गर्ने कुरामा उनीहरू लागिरहन्थे। यीशु ख्रिस्टले भन्नुभएको शब्दहरू, उहाँले बोल्नुभएका कतिवटा वाक्यहरू, उहाँले गर्नुभएका कतिवटा कामहरू, उहाँ बस्नुभएको ठाउँ, उहाँले को कोसँग कुरा गर्नुहुन्छ, कस कसलाई उहाँले के भन्नुहुन्छ, यी सबै कुराको चियो चर्चा गर्ने काम यिनीहरूले गरिरहेको कुरा हामी देख्न पाउँछौ। र यीशुलाई कसरी फसाउन सकिन्छ, यीशुलाई कसरी झुटो ठहराउन सकिन्छ र उनीहरूको जीवनमा, उनीहरूको हरेक पल पलमा नै यीशु ख्रिस्टलाई कसरी फसाउन सकिन्छ भनी महत्व गरिरहेको कुरा हामी यहाँ देख्छौ। र यीशु प्रभु चाहिँ यहुदीहरूको लागि चाहिँ एउटा ठोकिने ढुङ्गाको रूपमा रहेको थियो। उनीहरूले यीशुलाई कतै व्यवस्थाको विरोधी भो हो कि, कतै झुटा शिक्षा दिने भो हो कि भन्ने कुरामा उनीहरू सधैँ होसियारी रहन्थे र यीशुको हरेक क्रियाकलापमा उनीहरू चासो राख्थे। त्यसै कारण यो ठाउँमा पनि यी फरिसीहरूले यीशुलाई उहाँकै कुरामा कसरी फसाउन सकिन्छ भन्ने महत्व गरे र तिनीहरूले आफ्नो चेलाहरूलाई हेरोदी दलका मानिसहरूसँग उहाँका पठाए। हेरोदी दलका मानिसहरू जोहरूले यीशु ख्रिस्टलाई विरोध गर्नलाई सघाउँथे र फरिसीहरूले आफ्नो चेलाहरू र हेरोदी दलका मानिसहरू जसले यीशुलाई विरोध गर्न सक्थे र उनीहरूले यीशुलाई फसाउनलाई सहमति भएका थिए। ती मानिसहरूले आएर यीशुको बारेमा राम्रो कुराहरू पनि भने र उनीहरूले भनेको कुरा चाहिँ के हो भने, हे गुरुज्यू, हामी जान्दछौ तपाईँ सत्य हुनुहुन्छ र परमेश्वरको मार्ग साँचो गरी सिकाउनुहुन्छ र तपाईँ कसैको भय मान्नुहुन्न किनकि तपाईँ मानिसहरूको मुख हेरेर काम गर्नुहुन्न। यसरी उनीहरूले यीशुको बारेमा राम्रा कुराहरू गरे जसले पनि फसाउन खोज्ने मानिसहरूले पहिलो कुरा चाहिँ राम्रो कुरा नै गर्छन् भन्ने पनि हो र उनीहरूले भनेको कुरा सत्य पनि हो। यहाँ यीशु प्रभु साँच्चै नै सत्य हुनुहुन्छ, परमेश्वरको मार्ग साँचो गरी सिकाउनुहुन्छ उहाँले र कसैको भय मान्नुहुन्न भन्नाले परमेश्वरको भय मान्नुहुन्छ यीशु प्रभुले र उहाँले सिकाउनुहुन्छ र मुख हेरेर काम गर्नुहुन्न। र यसरी फरिसीहरूले हेरोदी दलका मानिसहरूसँग मिलेर उनीहरूको चेलाहरू मिलेर यीशुलाई यसरी फसाउने काम गरेको कुरा यहाँ हामी देख्छौ। कैसरलाई कर तिर्नु उचित हो कि होइन भन्ने प्रश्न उनीहरूले गरे। कैसरलाई कर तिर्नु उचित हो कि होइन, सीजर अथवा कैसर, रोमको सम्राट, त्यस बेला यीशु प्रभुको समयमा रोम सम्राट चाहिँ कैसर अगस्तस र उनले सारा विश्वलाई आफ्नो अधिकार मुनि राखेको थियो, उनी सम्राट थिए। त्यसैले यो कुरा यिनीहरूले गरे कि कैसरलाई कर तिर्नु उचित हो कि होइन, रोम सरकारलाई कर तिर्नु राम्रो हो कि होइन, यो प्रकारको प्रश्न गरे। किनभने कैसर चाहिँ त्यतिखेर रोमका मानिसहरूले कैसरलाई ईश्वर सरा मान्थे र कैसरलाई ईश्वर भनेर पनि पुज्ने गर्दथे र यतिखेर यीशु प्रभुलाई उनीहरूले सोधेको प्रश्न चाहिँ के भने, कैसर पनि ईश्वर नै हो र त्यसकारण यो कर तिर्ने कुरा के छ भन्ने कुरा उहाँले सोध्नु भयो र यहुदीहरूले कैसरलाई कर तिर्नु हुँदैन भनेर पनि विरोध गरिरहेको थियो। एउटा उग्र ग्रुप थियो यहुदीहरूकै, किनभने उनीहरूले चाहिँ कैसरलाई कर तिर्नु हुँदैन भन्ने कुरा गरिरहेको थियो। त्यसै बेला यीशु प्रभुले पनि त्यसै भन्नुहुन्छ कि भन्ने तरिकाले पनि उनीहरूले यो प्रश्न गरेको हुन सक्छ। तर यीशु प्रभु कैसर भन्दा पनि ठूलो, सारा विश्वका मालिक, उहाँ परमेश्वर हुनुहुन्थ्यो र परमेश्वर भएर उहाँले आफूलाई मानव चोलामा आउनु भएको सारा विश्वको मालिक, उहाँलाई सबै कुरो थाहा थियो। त्यसकारणले उहाँले उनीहरूको प्रश्नको एउटा कारण, उनीहरूको प्रश्नको एउटा प्रवृत्तिलाई उहाँले बुझ्नु भइसकेपछि यीशुले उनीहरूलाई भन्नुभयो, ढोङ्गी भनेर सम्बोधन गरे। उनीहरूले यीशुलाई कसरी फसाउन खोजिरहेको हो भन्ने कुरा यीशुले थाहा पाउनु भयो र उनीहरूले यीशुलाई फसाउनकै लागि यो प्रश्न सोधिएको हो भनेर पनि यीशुलाई थाहा थियो। किनभने उहाँ त परमेश्वर हुनुहुन्थ्यो, परमेश्वर हुनुहुन्छ अहिले पनि। यीशु हरेक मानिसको हृदयलाई बुझ्ने परमेश्वर हुनुहुन्छ। उहाँले उनीहरूको ढोङ्गीपनलाई उहाँ सम्बोधन पनि गरिदिनु भयो। त्यसपछि यीशुले कर तिर्ने सिक्का उहाँलाई देखाउने आज्ञा गर्नुभयो कि उहाँले भन्नुभयो, कर तिर्ने सिक्का मलाई देखाऊ भनिकन यीशुले त्यो कुरा भन्नुभयो। तब तिनीहरूले उहाँको सामुन्ने सिक्का ल्याए, सिक्का उनीहरूले ल्याए। उहाँले तिनीहरूलाई भन्नुभयो, यो चित्र कसको हो अनि कसको नाउँ खोपिएको छ भनेर यहाँ प्रश्न गर्नु भयो। तिनीहरूलाई यो चित्र कसको हो अनि कसको नाउँ खोपिएको छ भनेर प्रश्न गर्नुभयो। तब तिनीहरूले कैसरको भनेर जवाफ दिए। उनीहरूको उत्तर कैसरको हो भने, तब उनीहरूले यो सोच होला अब कर नदेऊ भन्नुहुन्छ होला, म नै ईश्वर हुँ, यो यिनीहरू ईश्वर होइनन् भनेर उहाँलाई फसाउनका लागि सिजरको विरोधमा बोल्छ कि भनेर यो उनीहरूले यो जुक्ति खेलाएको थियो। तर यीशु प्रभुले उनीहरूलाई जवाफ दिनुभयो, जे कैसरको हो त्यो कैसरलाई नै दिनु र जे परमेश्वरको हो ती परमेश्वरलाई दिउ। र उनीहरूको बीचमा यीशुले यो कुरा स्पष्ट पार्नुभयो कि कैसर परमेश्वर होइन, कैसर चाहिँ सम्राट हो, रोमन सम्राट हो र उनी परमेश्वर होइनन्। त्यसकारण यीशु प्रभुले सिधै परमेश्वरको हो ती परमेश्वरलाई देऊ, परमेश्वर मात्र एक मात्र परमेश्वर हुनुहुन्छ त्यसकारणले उहाँलाई मात्र देऊ भन्ने कुरा गर्छ कि भन्ने अड्कल पनि उनीहरूले काटेको हुन सक्छ। तर यीशु प्रभु बुद्धिमानी साथ उहाँले उत्तर दिँदै हुनुहुन्छ, कैसरको हो भने कैसरलाई नै दिनु र परमेश्वरको हो भने परमेश्वरलाई नै दिनु। त्यसकारण यीशु प्रभुले बुद्धि पुर्याउनु भएको देखिन्छ र उनीहरू सबै चुप र चकित पनि भए। यीशु ख्रिस्टमा कति धेरै बुद्धि रहेछ, यीशु ख्रिस्टमा कति धेरै ज्ञान रहेछ। उहाँले बोल्नु हुँदाखेरि परमेश्वरको विरोध पनि गर्नु भएन र कैसरको पनि विरोध गर्नु भएन र जे जे अधिकार छ उनीहरूमा ती अधिकारको अनुसार देऊ। कैसर ईश्वर होइनन्, कैसर चाहिँ सम्राट हो र परमेश्वर मात्र एउटै परमेश्वर हुनुहुन्छ, उहाँलाई देऊ। त्यसकारण परमेश्वर हुनुहुन्छ, सिजर कैसर पनि छ भन्ने कुरा यहाँ स्पष्ट देखाएको छ। त्यसकारण सुन्नेहरू सबै चकित भएको देखिन्छ। यसरी लेखकले यो खण्डमा यीशुले बुद्धिमानी साथ उत्तर दिनुभएको विवरणलाई उल्लेख गरेका छन्। यीशुलाई फसाउने उद्देश्यले सोधेको प्रश्नलाई यीशुले बुद्धिमानी साथ उत्तर दिनुभएको छ। त्यसै गरी हरेक ख्रिस्टियनले पनि आफ्नो विरोधमा सोधेका प्रश्नहरूलाई बुद्धिमानी साथ प्रतिउत्तर दिन सक्नुपर्छ। मानिसहरूले जहिले पनि ख्रिस्चियनहरूको विरुद्धमा कसरी फसाउन सकिन्छ भनेर आज पनि त्यसरी नै प्रश्नहरू गरेको देखिन्छ। तर प्रत्येक ख्रिस्चियनहरूले सकारात्मक ढंगबाट बुद्धिमानी साथ प्रतिउत्तर दिनलाई परमेश्वरसँग बुद्धि र ज्ञान माग्नुपर्छ। र आज यहाँ प्रवचन सुन्दै गर्नुहुने आदरणीय मित्रहरू, श्रोताहरू, कतै यहाँहरूको बीचमा पनि प्रश्नहरू छन् जुन प्रश्नहरूले ख्रिस्चियनहरूको लागि कसरी फसाउन सकिन्छ भनेर प्रश्नहरू गर्न सक्छ। तर प्रत्येक ख्रिस्चियनहरूले, प्रत्येक व्यक्तिहरूले बुद्धिमानी साथ प्रतिउत्तर दिन सिक्नुपर्छ। सत्य कुरा के हो त्यो कुरा बताउन सक्नुपर्छ, झुटो कुरा बताउनु हुँदैन। परमेश्वरको हो भने परमेश्वरलाई दिने, राजालाई हो भने राजालाई दिने। परमेश्वर परमेश्वर नै हुनुहुन्छ, राजाहरू राजाहरू नै हुन्। दुवैको आफ्नो आफ्नो स्थान छ। राजाले परमेश्वरको ठाउँ लिन मिल्दैन र परमेश्वरले पनि राजाको त्यो ठाउँमा लिन मिल्दैन। त्यसकारणले परमेश्वर आफ्नो सर्वभौम सत्तामा हुनुहुन्छ र मानिसको ठाउँमा छन्। त्यसैले हरेक प्रश्नहरूलाई बुद्धिमानी साथ प्रतिउत्तर दिन सकौं भनेर हामी सबैले प्रार्थना गर्नुपर्छ। आउनुहोस्, ईश्वरलाई विश्वास गर्नुहोस् र बुद्धिमानी साथ प्रतिउत्तर दिनुहोस्। आजको प्रवचन सेवालाई यहीँ अन्त गर्न चाहन्छु। फेरि परमेश्वरले अर्को समय दिनुभयो भने फेरि अर्को प्रवचनको सेवा लिएर आउने नै छु। आजलाई यति भन्दै यहाँहरू सबैलाई परमेश्वरले प्रशस्त रूपमा आशीर्वाद दिनुभएको होस्। धन्यवाद।

प्रिय श्रोता, आजको कार्यक्रम सुनेर पक्कै पनि तपाईँ उत्साहित हुनुभएको छ भन्ने हामीले विश्वास गरेका छौं। कार्यक्रम जीवनको वचन यतिन्जेलसम्म सुनेर साथ दिनुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद छ। कार्यक्रम सुनिसकेपछि तपाईँको मनमा कुनै प्रश्न, जिज्ञासा अथवा कुनै प्रार्थनाको विषय छन् भने पनि हामीलाई तपाईँले सम्पर्क गर्न सक्नुहुनेछ। अथवा कुनै श्रोताले आज पहिलो पटक हामीलाई सुनेर कार्यक्रमको बारेमा अझै जान्न मन छ अथवा परमेश्वरको बारेमा केही बुझ्न चाहनुहुन्छ, बाइबल अध्ययन गर्न चाहनुहुन्छ भने पनि तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क मोबाइल नम्बर रहेको छ 9868553349। यो नम्बरमा तपाईँले जुनसुकै समयमा पनि फोन गर्न सक्नुहुनेछ। हौस् त श्रोता, यति भन्दै आजको लागि कार्यक्रम जीवनको वचनको यो भागबाट हामी सबैजना एकैसाथ बिदा हुन्छौं। तपाईंलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्।

0: हामी छौ तपाईको साथ, तपाई हुनुहुन्छ हाम्रो साथ। तपाई अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम बाइबल पाठ।
2: जयमसी, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम बाइबल पाठमा। आदरणीय श्रोता, कार्यक्रम बाइबल पाठ लिएर म पुनः उपस्थित भइसकेकी छु र कार्यक्रम मार्फत विशेष गरिकन हामी पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको वचन यहाँहरू समक्ष पाठ गर्दै आइरहेको छौं र आज पनि म तपाईँलाई यसरी नै कार्यक्रम अवधिभर साथ दिनेछु। तर यो समयमा एउटा मीठो गीतबाट कार्यक्रमको शुरूआत गर्न चाहन्छु।

पहिलो सामुएलको पुस्तक अध्याय 24 दाउदले साउलका जीवन छोडिदिएका। जब साउल पलिस्थीहरूलाई खेदेर फर्के तब दाउद एन गदीको मरूभूमिमा छन् भनी उनले थाहा पाए। यसकारण उनी जम्मै इजरायलबाट चुनिएका 3,000 मानिस लिएर दाउद र तिनका मानिसहरूलाई खोज्न घोरल पहराको नजिक हिँडे। त्यहाँ बाटोको छेउमा केही भेडा गोठहरू थिए। छेउमा एउटा गुफा थियो। त्यसैको पल्लो कुनामा दाउद र तिनका मानिसहरू लुकेर बसिरहेका थिए। साउल त्यस गुफामा आएर दिशा बस्नलाई भित्र पसे। दाउदका मानिसहरूले तिनलाई भने, दिन यही हो जसको बारेमा परमप्रभुले प्रतिज्ञा गर्नुभयो कि उहाँले हजुरको शत्रुलाई हजुरको हातमा सुम्पिदिनुहुन्छ र हजुरलाई जे इच्छा लाग्छ त्यो गर्न सक्नुहुन्छ। दाउद विस्तार गएर साउलको खास्टोको एक छेउ काटे, तर तिनले उनका खास्टोको छेउ काटेकोमा तिनको विवेकले तिनलाई सतायो। दाउदले आफ्नो मानिसहरूलाई भने, मैले आफ्नो मालिक परमप्रभुको अभिषिक्त जनको केही हानि गर्ने कुरा मबाट परेर होस्, किनकि उहाँ परमप्रभुका अभिषिक्त जन हुनुहुन्छ। यसैले दाउदले आफ्नो मानिसहरूलाई हप्काए र राजामाथि केही हानि गर्न दिएनन्। साउल उठेर गुफा छोडे, आफ्नो बाटो लागे। तब दाउद गुफाबाट बाहिर निस्के र साउललाई भने, हे मेरा प्रभु महाराजा, जब साउलले पछि फर्केर हेरे तब भुइँमा घोप्टो परि दण्डवत गरेर दाउदले भने, दाउदले हजुरको हानि गर्न चाहन्छ भनी

ईश्वरले भन्दा, हजुर किन उनीहरूको कुरा सुन्नुहुन्छ? आज हजुरले नै देख्नुभयो कि गुफाभित्र परम प्रभुले हजुरलाई मेरो हातमा सुम्पिदिनु भएको थियो। कतिले हजुरलाई मार्न दबाब दिएका थिए, तर मैले हजुरलाई छोडिदिए र भने म मेरो हात मेरो मालिकको विरूद्धमा उठाउन सक्दिन, किनभने उहाँ त परम प्रभुका अभिषिक्त जन हुनुहुन्छ। हेर्नुहोस्, मेरा पिता, मेरो हातमा भएको यो तपाईँको लुगाको टुक्रा हेर्नुहोस्। मैले त्यो काटे तर हजुरलाई मारिन। यसबाट थाहा होस् कि हजुरको विरूद्ध उपद्रव गर्न अथवा धोखाबाजी गर्न मैले चिताएको छैन। मैले हजुरको केही खराबी गरेको छैन, तापनि हजुरले त मेरो प्राण लिन मलाई खेद्नुहुन्छ। परमप्रभुले हाम्रा बीचमा न्याय गरिदिउन्, उहाँले मेरो खातिर हजुरसँग बदला लिउन्। तर म त हजुरको विरूद्धमा मेरो हात कहिले उठाउने छैन। उहिलेको आहानै छ, खराबीले खराबी जन्माउँछ, यसकारण म मेरो हात हजुरको विरूद्धमा कहिले उठाउने छैन। इजरायलका राजा कसको विरूद्धमा निस्किएर आउनु भएको छ? हजुर कसलाई खेद्दै हुनुहुन्छ? एउटा मरेको कुकुर केवल एउटा उपियालाई होइन र परमप्रभु नै हाम्रा न्यायकर्ता हुनुहुन्छ र उहाँले हाम्रो बीचमा फैसला गरिदिनुहुनेछ। म के कारण भागिरहेछु? परमप्रभुले हेर विचार गरिदेऊन्, मेरो निम्ति परमप्रभुले नै इन्साफ गरेर तपाईँको हातबाट मलाई मुक्त गरिदेऊन्। जब दाऊद बोलिसके तब साउलले भने, के त्यो तिमी नै हौ मेरा छोरा दाऊद? अनि उनी रोए। तब उनले भने, तिमी म भन्दा धर्मी मानिस रहेछौ, तिमीले म प्रति असल व्यवहार देखायो, तर मैले चाहिँ तिमी प्रति खराब व्यवहार देखाएको छु। तिमीले भर्खरै म प्रति गरेको भलाइको विषयमा भन्यौ, परमप्रभुले मलाई तिम्रो हातमा सुम्पिदिनु भएको थियो, तर तिमीले मलाई मारेनौ। कुनै मानिसले आफ्नो शत्रुलाई फेला पारेर त्यसलाई कुशल साथ जान दिन्छ र यसै कारण आजको दिन तिमीले ममाथि गरेको काममा परमप्रभुले तिमीलाई असल इनाम देऊन्। अब मलाई यो थाहा भयो कि तिमी निश्चय नै राजा हुनेछौ। इजरायलका राज्यले तिम्रो शासनमा उन्नति गर्नेछ। यसकारण परमप्रभुको नाउँमा शपथ खाएर भन कि मेरा सन्तानलाई तिमी खत्तम गर्ने छैनौ र मेरो नाउँ मेरा पिताको घरानादेखि मेटिदिने छैनौ। दाउदले साउलसँग शपथ खाए र साउल आफ्नो घर फर्के। दाउद र तिनका मानिसहरू चाहिँ आफ्नो गढीमा गए।

पहिलो सामुएलको पुस्तक अध्याय 25 दाउद, नाबाल र अबिगेल सामुएलको मृत्यु भयो र सारा इसरायल तिनको निम्ति विलाप गर्नलाई आए अनि तिनी रामामा आफ्नै घरमा गाडिए। त्यसपछि दाउद माउनको मरूभूमिमा झरे। माउनको एकजना मानिस थियो जसको कर्मेलमा धेरै सम्पत्ति थियो। त्यो निकै धनी थियो। त्यसका 3,000 भेडा र 1,000 बाख्रा थिए। त्यसले कर्मेलमा आफ्नो भेडाको ऊन कत्रन्दै थियो। त्यसको नाउँ नाबाल थियो र त्यसकी पत्नीको नाउँ अबिगेल थियो। अबिगेल सुन्दरी र बुद्धिमती स्त्री थिइन्। तर तिनको पति चाहिँ कालेबका वंशको एक खस्रो र नीच स्वभाव भएको मानिस थियो। नाबालले आफ्नो भेडाहरूको ऊन कत्रन्दैछ भन्ने कुरो दाउदले मरूभूमिमा सुने। तिनले आफ्नो 10 मानिसहरूलाई यसो भनेर पठाए, कर्मेलमा जाऊ र नाबाललाई खोजेर उनलाई मेरो अभिवादन देऊ। तिमीहरूले उनलाई भन, तपाईँ तपाईँका परिवारलाई र तपाईँसँग भएका सबैसित शान्ति होस्। तपाईँ आफ्नो भेडाहरूको ऊन कत्रन्दै हुनुहुन्छ भन्ने कुरा मैले सुने। तपाईँको गोठालाहरू हामीसँग यति दिन रहँदा हामीले उनीहरूलाई सताएनौ। उनीहरू कर्मेलमा हुँदा उनीहरूको केही पनि हराएन। तपाईँको आफ्ना मानिसहरूलाई सोध्नुहोस् र उनीहरूले तपाईँलाई सबै कुरा भन्नेछन्। कृपया मेरा मानिसहरूलाई दयापूर्वक ग्रहण गर्नुहोस्, किनभने आजको दिन शुभ दिन छ र तपाईँको दासहरू र तपाईँको छोरा दाउदलाई जे दिन सक्नुहुन्छ दिनुहोस्। दाउदका जवानहरू आएर दाउदको नाउँमा नाबाललाई यो समाचार दिए। त्यसपछि तिनीहरूले पर्खे। नाबालले दाउदको जवानहरूलाई यो उत्तर दियो, दाउदको यो इसैको छोरो को हो? हिजो आज धेरै कमाराहरू आफ्नो मालिकदेखि भागेर जान्छन्। मेरो खानेकुरा, मेरो दाखमध्य र मेरा ऊन कत्रनेहरूको लागि जुटाइएका मासु अज्ञात मानिसहरूलाई मैले किन दिनु? दाउदका मानिसहरू फर्केर आफ्नो बाटो लागे र दाउदलाई यी सब कुरा बताइदिए। दाउदले आफ्नो मानिसहरूलाई भने, सबैले आआफ्नो तरबार भिर। तिनीहरू सबैले आआफ्नो तरबार भिरे र दाउदले पनि आफ्नो तरबार भिरे। प्राय 400 दाउदको पछि लागे र अरू 200 चाहिँ माल सामान हेर्नलाई बसे। नाबालको कुनै एकजना सेवकले नाबालकी पत्नी अबिगेललाई भन्यो, दाउदले मरूभूमिबाट हाम्रो मालिकलाई नम्रतापूर्वक अभिवादन दिनलाई मानिसहरू पठाएका थिए, तर उहाँले त तिनीहरूको अपमान गर्नुभयो। तर ती मानिसहरूले हामीलाई राम्रो व्यवहार देखाएका थिए र हामीलाई सताएनन्, र हामी तिनीहरूसँग खुला मैदानमा यताउता जाँदा हामीले हाम्रो कुनै चिज हराएनौ। जब हामी आफ्नो भेडाहरू चराउन जान्थ्यौं तब तिनीहरू रात दिन हाम्रो चारैतिर पर्खाल जस्तै थिए। अब तपाईँले के गर्नुपर्छ सो राम्रो विचार गर्नुहोस्, किनभने हाम्रो मालिक र उहाँका सबै परिवारमाथि निश्चय नै सर्वनाश आउँदैछ। उहाँ यति दुष्ट मानिस हुनुहुन्छ कि उहाँसँग त कुरै गर्नु पनि फाइदा छैन। यसैले झट्टै 200 रोटी, 2 मसक दाखमध्य, काटकुट पारी बनाएका 5 भेडा, 8 पाथी चिउरा, 100 झुप्पा किसमिस र सुकाएका नेवाराका 200 डल्ला अबिगेलले लिएर गदाहरूमाथि लदाइन्। तब तिनले आफ्नो नोकरहरूलाई भनिन्, तिमीहरू अघि अघि जाऊ, म तिमीहरूको पछि आउनेछु। तर आफ्नो पतिलाई तिनले यस विषयमा केही भनिनन्। जब तिनी गधामा चढेर डाँडा बीचको बाटो भएर गइरहेकी थिइन् तब दाउद र उनका मानिसहरू तिनीतर्फ तलतिर झर्दै थिए र अबिगेलले तिनीहरूलाई भेटिन्। दाउदले भर्खरै भनेका थिए, मरूभूमिमा केही पनि नहराउने गरी यति राम्रोसँग यस मानिसका धन सम्पत्तिको रक्षा गरिदिनु त व्यर्थ भयो। त्यसले भलाइको साटो मलाई खराबी गर्यो। भोलि बिहानसम्ममा त्यससँग भएको एकैजना पुरुष पनि जीवित रह्यो भने परमेश्वरले मलाई त्यसै गरून् अथवा त्यसभन्दा पनि बढी गरून्। जब अबिगेलले दाउदलाई देखिन् तब तिनी हतार हतार आफ्नो गदाबाट ओर्लिन् र दाउदको सामान्य घोप्टो परि भुइँसम्मै निहुरेर तिनको खुट्टामा दण्डवत गरी भनिन्, हे मेरा प्रभु, दोष मही माथि नै परोस्। हजुरको विनम्र दासीलाई बोल्ने अनुमति दिनुहोस्। मेरा प्रभुले मेरा कुरा सुन्नुहोस्। हजुरले त्यस दुष्ट मानिसको ख्याल नगर्नुहोस्। जस्तो त्यसको नाउँ नाबाल छ त्यो त्यस्तै छ। त्यसको नाउँ मूर्ख हो र त्यसको बेहोरा पनि मूर्खको जस्तै छ। हजुरले पठाउनु भएको मानिसहरूलाई मैले देखिन हजुर। अब रक्तपात गर्नु र बदला लिनुबाट हजुरलाई परमप्रभुले रोक्नु भएको छ। जीवित परमप्रभुको नाउँमा र हजुरको जीवनको शपथ खाएर म भन्दछु, हजुरका शत्रुहरू र हजुरको नाश चाहनेहरू सबैको दशा नाबालकै जस्तो होस्। म हजुरकी विनम्र दासीले ल्याएको सौगात यहाँ छ। हजुरको अधीनमा भएको जवान मानिसहरूलाई त्यो दिनुहोस्। हे मेरा मालिक, धृष्टता गरेकोमा हजुरकी दासीलाई क्षमा गर्नुहोस्। परमप्रभुले हजुरको वंशलाई सदा सर्वदेश स्थिर गर्नुहुनेछ, किनभने हजुरले परमेश्वरको युद्धहरू गर्नुहुन्छ। हजुरको जीवनकालभरि हजुरमा कुनै किसिमको खराबी नपाइयोस्।
यदि कुनै मानिसले हजुरलाई खेद्न र हजुरको प्राण लिन खोज्यो भने परमप्रभु हजुरका परमेश्वरले हजुरको प्राणलाई सुरक्षित राखेर जीवितहरू मध्ये राख्नुहुनेछ। तर हजुरको शत्रुहरूको प्राणलाई चाहिँ उहाँले कुयत्रोमा राखेर हानेको ढुङ्गा जस्तै फ्याँक्नुहुनेछ। जब परमप्रभुले हजुरलाई दिनुभएको सबै प्रतिज्ञा पूरा गरिकन इसरायलका शासक बनाउनुहुनेछ, तब हजुरले निर्दोष रगत बगाउनु भएको र आफ्नो बदला लिनुभएको कारण हजुरको निम्ति पछितो लाग्ने अथवा गरौं बोझ हुने केही कारण हुने छैन। त्यसबेला जब परमप्रभुले हजुरको उन्नति गर्नुहुनेछ, तब म हजुरकी दासीलाई पनि सम्झनुहोला। तब दाऊदले अभिगेललाई भने, परमप्रभु इसरायलका परमेश्वरको प्रशंसा होस् जसले आज मसँग भेट गर्नलाई तिमीलाई पठाउनुभयो। तिम्रो बुद्धि धन्यको हो, तिमी धन्य कि हौ, किनभने आज तिमीले मलाई हत्या र प्रतिशोधको दोषदेखि जोगायो। किनकि तिम्रो हानि गर्नदेखि जोगाउनु हुने परमप्रभु इसरायलका परमेश्वरकै नाउँको शपथ खाएर म भन्दछु कि यदि तिमी मलाई भेट्न झट्टै नआएकी भए नाबालका परिवारको एकैजना पुरुष पनि बिहानसम्म जीवित रहने थिएन। तब दाऊदले अभिगेलले तिनको निम्ति ल्याएका कोसेली ग्रहण गरेर भने, शान्तिसित घर फर्क, मैले तिम्रो कुरा सुने र तिम्रो बिन्ती मंजूर गरे। अभिगेल फर्किएर आएपछि तिनले नाबालले आफ्नो घरमा राजाले दिने योग्यको ठूलो भोज आयोजना गरेको देखिन्। नाबाल खुशी भएर मद्दले खुब लट्ठ भएको थियो। त्यो यति साह्रो लट्ठ थियो कि त्यसकी पत्नीले त्यसलाई बिहानसम्म केही पनि सुनाएनन्। बिहानै मद्यको नसाले छोडेपछि तिनले त्यसलाई सबै कुरा बताइन्, अनि झट्टै त्यसको हृदयले काम गर्न छाड्यो र त्यो पत्थर झैं भयो। 10 दिनपछि परमप्रभुले त्यसलाई प्रहार गर्नुभयो र त्यो मर्यो। जब दाऊदले नाबाल मरेको कुरा सुने, तिनले भने, त्यसले गरेको बेइज्जतको निम्ति नाबाललाई दण्ड दिनुहुने र उहाँको दास मलाई खराबी गर्नदेखि जोगाउनु हुने परमप्रभुको प्रशंसा होस्। नाबालले गरेको खराबी त्यसको आफ्नै टाउकोमा परमप्रभुले खन्याउनु भएको छ। तब दाऊदले अभिगेललाई तिनकी पत्नी हुनलाई प्रस्ताव पठाए। दाऊदको सेवकहरू कर्मेलमा अभिगेल कहाँ गएर तिनलाई भने, तपाईँलाई आफ्नै पत्नी तुल्याउनलाई दाऊदले हामीलाई लिएर आउनु भनी पठाउनु भएको छ। तिनी उठिन् र भुइँमा गुप्तो परि दण्डवत गरेर भनिन्, म उहाँको आज्ञा पालन गर्ने र मेरा हजुरका सेवकहरूको खुट्टा धुने उहाँकी दासी हुँ। तब अभिगेल हतार हतार तयार भइन् र आफ्नो 5 जना सहेलीहरूसँग गदामा चढेर समाचार ल्याउने दाऊदका मानिसहरूको साथमा गइन् र दाऊदकी पत्नी भइन्। दाऊदले इजरायलकी अहिनोमलाई पनि विवाह गरेका थिए। यी दुवै स्त्रीहरू तिनका पत्नी भए। यसै बीचमा साउलले आफ्नो छोरी दाऊदकी पत्नी मिकललाई चाहिँ गल्लिमका लेसको छोरा पल्तियललाई दिइहालेका थिए।

आदरणीय श्रोता, कार्यक्रम बाइबल पाठ मार्फत आज हामीले परमेश्वरको वचनलाई हेरेको छौं, सुनेको छौं र आशा छ परमेश्वरको वचन सुनेर तपाईँ आशिषित हुनु भएको छ र यसरी नै आगामी श्रृंखलाहरूमा पनि तपाईँलाई साथ हामी दिँदै जानेछौ र आजलाई भने मैले विदा माग्नु पर्ने बेला भइसकेको छ। कार्यक्रम यतिखेरसम्म सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्रलाई पनि धन्यवाद दिँदै यो समयमा कार्यक्रम बाइबल पाठबाट म पुनम विदा हुन चाहन्छु। जय मसीह, नमस्कार।

0: हेनरी बी इरिङ भन्नुहुन्छ उहाँ येशू ख्रीष्ट हाम्रो प्रेमिलो पिताको सिद्ध उपहार हुनुहुन्छ।
1: टाइम चेक, यति बेला अपराह्नको 4 बज्यो।
2: गुड न्यूज एफएम 105.1।
3: अब प्रस्तुत हुँदैछ कार्यक्रम शुरुआत, प्रस्तुता श्याम काजीको साथमा।

बसन्तमा पालुवा लाग्नु पनि त छ जरुरत, बसन्तमा पालुवा लाग्नु पनि त छ जरुरत। त्यही पालुवामा फलेको सानो यो कार्यक्रम शुरूआत, त्यही पालुवामा फुलेको एउटा कार्यक्रम शुरूआत। प्रिय श्रोता नमस्ते, लसोफाफुला झोले सेवारो झुझुलापा तसदेले। प्रिय श्रोता यहाँलाई स्वागत गर्दछु कार्यक्रम शुरूआत कथा संघर्ष र सफलताकोमा। म प्रस्तुता श्यामकाजीको साथमा हामी हरेक हप्ता आइतबार गुड न्यूज एफएम 105.1 मेगाहर्जमा हामी कार्यक्रम शुरूआत सुन्दै आएका छौं, जसमा तपाईलाई शुरूआत अर्थात मानिसले जीवनमा गर्ने कतिपय कुराहरूले चाहिँ शुरूआतले चाहिँ हामीलाई कुन लेभलमा पुर्याउँछ, अनुभव अनि उहाँहरूको प्रेरणादायी कुराहरू हामी विभिन्न व्यक्तित्वलाई प्रस्तुत गरे गर्दैथ्यौं भने आजलाई पनि कार्यक्रम शुरूआतमा तपाईँलाई प्रस्तुत गर्दैछौ कार्यक्रम शुरूआत कथा संघर्ष र सफलताकोमा। आर्थिक शासन र सफलताको विषयमा केही सामग्रीहरू मैले तपाईँहरूको लागि तयार गरेर लिएर आएको छु। अहिलेलाई भने यो सांगीतिक कोशेलीबाट तपाईँहरूलाई आज यस कार्यक्रममा पुनः स्वागत गर्दछौं।

0: किन टोलाइरहनु भएको छ काका?
1: खै कृषि क्रान्ति गरौं कि भनेको, गतिलो औजार नै नभएर पो समस्या भयो त हौ काइला।
0: किन चिन्ता लिनुहुन्छ काका? त्यसको लागि त विश्वकर्मा खुकुरी तथा कृषि उद्योग छँदैछ नि।
1: ए हो र, कहाँ छ ल भन मन बाबु ठ्याक पारेर।
2: हजुर, विश्वकर्मा खुकुरी तथा कृषि औजार उद्योग, यहाँ घरेलु तथा कृषि औजार खरिद गर्न सक्नुहुनेछ र अर्डर अनुसार कृषि तथा घरेलु औजार तयार गरिनका साथै पुरानो सामानको मर्मत पनि गरिन्छ।
3: थप जानकारीका लागि
2: प्रोप्राइटर एदु बहादुर विश्वकर्मा,
3: स्थान गोदावरी 6 टीका भैरव ललितपुर, सम्पर्क नम्बर
2: 9803745524, 9803745524। यहाँ होम डेलिभरीको पनि व्यवस्था गरिएको छ।
0: अब त ढुक्क हुनुभयो नि काका।
1: हो नि बाबु, अब त म त 100% ढुक्क भए। म त लागे विश्वकर्मा खुकुरी तथा कृषि औजार उद्योगतिर ठ्याक पारेर।
4: हेर न पुनम, हामी इसाईहरूको लागि हुने खादा, टी सर्ट, ब्याग, वचन राखेर प्रिन्ट गर्नुपर्ने थियो, कहाँ होला त्यस्तो ठाउँ?
5: किन चिन्ता लिनुहुन्छ, हाम्रै मण्डलीको रेणु दिदीले सबै कुराहरू प्रिन्ट गरेर तयार पार्नुहुन्छ त, उहाँसँग नै सम्पर्क गर्नुहोस् न।
4: हो र, ल ल, मलाई सम्पर्क नम्बर दिइहाल त।
5: हजुर, मण्डलीको कुनै पनि कार्यक्रम, सेमिनार, विवाह तथा अन्य कार्यक्रमको लागि परमेश्वरको वचन सहित प्रिन्ट गरिएको खदा, टी सर्ट, ब्याग र क्याप चाहिएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि रेणु भण्डारी, मोबाइल नम्बर 9841396052, 9841396052।

प्रिय श्रोताबिन, पुनः स्वागत गर्दछौ यो सांगीतिक सँगसँगै आर्थिक विज्ञापनको पश्चात कि यहाँहरू आज कार्यक्रम शुरूआत कथा संघर्ष र सफलताको हुनुहुन्छ। म आज कार्यक्रम शुरूआतमा तपाईँको बीचमा आर्थिक रूपमा शासन र आर्थिक सफलताको लागि केही टिप्सहरू तपाईँको बीचमा विभिन्न सामग्री स्रोतबाट र अझ सबभन्दा महत्वपूर्ण कुरा हामी ज्ञानको भण्डार बाइबलबाट तपाईँहरूको बीचमा केही कुराहरू प्रस्तुत गर्न गइरहेको छु। म कार्यक्रम शुरूआतमा एउटा किताब जुन धनी बुबा र गरीब बुबा जसलाई लेख्नु भएको छ रोबर्ट टी कियोसाकीले, उहाँको एउटा भनाई अर्थात यो लेखबाट म शुरू गर्न चाहन्छु कि यहाँ भनिएको छ, यो भनिन्छ कि बहुसंख्यक मानिसहरूको लागि भीड़को अगाडि बोल्ने डर मृत्युभन्दा पनि डरलाग्दो चीज हो। मनोवैज्ञानिकहरूका अनुसार धेरै जस्तो मानिसहरू सार्वजनिक मञ्चमा बोल्न डराउँछन् किनभने उनीहरूलाई डर हुन्छ कि उनीहरूबाट गल्ती हुनेछ र मानिसहरूले हाँसोमा उडाउनेछन्, उनीहरूलाई सबैले आफ्नो समूहबाट हटाउनेछन् र एक्लो हुनुपर्नेछ, उनीहरूलाई आफन्तहरूबाट अलग गरिनेछ। यिनै सबभन्दा ठूलो डरको कारण उनीहरू समस्या हल गर्नको लागि नयाँ तरिका खोज्दैनन्। यो धनी बुवा र गरीब बुवाको किताब जुन रोबर्ट टी कियोसाकीले लेख्नु भएको छ, उहाँले भन्नुभएको कुरा हामी कुनै पनि डर अनि समाजको डरको कारणले गर्दा हामी कुनै पनि नयाँ कुराहरूको खोजी गर्दैनौं, जसले गर्दाखेरि हाम्रो सोच्ने तरिका हामीले गर्ने क्रियाकलाप चाहिँ केही परिवर्तन हुन सक्दैन। मानिस सबभन्दा ठूलो डर चाहिँ मानिस एक्लै उभिनुपर्छ कि भन्ने हुन्छ। प्रिय श्रोताहरू, जो मानिस एक्लै उभिने साहस गर्छ नि वास्तवमा एक दिन दुनियाँ उसको पछाडि हुन्छ। यो भनाइको तात्पर्य के हो भने जो एक्लै उभिने साहस गर्छ दुनियाँलाई लिड गर्न सक्ने दुनियाँलाई अगुवाई गर्न सक्ने व्यक्ति चाहिँ त्यहीँबाट बन्दछ। प्रिय श्रोता, हामीले शासन भन्ने कुरा सबै कुरामा हामीले हाम्रो आत्मनियन्त्रणलाई हाम्रो व्यवहारलाई हाम्रो जानकारीका कुरालाई ज्ञान गुणका कुरालाई यदि हामीमा छ भने त्यो आत्मसंयमता साथ हामीले आत्माको एउटा एकतामा रहेर यदि हामीले चाहिँ आर्थिक कुरालाई पनि शासन गर्ने व्यक्ति बन्न चाहन्छौँ भने चाहिँ साँच्चीकै हामीमा त्यो निडरपन हुनुपर्छ। अनि भनिन्छ जो निडर हुन्छ वास्तवमा ऊ नै लिडर हुन्छ। प्रिय श्रोता, आज म विशेष गरी तपाईँहरूको बीचमा कार्यक्रम शुरूआत कथा संघर्ष र सफलताको बाट तपाईँहरूलाई आर्थिक रूपमा शासन गर्ने र कसरी सफल हुने भन्ने मेरो मात्रै नभएर विभिन्न स्रोतहरूबाट लिएको कुरा तपाईँहरूको बीचमा प्रस्तुत गर्नेछु। सर्वप्रथम त आज संसारका मानिसहरूमा एउटा यस्तो निराशा छ कि जुन चाहिँ सबभन्दा महत्वपूर्ण कुरा कहाँबाट आएको छ नि आर्थिक कुराले डोराएको छ। केही दिन अगाडि म बाइकमा यात्रा गर्दै गर्दाखेरि एउटा माइक्रो बसको पछाडि लेखेको एउटा कुरा मलाई बडो मन छुयो। त्यहाँ लेखिएको थियो कि केही उद्देश्य बिना नै म यो संसारमा आएको थिएँ, केही उद्देश्य बिना नै म यो संसारमा आएको थिएँ, एउटा कात्रोको लागि संघर्ष गर्दैछु भन्ने। यो कुराले मलाई भित्र मन छोयो किनभने मानिस केही न केही उद्देश्यले यो संसारमा पठाइएको हुन्छ, आएको हुन्छ। विशेष गरी तपाईँ र म जो चाहिँ हामी बाइबलमा अनि परमेश्वरमाथि भरोसा राख्छौँ, विश्वास गर्दछौँ, हामीमा चाहिँ केही उद्देश्य छ। परमप्रभु भन्नुहुन्छ कि मैले तलाई आमाको गर्भमा रस्नुभन्दा अगाडि नै मैले चुनेको छु, मैले तेरो नाम चाहिँ हत्केलामा कोरेको छु। यही कुराले प्रमाणित हुन्छ कि हामी आज संसारका जस्ता निराशाका कुराहरू, हताशका कुराहरू, एउटा कात्रोको कुराहरू होइन, तर हामी केही उद्देश्यको कारणले यस संसारमा पठाइएका छौँ, आएका छौँ। किनकि हामीलाई रच्नुभन्दा अगाडि नै, आकार दिनुभन्दा पहिले नै, शून्यतामा नै परमेश्वरले तपाईँ र मलाई को जीवनमा योजना बनाउनु भएको छ। यसरी साथीमा भन्नुहुन्छ, जुन योजना मैले तिमीहरूको जीवनमा बनाएको छु त्यो तिमीहरूको हानि र नोक्सानीको लागि होइन, त्यो तिमीहरूको उन्नति र प्रगतिको लागि हो। आज थुप्रै मानिसहरू आर्थिक कुरालाई हामीले ध्यान दिनु हुँदैन भन्नुहुन्छ, आर्थिक कुरादेखि सँग मन लगाउनु हुँदैन,
संसारका कुराहरूमा मन लगाउने होइन भन्नु होला, तर होइन होइन होइन, हामीलाई चाहिँ आर्थिक कुरामा पनि शासन गर्ने व्यक्ति परमप्रभु बनाउन चाहनुहुन्छ। यसको उदाहरण तपाईँले हेर्नुभयो भने उत्पत्ति 26:13 त्यहाँ भन्नुभएको छ, यहाँनिर परमेश्वरले तिनलाई आशिष दिनुभयो र तिनी धनी भए र झनझन बढेर तिनी अत्यन्तै धनाढ्य भए। हेर्नुहोस् त उत्पत्ति 26:13 हामीले त्यहाँ हेर्न सक्छौँ कि तिनीलाई परमेश्वरले आशिष दिनुभयो, तिनी धनी भए र झनझन बढेर तिनी धनाढ्य हुन गए। धनाढ्य हुनु चाहिँ कुनै पनि प्रकारका पाप होइन प्रियहरू, प्रिय श्रोता, धनाढ्य हुनु र धनमाथि अधिकार गर्नु, धनमाथि शासन गर्नु पनि तपाईँ र मलाई परमेश्वरले योजनाको रूपमा बनाउनु भएको छ। हेर्नुभयो भने प्रस्थान 19:5 पनि यसरी लेखिएको छ, अब तिमीहरूले मेरा कुरा साँच्चै सुन्यौ र मेरा करारहरू पालना गर्यौ भने जाति जातिहरूमध्ये तिमीहरू चाहिँ मेरो बहुमूल्य निज धन हुनेछौ। हेर्नुहोस् त बहुमूल्य निज धन हुनेछौ भनेपछि हामी उहाँका निज धन हुँदैछौँ भने परमेश्वरले धनलाई पनि त्यत्तिकै मूल्यवान सोच्नुहुन्छ भन्ने कुरा चाहिँ यहाँबाट प्रमाणित हुन्छ। तर आज संसारमा के छ त भन्दा मानिसहरू धन दौलत मात्रैमा भरोसा राख्दछन्। तर धन र दौलतले भनिन्छ राम्रो खार त देला तर निन्द्रा दिन सक्दैन, राम्रो खाना त देला तर भोग दिन सक्दैन, अनि राम्रो कलम त दिएला दिन सक्ला तर त्यहाँ रचना दिन सक्दैन। हो, हामीले यो कुरा धनमाथि भरोसा गरेर गर्ने होइन, यो कुराले भन्न खोजेको कुरा धनमाथि भरोसा गर्ने होइन तर धनमाथि अधिकार गर्ने चाहिँ हुनुपर्छ। तर अधिकार गर्न हामी कहाँ चुकिरहेका छौँ, हामी अभावमा छौँ, गरिबीमा छौँ भने केही कुरा समथिङ इज मिसिङ। परमेश्वरले तपाईँ र मलाई बिना योजना यो संसारमा पठाउनु भएको छैन। अघि मैले भने जस्तै केही उद्देश्य बिना यो संसारमा आएको थिएँ, एउटा कात्रोको लागि चाहिँ सङ्घर्ष गर्दैछु होइन होइन, हामी चाहिँ केही उद्देश्य बोकेर आएका छौँ। आज म तपाईँहरूको बिचमा 5 त्यस्तो चाबीहरू दिने भन्नेछु जसले चाहिँ तपाईँ र मलाई आर्थिक रूपमा शासन गर्ने सफल व्यक्तिको रूपमा स्थापित गर्छ। पहिलो छ आज्ञाकारिता, यहाँ भन्नुभएको छ अब तिमीहरूले मेरो कुरा साँच्चै सुन्यौ र मेरो करारहरू पालना गर्यौ भने, यहाँ आज्ञाकारिताको कुराहरू छ। आज्ञाकारितामा पहिलो आउँछ हामीले जुन परमेश्वरको आज्ञा जुन चाहिँ अब्राहमले त्यो फलो गर्नुभयो, दाउदले त्यो फलो गर्नुभयो, त्यो दशांश भेटे, अनि याकुबले त्यो कुरालाई पुष्टि गर्नुभएको छ। दशांश भेटी हामी आज्ञाकारिताको रूपमा हेर्छौँ, पहिलो फल त्यो आज्ञाकारिता हो, भेटी हामीलाई परमेश्वरले दिनुभएको उत्तम आज्ञाकारिता हो। त्यही हामी आर्थिक रूपमा पहिलो नम्बरको चाबी अनुसार हामीले हेर्ने भने आज्ञाकारिता पहिलो चाबी जसले चाहिँ तपाईँ र मलाई आर्थिक रूपमा शासन गर्ने र सफल व्यक्ति बनाउन सक्छ। किन भनेको छु, मलाकीको पुस्तकले सम्पूर्ण दशांश मेरो ढुकुटीमा ल्याओ ताकि मेरो घरमा भोजन रहोस्, त्यसमा मलाई जाँचे रहेर। सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ म स्वर्गका ढोका उगारेर पर्याप्त ठाउँ पनि नहुनेसम्मका आशिष तिमीहरू माथि बर्साउँछु। सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ तपाईँ र म आर्थिक रूपमा शासन गर्ने हो भने यो आज्ञा चाहिँ हामीले पालना गर्नुपर्छ। पहिलो फलको कुराहरू, भूमिबाट उब्जेका पहिला फलको दशांश चाहिँ परमप्रभुकै हो भनेर हामी लेवीको पुस्तक 27:30 हामी हेर्न सक्छौँ। ती परमप्रभुको निम्ति पवित्र हुन्, कहीँ कतै आर्थिक कुराबाट हामी स्वर्गमा जान सक्ने कुनै पनि आर्थिक कुराले चाहिँ हामीलाई संसारका सुख विलासका कुराहरू दिन सक्ने मात्रै कुराहरू छैनन्, हामी शासन गर्ने कुराहरू छन्। पहिलो फलका कुराहरूले हामी शासन गर्न सक्छौँ। भेटी परमप्रभु जब मन्दिरको बाहिर उभिरहनु भएको थियो, त्यहाँनिर प्रभु येशू जब बाहिर मन्दिरको बाहिर उभिँदै गर्दाखेरि आजको भेटी कसको ठुलो थियो होला भनेर त्यहाँनिर
सल्लाह भइराख्दाखेरि प्रभुले भन्नुभयो, प्रभु येशूले भन्नुभयो, यहाँ सबैभन्दा मध्ये सबै मध्येको भेटी चाहिँ यो विधवाको भेटी छ। अनि प्रभु चेलाहरूबाट छक्क पर्नुभयो, यत्रो धनी धनी मान्छे ल्याउनु भएको छ, यति ठुला भेटी हाल्नु भएको छ, तर प्रभु येशू यो सानो विधवाले हालेको भेटीलाई चाहिँ ठुलो भन्दै हुनुहुन्छ। अनि परम प्रभुले भन्नुभयो, यिनीहरू सबैले चाहिँ आफ्नो यथेष्टताबाट चढाएका छन्, तर यो विधवा जसले आफ्नो अभावबाट पनि चढाएका छन्, यिनको भेटी चाहिँ साँच्चै केही ग्रहण योग्य छ। प्रियहरू, हामी अभावमा होलौँ, गरिबीमा होलौँ, तर पनि हामीसँग भएका रिसोर्सेसहरूका, हामीसँग भएका पहिलो फल, हामीसँग भएका दशांश भेटीहरू सानै होला, तर परमप्रभुको उपस्थितिमा चाहिँ त्यति ठुलो हुनेछ, जसले तपाईँ र मलाई आर्थिक रूपमा शासन गर्ने व्यक्तिको रूपमा चाहिँ तयार गर्नेछ। अर्को नम्बर अफ की तपाईँको माझमा प्रस्तुत गर्नेछु, मेहनत र परिश्रम। हामी एउटा नेपालीमा उखान छ, भाग्यमा छ भनेर ढोकामा दुध दुहेर अडिँदैन। प्रिय श्रोताहरू, कतै हामी पनि परमेश्वरले दिनुहुन्छ भनेर प्रार्थना, ऊ प्रार्थना त एकदमै जरुरी छ, प्रार्थना कुनै आर्थिक कुरासँग जोडिने कुरा होइन, प्रार्थना जरुरी छ, तर प्रभुले दिनुहुन्छ मेरो अभाव छ मसँग छैन अब दिनुहुन्छ भनेर मात्रै हामी उहाँमाथि भरोसा राख्नु त उत्तम कुरा हो, तर हामीले एक्सन के गरेर एक्सन त्यसले नै फरक पार्छ, किनकि बाइबलले भन्छ रोप्ने र पानी हाल्ने एकै समान हुन्, हरेकले आफ्नै मेहनत अनुसार आफ्नो ज्याला पाउनुपर्छ। यहाँ ज्याला कामै नगर्नेले पाउनुपर्छ भनिएको छैन, यहाँ ज्याला के भनिएको छ, मेहनत गर्नेले पाउनुपर्छ, मेहनत र परिश्रम गर्नेले आफ्नो ज्याला पाउनुपर्छ। प्रिय श्रोताहरू, आज तपाईँहरूको बीचमा कार्यक्रम शुरूआत कथा सङ्घर्ष र सफलताको बाटो, तपाईँहरूको बीचमा आर्थिक रूपमा हामी कसरी शासन गर्न सक्छौँ र सफल हुन सक्छौँ भन्ने कुरा मैले विभिन्न स्रोतहरूबाट र पवित्र बाइबलबाट तपाईँको बीचमा प्रस्तुत गर्दैछु, जो आफैमा ज्ञानको भण्डार हो। द्वितीयमा दुईमा हेर्नुभयो भने परिश्रम गर्ने किसानले नै बालुको पहिलो हिस्सा पाउनुपर्छ। श्रोताहरू, यसले पनि प्रुभ गर्दछ कि परिश्रम गर्ने किसानले नै बालीको पहिलो हिस्सा प्राप्त गर्दछ भन्ने कुरा चाहिँ यहाँबाट प्रमाणित हुन्छ। श्रोताबिन, यसले यी सबै कुराले के प्रमाणित गर्छ भने मेहनत र परिश्रम पनि आर्थिक रूपमा शासन गर्ने एउटा चाबी हो। पहिलो आज्ञाकारिताको कुराहरू, दोस्रो मेहनत र परिश्रम, तेस्रो चाबी तपाईँहरूको बीचमा प्रस्तुत गर्दैछु, लगानी र प्रतिफल। हामी बिब्लिकले हेर्ने हो भने हामी लगानी प्रतिफलका कुराहरूलाई बाइबलले पनि व्याख्या गरेको कुराहरू हामी पाउन सक्छौँ। यहाँ हेर्छौँ, एकजना मालिक चाहिँ आफ्नो नोकरहरूलाई चाहिँ केही सिक्काहरू दिएर चाहिँ परदेश जानुहुन्छ। पहिलो नोकरलाई 5 सिक्का दिनुहुन्छ, दोस्रो नोकरलाई 2 सिक्का र तेस्रो नोकरलाई 1 सिक्का। अनि त्यो 5 सिक्का पाउनेले गएर लगानी गर्छ, दोस्रो सिक्का पाउनेले त्यसरी नै लगानी गर्छ, तेस्रो सिक्का पाउने एउटा मात्रै सिक्का पाउनेले त्यो माटो मुनि लगेर गाड्छ। यसले बडो महत्व राख्छ कि लगानी र प्रतिफलमा परमेश्वरको राज्यको सिद्धान्त के छ भन्ने कुरा। अनि मालिक परदेशबाट फर्केर आइरहँदाखेरि पहिलो नोकरले बडो उत्साहका साथ, मालिक तपाईँले मलाई 5 सिक्का दिनुभएको थियो, यी लाउनुहोस् यो तपाईँको, 5 सिक्काबाट मैले लगानी गरेर अर्को 5 सिक्का कमाएको छु। मालिक बडो खुसी हुनुहुन्छ, भन्नुहुन्छ स्याबास आज्ञाकारी असल नोकर, तिमीसँग म प्रसन्न छु। त्यसै गरी दोस्रो नोकर जसले 2 सिक्का लिएर आउनुहुन्छ, अनि 2 सिक्का दिएको नोकरले चाहिँ अर्को 2 सिक्का पनि लिएर आउनुहुन्छ र भन्नुहुन्छ, मालिक यी तपाईँले दिनुभएको यो 2 सिक्का जुन मैले लगानी गरेँ र यसको प्रतिफल सहित तपाईँको अगाडि छ, यो चाहिँ 4 सिक्का भएको छ। अनि तेस्रो नोकरलाई बोलाइन्छ र तेस्रो नोकरले भन्छ, मालिक तपाईँ रोप्दै नगरेको कुराबाट कटनी खोज्नुहुन्छ,
तपाईँ लगानी नगरेको कुराबाट त प्रतिफल खोज्ने व्यक्ति हुनुहुन्छ, म तपाईँ कति दुष्ट हुनुहुन्छ भन्ने मलाई थाहा थियो। हेर्नुहोस् त उसले कसरी आफ्नो मालिकलाई जज गरेको छ, तपाईँ कति दुष्ट हुनुहुन्छ। अनि मालिकले भन्नुहुन्छ, तपाईँलाई थाहा थियो कि म रोप्दै नबरोपेको कुरा पनि प्रतिफल खोज्छु, लगानी नगरेको कुरा पनि प्रतिफल खोज्छु भने यो मेरो पैसा लगेर कुनै छाउकोमा किन राखिदिनुहोस्, ताकि म आउँदाखेरि त्यसलाई मैले ब्याजसम्म लिन सक्थे। दुष्ट नगर, त चाहिँ यो विश्वासको योग्य छैन। यसले के प्रमाणित गर्छ भने परमेश्वरको राज्यमा लगानी र प्रतिफलको बहुत महत्वपूर्ण भूमिका रहन्छ, अनि त्यो एक सिक्का भएकोबाट खोसिन्छ र जो हुने पाँच सिक्का हुनेलाई पनि हुनेलाई फेरि थपेर दिन्छ। अनि भनिन्छ, जसलाई जोसँग छ त्यसलाई दिनेछ, जोसँग छैन त्योसँग भएको पनि खोसिनेछ। प्रिय श्रोताहरू, यो कुराबाट के प्रमाणित हुन्छ भने हामीसँग भएको रिसोर्सेसहरू, हामीसँग भएका ज्ञान वरदानका कुराहरू, हामीसँग भएका ट्यालेन्ट ट्रेजरका कुराहरू, टाइमका कुराहरू जबसम्म हामीले लगानी गर्दैनौँ तबसम्म त्यो दोब्बर हुन सक्दैन। यदि आर्थिक रूपमा पनि हामी शासन गर्न चाहन्छौँ भने लगानी र प्रतिफल धेरै महत्वपूर्ण कुरा छ। तपाईँहरूले हेर्न सक्नुहुन्छ कि पहिलो राजा 8:39 जसमा लेखिएको छ, तपाईँले हरेक मानिसको हृदय जान्नु भएको हुनाले त्यसलाई त्यसका काम अनुसारको प्रतिफल दिनुहोस्। हेर्नुहोस् त, परमेश्वर हरेक मानिसको हृदयको कुरा जान्नुहुन्छ र उसको कामको काम अनुसारको प्रतिफल चाहिँ दिनुहुन्छ। यसले प्रमाणित गर्दछ कि लगानी र प्रतिफल कति महत्वपूर्ण छ विश्वास योग्य जीवनमा भन्ने कुरा। र तपाईँ आर्थिक रूपमा शासन गर्न सक्नु चाहनुहुन्छ भने यो नम्बर अफ फ्री जुन चाहिँ इन्भेस्टमेन्ट एन्ड रिटर्नका कुराहरू सिद्धान्तमा अडिग गर्नुहोस्। आफूसँग भएका स्रोत र साधनको लगानी गर्नुहोस्। मान्छे कहिल्यै पनि कमाएर धनी हुँदैन, मान्छे जोगाएर धनी हुन्छ। उहाँको राज्यको चौथो कि भण्डार र जोहो पनि हो, भण्डारण र जोहो गर्नु पनि हो। आज भएको वर्षमा हामीले भण्डारण गर्यौँ भने, सेभिङ गर्यौँ भने, अभावको वर्षहरूमा हामीलाई आर्थिक रूपमा शासन गर्ने बनाउँछ। हामीले हेर्न सक्छौँ, यो बाइबलमा युसुफको जीवनीबाट हेर्न सक्छौँ। जब मिश्रका राजा फारोले सपना देख्नुभयो, सातवटा खेस्रा अन्नका गहुँका बालाहरू, अनि भरिपूर्ण बालालाई चाहिँ त्यो सातवटा छेस्रा बालाले चाहिँ निलेको सपना राजाले देख्नुभयो। निल नदीमा चरिरहेका मोटा मोटा बाछाहरूलाई चाहिँ आएर त्यहाँनिर एकदम खेस्रा दुब्ला दुब्ला बाछाहरू निक्लेर सातवटा निलेको, अनि यो सपनाको अर्थ खोलिदिने जिम्मा युसुफले पाउनुभयो। अनि युसुफले आफूसँग भएको वरदान प्रयोग गर्नुभयो अनि भन्नुभयो, अब 7 वर्ष सहकाल आउँदैछ अनि त्यसपछि संसारभरि नै 7 वर्ष अनिकाल आउँदैछ। श्रोताहरू, योबाट के कुरा हुन्छ भने संसारभरि नै 7 वर्ष अनि सहकाल आएको थियो अनि त्यसको 7 वर्ष पछि अनिकाल आयो, अनिकाल आउनेछ। अनि यो कुरा ज्ञान र वरदानले भरिपूर्ण व्यक्ति युसुफले कसरी प्रयोग गर्नुभयो भन्दा, उहाँले चाहिँ जोहो गर्ने राख्नु, 7 वर्ष सहकालको वर्षमा जोहो गर्नुभयो, जसले गर्दा 7 वर्षको अनिकालका वर्षहरूमा चाहिँ संसारभरिका मानिस मिश्रमा अन्न लिन गए। यसले के प्रमाणित गर्छ भने हामी सहकालको वर्षमा जब हामी भण्डार गर्ने, सेभिङ गर्ने, म्यानेजमेन्ट गर्ने कुरामा हामी उत्कृष्ट रहन्छौँ भने अनिकालको वर्षमा हामीलाई अभाव हुने छैन। प्रिय श्रोताहरू, यो 4 नम्बरको के भयो, यो चाबी तपाईँहरूको हातमा छ। अनि 5 विश्वासयोग्यता व्यवस्थापक हुनुपर्ने कुराहरू, हामी जे कुरा हामीले पाउँछौँ आज संसारमा जे काम गरिरहेका छौँ हामी त्यसमा विश्वासयोग्य हुनुपर्छ, किनकि बाइबलले भनिएको छ जो थोरै कुरामा इमान्दार हुन्छ त्यो धेरैमा पनि इमान्दार हुन्छ, र जो अति सानो कुरामा बेमान हुन्छ त्यो धेरैमा पनि बेमान हुन्छ।
प्रिय श्रोताहरू, आज कार्यक्रम शुरूआत कथा संघर्ष र सफलताकोमा तपाईँको बीचमा आर्थिक रूपमा हामीले शासन गर्ने र आर्थिक रूपमा हामी सफल हुने केही उत्साहका कुराहरू तपाईँको बीचमा मैले राख्न राखेको छु। यो विभिन्न स्रोतहरूबाट विशेष गरी मैले ज्ञानको भण्डार बाइबलबाट लिएको छु भने थुप्रै मैले धनी बुवा र गरिब बुवा जुन चाहिँ रोबर्ट टी कियोसाकीले लेख्नुभएको पुस्तकबाट पनि र मेरो अनुभव र मैले सुनेका कुराहरूबाट तपाईँको बीचमा प्रस्तुत गरेको छु र साँच्चीकै यो कुराले तपाईँ आशिषित हुनुभयो होला। अन्त्यमा तपाईँको बीचमा एउटा के कुरा राख्न चाहे, आफ्नो खर्चलाई होइन आमदानीलाई नियन्त्रण गर। यसको अर्थ कमाईभन्दा बढी खर्च नगर्नु, धन साँच्नुभन्दा पहिले बुद्धि साँच। यसको अर्थ हो पहिलो वित्तीय ज्ञान प्राप्त गर, त्यसपछि मात्र धनी भन्न सकिन्छ। अनि भनिन्छ छोटो समयको रमाइलोले दीर्घकालीन संकट ल्याउन सक्छ। तत्कालको भोग विलासको लागि भविष्य हामीले बर्बाद गर्नुहुन्न। अनि बचत गर्नु तपाईँको भविष्यलाई सम्मान गर्नु। यदि तपाईँले बचत गर्ने कला लिँदै हुनुहुन्छ भने त्यो चाहिँ तपाईँले आफ्नो भविष्यलाई सम्मान गर्दैनुहुन्छ। अनि अन्तिममा म भन्न चाहन्छु, धनी बन्नु तपाईँको आमदानीमा निर्भर हुँदैन, तपाईँको बानीमा निर्भर हुन्छ। यदि तपाईँको आमदानीले तपाईँ धनी बन्नुहुन्छ गरिब बन्नुहुन्छ भन्ने कुरा निर्धारण गर्दैन, तर तपाईँले धनी बन्ने र गरिब बन्ने भन्ने कुरा चाहिँ तपाईँको बानी ह्याबिटमा निर्भर गर्ने कुराहरू छ। प्रिय श्रोता, आज तपाईँको बीचमा जुन कुरा प्रस्तुत गरे योबाट म आफै पनि उत्साहित भएको छु भने पक्कै पनि तपाईँहरू पनि उत्साहित हुनुभयो होला र तपाईँहरू पनि यसरी नै आर्थिक रूपमा शासन गर्ने व्यक्ति हुनुभएको होस् र सफल हुनुभएको होस्। आजलाई भने कार्यक्रम शुरूआतको समय सकिने लागिसकेको छ र प्राविधिक मित्र सरोजजी सँगसँगै हाम्रो प्राविधिक साथीहरूलाई पनि तपाईँलाई धन्यवाद दिँदै अर्को हप्ता यसै समयमा हामी तपाईँहरूको बीचमा आउने नै छौँ। कार्यक्रम शुरूआत कथा संघर्ष र सफलताको विभिन्न व्यक्तित्वहरूको कुरा लिएर उहाँहरूको उत्साहको कुराहरू लिएर आउनेछौँ। त्यति दिनसम्मको लागि यो कार्यक्रम सुन्दै गर्नुहोला, गुड न्युज एफएम सुन्दै गर्नुहोला भन्दै यहाँबाट बिदा हुन चाहन्छु। हस्, नमस्कार।

0: जयमसी साथी नमस्कार, हार्दिक स्वागत गर्न चाहन्छु होली ट्रिनिटी ब्रिभस इस्टर्न चर्च बुढा निलकण्ठको प्रस्तुति कार्यक्रम ज्योतिमा पाइलामा म कार्यक्रम प्रस्तोता सुशी थिङको। यो कार्यक्रम प्रत्येक हप्ताको आइतबार 4:30 देखि 5 बजेसम्म सुन्न सक्नुहुनेछ भने यो कार्यक्रमबाट समसामयिक विषय वस्तुमा रहेर भलाकुसारी परमेश्वरको वचनबाट उत्साह नाटक र जीवन गवाई सुन्न सक्नुहुनेछ। आजको यस कार्यक्रमबाट भने वचनबाट उत्साह दिनेछौ। त्यसका लागि उपस्थित भइसक्नु भएको छ होली ट्रिनिटी बिलिभर्स इस्टर्न चर्च बुढा निलकण्ठका आदरणीय चर्च फादर दिपेश नुवाज्यू। अब हामी उहाँबाट वचन सुन्नेछौ।
1: पिता पुत्र पवित्र आत्मा एक साँचो परमेश्वरको नाउँमा आमेन। यहाँ सबैजनालाई यो वचनको समयमा हार्दिक स्वागत गर्न चाहन्छु। आज वचनको शीर्षक चाहिँ चर्च दयाको सेवा गर्ने भन्नु पर्दछ, अर्थात् चर्च हामी क्रिश्चियन जीवन हाम्रो परिवार चाहिँ दयाको सेवा गर्ने चर्च वा व्यक्ति वा परिवार बन्न पर्दछ भन्ने सन्देश यहाँहरूको बीचमा राख्न चाहन्छु। दयाको सेवा भनेको के हो? मानिसको वास्तविक आवश्यकता देखेर परमेश्वरको प्रेमद्वारा नियमको सही उद्देश्य अनुसार उसको भलाइका लागि गरिने सेवा चाहिँ दयाको सेवा हो। दया भनेको केवल सहानुभूति प्रकट गर्नु मात्र होइन, दया देख्नु, हृदयले महसुस गर्नु, आवश्यक ठाउँमा सहायता गर्नु हो। जस्तो उदाहरणको लागि भोकाएकाहरूलाई भोजन दिनु, बिरामीहरूलाई भेट्नु र सहयोग गर्नु, दुखीहरूलाई सान्त्वना दिनु, कमजोरीहरूलाई उठाउनु, संकष्टमा परेका परिवारहरूलाई साथ र सहयोग गर्नु, गल्ती गरेको व्यक्तिलाई सुधारको अवसरहरू दिनु, एक्लो र असहाय मानिसहरूलाई आफ्नो मानिस झैं सेवा चाहिँ दयाको सेवा हो। दया भनेको केवल सहानुभूति प्रकट गर्नु मात्र होइन, दया देख्नु, हृदयले महसुस गर्नु, आवश्यक ठाउँमा सहायता गर्नु हो।

प्रिय श्रोताहरू, प्रभु येशू ख्रिस्टले सब कुराहरू हामीलाई सिकाएर जानुभयो। सुसमाचारको पत्रीहरूमा हामीले हेर्ने हो भने सुसमाचार मत्ती, मर्कुस, लुका, यहुन्ना यी चारैवटा पत्रमा प्रभु येशू ख्रिस्टले आफ्नो जीवनमा, आफ्नो सेवकाय अवधिभरिमा उहाँले यति धेरै सेवा गर्नुभयो कि जुन कुराको चर्चा र व्याख्या धेरै लामो छ। पवित्र धर्मशास्त्र हाम्रो लागि बाटो हो, हाम्रो लागि प्रेरणा हो र हाम्रो लागि आज्ञा हो र आदेश हो र हाम्रो लागि परमेश्वरको वचन हो, अथवा परमेश्वर हामीसँग कुनै यदि कुराबाट बोल्नु भएको छ भने त्यो चाहिँ पवित्र वचनबाट बोल्नु भएको छ। एक दिन प्रभु येशू ख्रिस्टले आफ्नो चेलाहरू कहाँ आएर यसरी भन्नुभयो, म भोकाएको थिएँ तिमीहरूले मलाई खाना दियो, म तिर्खाएको थिएँ तिमीहरूले मलाई पिउन दियो, म नाङ्गै थिएँ तिमीहरूले मलाई लुगा लगाइदियो, र म बिरामी थिएँ तिमीहरूले मलाई भेट्न आयो भनेर येशू ख्रिस्टले आफ्नो कुरो आफ्नो चेलाहरूसँग राखिसके पछाडि चेलाहरूले यसरी भन्न थाले, प्रभु तपाईँ कहिले भोकाउनु भएको देख्यौं र हामीले तपाईँलाई खाना दियौं, तपाईँलाई हामीले कहिले नाङ्गो देख्यौं र तपाईँलाई हामीले लाउन दियौं, तपाईँलाई कहिले हामी तिर्खाएको देख्यौं र तपाईँलाई हामीले पिउन दियौं भनेर चेलाहरूले यसरी क्वेसन गरिसके पछाडि अनि प्रभुले तिनीहरूलाई जवाफ दिनुभयो, यो संसारमा गएर जो जतिलाई तिमीले सेवा गर्छौ, जो जति दिन दुखी गरीबलाई वास्ता फिक्री गरेर उनीहरूले दया दर्शाएर उनीहरूलाई त्यो सेवा गर्छौ, वास्तवमा त्यो तिमीहरूले मलाई नै गर्यो भनेर उहाँले यसरी जवाफ दिनुभयो। एक दिन प्रभु येशू ख्रिस्टले एउटा घटनामा यसरी बताउनु भयो, कुनै एकजना व्यक्तिलाई बाटोमा डाकुहरूले लुटपिट गरे, कुटपिट गरेर मनसन्न पारेर अधमरो बनाएर छोडेर उनीहरू भागेर ऊ त्यहाँ लडिराखेको थियो, र त्यहाँनेरि त्यो बाटोबाट भएर धनाढ्य व्यक्तिहरू, पण्डित, शास्त्रीहरू त्यो बाटोबाट आइराखेका थिए। उनीहरूले त्यो अधमरो व्यक्तिले देखेर टाढेबाट तर्केर उनीहरू गए, र अर्को एकजना सामरी त्यही बाटो भएर आएको थियो र उसले देख्यो र त्यो अधमरो पारेर कुटिएर लुटिएको व्यक्तिलाई भेट्यो र नजिकै गएर उसले त्यसको उपचार गरिदियो, उठायो सबै चिजहरू, उसको आवश्यकताहरू हेरेर उपचार गर्ने कुरा, घाउमा मलमपट्टी लाउने कुराहरू, र आफ्नो गधामाथि चढाएर पौवासम्म लिएर गएर त्यहाँ पौवाका मालिकलाई गएर यो बिरामीले यहाँ राखिदिनुहोस् र तपाईँले हेरिदिनुहोस्, र केही रुपियाँ पैसा पनि उसले छोड्यो, तपाईँले उपचार गरिदिनुहोस्, अझ थप उपचार गर्नको लागि रुपियाँ पैसा नपुगेमा म फेरि फर्केर आउँदाखेरि म तपाईँको यो रुपियाँ पैसाको ऋणहरू चाहिँ म तिरिदिनेछु भनेर त्यो व्यक्ति गयो। अनि प्रभुले भन्नुभयो, त्यो लुटिने व्यक्तिको साँच्चो असल मित्र को थियो भनेर क्वेसन गर्नुभयो। डेफिनेटली त्यो मित्र चाहिँ त्यो सामरी थियो जसले त्यो अदमरो परेको मानिसलाई सेवा गर्यो। त्यो सेवा गर्नको लागि उसको आफन्त थिएन, उसको चिनजानको व्यक्ति पनि थिएन, उसले चिनेको जानेको र आफ्नो घरको मान्छे पनि थिएन, तर उसले त्यहाँनिर सेवा गर्यो। सेवा भावको जीवन चाहिँ येशू ख्रिस्टले हामीलाई यसरी दिएर जानुभयो। येशू ख्रिस्टले आफूको पछि आइराखेको र पछ्याइराखेका हजारौं हजार चेलाहरू एकचोटि चारजनालाई खुवाएको घटनाहरू पाउँदछौँ, र त्यहाँनेरि त्यो तीन दिनसम्म भोक भोकै उनीहरूलाई पछ्याएर उनीहरू पीडित, थकित, हैरान र भोकाएको अवस्था उहाँले देखिसके पछाडि त्यस खण्डमा लेखिएको छ, येशू तिनीहरूलाई देखेर तिथ्याउनु भयो र उहाँको हृदय चाहिँ दयाले भरियो। यो दया भन्ने चिज चाहिँ अत्यन्तै महत्वपूर्ण कुरा हो। आज यति संसारभरि नै यदि कुनै सहायता, सहयोग, भोलिन्टियरिङको सेवाहरू यदि कहीँबाट भएको छ भने त्यो यही घटना अर्थात प्रभु येशू ख्रिस्टले सिकाउनु भएको शिक्षाको प्रेरणाद्वारा नै सारा संसारभरि सेवाको कुराहरू, जस्तै अन्य थुप्रै स्वयं सेवा गर्ने संघ संस्थाहरूको इतिहासलाई, यसको शुरूआतलाई तपाईँले हेर्दै जानुभयो भने त्यो चाहिँ वास्तवमा चर्चबाट र परमेश्वरको वचनको शिक्षाबाट प्रेरणा भएर नै आएको छ। प्रभु येशू ख्रिस्टले बाइबल सुसमाचारको किताबमा हामीले हेर्यौं भने उहाँ यस्तो यस्तो सेवाहरू गर्नुभयो, त्यहाँ उहाँले कतिजना भावनात्मक रूपमा विक्षिप्त भएकाहरूको लागि भेट्नुभयो, उनीहरूलाई सेवा गर्नुभयो, अनि कतिजना शारीरिक बिरामीहरूलाई भेट्नुभयो र निको पार्नुभयो र चङ्गाइदिनुभयो, कतिजना भौतिक आवश्यकतामा परेकाहरूलाई भेट्नुभयो, कतिजना चाहिँ धनाढ्य व्यक्ति तर उनीको हृदयमा शान्ति नभएको, उनीहरू बेचैनी अवस्थामा जिएको व्यक्तिहरूलाई पनि उहाँले भेट्नुभयो, हरेक प्रकारका वर्गका मानिसहरूलाई भेटेर उनीहरूमाथि दया दर्शाउनु भयो र उनीहरूको जीवनलाई परिवर्तन गर्ने काममा

0: ले चाहिँ अहम भूमिका खेल्नु भएको कुराहरू चाहिँ हामीले परमेश्वरको वचनबाट थाहा पाउँदछौँ। आदरणीय श्रोताहरू, यो कति महत्वपूर्ण कुरा हो। एक दिन धनाढ्य व्यक्ति जखाएस, जसले उहाँलाई भेटेर आफ्नो हृदयको कुरा बिसाउनको लागि आयो र प्रभुले उसलाई भेट दिनुभयो र भन्नुभयो आज यस घरमा मुक्ति आएको छ। उसलाई त्यो हृदयको एउटा जङ्गाएको खाँचो थियो। ऊ धनाढ्य त थियो, तर उसको हृदय एउटा दोषी भावनाबाट बेचैन भएको थियो। दोषी भावनाबाट ऊ ग्रसित थियो र ऊ एकदम पीड़ित थियो। प्रभुले ऊ माथि दया दर्शाउनु भयो र भन्नुभयो आज यस घरमा मुक्ति आएको छ, किनभने उसले आयो, पश्चाताप गर्यो र प्रभुको वचनलाई ग्रहण गर्यो र प्रभुलाई आफ्नो घरमा स्वागत गर्यो अनि प्रभुले उसको जीवनलाई परिवर्तन गरिदिनु भयो। अघि पनि हामीले एउटा बाइबलको घटनाले कुराकानी गर्यौं। त्यो समयमा जातीय हिसाबले हेर्ने भने सामरी चाहिँ उपेक्षित जातिहरू थिए र यहुदीहरू त्यो बाटोबाट भएर नजाने वा उहाँहरूसँग चाहिँ सम्बन्धहरू नराख्ने सम्मको एउटा विभेद थियो। त्यो विभेदलाई उहाँले अन्त गर्नको लागि येशु यहुदी हुनु भएर पनि उहाँ आफै जानुभयो र सामरीको इनारमा बसेर त्यही सामरी स्त्रीद्वारा नै पानी मागेर उहाँले खानुभयो र उहाँले त्यहाँनिर एउटा यस्तो गहिरो शिक्षा सिकाउनु भएको छ। यहुना र यसको समाचार 4 अध्यायमा पाउँदछौ कि त्यहाँ एउटा यस्तो गहिरो परमेश्वरको एउटा उपस्थितिमा गएर आराधना गर्नुपर्छ, सबैजना एउटै हो भन्ने कुराको गहिरो शिक्षा त्यो सामरीबाट उहाँले सिकाउनु भयो र त्योद्वारा जातीय रूपमा विभेदकारी जीवन जिएको र भोगेका मानिसहरूलाई उहाँले त्यहाँ दया दर्शाउनु भयो र हामी एउटै हौ भन्ने कुराको सन्देश दिनुभयो। 18 वर्षदेखि कुप्रो आत्मा लागेर बसेको स्त्रीलाई प्रभुले निको पार्नुभयो। त्यो उमाथिको एउटा ठूलो दया थियो। भूत आत्मा लागेर कष्ट पाइराखेकालाई उहाँले निको पार्नुभयो। भोकाहरूलाई उहाँले खानको लागि प्रबन्ध गरिदिनुभयो, जुन कुरा चाहिँ परमेश्वरको वचनले हामीलाई सिकाउँदछ। जखाएस, जसले गल्ती गरेको थियो, उसको त्यो प्रत्येक उसले गरेको गल्तीको सुधारको लागि उहाँले मौका दिनुभयो र उसले सुधार पनि गर्यो र उसको जीवनमा यति ठूलो परिवर्तन आयो कि प्रभुले भन्नुभयो आज यस घरमा मुक्ति आएको छ, किनभने यिनी पनि अब्राहमका सन्तान हुन्, परमेश्वरका सन्तान हुन्, अब्राहमका छोरा हुन् र यिनलाई पनि मुक्तिको खाँचो छ भनेर उनले सुधारसहित एउटा आशिषको वचन त्यहाँनिर दिनु भएको थियो। कैयौंचोटि उनी एक्लो भएको अनुभूति गर्थे। उनीसँग धन सम्पत्ति त थियो, तर उनीसँग केही नभएको जस्तो परिस्थिति चाहिँ उनीसँग थियो। त्यो अवस्थाबाट परमेश्वरले उनलाई झिक्नुभयो। सारा संसारलाई हामीले हेर्ने हो भने मदर टेरेसाको जीवनलाई पनि हामी सम्झछौं। सन्त मदर टेरेसा, जसले आफ्नो जवानी उमेरदेखि भारतको विभिन्न ठाउँहरूमा, बस्तीहरूमा अनि कोरीहरूको, कुष्ठरोगीहरूको अनि असहायहरूको, सड़कमा रहने व्यक्तिहरूको उहाँले आफ्नो जीवनकालभरि सेवा गर्नुभयो अनि यो सेवा चाहिँ प्रभु येशु ख्रीष्टको प्रेरणाद्वारा नै उहाँले गर्नुभएको हो। कसैले उहाँलाई यसरी सोध्यो, तपाईँले दिनहुँ यी मानिसहरूलाई किन तपाईँले सेवा गर्नुहुन्छ? अनि उहाँले यसमा जवाब दिनुभयो कि यिनीहरूमा मैले प्रभु येशु ख्रीष्टलाई म देख्दछु। अनि उहाँको सेवाको मूल्याङ्कन अति धेरै उच्च छ। भारतमा मदर टेरेसालाई कति धेरै उच्च सम्मान दिएको छ। वास्तवमा उहाँ आफैले यो सम्मान पाउँछु र यो सम्मान पाउनुपर्छ, मैले ठूलो सेवा गरेको छु भन्ने घमण्ड बोकेर उहाँले सेवा गर्नुभएको होइन। उहाँले मानव जीवनको लागि दया, करुणा र सेवाको काम गर्नुपर्छ भन्ने हृदय बोकेर येशु ख्रीष्टद्वारा उहाँले प्रेरणा पाएर उहाँले यसरी निरन्तर रूपमा सेवा गर्नुभयो। प्रिय श्रोताहरू, तपाईँ हामीसँग सेवा गर्ने हृदय सबैभन्दा ठूलो कुरा हो। हामीसँग सेवा गर्नको लागि समय, धन सम्पत्ति, रुपियाँ सबै चिजहरूको आवश्यकता महत्वपूर्ण कुरा होइन। सबैभन्दा महत्वपूर्ण कुरा चाहिँ हामीसँग हृदय हो। प्रभु येशूले ती भोकाइराखेका मानिसहरूलाई हेर्नुभयो र टिठ्याउनु भयो र उहाँको हृदय चाहिँ दयाले भरियो। हामी भित्र दया जागृत हुनु जरुरी छ। जब हाम्रो जीवनमा दया जागृत हुन्छ अनि ती मानिसहरूको लागि हामी आशाको कारण बन्न सक्छौ। जुन मानिसहरू पीड़ित छन्, दुखित छन्, कष्ट अवस्थाबाट उनीहरू जीवन बिताइरहेका छन्, उनीहरूलाई हामीले दया देखाउँदछौ अनि त्यो दयाले चाहिँ उनको जीवनलाई रूपान्तरण लिएर आउँदछ। प्रियहरू, जब हामी हाम्रो वरपर रहेका मानिसहरूलाई देख्छौ अनि ती मानिसहरूको आवश्यकतालाई भोग दुख रोग संकष्टमा परेको मानिसलाई जब हामी देख्छौ अनि दयाको हातहरू हामीले बढाएर उहाँहरूलाई सहायता गर्नु पर्दछ। प्रियहरू, बाहिरी धार्मिकता भन्दा हृदयबाट प्रेम पूर्वक आएको दया अत्यन्तै महत्वपूर्ण छ। धार्मिक काम गरिरहँदा पनि प्रेम हरायो भने वा दया हरायो भने त्यसको उद्देश्य चाहिँ अत्यन्तै कमजोर बन्दै जान्छ। आज सारा संसारभरि प्रभुको जनहरू यति धेरै सतावट खेदो निन्दाका बीचमा पनि बढिराखेको छ अनि मानिसहरूको एउटा जमातहरू आइराखेका छन्। कारण एउटै हो कि हाम्रो समुदायले, हाम्रो चर्चले दयाको सेवा निरन्तर रूपमा गरिराखेको छ। यीशुको सेवाको केन्द्र भनेको मानिसहरूको पुनर्स्थापना गर्नु। मानिसहरू भावनात्मक रूपमा विक्षिप्त छन्, उनीहरूलाई पुनर्स्थापित गर्नु। मानिसहरू आर्थिक रूपमा, नैतिक रूपमा, सामाजिक रूपमा थुप्रै कुराद्वारा आज एक्लो जीवन बाँच्नु पर्ने अनि एकदम निराशाको जीवन बाँच्नु पर्ने अवस्थामा पुगेका छन् अनि उनीहरूलाई हामीले दया करुणा दर्शाएर उनीहरूलाई अब फेरि पनि आज परमेश्वरको एउटा उपस्थितिमा र उनको एउटा वास्तविक जीवनमा पुनर्स्थापित गर्नु। उहाँले मानिसको जीवन, शरीर, आत्मा र सम्बन्धको भलाइ खोज्नुहुन्छ। प्रभु यीशु ख्रीष्टले मानिसको जीवन, शरीर र आत्मा र सम्बन्धको भलाइ खोज्नुपर्छ। जो मानिसहरू पीडामा छन् ती मानिसहरूको जीवनलाई हामीले सहायता गर्नुपर्दछ। देशमा अहिले यतिखेर विभिन्न प्रकारका विपत्तिहरू आइराखेका छन्। भौतिक विपत्तिहरू आइराखेका छन्, आध्यात्मिक विपत्तिहरू आइराखेका छन्, समाजमा विभिन्न प्रकारका विपत्तिहरू आइराखेको छ। यो बेलामा परमेश्वरले हामीलाई एउटा गवाहीको रूपमा मण्डलीलाई उठ्नको निम्ति आग्रह गर्नुहुन्छ। यो बेलामा हामी मण्डलीहरू गवाही बन्न पर्दछ। हामीहरू जहाँ बस्छौ, तपाईँ जहाँ बस्नुहुन्छ, एकछिन विचार गर्नुहोस् त, परमेश्वरले तपाईँलाई जहाँ राख्नु भएको छ त्यहाँ भएका वरपर रहेका मानिसहरूलाई तपाईँले दया देखाउनु पर्दछ, करुणा देखाउनु पर्दछ र उनीहरूलाई सहायता गर्नु पर्दछ। अब तपाईँले मलाई प्रश्न गर्नुहोला, तपाईँले के भन्न खोज्नु भएको? म आफै मेरो जीवनमा कति धेरै कठिनाईबाट भएर गइराखेको छु अनि मैले कसरी वरपरमा रहेका मानिसहरूलाई सहायता गर्न सक्छु? तपाईँले एकछिन रोकिनुहोस् र विचार गर्नुहोस्, एकछिन यी विचारहरूलाई रोक्नुहोस् र तपाईँले आफ्नो हृदयमा जानुहोस् र प्रभु येशूले जे गर्नुभयो अब तपाईँले त्यो सोच्नुहोस् र उहाँले जे गर्नुभयो त्यो विचार गर्नुहोस् र उहाँले जे गर्नुभयो र जे सोच्नुभयो जुन प्रकारबाट हामीलाई गर भन्नुभयो त्यो विचार गर्नुहोस् त। तपाईँले आफ्नो गोजीबाट ठूलो धनराशि झिकेर अरू कसैलाई दिनु मात्रै दयाको सेवकाइ होइन। तपाईँले दया देखाएर दिने कुरा तपाईँसँग धेरै छन् जुन प्रभु येशू ख्रीष्टले पनि बताउनु भएको छ। तपाईँको समय कति मानिसहरूको लागि उनीहरूको जीवनमा दयाको एउटा ठूलो कारण बन्न सक्दछ। तपाईँले दिने आफ्नो शिव सिर्जनाबाट सहायता गर्ने कुराहरू छन्। कतिले तपाईँले आफ्नो बोलीचालीबाट, आफ्नो कामहरू सघाएर, कतिले आफ्नो आवश्यकताहरूमा उनीहरूलाई सहायता गरेर हामीसँग जे छ त्यही कुराहरूबाट सानो सानो कुराहरूद्वारा हामीले सहायता गरेर हामीले दया दर्शाउन सक्दछौ। प्रियहरू, चर्च चाहिँ दयाको समुदाय बन्न पर्छ। चर्च सेवा, करुणा, सहायता, दुखीको साथी हामी बन्नु पर्दछ र उनीहरूलाई हामीले निरन्तर रूपमा सहायता गर्नु पर्दछ। हाम्रा नानीहरूलाई पनि त्यही संस्कार सिकाउनु पर्छ। कुनै न कुनै रीतिबाट हामीले दयाको सेवा गर्ने मण्डली हामीले बन्न पर्दछ। त्यसै गरेर भनिएको छ, लिनुमा भन्दा दिनुमा अझ असल छ। दिने मानिसहरू सधैँ खुसी हुन्छ, दिने मानिसहरू सधैँ उपलब्धि पाइराखेको हुन्छ अनि दिने मानिसहरू सधैँ उनीहरूको जीवनमा उन्नति आइराखेको हुन्छ अनि त्यो दया करुणाका साथ हामीले जब दिन्छौ हाम्रो जीवनमा पनि आशिषहरू आइराखेकै हुँदछ। प्रियहरू, तपाईँले आफ्नो जीवनमा तपाईँ यात्रा गर्दै जाँदा बाटोमा मानिसहरू देख्नुहुन्छ अनि तपाईँको हृदय दयाले भरिनु पर्दछ र उनीहरूलाई तपाईँले आफ्नो साथमा भएको कुराद्वारा उनीहरूलाई सहायता गर्नुपर्दछ। प्रेरितको पुस्तक अध्याय 3 पत्रुस र यहुन्ना दिउँसो 3 प्रार्थनाको समयमा उनीहरू प्रार्थना गर्ने ठाउँमा जाँदै थिए र प्रार्थना गर्न जाँदा मन्दिरमा उनीहरू जब पुगे त्यहाँ मन्दिरको एउटा सुन्दर नामक ढोकामा एकजना जन्मजातकै एउटा अपाहिजलाई राखिएको थियो जसले आफ्नो जीवन त्यहाँ मागेर गुजारा चलाउँदथे र ती पत्रुस र यौ न त्यहाँ गइराखेको बेलामा उनीहरूले त्यो जन्मजातले अपाहिजलाई देखे, उसले पनि हेर्यो र उनीहरूबाट केही सहायता पाउने आशा गरेर एकटक्क लाएर हेर्यो। त्यहाँनिर उनीहरूले यसरी भने, मसँग अर्थात हामीसँग सुन चाँदी छैन, तँलाई दिने भौतिक कुराहरू छैन, तर मसँग जे छ त्यो म तँलाई दिन्छु। यो एकदम याद गर्नुहोस्, सुन चाँदी मसँग छैन अर्थात रुपियाँ पैसा धन दौलत मसँग छैन, फेरि अर्को चाहिँ मसँग जे छ त्यो म तँलाई दिन्छु, मसँग भएको कुरा हेर्नु भने हामीले दया भन्ने कुरा चाहिँ हामीसँग जे छ त्योद्वारा हामीले सेवा गर्ने हो, अनि मसँग जे छ म त्यो तँलाई दिनेछु। नासरतका येशु ख्रिस्टको नाउँमा हिँड भनेर जब भने त्यहाँ त्यो उपाइज व्यक्ति झुरुक्कै उठ्यो अनि हिँड्न थाल्यो र परमेश्वरको महिमा गर्दै ऊ अगाडि बढ्न थाल्यो। सबैजना छक्क परे, त्यो मन्दिरको सुन्दर नामक ढोकामा बसेर मागेर खाने व्यक्ति यही होइन र? सब मानिसहरू छक्क परे र त्यो मानिस परमेश्वरको आराधना गर्दै ऊ अगाडि बढ्यो। प्रिय, त्यो ऊ धेरै वर्षसम्म त्यहाँ मागेर आफ्नो जीविका चलाइराखेको थियो। मानिसहरूले थोरै थोरै रुपियाँ पैसाहरू दिन्थे भने त्यही रुपियाँ पैसाहरू आफ्नो गुजारा उसले चलाउँदथ्यो। त्यो गुजारा चलाइराखेको अवस्थामा जब पत्रुस र यूहन्नाले त्यहाँनिर उनीहरूलाई भेटे र उनीहरूले के भने, मसँग जे छ त्यो म तँलाई दिन्छु, अर्थात हामीसँग भएको प्रशस्तताबाट होइन, प्रयोग हामीसँग जे छ त्योबाट हामीले सेवा गर्ने हृदयलाई जब हामी जागृत गराउँदछौँ भनेदेखिलाई त्यो चाहिँ महत्वपूर्ण हुनेछ, त्यो कुराले चाहिँ उसको जीवनमा आशिष ल्याउनेछ अनि दया दर्शाउनु भन्ने कुरा चाहिँ त्यो हो। हामीहरू जहाँ जसलाई जे आवश्यकता पर्दछ हामीले सहायता गर्नु पर्दछ, त्यो दयाको हृदयबाट आउने कुरा हो। जब हाम्रो हृदय दयाले भरिदछ त्यो परमेश्वरलाई अत्यन्तै मनपर्ने कुरा हो, किनभने प्रभु येशु आफैले त्यस्तो अवस्था देख्दा उहाँको हृदय दयाले भरिएको छ, करुणाले भरिएको छ र उहाँले सहायता गर्नुभएको छ। म तपाईँलाई बताउन चाहन्छु, हामीले दयाको सेवा गर्ने प्रेरणा चाहिँ हाम्रा मुक्तिदाता येशु ख्रीष्टबाट नै पाउँदछौ, किनभने उहाँ आफैले यो काम गर्नुभयो अनि प्रभुले भन्नुभयो मैले जसरी गरे तिमीहरूले पनि त्यसरी गर, अनि उहाँले अझ यो ठाउँमा अझ यसो पनि भन्नुभएको छ, अझ तिमीहरूले मैले भन्दा ठूला ठूला कामहरू गर्नेछौ भनेर उहाँले भन्नुभएको छ। श्रोताहरू, हामी दयाको सेवा गर्ने कुरामा आफूलाई समर्पित गर्नु जरुरी हुँदछ। अघि हामीले प्रेरित 3 अध्यायको खण्डमा पढ्यौं, मसँग जे छ त्यो म तँलाई दिन्छु, अर्थात हामीसँग जे छ, तपाईँ र मेरो समय कसैको लागि एउटा आशा आशिषको कारण बन्न सक्दछ, तपाईँ र मेरो सिप कसैको लागि आशिषको कारण बन्न सक्दछ, अनि तपाईँ र मसँग भएको थोरै थोरै चिजहरू जो हामी बाँडचुर गर्छौ त्यो ती मानिसको लागि आशिषको कारण बन्दछ। हामीसँग भएका कुराहरू मैसँग यति जाबोले यति थोरै कुराले उसलाई के हुन्छ होला र भन्छौ, तर त्यसले धेरै ठूलो प्रभाव पार्दछ। जब हामी त्यो कुराले उनीहरूलाई सहायता गर्दछौ अनि त्यो कुराले चाहिँ उसको जीवनलाई धेरै ठूलो प्रभाव पार्दछ। त्यस कारणले गर्दा हामीसँग जे छ त्यो कुराद्वारा हामीले अरूलाई सेवा गर्नुपर्छ। एकजना मागेर बस्ने व्यक्तिलाई एक बोरा चामल दिएको थियो, त्यो चामल प्राप्त गरेपछि उसले त्यो बोरालाई चाहिँ दुई भाग लगायो अनि सोध्यो तिमीले किन दुई भाग लगाएको? त्यो गरिबले भन्यो म मेरो छिमेकमा एकजना गरिब मान्छे छ त्यसलाई म यो आधा दिन्छु। यो दया गर्ने हृदयको एउटा महत्वपूर्ण उदाहरण हो। हामी को बेलामा हाम्रै समस्याहरू हाम्रै पीडहरू हाम्रै रोग बिरामहरू यो पृथ्वीमा सबैभन्दा दुखी म मात्रै हुँ अरू कोही पनि दुखी छैनन् भन्ने जस्ता भावनाबाट हामी ग्रसित हुन्छौ, म तपाईँलाई यो कुरा बताउन चाहन्छु र हामीले कुरा बुझ्नु पनि जरुरी छ कि हरेक मानिससँग कुनै न कुनै प्रकारको दुःख छ, कठिन छ, अभाव छ, चुनौती छ र परिस्थितिहरू छन्। त्यो बेलामा उनीहरूको लागि हामी आशिष र आशाको कारण बन्नु पर्दछ। सारा संसारमा अहिले प्रभुका जनहरूले गरेको सेवा प्रभु येशु ख्रीष्टको वचनको शक्ति र प्रेरणाद्वारा नै गरिएको र हामी अवस्थाले गरिब हौला, हामीसँग थोरै स्रोत साधनहरू होला, तर त्यहाँ जे छ एक मुठी छ भने बाँडी खाऊ, 1,000 छ भने थोरै भए पनि बाँडी खाऊ। अनि मेरो व्यवहारिक उत्साह चाहिँ के रहन्छ भने श्रोताहरू, हामीहरूसँग थोरै कमाइहरू होला, मानौ हामी महिनाको 10,000 रुपियाँ कमाउँछौ होला, 10,000 कमायौं भने 1,000 प्रभुको लागि दशांश हामी छुटाउँछौ होला, 9,000 बाँच्ने छ होला, अनि त्यो 9,000 हामीले आफ्नो व्यवहारहरू चलाउँदै गर्दा त्यहाँबाट हामीले थोरै 100 रुपियाँ अथवा 200 रुपियाँ अथवा 500 रुपियाँ अथवा 50 रुपियाँ हामीले दयाको सेवाको लागि हामीले छुट्याउनु पर्दछ। अनि हामीसँग समय प्रशस्त छ, पर्याप्त छ भने हामीले त्यो दयाको सेवाको निम्ति हामीले छुटाउनु पर्दछ। हामीसँग सिपहरू छ भने पनि आज दयाको सेवाको लागि छुटाउनु पर्दछ। गएको भोटेकोसीको बाढीद्वारा प्रभावित ठाउँहरूमा त्यहाँनिर करिब करिब 14 घर जहाँ लेदोहरू पसेर त्यहाँ सामान पुरिएर विक्षिप्त भएको थियो, तर हामीले त्यहाँ रुपियाँ पैसा दिएनौ, तर हामी आफै त्यहाँ गएर करिब करिब 360 बराबरको त्यहाँ लेबर गरेर हामीले चाहिँ त्यो घर माटोहरू लेदोहरू बाहिर फाल्यौं। अहिले पनि त्यहाँ हाम्रा केही टिमले गरिराख्नु भएको छ। अनि त्यो हामीले हाम्रो समय र हाम्रो सिप र हाम्रो परिश्रमले हामीले त्यहाँ दयामा परिचालन गर्यौं हामीले। अनि त्यहाँ कति धेरै मानिसहरूको हृदयमा कृतज्ञताको आँसु झरिराखेको थियो, त्यो दयाको काम हो। त्यहाँ रुपियाँ पैसा नै वास्तवमा दयाको मुख्य स्रोत होइन प्रिय, हामीसँग भएको सिप सिर्जना समयबाट हामीले गर्न सक्छौँ, हामीबाट भएको रुपियाँ पैसाबाट हामी गर्छौँ, अनि हामीसँग भएको बोलीचालीबाट पनि हामीले मानिसहरूप्रति दया गर्न सक्दछौँ। सान्त्वनाको शब्दहरू बोलेर, उत्साहको शब्दहरू बोलेर, आशा र ढाडस दिएर, उनीहरूको लागि प्रार्थना गरिदिएर हामी मानिसहरूप्रति दया दर्शाउनु पर्दछ। म तपाईँलाई अन्तमा फेरि यो कुरा दोहोऱ्याउन चाहन्छु, अघि सुरुमा मैले भने चेलाहरूले प्रभु यीशु ख्रीष्टको अगाडि हुँदा यीशुले तिनीहरूलाई भन्नुभयो, म भोकाएको थिएँ तिमीहरूले मलाई खाना दियो, म तिर्खाएको थिएँ तिमीहरूले मलाई पिउन दियो, म नाङ्गै थिएँ तिमीले लुगा लगाउन दियो, म बिरामी थिएँ तिमीले मलाई भेट्न आयो। त्यो दयामा त कसैलाई भेट दिनु पनि त्यो उसको लागि दयाको कारण बन्न सक्दछ। सामरी स्त्रीलाई यीशुले भेटिदिनु भयो, उसको जीवनमा आशा आयो, रूपान्तरण आयो, अनि प्रभुले भन्नुभयो म बिरामी थिएँ तिमीहरू मलाई भेट्न आयो। अनि चेलाहरूले सोधे, प्रभु कहिले तपाईँलाई यी सबै कुरा भएको देख्यौं र हामी आयौं र तपाईँलाई भेट्यौं हामीले कसरी? प्रभुले भन्नुभयो संसारमा गएर तिमीले जो जतिलाई यो गर्छौ त्यो मलाई नै गर्छौ। अनि प्रियो, आज हामीले गरेका कुराहरू हामीले हाम्रो प्रभु येशूलाई गरिराखेका छौँ। हामीले कसैलाई दया दर्शाइराखेका छौँ, त्यो हाम्रो येशूलाई दया दर्शाइराखेका छौँ। अनि यसमा हामी निरन्तर लाग्नुपर्छ र यो निरन्तरताको लाग्ने कामले, त्यो दयाको सेवाले हामी आफैलाई पनि आशिष हुन्छ, समाजले आशिष पाउनेछ, सबै मानिसले आशिष पाउनेछ, अनि मण्डली हुनु चाहिँ त्यो गाउँको लागि आशिषको कारण बन्न पर्दछ। मण्डली हुनु चाहिँ त्यो गाउँको लागि अनुग्रहको कारण हुनुपर्छ। त्यो मण्डली भएको कारणले गर्दा मानिसहरूले त्यहाँबाट आशा पाउनु पर्दछ। त्यो कुराको लागि प्रभुले हामीलाई दोहोऱ्याउनु भएको छ। त्यो कामबाट हामी कहिले पनि वञ्चित हुनु हुँदैन। परमेश्वरले हामी सबैजनालाई आजको वचनबाट आशिष दिनुभएको होस्। आमेन।
1: आजको कार्यक्रम कस्तो लाग्यो? आशा गर्छौ परमेश्वरको वचनबाट उत्साह मिलेको छ। कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। साथै प्रविधिमा रहेर साथ दिनुहुने प्राविधिक मित्रलाई पनि धेरै धेरै धन्यवाद र फादर दिपेश सुनवारज्यूलाई पनि धन्यवाद। आजको कार्यक्रम प्रति कुनै सल्लाह, सुझाव, प्रतिक्रिया भएमा यहाँले हामीलाई स्टुडियोको नम्बरमा कल गर्न सक्नुहुनेछ। हाम्रो नम्बर रहेको छ 4770754770754 मा फोन गरेर आफ्नो प्रतिक्रियाहरू दिन सक्नुहुनेछ। भन्दै अर्को हप्ता पनि यही समय उपस्थित हुने नै छौ। आजको यस कार्यक्रमबाट म कार्यक्रम प्रस्तुता सुशी सिंह पनि बिदा हुन चाहन्छु। जय मसीह।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम ज्ञानमाला।
2: श्रोता मित्र, गुड न्यूज एफएमको एउटा नौलो कार्यक्रम ज्ञानमालामा हार्दिक स्वागत र जयमसीय। यस कार्यक्रमलाई म आइजक राईको साथमा हरेक साता गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र गुड न्यूज एफएम 105.6 मेगाहर्ज पोखराबाट यही समयमा सुन्न सक्नुहुन्छ। आजको श्रृंखलामा हामी तपाईंलाई विशेष गरी बाल बालिका, विद्यार्थी, किशोर किशोरी र युवाहरूलाई भौतिक र आत्मिक ज्ञान बढ़ाउने रोचक तथ्य जानकारी र साथै पवित्र बाइबलबाट हरेक श्रोतालाई ज्ञान दिने उद्देश्यमा बाइबलका घटनाहरूलाई पनि प्रस्तुत गर्दै साटिनेछौं। र अहिले भने हामी एउटा गीत सुनौं।

श्रोता, यो अर्थपूर्ण अनि मिठो गीतपछि कार्यक्रम ज्ञानमालामा स्वागत छ। श्रोता मित्र, हामी फेरि पनि यस समयमा वैज्ञानिकहरूका जीवनीको बारेमा केही कुरा सुन्ने समयमा आइपुगेका छौं। आज भने हामी तपाईँलाई सर आइजक न्यूटनको बारेमा केही कुरा बताउन चाहन्छौ। प्रसिद्ध वैज्ञानिक एवं गणितज्ञ न्यूटनले अर्थात आइजक न्यूटनले ईस्वी सम्वत 1687 पृथ्वीले सबै वस्तुहरूलाई आफ्नो केन्द्रतिर तान्दछ भन्ने कुरा पत्ता लगाएका थिए। अर्थात उनले गुरूत्वाकर्षण सम्बन्धी विश्वव्यापी नियम प्रतिपादन गरेका थिए। डिसेम्बर 25 तारीक 1642 इंग्ल्याण्डको वोल्सथ्रोपमा जन्मिएका न्यूटनको चालका तीनवटा नियमहरू गुरूत्वाकर्षणको सिद्धान्त प्रतिपादन गरेका थिए। प्रकाश र खगोलविदहरूको बारेमा पनि उनले खोज गरेका थिए। तिनले ईस्वी सम्वत 1686 गुरूत्व बल सम्बन्धी नियमलाई पत्ता लगाएका थिए, जसलाई न्यूटन्स युनिभर्सल ल अफ ग्राभिटेशन भनिन्छ। तिनले ईस्वी सम्वत 1666 सूर्यको तथा त्यसमा विभिन्न सात रंगहरूको सम्मिश्रण हुन्छ भन्ने प्रमाणित गरिदिए। ईस्वी सम्वत 1687 प्राकृतिक प्रदर्शनको गणितीय सिद्धान्त म्याथमेटिकल प्रिन्सिपल्स अफ नेचुरल फिलोसफी नामक पुस्तक तिनको प्रकाशित भएको थियो। तिनको मृत्यु 20 मार्च 1727 भएको थियो र तिनले क्याम्ब्रिज युनिभर्सिटीबाट शिक्षा लिएका थिए र तिनले लेखेका मुख्य पुस्तकहरू यी हुन्: प्रिन्सिपिया न्युट्रलिस, प्रिन्सिपिया म्याथमेटिका ईस्वी सम्वत 1687 प्रकाशित, त्यसै गरेर ईस्वी सम्वत 1704 प्रकाशित पुस्तक अप्टिक्स, त्यसै गरेर अर्को पुस्तक जियोग्राफिया जेनेराइसिस अनि अर्को पुस्तक द क्रोनोलोजी अफ एन्सियन्ट किङडम र त्यसै गरेर अर्को पुस्तक द सिस्टम अफ द वर्ल्ड र उनका कार्यहरू यस प्रकार छन्। अर्थात् उनले दिएका योगदानहरू विज्ञानको क्षेत्रमा उनको योगदानहरू निम्न कुराहरू छन्: गुरूत्वाकर्षणको नियम, सूर्यको सेतो किरण विभिन्न सात रंग मिलेर बनेको हुन्छ भन्ने कुराको आविष्कार, अनि ईस्वी सम्वत 1666 फ्लक्सन प्रविधिको विकास, अनि त्यसपछि फ्लक्सनलाई पछि क्याल्कुलसको नाम दिइयो। मित्र, यी हुन् विश्वप्रख्यात वैज्ञानिक आइजक न्यूटनको योगदान र हामीले अहिले भर्खर तपाईँलाई तिनको संक्षिप्त जीवनी पनि प्रस्तुत गरिसकेका छौं। आशा छ यसबाट तपाईँले केही ज्ञान गुणका कुरा सिक्नु भएको छ र आफ्नो जीवनमा पनि केही कुरा गर्ने उत्साह प्राप्त गर्नुभएको छ। हामी तपाईँलाई यस्तै विश्वप्रख्यात वैज्ञानिकहरूका बारेमा केही कुरा बताउँदै जानेछौ आगामी श्रृंखलामा पनि। कृपया प्रतीक्षा गर्नुहोला। अब आउनुहोस् कार्यक्रमको अर्को भागतर्फ लागौं। श्रोता मित्र, अब नि यस समय म तपाईँलाई केही दृष्टान्त चित्रहरू प्रस्तुत गर्न चाहन्छु। शुरूमा रहेको छ अन्धो अनुकरण। सानो गोरेटोमा 2000 भेडाहरू अघि बढ्दै थिए। केही पर पुगेपछि एउटा केटोले गोरेटो वरिपरि एउटा लट्ठी राखिदिन्छ। पहिलो भेडाले बुर्लुक्क उफ्रेर त्यस लट्ठीलाई नाक्छ। त्यसपछि दोस्रोदेखि अन्तिम भेडाले पनि सो लट्ठीलाई उफ्रेर नागेर अघि जान्छन्। प्रिय मित्र, आज हामीहरू हाम्रो जीवनमा कसरी जिइरहेका छौं? के हामी पनि यस्तै एक दृष्टिविहीन अनुकरण गर्दै अगाडि बढ़िरहेका छौं? कुनै पनि कुरा जब हामी गर्दै अगाडि बढ्छौं, हामीले त्यस कुरालाई राम्रोसँग बुझेर यसरी भेडाहरूले जस्तो अन्ध अनुकरण नगरी अगाडि बढ्नु असल हुन्छ। मित्र, अब भने अर्को दृष्टान्त चित्र, देवताकी डंकिनी भन्ने दृष्टान्त चित्र। अफ्रिकाको एउटा वनमा एउटा व्यक्तिले ऐना भेट्छ। जब त्यस व्यक्तिले आँखा चिमोचिमो गर्छ, ऐनामा देखिने त्यो प्रतिबिम्बले पनि आँखा चिमोचिमो गर्छ। उसले सो ऐना बोकेर घरमा ल्याउँछ, बेला बेलामा लुकेर हेर्ने गर्छ। उसले त्यस ऐनामा देखिने आफ्नो आकृति र प्रतिबिम्बलाई देवता सर ठान्छ। एक दिन उसकी दुलही, उसकी पत्नी किन बेला बेलामा उसको पति हराउने गर्छ भन्ने कोठामा पुग्छे। पति वनमा शिकार खेल्न गएको हुन्छ। कुनाको बाकसभित्र भएको ऐनामा उसले अर्थात् पत्नीले आफ्नो अनुहार देख्छिन् अनि त्यस पत्नीले सोध्छिन्, योसँग पो
मेरो पति लागेकी रहेछ भनी ऊ रिसाउँछिन् र त्यो अफ्रिकी व्यक्तिको त्यो पत्नीलाई एकदमै नराम्रो लाग्छ। उसले ऐनामा देखिने आकृतिलाई डङ्किनी सर ठान्छिन्। प्रिय मित्र, हामी देख्छौ कि यस दृष्टान्त चित्रमा एक व्यक्तिले चाहिँ आफ्नो अनुहार ऐनामा देख्दा उसले त्यस ऐनामा देखिने आफ्नो आकृति र प्रतिबिम्बलाई देवता सर ठान्छ र उसको पत्नीले चाहिँ आफ्नो अनुहार ऐनामा देख्दा त्यसलाई आफ्नो प्रतिद्वन्दी ठान्छिन् र डङ्किनी ठान्छिन्। मित्र, आज हामीले कतिचोटि हाम्रो जीवनमा वास्तविकता नजानिकनै हामी कुनै पनि विषयको बारेमा अन्जान भएको कारणले के हामीले यस्तै खालको व्यवहार त गरिरहेका छैन हाम्रो जीवनमा र आफ्नो सम्बन्धलाई बिगारिरहेका त छैनौ? मित्र, जब हामीले कुनै पनि कुरा पहिलो पटक देख्छौ या कुनै पनि कुरा पहिलो पटक अनुभव गरिरहेका हुन्छौ, कुनै पनि वस्तुको बारेमा नै किन नहोस् हामी त्यस विषयमा साँचो ज्ञान प्राप्त गर्नु हामीले एकदमै आवश्यक हुन्छ। मित्र, म आशा गर्छु यस घटनाबाट पनि तपाईँले कुनै पनि व्यक्तिको विषयमा कस्तो प्रकारले हामीले सोच्नुपर्छ भन्ने कुरा असल ज्ञान प्राप्त गर्नुभएको छ र सकारात्मक सोच लिएर आफ्नो जीवन अगाडि बढ़िरहनु भएको छ भन्ने म आशा गर्छु। अब भन्ने अर्को एउटा दृष्टान्त चित्र, सिंहको शिकारयुक्ति। जागिर खोज्दा खोज्दा एक शिक्षित युवा हैरान हुन्छ, अन्तमा ऊ सर्कस म्यानेजरकोमा पुग्छ। म्यानेजरले पहिलो त जागिर दिन अस्वीकार गर्छ, बाध्य भएर युवकले भन्छ, सर म जे काम गर्नु परे पनि तयार छु सर। म्यानेजरले उसलाई एउटा बाँदरले गर्नुपर्ने काम दिन्छ, उसले खुसीसँग सो काम स्वीकार गर्छ। एक दिन उफ्रेर अर्को खोरमा जानुपर्ने काम हुन्छ, यसरी उफ्रदा अचानक ऊ सिंहको खोरमा खस्छ। ऊ सिंहसँग औधी डराउँछ, तर सिंहले बिस्तारै भन्छ, नडराउ मित्र, म पनि तिमी जस्तै काम नपाएर यहाँ सिंह भएको छु, वास्तवमा म पनि तिमी जस्तै मान्छे नै हुँ। प्रिय मित्र, आजको दिनहरूमा काम पाउन एकदमै गाह्रो हुन्छ र हामीले जस्तो सुकै काम, हामी जे जस्तो कामहरू पाउँछौ हामीले काम गर्नुपर्ने हुन्छ र हामीले कतिचोटि हामीले काम गरिरहेको बेलामा हाम्रो अफिस कार्यालयहरूमा वास्तविक कुराहरू थाहा नपाइकन डराउने अवस्थामा जिइरहेका हुन्छौ, जस्तो कि यहाँ एउटा बाँदर र एउटा सिंह बनेर बसिरहेका सर्कसका मानिसहरू डराएर बसिरहेका छन्। हामी कुनै पनि ठाउँमा जब हामी काम गर्छौ हामीहरू निडर भएर र वास्तविकता बुझेर काम गर्नको लागि अगाडि बढ्दै जाउँ भन्ने म तपाईँलाई अनुरोध गर्न चाहन्छु। आशा छ सिंहको स्वीकारोक्ति यो उपाख्यानद्वारा तपाईँ निकै ज्ञान प्राप्त गर्नुभएको छ जीवनमा अगाडि बढ्नको लागि। र मित्र, अब भने आजको लागि अन्तिम घटना, हामीबाट भूमिलाई आशिष। तीनजना किसानहरू अफ्रिकाको एउटा गाउँमा आइपुगे। त्यहाँका आदिवासीहरूले श्रापित वा अयोग्य ठहर गरेको जमिन किने। तीन भाइले त्यो जमिन खनजोत गरे। तिनीहरूलाई स्थानीय आदिवासीहरूले सहयोग गरे, बिउ रोपे। त्यहाँ 3.5 वर्षसम्म पानी परेको थिएन, तर बिउ लगाएको 2 हप्तापछि पानी पर्यो, बिउ उम्रियो, खेती लगाए, प्रशस्त फसल भयो। हामीबाट श्रापित भूमिलाई आशिष हुन्छ। प्रिय मित्र, यदि हामी मेहनती भएर प्रभुको अनुग्रहमा अगाडि बढ्दै जान्छौँ भने हामी कुनै पनि हामीले सुन्दै आएको श्रापित अयोग्य भनेर ठहरिएका कामहरू गर्दाखेरि पनि हामी त्यसमा सफल हुन्छौँ। प्रभु येशू ख्रीष्टले हाम्रो जीवनमा भएका सबै श्रापहरूलाई मुक्त गर्नुभएको छ, कुनै पनि ठाउँमा भएका श्रापहरूलाई मुक्त गर्नुभएको छ, त्यसलाई छुटकारा दिनुभएको छ भने हामी विश्वास गर्दै प्रभु येशू ख्रीष्टमा अगाडि बढ्दै जाउँ भन्ने म तपाईँलाई अनुरोध गर्न चाहन्छु। आशा छ यस घटनाबाट अवश्य पनि तपाईँले ज्ञान, आशिष र अनुग्रहको विषयमै केही कुरा प्राप्त गर्नुभएको छ। प्रिय मित्र, अहिलेसम्म तपाईँले कार्यक्रम ज्ञानमालामा मलाई साथ दिइरहनु भएको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। प्रिय मित्र, भर्खरै तपाईँले रेडियोलाई ट्युन गर्नुभएको छ भने म भन्न चाहन्छु कि अहिले तपाईँ सुनिरहनु भएको छ कार्यक्रम ज्ञानमाला, गुड न्युज FM 105.1 MHz
काठमाडौँबाट र गुड न्युज एफएम 105.6 MHz पोखराबाट तपाईँले हामीलाई सुनिरहनु भएको छ र अहिलेसम्म साथ दिइरहनु भएकोलाई तपाईँलाई धेरै धेरै धन्यवाद। र भने हामी फेरि पनि यस समय अर्को एउटा गीत सुन्नतर्फ जान्छौ र तपाईँलाई यस कार्यक्रममा अझ आशिषित बनाउनको लागि म कार्यक्रमको अर्को भागमा उपस्थित हुने नै छु।

0: श्रोता, अर्थपूर्ण अनि मिठो गीतपछि कार्यक्रम ज्ञानमालामा स्वागत छ।
1: र अब भने म तपाईँलाई केही विश्व प्रसिद्ध भनाइहरू प्रस्तुत गर्न चाहन्छु। घरमा पत्नी, विदेशमा विद्या, रोगमा औषधि र मृत्युमा धर्म नै साथी हुन्। चाणक्य। ज्ञान धन भन्दा उत्तम हुन्छ, किनकि ज्ञान बिना धनको रक्षा असम्भव छ। अलि। सुख चाहनेले सधैँ आफूलाई सन्तुष्ट राख्नुपर्छ, सन्तोष नै सबभन्दा ठूलो सुख हो। गौतम बुद्ध। मानव मनभित्र एउटा यस्तो गुण छ जसले उचित अनुचित जुनसुकै कारणले भए पनि कसैले भोग्नु परेको दुःखप्रति प्रायजसो उदासीन रहँदैन। बिपी कोइराला। दर्जनको संगत छाडेर सज्जनको संगत गर, रात दिन पुण्य कमाऊ। कौटिल्य। श्रोता मित्र, आजको लागि विश्व प्रसिद्ध भनाई यति नै। अहिले तपाईँ सुनिरहनु भएको छ कार्यक्रम ज्ञानमाला। र मित्र, कार्यक्रम ज्ञानमालामा अहिले भर्खर केही आदर्श विचार र उद्गार प्रस्तुत गर्यौं, जसले कैयौं पुस्तालाई मार्गदर्शन गरिरहेको छ। एउटै उत्प्रेरक विचार र दर्शनले मानिसलाई लक्ष्यमा पुग्न सैद्धान्तिक साहस दिइरहेको हुन्छ। तसर्थ संसारका विश्वप्रसिद्ध व्यक्तिहरूको विश्वप्रसिद्ध भनाइहरू, माननीय उद्गारहरू पनि हामीले यस कार्यक्रममा समेटेका छौं। र मित्र, अहिलेसम्म हामीसँगै रहनु भएको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। श्रोता मित्र, हामी तपाईँलाई यस कार्यक्रममा विभिन्न विषयबाट सामान्य ज्ञानहरू प्रस्तुत गर्दछौ, जुन चाहिँ विद्यार्थीहरूका लागि उपयोगी, बालबालिकाहरूका लागि उपयोगी, किशोर किशोरीहरूका लागि उपयोगी र हामी सबैका लागि पनि उपयोगी छन्। त्यसै क्रममा हामी तपाईँलाई बाइबलबाट पनि केही जानकारीहरू दिनको लागि कोशिश गर्दछौ, र त्यसमध्येमा हामी तपाईँलाई बाइबलको पुरानो करार या बाइबलको पुरानो नियम खण्डबाट बाइबलका घटनाहरूलाई प्रस्तुत गर्दै साथ दिन चाहन्छौ यो समयमा। प्रिय मित्र, हामीहरू फेरि पनि पवित्र बाइबलको घटनालाई सुन्ने समयमा आइपुगेका छौं। हामीले तपाईँलाई गएका श्रृंखलामा परमेश्वर र अब्राहम शीर्षकको पाठमा पहिलो नम्बरमा परमेश्वरको प्यारा साथी र दोस्रोमा सदम र गमोरा शहरको सत्यानाश, र गएको साता या गएको श्रृंखलामा हामीले तपाईँलाई एउटै छोराको बलिदान सुनाएका छौं, र आज चाहिँ हामी चौथो श्रृंखलामा छौं, जसमा हामी तपाईँलाई इमानदारी नोकरको प्रार्थना सुनाउनेछौ। इमानदारी नोकरको प्रार्थनाको घटना चाहिँ हामी उत्पत्ति अध्याय 24 एकदेखि 28 पाउँदछौ। मित्र, तपाईँलाई याद होस् कि हामीले तपाईँलाई उत्पत्ति अध्याय 1 नै घटनाहरूलाई बताउँदै आएका छौं। परमेश्वरको जीवित वचन, येशु ख्रीष्टको जीवित वचनबाट हामीले तपाईँलाई केही घटनाहरू बताउँदै आएका छौं, जसमध्ये हामीले तपाईँलाई सृष्टिदेखि जलप्रलयसम्म, त्यसपछि हामीले तपाईँलाई जलप्रलयदेखि अब्राहमसम्म सुनाएका थियौं। र यी दिनहरूमा चाहिँ हामी परमेश्वर र अब्राहम खण्डमा छौं, जसको अन्तिम भाग चाहिँ इमानदारी नोकरको प्रार्थना रहेको छ। त्यसपछि हामी इसहाक र तिनका पत्नीको विषयमा अध्ययन गर्नतर्फ जानेछौ। आउनुहोस् मित्र, आजको बाइबल घटनातर्फ लागौं। इमानदारी नोकरको प्रार्थना, उत्पत्ति अध्याय 24:1-28। 127 वर्ष पुगेपछि साराको देहान्त भयो। अब अब्राहम र इसहाक मात्र रहे। इसहाकको विवाह अझसम्म भएको थिएन। अब्राहमले छोरोको विवाह गरिदिने निश्चय गरे, तर तिनले आफ्नै गाउँकी केटीसित विवाह गरिदिनु रुचाएनन्। एक दिन अब्राहमले आफ्नो बुढो इमानदारी नोकरलाई बोलाएर भने, इसहाकको विवाह गर्ने बेला भएको छ, मलाई यस गाउँकी केटीसित विवाह गरिदिने मन छैन, कारण यहाँका केटीहरू ईश्वर प्रेमी छैनन्। त्यसैले तिमी म आएको देशमा जाऊ र त्यहाँबाट एउटी असल केटीलाई इसहाकको निम्ति लिएर आऊ। प्रिय मित्र, भोलिपल्ट त्यस इमानदारी नोकरले यात्राको निम्ति चाहिने चीजबीज, रुपियाँ पैसा र 10 उट तयार पार्यो र परदेशको बाटो लाग्यो। यात्रा लामो थियो, धेरै दिन यात्रा गरेपछि ऊ अब्राहमको पुरानो देशमा आइपुग्यो। एउटा कुवाको छेउमा उसले बिसायो। त्यसपछि उसले घुँडा टेकी शिर निहुराएर परमेश्वरलाई प्रार्थना चढायो। परमेश्वर पिता, म यस देशमा छु, म यहाँका मानिसहरूलाई जान्दिन, चिन्दिन, तर यसै देशबाट इसहाकको लागि कन्या लैजानु परेको छ। त जुन केटीले मलाई र मेरा ओठहरूलाई पानी पियाउनेछ त्यही केटी इसहाकको निम्ति होस्। यस्तो प्रार्थना गरेको केही बेरमा एउटी केटी काँधमा घैटो अड्याएर पानी भर्न आई। केटी सुन्दरी थिए। पानी भर्नलाई कुवामा सिँढीबाट ओर्ली र घैटो भरी र उक्ली। यसै बेला इमान्दारी नोकरले भन्यो, नानी, मलाई घैटोबाट पानी पिउन दिन्छौ? पिउनुहोस् बाजे, भन्दै केटीले सर्स साथ घैटो काँधबाट झारी। सायद तपाईँका उठहरू पनि तिर्खाएका होलान्, म पानी ओसारिदिन्छु, भन्दै तल ओर्ली र पशुले पानी पिउने डोडमा पानी भरी। परमेश्वरले मेरो प्रार्थना सुन्नुभएछ। इसहाकको निम्ति कन्या उहाँले यसैलाई छान्नुभएछ भनेर इमान्दारी नोकरले सम्झ्यो। उठले पानी पिइसकेपछि इमान्दारी नोकरले एउटा उठको थैलो खोल्यो र सुनको औठी र चुराहरू निकाल्यो। नानी, तिमी कसकी छोरी, नाम के हो, भन्दै इमान्दारी नोकरले औठी र चुराहरू हालिदियो। म रिबेका, मेरो बाबुको नाउँ नाहोर हो, केटीले भनिन्। नानी, म अब्राहमको नोकर हुँ। तिम्रा बाबु र अब्राहम परम मित्र हुनुहुन्छ। के म तिम्रा घरमा बास बस्न सक्छु? त्यो इमान्दारी नोकरले भने। आउनुहोस्, मेरो बाबुको घरमा प्रशस्त कोठा छन्, उठहरूको निम्ति पनि नसुर्ताउनुहोस्, सबै कुरोको बन्दोबस्त हुनेछ। तपाईँ यहीँ बसिरहनुहोला, म तपाईँलाई लिन पठाउँला। यति भनी र आनन्दसाथ रिबेका घरमा खबर दिनलाई कुदी। सबै विषय परमेश्वरबाट यसरी बनिँदै आएको देख्दा त्यस इमान्दारी नोकरलाई साह्रै आनन्द लाग्यो र फेरि परमेश्वरलाई सहृदय धन्यवाद चढायो। प्रिय मित्र, इमान्दारी नोकरको प्रार्थना शीर्षकको यो घटना यतिमै टुङ्गिएको छ, जुन हामीले उत्पत्ति अध्याय 24 एकदेखि 28 पढ्न सक्छौ। मित्र, तपाईँ आफैले पनि पवित्र बाइबललाई पढ्न शुरू गर्नुहोस् र पढ्ने बानी बसाल्नुहोस् र पवित्र परमेश्वरलाई सिकाउनको लागि, अगुवाई गर्नको लागि प्रार्थनामा भन्नुहोस् र तपाईँले अझ धेरै आशिष पाउन सक्नुहुनेछ र ज्ञान प्राप्त गर्न सक्नुहुनेछ यी बाइबलका वचनहरूलाई पढेर। र अहिलेसम्म हामीलाई पवित्र बाइबलको यस घटनाक्रमलाई सुन्ने काममा ध्यान दिएर साथ दिनुभएको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। प्रिय मित्र, हामी तपाईँलाई इसहाक र तिनका जहान शीर्षकको घटना कार्यक्रमको आगामी श्रृङ्खलामा सुनाउन शुरू गर्नेछौ। प्रिय श्रोता मित्र, अहिले तपाईँ कार्यक्रम ज्ञानमालामा हुनुहुन्छ। हामी आशा गर्छौ आज प्रस्तुत गरिएका कुनै न कुनै विषयद्वारा अवश्य पनि तपाईँले ज्ञान र आत्मिक आशिष प्राप्त गर्नुभएको छ। र मित्र, अन्त्यमा म तपाईँलाई कार्यक्रम ज्ञानमाला मार्फत प्रश्न सोध्न चाहन्छु। मित्र, लागू औषध, मादक पदार्थ र अनैतिकताका सम्बन्धमा आज तपाईँको जीवनले तपाईँको परिवार, समाज र देशमा कस्तो साक्षी दिइरहेको छ? कतै तपाईँ मादक पदार्थ, लागू औषध वा कुनै प्रकारको खराब बानी व्यवहार र लतमा त फस्नु भएको छैन? कतै तपाईँ कुनै प्रकारको अभिलाषा, स्वार्थी अभिलाषा, अपराध वा निराशा वा मृत्युलाई निम्त्याउने भयहरू वा डरमा जिइरहनु भएको त छैन? मित्र, यदि तपाईँ मैले अहिले भर्खर भनिएका कुराहरूमा डुब्दै गइरहनु भएको छ भने त्यस दलदलबाट बाहिर निस्कने सबैभन्दा उचित समय अहिले नै हो। आफ्नो समस्त जीवनलाई स्वेच्छाले मुक्तिदाता प्रभु येशू ख्रीष्टको चरणमा अहिले नै सुम्पनुहोस् र ख्रीष्ट येशूको जीवित वचन पवित्र बाइबललाई र पवित्र आत्मालाई साँचो आज्ञाकारितामा यही क्षणदेखि अनुसरण गर्नुहोस्। प्रिय मित्र, परिवर्तन वा बदलिएको जीवनका आशिषहरू भनेकै शुद्ध विचारहरू हुन्। यिनै सोच विचारहरूले हामीले गर्ने कार्यहरू र सहभागी हुने क्रियाकलापहरूमा असल अनि गजबको परिवर्तन ल्याउँदछन्। जीवनका समस्याहरूसँग सामना गर्न चाहिने साहस र दुष्ट शैतानले तपाईंलाई प्रहार गर्न सक्ने परीक्षाहरूमाथि विजय हुन चाहिने शक्ति ख्रीष्ट येशूले तपाईंलाई दिनुहुनेछ। मित्र, मुक्तिदाता प्रभु येशू ख्रीष्टले बोलाउँदै गर्नुहुँदाको तपाईँको जीवनको यही क्षणमा नै उहाँ कहाँ आउनुहोस्। यो संसारमा अहिले जिइरहेका कुनै पनि मानिसले आफ्नो मृत्युपछि यो अवसर पाउँदैन, किनभने परमेश्वरको जीवित वचन पवित्र बाइबलले यसाया 26:6 स्पष्ट रूपमा हामी जीवित मानिसहरूलाई यसो भन्दछ, जबसम्म परमप्रभुलाई पाउन सक्छौ उहाँलाई खोज, उहाँ नजिक हुनुहुँदा नै उहाँलाई भेट। यसैया 55:6।
0: प्रिय मित्र, यही अनुरोध र चुनौती तपाईँका लागि छोड्दै अहिलेसम्म मलाई प्रविधिमा साथ दिनुहुने मित्र लगायत तपाईँ सम्पूर्ण श्रोतालाई पनि धन्यवाद दिन चाहन्छौ। हामी आशा गर्छौं कि तपाईँले हामीलाई फेरि पनि कार्यक्रम ज्ञानमालाको अर्को श्रृंखलामा अवश्य पनि साथ दिनुहुनेछ। तबसम्मलाई म आजकैलाई बिदा दिनुहोस्। जय मसीह।

0: नेपालगंज सुसमाचार प्रचार मण्डली रामनगरको प्रस्तुति कार्यक्रम सुसमाचार सबैका लागिमा आस्मिकको हार्दिक स्वागत तथा जय मसीह। श्रोता, यो कार्यक्रम अस्ट्रेलियाको रेडियो रिजपाइनका साथै नेपालका 11 वटा भन्दा बढ़ी रेडियो स्टेशनहरूबाट प्रसारण हुने गर्दछ। आगामी दिनमा नेपालका अन्य थप रेडियो स्टेशनहरूबाट समेत चाँडै नै प्रसारण गरिने कुरा यहाँहरूलाई जानकारी गराउँदछौ। श्रोता, यो कार्यक्रम विशुद्ध ईश्वरीय यथार्थताको बारेमा जानकारी दिने कार्यक्रम हो, जसले तपाई हामीलाई मुक्ति र उद्धारको सुसन्देश प्रदान गर्दछ। साथै यस कार्यक्रमले संसारका प्रत्येक व्यक्तिलाई सत्यको ज्ञानमा आई अनन्त स्वर्गीय राज्यको हकदार बन्न आग्रह गर्दछ। श्रोता, आजको यो कार्यक्रम सुनिसकेपछि तपाईँको मनमा लागेका जिज्ञासा, प्रतिक्रिया र यस कार्यक्रमको बारेमा थप जानकारी लिन चाहनुहुन्छ भने हामी कार्यक्रमको अन्त्यमा यहाँहरूलाई हाम्रो सम्पर्क नम्बर र इमेल एड्रेस प्रदान गर्नेछौ। कृपया यहाँहरू सम्पर्क नम्बर र इमेल एड्रेस प्राप्त गर्नलाई तयारी अवस्थामा रहनुहोला। त श्रोता, आजको कार्यक्रममा हामी बलिदानको विषयमा हेर्नेछौ। बलिदान भन्ने बित्तिकै तपाईँ हामीले सहजै बुझ्न सक्छौ कि यो एउटा साँच्चीकै अति अद्भुत र महान त्याग हो, किनकि यो बलिदान शब्दमा कसैको हितको निम्ति कसैको जीवन समाप्त भएको हुन्छ। हो श्रोता, यसैलाई नै सरल भाषामा बलिदान भनिन्छ। आज संसारमा हेर्ने हो भने धेरैको नाममा धेरै नै बलिदान भएको हामी पाउँदछौ, जसमा निहत्ता प्राणीदेखि विवेकशील मानवसम्म पर्दछन्। र श्रोता, आज हामीले बुझ्ने गरेको बलिदानलाई अलि बृहत रूपमा बुझ्नेछौ। वास्तवमै बलिदान के हो, बलिदान किन गरिन्छ, बलिदानको महत्व र आवश्यकता आदिका विषयमा पवित्र धर्मशास्त्र बाइबलमा आधारित रहेर तपाई हामीलाई विस्तृत रूपमा जानकारी दिनको लागि आदरणीय दाई हरि तपाईँ हाम्रो माझमा उपस्थित हुनुभएको छ।
1: कार्यक्रम सुसमाचार सबैका लागि सुनेर बसिराख्नुभएका सम्पूर्ण आदरणीय श्रोता मित्रहरूलाई म हरि बिकको तर्फबाट अभिवादन, नमस्कार तथा जय मसीह। म आशा गर्दछु तपाईँहरू सबैजना सकुशलै हुनुहुन्छ अनि हाम्रो यस कार्यक्रमलाई सुनेर आत्मिक लाभ उठाइराख्नु भएको छ। पक्कै पनि यो सबै कार्यक्रम तपाईँहरू सबैको निम्ति हो र यसले तपाईँहरूलाई विभिन्न तरिकामा आत्मिक रूपमा अर्थात आध्यात्मिक रूपमा बढ्नलाई मदत गर्नेछ। हाम्रो
0: कार्यक्रममा उपस्थित हुनुभएको छ।
1: कार्यक्रम सुसमाचार सबैका लागि सुनेर बसिराख्नुभएका सम्पूर्ण आदरणीय श्रोता मित्रहरूलाई म हरि बिकको

वास्तविकता के हो त्यसलाई जान्नुहोस् अनि त्यसलाई पछ्याउनुहोस्। अनि यही उद्देश्यका साथमा आज म फेरि तपाईँहरूको माझमा आएको छु र एउटा आफ्नै व्यक्तिगत प्रसंगबाट आजको सन्देशलाई मैले तपाईँहरूको बीचमा उद्घाटन गर्न चाहे।

0: मलाई रक्तदान गर्न एकदमै मनपर्छ, अर्थात् ब्लड डोनेट गर्न मलाई व्यक्तिगत रूपमा एकदमै मनपर्छ। केही समय अगाडि म किन यसरी ब्लड डोनेट गर्नलाई अर्थात् रक्तदान गर्नलाई म तयार हुन्छु वा मलाई किन यो मनपर्छ, यसको पछाडिको एउटा कारण मैले बताउन चाहे। करिब आजभन्दा 5 वर्ष अगाडि एउटा कार्यक्रम जहाँनिर मैले स्वास्थ्य सम्बन्धी कार्यक्रममा म सहभागी थिएँ र त्यहाँ शिक्षकले बताउनु भएको एउटा कुराले मलाई एकदमै प्रेरणा दियो। त्यो कुरा थियो, येशु ख्रिस्ट यो संसारमा आउनुभयो र सम्पूर्ण मानव जाति पापको कारणले गर्दाखेरि बिरामी भएको अवस्थामा उहाँले आफ्नो स्वस्थ रगतद्वारा तिनीहरूको उद्धार गर्नुभयो, अर्थात् सम्पूर्ण मानव जातिलाई रगतको खाँचो थियो, सम्पूर्ण मानव जातिलाई उद्धारको खाँचो थियो, सम्पूर्ण मानव जाति पापले थलिएर बिरामी परेको थियो। त्यो अवस्थामा तिनीहरूलाई बचाउनको लागि येशु ख्रिस्ट आउनुभयो र उहाँले आफ्नो शुद्ध रगत बहाएर, शुद्ध रगतलाई बगाइकन सम्पूर्ण मानव जातिलाई बचाउनुभयो। अनि साँच्ची नै प्रिय मित्र हो, यो प्रसंगले, यो कथाले, यो घटनाले मलाई, यो भनाइले एकदमै छोयो र म रक्तदान तर्फ एकदमै सकारात्मक भएँ। मैले सोचे कि एकजना व्यक्ति, एकजना ईश्वर जो यो संसारमा आएर रगत बगाउनु भयो अनि उहाँको रगतद्वारा यदि सम्पूर्ण मानव जाति बच्यो भने मेरो रगतले गर्दाखेरि अर्को व्यक्तिको ज्यान चाहिँ किन नबस्ने त। अनि आधुनिक समयमा, अहिलेको समयमा आइकन हामी देख्दछौं कि रक्तदान एउटा ठूलो विषय बनेको छ अनि थुप्रैजना व्यक्तिहरूले यसलाई सकारात्मक रूपमा लिइकन रक्तदान गरिरहेको हामी देख्दछौं। अनि आजको प्रचार मैले यो प्रसंगबाट सुरु गर्नुको उद्देश्य चाहिँ केही एउटा विषयमा म भन्न गइराखेको छु, जो चाहिँ बलिदानको विषयमा हो। र हामी पक्कै पनि हिन्दू या मुस्लिम वा अन्य विभिन्न पृष्ठभूमिबाट हामी हुन सक्छौ र हामीले बलिदान के हो र यसको आवश्यकता र महत्वको विषयमा हामीलाई सठिक जानकारी भएको हुन सक्छ। अनि केही एक दुईवटा प्रसंग मैले ल्याउन चाहे अनि एक दुईवटा नेपाली साहित्यिक क्षेत्रका प्रसंगहरू, जस्तै उदाहरणको लागि एउटा गीत जो स्वदेश गान हो र एकदमै प्रख्यात छ र हामी मध्ये सम्भवतः धेरैलाई यो स्वदेश गान पक्कै पनि मनपर्छ अनि यसले यसो भन्दछ, देशले रगत मागे मलाई बलि चढाउनु रुदिनन् मेरी आमा ऊ नेपाली की छोरी। यो गीतको लेखकले चाहिँ देशलाई यदि ब्लडको खाँचो छ, रगतको खाँचो छ भने मलाई बलि चढाउनु भनेको कुरा हामी देख्दछौ अनि देशलाई पनि शहीदहरूको खाँचो पर्दछ। जब जब व्यक्तिहरू शहीद हुन्छन् देशले एउटा नयाँ रूप र स्वरूप पाउँदछ। त्यसै गरी भूपी शेरचनको शहीद नामको कवितामा हामी यो कुरा उल्लेख गरेको पाउँदछौ, हुँदैन बिहान मिरमिरमा तारा झरेर नगए, बन्दैन मुलुक दुई चार सपुत मरेर नगए। अर्थात जबसम्म कसैले देशको निम्ति बलिदानी दिँदैन, कुर्बानी दिँदैन, तबसम्म देश बन्न सक्दैन। कुनै पनि समाजको पछाडि, कुनै पनि कुराको पछाडि, अर्थात कुनै पनि कुरा उच्चतम शिखरमा पुग्नभन्दा अगाडि त्यसको पछाडि धेरैजनाको रगत र धेरैजनाको त्याग र बलिदान, धेरैजनाको बलिदान रहेको हुन्छ। कुनै पनि कुरा यत्तिकै जादुको छडीद्वारा अचम्भित तवरमा अगाडि बढेको हुँदैन अनि त्यसको पछाडि धेरैजना व्यक्तिहरूको रगत र पसिनाको महत्व हुन्छ। आज नेपाल स्वतन्त्र मुलुक, सार्वभौम मुलुकको रूपमा रहेको छ, यसको पछाडि पनि धेरैजनाले आफ्नो रगत इतिहासमा बगाएको हामी देख्दछौ, जसलाई अर्को अर्थमा बलिदान पनि भन्ने गरिन्छ। बलिदान भन्ने शब्द मैले तपाईँको बीचमा यसरी ल्याउँदै गर्दा यसको परिभाषाको विषयमा अलिकति म बोल्न चाहे। यसलाई अर्थात बलिदान भनेको के हो भन्दै हामी हेर्दाखेरि यसको अक्षरश, यसको परिभाषा भनेको, बलिदान भनेको कुनै दोषको प्रायश्चित स्वरूप ईश्वरसँग पुनः सम्बन्ध जोड्नका निम्ति आफ्नो सट्टामा कुनै अर्को प्राणीलाई मार्नु हो। एकपटक फेरि मैले यसलाई दोहोर्याउन चाहे, बलिदान भनेको कुनै दोषको प्रायश्चित स्वरूप ईश्वरसँग पुनः सम्बन्ध जोड्नका निम्ति आफ्नो सट्टामा कुनै अर्को प्राणीलाई मार्नु हो। ईश्वरसँगको सम्बन्ध जोड्नको निम्ति आफ्नो सट्टामा, आफ्नो दोषको सट्टामा, आफूले गरेको गल्तीको प्रायश्चित स्वरूप, हे ईश्वर मैले अपराध गरेको छु, मैले पाप गरेको छु, मलाई क्षमा गर्नुहोस् भन्ने त्यो स्वरूपलाई, त्यो कुरालाई प्रकट गर्नको निम्ति अर्को कुनै प्राणीलाई मारिकन त्यसको रगत आफ्नो सट्टामा बहाउनुलाई नै बलिदान भनेर हामी भन्दछौ। बलिदानको वास्तविक अर्थ चाहिँ यो हो। अनि हामी सबैले यो कुरा जानेको हुनुपर्छ। संसारका सबै धर्ममा बलिदानको आफ्नो महत्व छ र हरेक धर्मले बलिदानलाई आफ्नो तरिकामा व्याख्या गरेको र त्यसलाई नीतिमा ल्याएको कुरा हामी देख्दछौ। अनि प्राचीन समयमा म यहुदी धर्मको कस्तो संस्कार थियो बलिदान सम्बन्धी भन्ने कुरालाई यहाँ उजागर गर्न चाहन्छु। यहुदी धर्म भनेको संसारकै पुरानो धर्महरू मध्ये एकमा पर्ने गर्दछ। अनि यहुदी धर्ममा परमेश्वरले अर्थात ईश्वरले उनीहरूलाई आज्ञा दिनुभएको थियो, मोसाद्वारा यो आज्ञा दिनुभएको थियो कि कुनै पनि बलिलाई इसरायलीय जातिहरूको अर्थात इजरायलमा बस्ने जो यहुदी छन् उनीहरूको पाप प्रायश्चितको लागि उनीहरूले एकदमै शुद्ध पाठोलाई ल्याइकन थुमालाई ल्याइकन उनीहरूले बलि चढाउनु पर्थ्यो र त्यसको रगत उनीहरूले यहुदी मन्दिरमा लिएर अर्पण गर्नु पर्दथ्यो। अनि यो काम चाहिँ एकजना व्यक्तिले गर्थ्यो। त्यो गर्नको लागि केवल एउटै व्यक्ति हुन्थ्यो जसलाई चाहिँ प्रधान पुजहारी अर्थात पुजहारीहरूको पनि प्रधान भन्ने गरिन्थ्यो र प्रधान पुजहारीले वर्षमा एक पटक उनीहरूको सबैभन्दा ठूलो चाड जसलाई निस्तार चाड भनेर बाइबलमा भनिएको छ र अहिले पनि इजरायलमा रहने यहुदीहरूले यो चाडलाई मनाउने गरेको हामी देख्दछौ। उनीहरूले यो चाडमा चाहिँ प्रत्येक वर्षमा एक पटक पुजहारीहरूको पनि मुख्य प्रधान पुजहारीले थुमालाई वा पाठोलाई या बोकालाई मारिकन त्यसको रगत लिएर मन्दिरमा ईश्वरको निम्ति परमेश्वरको निम्ति अर्पण गर्ने गर्दथ्यो। यो उनीहरूको रहन सहनमा थियो। पछि गएर इजरायलको मन्दिरलाई चाहिँ रोमीहरूले नष्ट गरिदिए र त्यसपछि यो बलिदानको कुरा चाहिँ रोकिएको छ। अनि हिन्दू धर्ममा पनि बलिदानको धेरै ठूलो महत्वलाई हामी देख्दछौ। यो कुरालाई हामीले बुझेका छौं या छैनौ, तर हिन्दुत्वमा चाहिँ हिन्दू धर्मको धर्मशास्त्रमा ब्रह्माले आफैलाई बलिदान गर्नेछन् भन्ने कुराको विषयमा उल्लेख गरिएको हामी देख्दछौ। हिन्दू धर्ममा पनि प्रत्येक वर्ष हाम्रै देशमा राङ्गाहरू त्यसै गरी बोकाहरू लाखौंको संख्यामा हामी काटिएको देख्दछौ र त्यसको पछाडिको अर्थ सायद हामी मध्ये धेरैजनाले नबुझेको हुन सक्छौ। दशैंमा दशैं नजिकै छ, कैयौं बोकाहरूको व्यापार हुन्छ, होइन, विभिन्न तरिकामा विभिन्न प्राणीहरूको खपत भइराखेको हामी देख्छौ। अनि ती सबैलाई मारेर आफ्नो निम्ति बलिदान, आफ्नो प्रायश्चितको निम्ति बलिदान स्वरूप यो गरिएको विधि हो। तर अहिले आएर हिन्दुत्वमा यसको संस्कार फरकै भएको हामी देख्दछौ र धेरैजनाले दशैंमा बोका काटिनुको खसी काटिनुको पछाडिको अर्थ चाहिँ बुझेका छैनन्। तर वास्तवमा भन्ने हो भने यसको अर्थ चाहिँ त्यो परिवारको निम्ति, त्यो परिवारका सबै सदस्यको पापको निम्ति त्यो बलिको, त्यो बोकाको, त्यो खसीको रगत बगाइएको र हिन्दुत्वमा बलिदानको धेरै ठूलो भूमिका छ। अनि अहिले पनि हाम्रा हिन्दू दाजुभाइहरूले, हिन्दू मित्रहरूले बलि चढाउने काम गरिरहेको अनि बाइबलमा एउटा स्पेसिफिक एउटा विशेष खण्ड छ जहाँनिर चाहिँ बलिदान के हो र यसको महत्व के छ, यसको अवस्थाको विषयमा बताइएको छ। प्रिय मित्र, तपाईँहरूको निम्ति यो समयमा बाइबलमा भएको हिब्रू नामक पुस्तकको 7 अध्यायको 23 लिएर 28 सम्मको यो खण्डलाई मैले पढ्न चाहे र जसै म यसलाई पाठ गरिराखेको हुनेछु तपाईँहरू यसलाई ध्यानसँग सुनिदिनुहोला। यहाँ यसरी भनिएको छ, अघिका पुजारीहरू धेरै संख्यामा थिए किनकि मृत्युले तिनीहरूलाई कार्यमा लागिरहन दिँदैनथ्यो, तर येशू चाहिँ अनन्त हुनु भएकोले उहाँको पुजहारी पद अटल रहन्छ। फलस्वरूप उहाँद्वारा परमेश्वरको नजिक आउनेहरूलाई उहाँले सदैव उद्धार गर्न सक्नुहुन्छ, किनभने तिनीहरूका निम्ति मध्यस्थताको प्रार्थना चढाउन उहाँ सदैव जीवित रहनुहुन्छ। किनकि यो उचित थियो कि हाम्रा लागि यस्ता एकजना प्रधान पुजहारी हुनु पर्दछ जो पवित्र, दोषरहित, निष्कलंक, पापीहरूबाट अलग र स्वर्ग भन्दा पनि माथि उचालिएका हुनुहुन्छ। अरू प्रधान पुजहारीहरूले जस्तै पहिले आफ्नै पापको निम्ति र त्यसपछि मानिसहरूका पापको निम्ति उहाँले दिनहुँ बलिदान चढाइरहनु पर्दैन, आफैलाई अर्पण गरेर उहाँले यो काम सधैँको निम्ति एकै पल्टमा पूरा गरिदिनुभयो। यो खण्डलाई यदि हामी विचार गर्दछौ भने बलिदानको विषयमा केही विशेष कुराहरू हामी यहाँ बताइएको पाउँदछौ। सबभन्दा पहिलो चाहिँ येशु चाहिँ अनन्त हुनुभएकोले उहाँको पुजहारी पद अटल रहन्छ। येशु ख्रीष्ट जो परमेश्वर हुनुहुन्थ्यो, जो अनन्त हुनुहुन्छ, जसले स्वर्ग छोडेर यो संसारमा आउनुभयो, मानिसको रूपमा उहाँ जन्मनुभयो र उहाँको जो पुजहारी पद छ यो अनन्तसम्म छ भन्ने कुरा बाइबलमा स्पष्टत बताइएको हामी पाउँदछौ। अनि यहाँ अगाडि भनेको छ, किनकि यो उचित थियो कि हाम्रा लागि एकजना प्रधान पुजहारी हुनुपर्दछ, सम्पूर्ण मानव जातिको लागि एकजना प्रधान पुजारी हुनुपर्दछ जो पवित्र दोषरहित निष्कलङ्क पापीहरूबाट अलग र स्वर्ग भन्दा पनि माथि उचालिएका हुनुहुन्छ। यहाँ त्यस्तो केही विशेषताहरू त्यस्तो केही आवश्यकताहरूको बारेमा बताइएको छ जो प्रधान पुजारीमा हुनुपर्छ, जो चाहिँ पवित्र दोषरहित निष्कलङ्क पापीहरूबाट पनि अलग भएको हुनुपर्छ भन्ने कुरा बताइएको छ। अनि यो सबै विशेषताहरू चाहिँ एकजना व्यक्तिमा हामी पाउँदछौँ। यो सबै विशेषताहरू चाहिँ केवल एकजना व्यक्तिमा पूरा भएको छ जो चाहिँ येशू ख्रीष्ट हुनुहुन्छ। अनि अन्तिममा यहाँनिर बताइएको छ आफैलाई अर्पण गरेर उहाँले यो काम सधैँको निम्ति एकैपल्टमा पूरा गरिदिनुभयो। यहाँ पास्ट टेन्समा अर्थात भूतकालमा भनिएको छ आफैलाई, अरू कुनै खसी बोका वा राङ्गा काटेर होइन, खसीको रगतबाट बोकाको रगतबाट या राङ्गाको रगतबाट होइन, तर आफैलाई अर्पण गरेर अर्थात आफ्नै रगतबाट आफ्नै रगत अर्पण गरेर उहाँले यो काम एक वर्षको लागि, दुई वर्षको लागि, चार वर्षको लागि या दस वर्षको लागि होइन, तर बाइबलमा यो खण्डमा स्पष्ट भनिएको छ आफैलाई अर्पण गरेर उहाँले यो काम सधैँको निम्ति एकै पल्टमा पूरा गरी। सायद योभन्दा बढी मैले तपाईँहरूको लागि व्याख्या गर्नुको आवश्यकता म देख्दिन। प्रिय मित्र, हामी सबै समझदार छौँ, यो कुरालाई बुझ्न सक्छौ। यहाँ भनिएको छ आफैलाई अर्पण गरेर येशूले यो काम सधैँको निम्ति एकै पल्टमा पूरा गरी। सर्वमान्य कुरा हो, सबैले यो कुरालाई स्वीकार गरेका छन्। पक्कै पनि पाप क्षमाका लागि बलिदान चाहिन्छ। हाम्रो पापको क्षमाको निम्ति बलिदानको खाँचो पर्दछ। रगत नबगाइकन, बलि नचढाइकन पाप क्षमा हुन सक्दैन। बलिदानको एकदमै अपरिहार्यता छ। रगत नबगाइकन पाप क्षमा हुन सक्दैन। अनि येशूले आफैलाई एकैपल्ट अर्पण गरेर त्यो सधैँको निम्ति पूरा गरिदिनु भएको छ। तपाईँलाई सोध्न चाहन्छु म कि हामीले सधैँ बलिदान चढाइराख्नु जरुरी छ कि आउँदो दशैंमा हामीले अझै पनि बोका मार्न जरुरी छ? तपाईँलाई खानको लागि हो, परिवारमा रमाइलो गर्नको लागि हो भने त्यसमा कुनै आपत्ति छैन। तर यदि तपाईँले चढाइराखेको बोकाको रगतले तपाईँको पाप अझै पनि क्षमा हुन्छ भन्ने कुरा तपाईँ सोचिराख्नु भएको छ भने प्रिय मित्र हो, दुःखको साथ मैले भन्नुपर्छ, तपाईँ अझै पनि गलत हुनुहुन्छ। हामीले अझै पनि त्यो बलिदानलाई चिन्न सकेका छैनौं जो 2000 वर्ष अगाडि स्वर्ग छोडेर यो संसारमा आउनुभयो र हामी सबैको निम्ति बलि हुनुभयो, हामी सबैको निम्ति रगत बगाउनुभयो, अनि अझै पनि हामी बोका राँगाहरू खोज्दै हिँडिराखेका छौं। दुःख लाग्दो कुरा हो। परमेश्वरले तपाईँ र मेरो लागि त्यो बलिदान गरिसक्नु भएको छ। हामीले कहिलेसम्म बोकाहरू खोज्दै हिँड्ने, हामीले कहिलेसम्म त्यो निहत्था जनावरको रगत बगाइराख्ने, कहिलेसम्म अब हामीले आफ्नो पापको लागि त्यो निर्दोष जनावरहरूलाई मारिराख्ने? अब जरुरी छैन। अब एउटै कुरा जरुरी छ प्रिय मित्र हो, एउटै कुरा मात्रै हामीले गर्नुपर्छ, त्यो हो त्यो बलिदान जो 2000 वर्ष अगाडि आएर हाम्रो लागि आफैलाई बलिदान अर्पण गरिसक्नु भएको छ, हाम्रो पापको लागि क्रुसमा मरिसक्नु भएको छ, उहाँमाथि विश्वास गर। बाइबलमा युहन्ना नामक पुस्तकको 3:16 हामी यसो लेखिएको पाउँदछौ। तपाईँहरूको निम्ति म यहाँ यस खण्डलाई पाठ गरिदिनेछु। किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। हामी सबैको निम्ति बाइबलको वचन यही हो, जसले उहाँलाई प्रेम गर्छ त्यो कहिल्यै पनि नाश हुँदैन तर त्यसले अनन्त जीवनलाई प्राप्त गर्दछ। प्रिय मित्र हो, के तपाईँलाई अनन्त जीवनको खाँचो छैन र के सम्पूर्ण मानव जातिलाई पाप बाटोको प्रायश्चितको खाँचो छैन र? हुनसक्छ सायद आजको आधुनिक जीवनशैलीले हाम्रो भित्री आध्यात्मिकताको आँखालाई बन्द गरिदिएको छ। हाम्रो अगाडि भएको भौतिक शरीरले हाम्रो भित्रको आध्यात्मिक दृष्टिलाई, आत्मालाई बन्द गरिदिएको छ। तर एकपटक आफैलाई नियालेर हेर्नुहोस्, भित्री मनमा प्रश्न सोध्नुहोस्। संसारका सबै धर्मले बलिदान को महत्वलाई बुझेका थिए। सम्पूर्ण संसारका सबै धर्ममा बलिदानको बेग्लै भूमिका हामी देख्दछौ। सम्पूर्ण धर्ममा बलिदान चढाउने कुरालाई जोड दिएको कुरा हामी देख्दछौ। तर बलिदानको कामलाई एकजना व्यक्तिले मात्रै, एकजना परमेश्वरले मात्रै पूरा गर्नुभयो जो सम्पूर्ण ब्रह्माण्डको परमेश्वर हुनुहुन्छ, जसले दृश्य र अदृश्य सम्पूर्ण थोकहरूलाई बनाउनुभयो, जो सम्पूर्ण कुराहरूको रचयिता हुनुहुन्छ, उहाँले मात्रै यो कामलाई पूरा गर्नुभएको छ। उहाँले एकमात्र आफ्नो पुत्रलाई यो संसारमा पठाउनुभयो र उहाँले आफ्नो रगत क्रुसमा बगाएर तपाईँ र मेरो लागि त्यो बलिदानको कामलाई पूरा गरिदिनु भएको छ। अब हामीले आफ्नो पापको प्रायश्चितको लागि बोकाहरू रगतहरू चढाउन जरुरी छैन। त्यसको लागि हामीले एउटै काम गर्नुपर्दछ मित्र हो, त्यसको लागि हामीले गर्न एकमात्र आवश्यक काम भनेको त्यो बलिमाथि, त्यो बलिदानमाथि हामीले विश्वास गर्नुपर्छ। र त्यो बलि भनेको सिद्ध येशु ख्रिस्ट हुनुहुन्छ। तपाईँहरू जो जति यो कार्यक्रम सुनेर बसिराख्नु भएको छ, तपाईँहरू सबैलाई मेरो विनम्र अनुरोध छ, आफ्नो जीवन येशूको लागि अर्पण गरिदिनुहोस्। त्यो येशूको निम्ति जसले तपाईँलाई प्रेम गरिकन 2000 वर्ष अगाडि आफैले आएर आफ्नो रगत क्रुसमा बगाउनु भयो, उहाँलाई नराम्रो तरिकामा मारियो र पनि उहाँले मृत्युलाई जितेर तेस्रो दिनमा फेरि जीवित भएर उहाँ आउनुभयो। तपाईँको लागि बलिदानको काम उहाँले गरिदिनु भएको छ। उहाँले तपाईँलाई अत्यन्तै प्रेम गर्नुहुन्छ, उहाँले तपाईँलाई औधि प्रेम गर्नुहुन्छ। उहाँ तपाईँको लागि यो संसारमा आउनुभएको, आज नै यसै समयमा नै आफ्नो सम्पूर्ण जीवन त्यही ईश्वरको सेवाको लागि अर्पण गरिदिनुहोस्। अनि म विश्वास गर्दछु तपाईँको जीवन अनन्तताको लागि सुरक्षित रहनेछ। मृत्यु पछिको जुन यात्रा हामी शुरू गर्न जाँदैछौ, त्यसमा तपाईँ ईश्वरसँगै रहनुहुनेछ र परमेश्वरको महान आशिषले तपाईँहरूको जीवन भरिपूर्ण हुनेछ। आजको यस सन्देशबाट महान परमेश्वरले हामी सबैमाथि आफ्नो आशीर्वाद दिनुभएको होस्।
1: धन्यवाद दाई हरिलाई। साँच्चिकै आजको वचन पूर्ण सन्देशमूलक र आशिषमय थियो। वचनमा भने जस्तै हामीले इतिहासमा हेर्ने हो भने संसारमा देश बचाउने नाममा, स्वाभिमानको नाममा, स्वतन्त्रता र अधिकार प्राप्तिका विभिन्न लड़ाईहरूमा धेरै मानवको बलिदान भएको हामी पाउँदछौ, जसलाई सम्मानित शब्दमा शहीद पनि भनिन्छ। हाम्रो नेपालमा देश रक्षाको लागि, जनताको अधिकार सुनिश्चितताको लागि भएका आन्दोलनमा मारिएका शहीदहरूको सम्मान स्वरूप माघ 16 गते शहीद दिवस मनाइने गरिन्छ। तर श्रोता, वचनमा भने जस्तै हरेक कुराको निम्ति बलिदानको आवश्यकता भएझै मानिसका पापहरूको प्रायश्चितको निम्ति पनि बलिदानको आवश्यकता छ। फलस्वरूप सबै धर्महरूमा मानिस आफ्ना पापको खातिर विभिन्न कुराहरूको बलि दिइरहेको सर्वविदित छ। जस्तै हिन्दू धर्ममा मानिसहरू विभिन्न कुराको निम्ति खसी बोका, कुखुरा, राङ्गाहरूको बलिदान दिदछन् अनि उनीहरूलाई लाग्दछ कि ती दिएका बलिदानहरूबाट उनीहरूको पाप क्षमा भई उनीहरूले प्राप्त गर्न चाहेको ईश्वरत्व पाउनेछन्। तर श्रोता, बाइबलले भन्दछ संसारमा मानिसको पापको खातिर 2017 वर्ष अगाडि येशू ख्रीष्टले दिनुभएको बलिदान बाहेक अरू केही कुराले पनि मानिसको पापलाई क्षमा गर्न सक्दैन। यसकारण येशू ख्रीष्ट मानिसको मुक्ति र उद्धारको लागि निष्कुट थुमाको रूपमा बलिदान भइसक्नु भएको छ। अब उपरान्त कुनै पनि अन्य बलिले मानिसले चाहेको पाप क्षमा, ईश्वरत्व र मुक्ति पाउन सक्ने छैन। त्यसैले श्रोता, संसारका मानिसको लागि बलिदान हुनुभएको येशू ख्रीष्टलाई आफ्नो उद्धारकर्ता र मुक्तिदाताको रूपमा विश्वास गर्नुहोस्, किनकि उहाँ मात्र संसारको पापको निम्ति बलि हुनुभएको पहिलो र अन्तिम बलि हुनुहुन्छ। प्रिय श्रोता, तपाईँलाई आजको यो कार्यक्रम कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव दिन चाहनुहुन्छ, प्रतिक्रिया पठाउन चाहनुहुन्छ वा यस कार्यक्रमका बारेमा अझै थप जानकारी लिन चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो कन्ट्याक्ट नम्बर रहेको छ 98580 37454। कन्ट्याक्ट नम्बर फेरि एकपटक 98580 37454। र त्यसै गरी हाम्रो इमेल एड्रेस रहेको छ gnnepal17@gmail.com gnnepal17@gmail.com। हौस् श्रोता, कार्यक्रमको समय सकिएको छ। प्राविधिक मित्रलाई धन्यवाद। परमेश्वरले तपाईँ हामीलाई आफ्नो शान्ति, सुरक्षा र आशिषमा राख्नु भएको होस्। कार्यक्रम सुसमाचार सबैका लागिबाट हामी बिदा चाहन्छौ। नमस्कार। जय मसीह।

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम विश्वासको वचन।
2: तिम्रो आस्थामा आनन्द गर, संकटमा धैर्य धारण गर र निरन्तर प्रार्थनामा लागिरह। रोमी 12:12। आदरणीय श्रोता, विभिन्न कारणले गर्दा तपाईँ निराश हुनुहुन्छ होला, चिन्तामा हुनुहुन्छ होला, हजुरलाई छटपटे भइरहेको होला, आर्थिक समस्या होला, पारिवारिक समस्या होला, रोग बिरामले गर्दा चिन्तामा हुनुहुन्छ होला, भने जस्तो केही भएको छैन होला। अब चिन्ता नगर्नुहोस्, परमेश्वर भन्नुहुन्छ, तिम्रो सारा फिक्र मलाई सुम्पिदेऊ, म तिम्रो वास्ता गर्नेछु। त्यति मात्र होइन, ए सारा बोझले दबिएका हो म काउ, म तिमीलाई विश्राम दिनेछु। बारम्बार परमेश्वर यो कुरा तपाईँ र मलाई भन्दै हुनुहुन्छ र बोलाउँदै पनि हुनुहुन्छ। के तपाईँ यस्तै अवस्थामा हुनुहुन्छ? छटपटी, एकान्त, निराश, अशान्ति, यी सबै कुराका आवाज सुन्ने प्रभु येशू ख्रीष्ट मात्र हुनुहुन्छ। त्यसैले त उहाँ भन्नुहुन्छ, तिमीहरूले गरेको प्रार्थना सुन्न, मेरो कान र आँखा सदा खुल्ला रहनेछ। र तपाईँको खुसी नै हाम्रो खुसी, अनि हाम्रो खुसी नै परमेश्वरको खुसी। श्रोता, तपाईँको लागि जीवन परिवर्तन गर्ने, तपाईँलाई दिनदिनै शक्तिशाली बनाउने, तपाईँको बाटो निर्देशन गर्ने कार्यक्रम विश्वासको वचन लिएर आउँदै हुनुहुन्छ आदरणीय पास्टर अनिल सुनाम।
3: सबैभन्दा उच्च अनि सबैभन्दा माथि हुनुहुने यीशु प्रभुको नाममा तपाईँहरू सबैजनालाई जय मसीह। म अनिल सुनामको तर्फबाट आज हामी यस्तो विषयमा चर्चा गर्नेछौँ, यो विषयले तपाईँ र मलाई चुनौती दिदछ र यो विषयले तपाईँ र मलाई व्यवहारिक रूपमा परमेश्वरको उपस्थितिमा जानलाई सहायता गर्दछ। प्रियहरू, यो संसारमा हेर्यौँ भने नि प्रियहरू, यो हल्लै हल्लाको संसारमा हामीले परमेश्वरको आवाजलाई सुन्न सकिराखेको छैन। प्रियहरू, यो आधुनिक संसारमा हामी परमेश्वरको उपस्थितिमा जान सकेको छैन। प्रियहरू, अनि प्रियहरू, हामीले परमेश्वरलाई अनुभव गर्न सकेका छैनौ र परमेश्वरको सत्यतालाई हाम्रो जीवनमा हामीले लिन सकेका छैनौ। किन भन्दै गर्दा नि प्रियहरू, यो डिजिटल एजले तपाईँ र मलाई परमेश्वरबाट धेरै टाढा बनाइसकेको छ भनेर म तपाईँलाई बताउन चाहन्छु। प्रियहरू, अहिले मैले तपाईँसँग चर्चा गर्न गइराखेको विषय चाहिँ डिजिटल उपवास भनेको के हो भन्ने विषयमा म चर्चा गर्न चाहन्छु। जब तपाईँले यो बाइबलमा हेर्नुहुन्छ नि प्रियहरू, तपाईँ र मैले यो बाइबलमा डिजिटल उपवास भनेर पाउँदैनौ, तर हामीले के चाहिँ पाउँछौ भन्दा चाहिँ नि प्रियहरू, बाइबलीय अवधारणा चाहिँ उपवास हो भन्ने कुरा हामी पाउन सक्छौ। अनि तपाईँलाई म डिजिटल उपवासको बारेमा चर्चा गर्नुभन्दा अगाडि उपवास के हो भन्ने कुरा बताउन चाहन्छु। प्रियहरू, उपवास अथवा फास्टिङ भनेको निश्चित समयको लागि केही कुरा नखाइकन परमेश्वरको नजिकतामा हुनु, परमेश्वरसँग प्रार्थना गर्नु, परमेश्वरको वचनलाई अध्ययन गर्नु र परमेश्वरको आवाज सुन्नु नै प्रियहरू उपवास हो भनेर म तपाईँलाई बताउन चाहन्छु। प्रियहरू, उपवास चाहिँ तपाईँ र मैले आफ्नो शरीरलाई दुःख दिनको लागि होइन, आत्मिक जीवन गहिरो बनाउन र परमेश्वरको नजिकतामा जान गरिन्छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। प्रियहरू, उपवास किन बस्ने भन्दै गर्दा प्रियहरू, परमेश्वरको नजिकतामा जानलाई हामीले उपवास बस्नु आवश्यक छ। किन भन्दै गर्दा चाहिँ प्रियहरू, उपवास बस्दै गर्दा हामी परमेश्वरमा लीन हुन सक्छौ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। हामीले वचन अध्ययन गर्न सक्छौ, प्रार्थना गर्न सक्छौ, उहाँलाई उच्चार्न सक्छौ, हाम्रो शरीरका अभिलाषालाई घटाएर आत्मा कुरालाई माथि बढाउन सक्छौ भनेर म तपाईँलाई बताउन चाहन्छु। प्रियहरू, तपाईँ मैले मत्ती 6:16-18 हेर्यो भने त्यहाँनिर देखावटी होइन,
4: परमेश्वरलाई मन पर्ने उपवास बस्ने कुरा गरिएको छ। प्रियहरू, उपवासले तपाईँ र मलाई परमेश्वरको नजिकतामा लाने कार्य गर्दछ। अनि अर्को कुरा चाहिँ नि प्रियहरू, तपाईँ र मलाई आत्मा स्वयं बनाउँछ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। प्रियहरू, हाम्रो शरीरको इच्छालाई दबाएर आत्माको कुरालाई माथि बढाउनलाई पनि उपवासले हामीलाई सहायता गर्न सक्छ। प्रियहरू, अनि हाम्रो गलत स्रोतलाई पनि उपवासले चाहिँ नियन्त्रण गर्छ भन्ने कुरा चाहिँ तपाईँ र मैले थाहा गर्न आवश्यक छ। प्रियहरू, उपवासले आत्मिक जागृति हाम्रो जीवनमा लिएर आउँछ भन्ने कुरा पनि म तपाईँलाई बताउन चाहन्छु। जब तपाईँ र मैले प्रेरित 13 अध्यायमा हेर्यौँ भने त्यहाँनिर मार्गदर्शनको कुरा पाउन सक्छौँ। अनि अर्को कुरा चाहिँ प्रियहरू, उपवासले चाहिँ तपाईँ र मलाई पापको निम्ति पश्चाताप गर्नलाई सहायता गर्दछ। प्रियहरू, हामीले धेरैचोटि जानी नजानी गरेका पापको निम्ति हामीलाई पश्चातापी हृदय चाहिँ उपवासले दिदछ। उपवासले यीशुले हामीलाई बस्नलाई सहायता गर्नुहुन्छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। प्रियहरू, पापबाट फर्किएर परमेश्वरतिर जानलाई उपवासले सहायता गर्छ। अनि अर्को कुरा चाहिँ आत्मिक बल र हाम्रो जीवनमा विजय यीशुले दिनुहुन्छ भन्ने कुरा चाहिँ म तपाईँलाई बताउन चाहन्छु। प्रियहरू, जब हामी आत्मामा भोकाउँछौ परमेश्वरले तृप्त बनाउनुहुन्छ। जब हामी आत्मामा तृषित गर्छौ नि उहाँले हामीलाई सहायता गर्नुहुन्छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। तपाईँ र मैले जब उपवास बस्छौ नि आत्मामा हामी अझ धेरै बढ्नलाई शक्तिशाली हुनलाई हामीलाई परमेश्वरले सामर्थ्य दिनुहुन्छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। आत्मिक तयारी गर्नलाई हामीलाई सहायता मिल्छ, शक्ति र साहस पाउनलाई सहायता मिल्छ, र उपवासले हामीलाई परमेश्वरको नजिकतामा लाने कार्य गर्दछ। प्रियहरू, बाइबलमा हेर्यो भने धेरै उपवासको उदाहरणहरू देख्छौँ। प्रत्येक उपवासले चाहिँ विजयलाई लिएर आएको छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। प्रियहरू, म यो समय चर्चा गर्न गइराखेको कुरा अघि नै मैले भनिसकेको छु, डिजिटल उपवासको म कुरा गर्न चाहन्छु। हामी चाहिँ अहिले डिजिटल युगमा बाँचिरहेको छौँ। प्रियहरू, बिहानै उठ्ने बित्तिकै हामी मोबाइल हेरेर हाम्रो दिनलाई सुरु गर्छौँ। दिनभरि हामी सामाजिक सञ्जालमा स्क्रोल गर्दै बस्छौँ। नि सुत्नुभन्दा अगाडि पनि नि प्रियहरू, हामी भिडियोहरू, टिकटकहरू, फेसबुकहरू, इन्स्टाग्रामहरू हेरेर सुत्छौँ प्रियहरू। अनि यो कुरा चाहिँ नि प्रियहरू हाम्रो बानी भइसकेको छ, यसले चाहिँ हाम्रो सोचलाई पनि प्रभाव पारिसकेको छ। प्रियहरू, धेरैचोटि यी कुरामा टाइमहरू हामीले दिँदै गर्दा परमेश्वरसँग हामीले समय बिताउन छोडिसकेको छ। प्रियहरू, डिजिटल कुराले परमेश्वरको ठामलाई ओगटिसकेको छ। तपाईँलाई म बताउन चाहन्छु प्रियहरू, डिजिटल उपवास भनेको चाहिँ नि निश्चित समयको लागि मोबाइल, सामाजिक सञ्जाल, इन्टरनेट, गेम, टिभी वा अन्य डिजिटल उपकरणहरू प्रयोग नगरेर आत्मिक र अनुशासनको अभ्यास गर्नु नै डिजिटल उपवास हो। प्रियहरू, अनि यो डिजिटल उपवास भनेको चाहिँ खानाको उपवास जस्तै हो। त्यो समयमा हामीले भोजन खाँदैनौ, यो समयमा चाहिँ हामी डिजिटल कुराहरू, ग्याजेटहरूबाट टाढा भइकन हामी परमेश्वरको नजिकतामा जानु नै प्रियहरू डिजिटल उपवास हो भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। किन चाहिँ हामीले डिजिटल उपवास बस्न आवश्यक छ भन्दा नि प्रियहरू, परमेश्वरतिर ध्यान केन्द्रित गर्नको लागि हामीले डिजिटल उपवास बस्न आवश्यक छ। किन भन्दा भजन संग्रह 46:10 भन्छ, शान्त हौ र परम प्रभु म हौ भनी जान भनेर यहाँनिर बताएको छ। धेरैचोटि फेसबुकले, टिकटकले, मेसेन्जरले, युट्युबले, इन्स्टाग्रामले प्रियहरू हाम्रो ध्यानलाई चाहिँ परमेश्वरबाट विकेन्द्रित गरिराखेको छ। त्यही भएर हामीले डिजिटल उपवास बस्न आवश्यक छ। किन भन्दै गर्दा हामी धेरै व्यस्त भइराखेको छ प्रियहरू, यो व्यस्त भइरहेको समयमा हाम्रो ध्यान चाहिँ हामीले परमेश्वरतिर फर्काउन आवश्यक छ। प्रियहरू, यो डिजिटल कुरालाई एकैछिनको लागि साइड राखेर परमेश्वरतिर फर्किन आवश्यक छ प्रियहरु। नि डिजिटल उपवासले चाहिँ हामीलाई परमेश्वरको आवाज सुन्न, उहाँको नजिक जान, उहाँको मुहारलाई हेर्नलाई सहायता गर्छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। त्यति मात्र होइन प्रियहरु, दोस्रो कुरा चाहिँ संसारको प्रभावबाट जोगिन पनि हामीले डिजिटल उपवास बस्नु आवश्यक छ प्रियहरु। किन भन्दै गर्दा नि पौलले मिठो कुरा भनेका छन् रोमी 12 अध्यायको 2 पदमा, यस संसारको ढाँचामा नचल तर आफ्नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित हौ भन्ने कुरा यहाँनिर हामीलाई पौलले सिकाउँछ। सामाजिक सञ्जालले चाहिँ प्रियहरु हामीलाई अश्लीलताको कुरा देखाइराखेको छ। यो संसार चाहिँ व्यभिचारमा भरिँदै गर्दा नि प्रियहरु हामी कसरी यो प्रभावबाट जोगिन सक्छौ भन्ने कुरा चाहिँ हामीलाई डिजिटल उपवासले सिकाउँछ प्रियहरु। त्यहाँनिर अशुद्धताको सामग्रीहरू देखाइराखेको छ, तुलना र ईर्ष्याको कुरा देखाइरहेको छ, गलत सम्बन्धको कुराहरू देखाइरहेको छ, झुट पहिचानहरू देखाइराखेको छ प्रियहरू। त्यति मात्र होइन प्रियहरू, यो विभिन्न घटनाले हाम्रो मनस्थितिलाई चाहिँ प्रभाव पारिराखेको छ अनि हाम्रो मनलाई बिगारेको छ, हाम्रो मनलाई असर गरेको छ प्रियहरू। त्यही भएर तपाईँ र मैले डिजिटल उपवास बस्न पर्छ, संसारको प्रभावलाई त्यागिकन परमेश्वरतिर फर्किन आवश्यक छ भनेर म तपाईँलाई बताउन चाहन्छु। अनि अर्को कुरा चाहिँ नि प्रियहरू, डिजिटल उपवासले चाहिँ तपाईँ र मलाई आत्मा स्वयं हुने कुरामा विकास गर्दछ प्रियहरू। धेरै चोटि हामीलाई डिजिटल कुराले नियन्त्रण गरिराखेको छ अनि तपाईँ र मलाई आत्मा स्वयं विकास गर्नलाई सहायता गर्दछ प्रियहरू। जब तपाईँ र मैले गलाती 5:22-23 हेऱ्यौँ भने त्यहाँनिर एउटा फल हामीले देख्न सक्छौ जसलाई चाहिँ आत्मा स्वयं भनिन्छ प्रियहरू। अनि डिजिटल उपवासले तपाईँ र मलाई आत्मा स्वयं हुनको लागि सहायता गर्दछ प्रियहरू। कतिचोटि चाहिँ प्रियहरू यो ग्याजेटहरूले हामीलाई नियन्त्रण गरिराखेको हुन्छ, हामीले उनीहरूलाई नियन्त्रण गर्न सकिराखेको हुँदैन प्रियहरू। अनि म तपाईँलाई यो पनि बताउन चाहन्छु प्रियहरू, तपाईँ र म यदि आत्मा स्वयं छौँ भने हामीले हाम्रो फोनलाई, ल्यापटपलाई, अरू ग्याजेटहरूलाई हामीले नियन्त्रण गर्न सक्छौँ, नत्र भए ती कुराहरूले हामीलाई नियन्त्रण गर्छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु प्रियहरू। अर्को कुरा चाहिँ के भन्दा बाइबलमा अलग्गै बस्ने उदाहरण तपाईँ र मलाई दिएको छ प्रियहरू। सबै कुरालाई छोडिकन एक्लै परमेश्वरको उपस्थितिमा गएर प्रार्थना गर्ने, परमेश्वरको नजिक जाने कुरा बाइबलले हामीलाई सिकाउँछ। जब तपाईँ र मैले लुका 5:16 हेऱ्यौँ भने तर उहाँ सुनसान ठाउँमा गएर प्रार्थना गर्नुहुन्छ भन्ने कुरा त्यहाँ हामी पाउन सक्छौँ। हाम्रो उद्धारकर्ता, हाम्रो मुक्तिदाता, हाम्रो राजा, हाम्रो मालिक, हाम्रो रबीले त आफूलाई एक्लै बनाएर परमेश्वरसँग प्रार्थना गर्नुभयो भने के प्रियहरू तपाईँ र मैले चाहिँ प्रार्थना गर्ने कि नगर्ने भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। जब डिजिटल आवाज बन्द हुन्छ नि प्रियहरू, परमेश्वर बोल्न थाल्नुहुन्छ प्रियहरू। तपाईँ र मैले यो कुरा थाहा गर्न आवश्यक छ। नि अर्को कुरा छ नि प्रियहरू, समयको सदुपयोग गर्ने कुरा तपाईँ र मैले थाहा गर्नुपर्छ। जब तपाईँ र मैले एपिसी 5:15-16 पदमा हेऱ्यौँ भने यहाँनिर यसरी लेखेको छ, होसियार साथी र मूर्ख झै होइन तर बुद्धिमान झै समयको सदुपयोग गर, किनकि दिनहरू खराब छन् भन्ने कुरा चाहिँ पावलले एपिसीको मण्डलीलाई सिकाइराखेको छ प्रियहरू। समय परमेश्वरले हामीलाई दिनुभएको बहुमूल्य वरदान हो प्रियहरू। पैसा हरायो भने फेरि पनि हामीले कमाउन सक्छौँ, तर एकचोटि गएको समय फेरि फर्काएर हामीले हाम्रो जीवनमा ल्याउन सक्दैनौँ प्रियहरू। म किन यो भन्दैछु भन्दा नि तपाईँ र मेरो समय चाहिँ नि डिजिटल यसले खाइसकेको छ प्रियहरू, धेरै ग्याजेटहरूले हाम्रो समयलाई कलप्पै खाइसकेको छ। परमेश्वरलाई दिने समय उसले खाएको छ, परमेश्वरलाई दिने महिमा उसले लिइराखेको छ। हामीलाई बाइबल भन्दा पनि नि अहिले त हामीलाई फोन मनपर्छ, टिभी मनपर्छ, ल्यापटप मनपर्छ प्रियहरू, तर म तपाईँलाई बताउन चाहन्छु ती कुराले हामीलाई शान्ति दिँदैनन्। शान्ति दिनुहुने चाहिँ प्रभु येशु ख्रिस्टले हुनुहुन्छ। त्यही भएर हामीले समयको सदुपयोग चाहिँ उहाँको महिमाको लागि गर्ने हो, आफ्नो प्लेजरको लागि होइन भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु प्रियहरू। अनि म तपाईँलाई बताउन चाहन्छु अब डिजिटल उपवास चाहिँ कसरी बस्ने त प्रियहरू। उपवास भनेको अलग गर्नु भन्ने कुरा तपाईँ र मलाई थाहा छ। पहिलो कुरा चाहिँ स्पष्ट निर्णय तपाईँसँग हुन आवश्यक छ प्रियहरू। तपाईँले हप्तामा एक दिन चाहिँ नि तपाईँका प्रत्येक कुराहरू, मोबाइल, टिभी, ल्यापटप, अरू कुराहरू के छन् तीबाट तपाईँले विश्राम लिनु भनेर म तपाईँलाई बताउन चाहन्छु। सामाजिक सञ्जालको प्रयोगबाट अलग बस्नुहोस् र परमेश्वरसँग समय बिताउनुहोस् भनेर म तपाईँलाई बताउन चाहन्छु प्रियहरू। हप्तामा एक दिन चाहिँ नि तपाईँले डिजिटल उपवास बस्नुहोस्, तपाईँको जीवनमा परमेश्वरले परिवर्तन ल्याउनुहुन्छ प्रियहरू। मैले यो त्यसै भनेको छैन, मैले पनि मेरो जीवनमा लागू गरेको कारण म तपाईँलाई बताइराखेको छु प्रियहरू। अनि अर्को कुरा चाहिँ उद्देश्य निर्धारण गर्नुहोस्। जब तपाईँ चाहिँ डिजिटल उपवासमा बस्दै गर्दा तपाईँले चाहिँ मोबाइल नचलाउने भने मात्र होइन प्रियहरू, त्यो समयमा तपाईँले प्रार्थना गर्नु पर्यो, प्रभुलाई प्रशंसा गर्नु पर्यो, बाइबल पढ्नु पर्यो प्रियहरू, संगति गर्नु पर्यो भनेर म तपाईँलाई बताउन चाहन्छु प्रियहरू। तपाईँले जब उद्देश्य निर्धारण गर्नुहुन्छ, म चाहिँ यो दिन परमेश्वरलाई दिन्छु भन्नुहुन्छ नि, परमेश्वरलाई नै दिनुहोस्, अरू कुरालाई नदिनुहोस् भनेर म तपाईँलाई बताउन चाहन्छु। अनि अर्को कुरा चाहिँ सूचनाहरू बन्द गर्नुहोस्। यदि तपाईँ सक्नुहुन्छ भने चाहिँ तपाईँको फोनलाई अफ गरिदिनुहोस्। धेरैचोटि प्रियहरू अनावश्यक नोटिफिकेसनहरू आउँदै गर्दा तपाईँको ध्यानलाई विकेन्द्रित बनाउनु सक्छ। तपाईँले यदि साँच्चै नै परमेश्वरलाई प्रेम गर्नुहुन्छ भने परमेश्वरको समय परमेश्वरलाई नै दिनु भनेर म बताउन चाहन्छु। अनि तपाईँले योजनाहरू बनाउनुहोस् प्रियहरू। जब डिजिटल उपवास बस्नुहुन्छ नि, म मोबाइल हेर्दिनँ भन्ने मात्र होइन, तर तपाईँले के गर्ने भन्दा भजन गाउने, बाइबल पढ्ने, प्रियहरू प्रार्थना गर्ने, जर्नल लेख्ने र परिवारसँग राम्रो समय तपाईँले स्पेन्ड गर्न सक्नुहुन्छ प्रियहरू। जब तपाईँले यी कुरा गर्नुहुन्छ नि, तपाईँको जीवनबाट परमेश्वरको महिमा हुँदछ, परमेश्वर तपाईँको जीवनबाट प्रकटीकरण हुनुहुन्छ भन्ने कुरा म बताउन चाहन्छु नि। डिजिटल उपवास बस्दै गर्दा ध्यान दिनुपर्ने कुरा चाहिँ के हो भन्दा नि, यो चाहिँ आत्मिक वृद्धिको लागि हो भनेर तपाईँले थाहा गर्नुपर्छ प्रियहरू। परमेश्वरलाई चाहिँ समय दिनुहोस् भनेर म बताइराखेको छु प्रियहरू। जब तपाईँ डिजिटल उपवास बस्नुहुन्छ नि प्रियहरू, फोन नचलाउनुहोस्। अनि अर्को कुरा चाहिँ नि प्रियहरू, तपाईँको ध्यान परमेश्वरलाई दिनुहोस् भनेर म बताउन चाहन्छु प्रियहरू। जब तपाईँ डिजिटल उपवास बस्नुहुन्छ नि, तपाईँले पहिलो कुरा चाहिँ तपाईँको मनको शान्ति पाउनुहुन्छ प्रियहरू। अनि यो शान्ति चाहिँ परमेश्वरले दिनुहुने शान्ति, जसलाई चाहिँ एरेने भनेर भन्दछ, यो शान्तिले चाहिँ तपाईँलाई आनन्द दिने गर्दछ प्रियहरू। अर्को कुरा चाहिँ तपाईँलाई मिठो निन्द्रा लाग्छ, किन भन्दै गर्दा तपाईँको आँखा र तपाईँको स्क्रिन यति धेरै त्यहाँनिर टक्रार भइराखेको हुन्छ, त्यसले गर्दा धेरैचोटि हामी सही तरिकाले सुत्न सकेका हुँदैनौँ प्रियहरू। जब तपाईँले डिजिटल उपवास बस्नुहुन्छ, तपाईँले राम्रो निन्द्रा पाउनुहुन्छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु नि। तपाईँको गहिरो प्रार्थनाको जीवन हुन्छ, तपाईँ हेर्दा हेर्दै तपाईँ प्रार्थनाको योद्धा भएर खडा हुनुहुन्छ र तपाईँको परमेश्वरसँग सम्बन्ध एकदमै शक्तिशाली हुन्छ, परिवारसँग पनि शक्तिशाली हुन्छ र तपाईँको जीवनमा आत्मिक वृद्धि हुन्छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु प्रियहरू। अनि म तपाईँलाई यो बताउन चाहन्छु प्रियहरू, हामीलाई चाहिँ संसारले नियन्त्रण गर्ने होइन, हामीलाई चाहिँ परमेश्वरले नियन्त्रण गर्नु पर्छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु प्रियहरू। हामीलाई हाम्रा मोबाइलहरूले, ल्यापटपहरूले, टिभीहरूले टिकटकहरूले युट्युबहरूले होइन, परमेश्वरले हामीलाई नियन्त्रण गर्नुहुन्छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु, अनि म तपाईँलाई चुनौती दिन चाहन्छु। के तपाईँ आफ्नो फोनलाई नियन्त्रण गरिकन परमेश्वरसँग समय बिताउनलाई तयार हुनुहुन्छ? प्रियहरू, के तपाईँ परमेश्वरको आवाज सुन्नलाई तयार हुनुहुन्छ? तपाईँले फोनको आवाज धेरै सुनिसक्नुभयो, टिकटकको आवाज धेरै सुनिसक्नुभयो, फेसबुकको आवाज धेरै सुनिसक्नुभयो, अब पालो चाहिँ परमेश्वरको आवाज सुन्ने हो भनेर म तपाईँलाई बताउन चाहन्छु। प्रियहरू, जब तपाईँ डिजिटल उपवासमा बस्नुहुन्छ नि, तपाईँको प्राण आत्मा शरीरले चाहिँ नि विश्राम पाउँदछ, अनि त्यो विश्राम चाहिँ येशू ख्रीष्ट हुनुहुन्छ। आमेन। अनि म तपाईँलाई यही उत्साह दिन चाहन्छु प्रियहरू, तपाईँको फोनलाई तपाईँले नियन्त्रण गर्नुहोस्। फोन चाहिँ नि परमेश्वरको राज्यको बाधा नहोस् तपाईँको जीवनमा। म तपाईँलाई यही उत्साह दिन चाहन्छु, एकचोटि तपाईँले डिजिटल उपवास बसेर हेर्नुहोस्, परमेश्वरले तपाईँको जीवनमा अद्भुत र आश्चर्य काम गर्नुहुन्छ, परमेश्वर तपाईँसँग बोल्नुहुन्छ भन्न चाहन्छु प्रियहरू। र तपाईँहरू सबैजनालाई परमेश्वरले आशिष दिनुभएको होस्। जय मसीह।

आदरणीय श्रोता, कार्यक्रम विश्वासको वचन तपाईलाई कस्तो लाग्यो? मलाई लाग्छ तपाई कार्यक्रम सुनेर आशिषित हुनुभएको छ। यो कार्यक्रमलाई अझै धेरै आशिषमय र अर्थपूर्ण बनाउन चाहनुहुन्छ भने तपाईले हामीलाई प्रार्थना सहित सल्लाह सुझाव र प्रतिक्रिया दिनको लागि हार्दिक अनुरोध गर्दछौ। प्रतिक्रियाको लागि फोन नम्बर 9818985447 9818985447 र 9813855447 9813855447 हस्त श्रोता, अर्को हप्ता भेट्ने बाचा गर्दै कार्यक्रमबाट विश्वासको वचन टिम बिदा हुन्छ। धन्यवाद। जय मसीह। नमस्कार। गॉड ब्लेस यू ऑल।

0: जय मसीह। म कलाकार आशा खड्का, तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz। म पनि सुन्दैछु, तपाईँहरू पनि सुन्नुहोस् है।
1: अब प्रस्तुत छ कार्यक्रम नारी आशा।
2: प्रिय श्रोता, अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम नारी आशा। कार्यक्रम सुनेर आशीषित हुनुहोस्।
3: निराशमा आशा, निरुत्साहमा उत्साह, असहायमा सहारा, अशान्तिमा शान्ति, यो हो तपाईहरूको आफ्नै कार्यक्रम नारी आशा।
4: प्रिय दिदी बहिनीहरू, अज्ञानता, असमानता, विपन्नता, अशिक्षा र व्यवस्थाका कारण नारीहरू हरेक क्षेत्रमा शोषित र पीड़ित छन्। यो कुरा हाम्रो समाजमा कुनै नौलो विषय होइन। नारीहरूले दैनिक जीवनमा झेल्दै आएका विभिन्न मुद्दाहरूलाई यो कार्यक्रम नारी आशामा समेट्ने कोशिश गरेका छौ। आशा छ यस कार्यक्रमले दिदी बहिनीहरूलाई वास्तविक आशा र जीवनको साँचो अर्थ थाहा पाउन सहायता गर्नेछ।

नमस्कार प्रिय श्रोता मित्र, स्वागत छ कार्यक्रम नारी आशामा। मेरो नाम ममता नेपाली हो र म सधैँ जस्तै आजको हप्ता पनि यहाँहरूको बीचमा कार्यक्रम नारी आशा लिएर आइसकेको छु। कार्यक्रम नारी आशामा हामी यो महिनाभरि नै हाम्रो विश्वाससँग सम्बन्धित विभिन्न प्रश्नहरूलाई सम्बोधन गरिराखेका छौं, ती प्रश्नहरूको उत्तर खोज्ने हामी कोशिस गरिराखेका छौं र आजको कार्यक्रममा चाहिँ हामी पवित्र आत्मासँग सम्बन्धित हाम्रो मनमा भएका प्रश्नहरूलाई आजको कार्यक्रममा समेट्नेछौं, यसको उत्तर खोज्ने कोशिश गर्नेछौ। मलाई विश्वास छ आजको कार्यक्रमबाट पनि तपाईँ आशीषित हुनुहुनेछ। म ढिला गर्न चाहन्न किनकि हामीले समेट्नुपर्ने कुराहरू धेरै छन्, समय सीमित छ, त्यसकारण म फटाफट आजको विषयवस्तुतिर नै अगाडि बढ्छु। कार्यक्रम सुन्नुहोला, तपाईँको लागि आजको कार्यक्रम पक्कै आशीषित हुनेछ। के तपाईँले कहिले सोच्नु भएको छ पवित्र आत्मा वास्तवमा को हुनुहुन्छ? हामी परमेश्वर पिताको बारेमा सुन्छौं, यीशु ख्रिस्टको जीवन, उहाँको मृत्यु, पुनरुत्थानको बारेमा पनि हामी धेरै कुरा जान्दछौ, तर पवित्र आत्माको कुरा आउँदा हामी मध्ये धेरैका मनमा प्रश्नहरू उब्जन थाल्छन्। पवित्र आत्मा को हुनुहुन्छ? उहाँले के गर्नुहुन्छ? उहाँले हाम्रो जीवनमा काम गरिरहनु भएको छ भनेर हामी कसरी थाहा पाउने? के हामीले पवित्र आत्मालाई महसुस गर्नुपर्छ? उहाँले हामीलाई कसरी डोर्याउनुहुन्छ र पवित्र आत्मासँग हिँड्नु भनेको वास्तवमा के हो? आज हामी पवित्र आत्माको बारेमा यी विभिन्न प्रश्नहरूलाई हामी निहाल्नेछौँ। आधी घण्टाको कार्यक्रममा हामी एकदम विस्तृत अध्ययन गर्न त समय पाउँदैनौ, तर पनि हामी आजको कार्यक्रमबाट पवित्र आत्मालाई अझै नजिकबाट चिन्ने कोसिस गर्नेछौ र पवित्र आत्मासँग सम्बन्धित हाम्रो मनमा भएका प्रश्नहरू पनि आजको कार्यक्रमले केही हदसम्म भए पनि मेटाउनेछ भन्ने मैले विश्वास लिएको छु। सबैभन्दा पहिलो एकदमै सरल प्रश्न छ, पवित्र आत्मा को हुनुहुन्छ? कतिपय मानिसहरूले पवित्र आत्मालाई कुनै रहस्यमय शक्ति, ऊर्जा वा हामीमाथि आउने कुनै शक्तिको रूपमा बुझ्छन्, तर बाइबलले पवित्र आत्माको बारेमा त्यसरी बताउँदैन। पवित्र आत्मा एक व्यक्ति हुनुहुन्छ, उहाँसँग मन छ, उहाँसँग इच्छा छ, उहाँसँग भावनाहरू छन्, उहाँले सिकाउनुहुन्छ, उहाँ बोल्नुहुन्छ, उहाँले डोर्याउनुहुन्छ, उहाँ दुखी हुनुहुन्छ जब हामी उहाँलाई दुखी पार्ने काम गर्छौं, उहाँले हाम्रो निम्ति मध्यस्थता गर्नुहुन्छ। र सबैभन्दा महत्वपूर्ण कुरा, पवित्र आत्मा पढ्नुले पवित्र आत्मालाई कुनै रहस्यमय शक्ति, ऊर्जा वा हामीमाथि आउने कुनै शक्तिको रूपमा बुझ्छन्, तर बाइबलले पवित्र आत्माको बारेमा त्यसरी बताउँदैन। पवित्र आत्मा एक व्यक्ति हुनुहुन्छ।

आत्माको बारेमा बताउँदा पवित्र आत्मालाई सहायक, सान्त्वना दिने वा एउटा सहयोगीको रूपमा वर्णन गर्नुभएको छ। तपाईँ यूहन्ना 14:26 पदमा चाहिँ यो कुरा पढ्न सक्नुहुन्छ। एउटा कुरा ध्यान दिनुहोस्, पवित्र आत्माले सिकाउनुहुन्छ, उहाँले सम्झाउनुहुन्छ, उहाँले सहायता गर्नुहुन्छ। यो कुनै निर्जीव शक्तिको वर्णन होइन, तर एउटा व्यक्तिको वर्णन हो, एउटा व्यक्तिको व्यक्तित्वको वर्णन यहाँ गरिएको छ। त्यसैले हामीले केवल यो प्रश्न सोध्नु हुँदैन कि पवित्र आत्माले मेरो लागि के गर्न सक्नुहुन्छ, यो मात्र हाम्रो प्रश्न हुनु हुँदैन। त्यसभन्दा पहिले हामीले यो कुरा सोध्नुपर्छ कि पवित्र आत्मा चाहिँ को हुनुहुन्छ। उहाँ केवल एउटा भावना मात्र हुनुहुन्न, उहाँ केवल एउटा अनुभव मात्र हुनुहुन्न, उहाँ केवल परमेश्वरको शक्ति मात्र हुनुहुन्न, उहाँ पवित्र आत्मा हुनुहुन्छ, उहाँ परमेश्वर हुनुहुन्छ। त्रि एक परमेश्वरको एक व्यक्ति, एउटा एउटा भाग या एउटा त्रिपक्षीय परमेश्वरको एक पक्ष, हामी यसरी चाहिँ उहाँलाई बुझ्न सक्छौ होला। र यसले हामीलाई दोस्रो प्रश्नतिर डोर्याउँछ, अब पवित्र आत्मा परमेश्वर हुनुहुन्छ भन्ने कुरा गरिरहँदा अब अर्को प्रश्न, ल पवित्र आत्मा त हामीले बुझ्यौं कि उहाँ पनि परमेश्वर हुनुहुन्छ, कि परमेश्वरको शक्ति चाहिँ पवित्र आत्मा हुनुहुन्छ, के चाहिँ हो भन्ने प्रश्न हामीमा हुन सक्छ। यसको उत्तर हो परमेश्वर, पवित्र आत्मा परमेश्वर हुनुहुन्छ। पवित्र आत्मा पूर्ण रूपमा परमेश्वर हुनुहुन्छ। बाइबलले परमेश्वरलाई पिता, पुत्र र पवित्र आत्माको रूपमा प्रकट गर्दछ। तीन अलग अलग व्यक्तित्व तर एउटै परमेश्वर। प्रेरित 5 अध्यायमा यसको एउटा महत्वपूर्ण उदाहरण हामी देख्छौ। हनन्याले जग्गा बेचेर प्राप्त गरेको पैसाको विषयमा झूठ बोल्छन्। पत्रुसले उनलाई भन्छन् कि तिमीले पवित्र आत्मासँग झूठ बोलेका छौ, अनि त्यसपछि पत्रुसले फेरि भन्छन् कि तिमीले मानिसहरूसँग होइन परमेश्वरसँग झूठ बोलेका छौ। यो निकै महत्वपूर्ण कुरा हो। पवित्र आत्मासँग झूठ बोल्नु भनेको परमेश्वरसँग झूठ बोल्नु हो। सृष्टिमा पनि पवित्र आत्मा उपस्थित हुनुहुन्थ्यो। उत्पत्ति 1:2 परमेश्वरका आत्मा सृष्टिको शुरूआतमै उपस्थित हुनुहुन्छ। पवित्र आत्माले परमेश्वरका अगम वक्ताहरूलाई प्रेरणा दिनुभयो। पवित्र आत्मा विश्वासीहरूमा बास गर्नुहुन्छ। यीशुले पनि आफू पिता कहाँ फर्केर गएपछि पिताले पवित्र आत्मा पठाउनु हुनेछ भनेर आफ्ना चेलाहरूलाई भन्नुभएको थियो। सायद तपाईँले त्यो खण्ड धेरै पटक पढ्नु भएको छ। त्यसैले पवित्र आत्मा परमेश्वर भन्दा कम हुनुहुन्न। हामी कतिजना चाहिँ यसरी बुझ्छौ कि पिता, पुत्र अनि पवित्र आत्मा, यो चाहिँ तह तह, अनि पवित्र आत्मा चाहिँ परमेश्वरको एउटा परमेश्वरले पठाउनु भएको शक्ति भन्ने मात्र हामी बुझ्छौ। तर पवित्र आत्मा परमेश्वर हुनुहुन्छ। र यो कुरा किन महत्वपूर्ण छ भन्ने प्रश्नमा चाहिँ, किनकि यदि पवित्र आत्मा परमेश्वर हुनुहुन्छ भने हामीले उहाँलाई आदर गर्नुपर्छ, उहाँको कुरा सुन्नुपर्छ, उहाँबाट सिक्नुपर्छ र उहाँलाई अझ गहिरो रूपमा चिन्न हामीले चाह गर्नुपर्छ। हामी कतिचोटि चाहिँ पवित्र आत्मालाई चाहिँ परमेश्वरले हाम्रो लागि पठाउनु भएको सहायकको रूपमा मात्र बुझ्छौं र उहाँलाई कसरी भन्ने के यो कुरालाई, अब पवित्र आत्मालाई परमेश्वरको रूपमा भन्दा पनि परमेश्वरले हाम्रो लागि खटाउनु भएको एकजना सहयोगी भन्ने रूपमा मात्र हामीले बुझिराखेका हुन्छौं। तर वास्तवमा त्रिएक परमेश्वरको एक पवित्र आत्मा परमेश्वर हुनुहुन्छ।

प्रिय श्रोता मित्र, कार्यक्रम नारी आशामा यहाँलाई पुनः स्वागत छ। आजको कार्यक्रममा हामी पवित्र आत्माको बारेमा कुराकानी गर्दैछौ। अब कुराकानी गरौं पवित्र आत्माले के गर्नुहुन्छ भन्ने बारेमा, अथवा पवित्र आत्माको काम के हो भन्ने बारेमा एकछिन कुरा गरौं है त। विश्वासीको जीवनमा पवित्र आत्माको काम अत्यन्तै महत्वपूर्ण छ। उहाँले धेरै कुराहरू गर्नुहुन्छ। उहाँले हामीलाई पापको विषयमा दोष देखाउनुहुन्छ। भन्नुको मतलब उहाँले के पाप हो भनेर छुट्याउन हामीलाई सहायता गर्नुहुन्छ, र यदि हामीबाट केही पाप भएको छ भने त्यो कुरा उहाँले हामीलाई देखाइदिनुहुन्छ। उहाँले सत्य सिकाउनुहुन्छ। उहाँले परमेश्वरको वचन हामीलाई स्मरण गराउनुहुन्छ। उहाँले हामीलाई सान्त्वना दिनुहुन्छ। उहाँले हामीलाई बल दिनुहुन्छ, हामीलाई डोर्याउनुहुन्छ, हामीलाई प्रार्थना गर्न पनि उहाँले सहायता गर्नुहुन्छ, आत्मिक दान वरदानहरू दिनुहुन्छ, र हाम्रो जीवनमा आत्मिक फल उत्पन्न गराउन उहाँले सहायता गर्नुहुन्छ। उहाँले हाम्रो ध्यान येशूतर्फ मोड्नलाई जहिले पनि मध्यस्थ गरिराख्नुहुन्छ। यहुन्ना 16 अध्यायमा येशूले पवित्र आत्माले आफ्ना चेलाहरूलाई सत्यतामा डोर्याउनुहुनेछ र ख्रिस्टलाई महिमा दिनुहुनेछ भनेर बताउनु भएको छ। यो कुरा सोच्नुहोस्, पवित्र आत्मा हाम्रो जीवनमा आएर या हामीसँग भएर हामीलाई केन्द्रमा राख्नुहुन्न। उहाँले हामीलाई येशूतर्फ चाहिँ डोर्याउनुहुन्छ, येशूतर्फ चाहिँ मोड्ने काम गर्नुहुन्छ। जब पवित्र आत्माले हामीमा काम गर्नुहुन्छ, उहाँले हामीलाई ख्रिस्ट जस्तै बनाउन काम गरिरहनुहुन्छ। उहाँले हाम्रो चरित्रमा काम गर्नुहुन्छ, हाम्रो इच्छाहरू परिवर्तन गर्नुहुन्छ, हाम्रो पापी मनोवृत्तिलाई चुनौती दिनुहुन्छ, अनि उहाँले परमेश्वरको आज्ञा पालन गर्न हामीलाई चाहिने बल र शक्ति दिनुहुन्छ, र कहिलेकाहीँ उहाँले हाम्रो लागि असहज खालको वातावरणहरू पनि पवित्र आत्माले हाम्रो जीवनमा गर्नुभएका कामले कतिचोटि हामीलाई असहज पनि बनाउन सक्छ। किनकि पवित्र आत्माले हामीलाई केवल राम्रो महसुस गराउने मात्र काम गर्नु हुँदैन, हामीलाई गुड फिल गराउने जिम्मा पवित्र आत्माको होइन। कहिलेकाहीँ उहाँले हाम्रो जीवनमा परिवर्तन गर्नुपर्ने कुराहरू हामीलाई देखाउनुहुन्छ। जस्तै हामीले कसैलाई क्षमा गरेका छैनौँ होला, या हामीभित्र भएको अहंकार, रिस, डाह, आलस्य, बेइमानी, कटुता, यी यस्ता कुराहरू हामीलाई देखाउनुहुन्छ, र यी कुराहरूबाट अब हामी निक्लिनुपर्छ या यी कुरा त्याग्नुपर्छ भनेर उहाँले हामीलाई बताउनुहुन्छ, जुन कुरा हामीलाई कतिचोटि मन पर्दैन। पवित्र आत्माले जब हामीमा भएका पापमय स्वभाव, कमजोरी, गल्तीहरूलाई देखाउनुहुन्छ, हामीलाई त्यो असहज लाग्न सक्छ। तर पवित्र आत्माले कहिले पनि हामीलाई राम्रो फिल गराउनको लागि हामीले गरेका गलत कुरामा हामीलाई प्रोत्साहन दिनुहुँदैन, तर उहाँले जहिले पनि हामीलाई सत्यतातिर डोर्याउनुहुन्छ। तर यो कुरा हामीले बुझ्नुपर्छ कि जब हामीमा पापमय कुराहरू पवित्र आत्माले देखाउनुहुन्छ, उहाँको उद्देश्य हामीलाई नष्ट गर्नु, हामीलाई नाश गर्नु, या हामीलाई सजाय दिनु होइन, तर हामीलाई परिवर्तन गर्नु हो। तर के पवित्र आत्माले येशू आउनु भएपछि मात्र काम गर्न थाल्नु भएको हो? हाम्रो मनमा यो पनि प्रश्न हुन सक्छ, होइन? येशू ख्रिस्त संसारमा आउनुभन्दा अगाडि पवित्र आत्मा हुनुहुन्न थियो, किनकि येशूले आफू स्वर्गारोहण हुने बेला मात्र पवित्र आत्मा तिमीहरूको बीचमा आउनुहुनेछ भनेर भन्नुभएको थियो। यसको मतलब येशू संसारमा आउनुभन्दा अगाडि पवित्र आत्मा हुनुहुन्थेन भन्ने प्रश्न पनि हाम्रो मनमा आउन सक्छ, र अब हामी यसको विषयमा एकछिन कुराकानी गर्नेछौँ। पुरानो करारमा पवित्र आत्माको भूमिका के थियो भन्ने बारेमा अब कुरा गरौँ है त। पवित्र आत्मा पेन्टिकोसको दिनपछि मात्र काम गर्न थाल्नु भएको होइन। जब पवित्र आत्मा आगोको जिब्रोको जस्तो आकारमा, होइन, आगोको ज्वाला जस्तो भएर पेन्टिकोसको दिनमा जब चेलाहरूमा आउनुभयो, तब मात्रै पवित्र आत्माको उत्पत्ति भएको होइन, तब मात्र पवित्र आत्माले काम गर्न थाल्नु भएको होइन। उहाँ सुरुदेखि नै सक्रिय हुनुहुन्छ। उत्पत्ति 1:2 सृष्टिको सुरुवात नै परमेश्वरका आत्मा उपस्थित हुनुहुन्छ, या पवित्र आत्मा उपस्थित हुनुहुन्छ। पुरानो करारभरि हामी पवित्र आत्मालाई परमेश्वरका मानिसहरूमा काम गरिरहेको देख्न सक्छौ। उहाँले अगम भक्तहरूलाई सामर्थ्य दिनुभयो, उहाँले अगुवाहरूलाई सामर्थ्य दिनुभयो, उहाँले बुद्धि दिनुभयो, उहाँले मानिसहरूलाई परमेश्वरको उद्देश्य पूरा गर्न सक्षम बनाउनु भयो। मूसा, दाऊद, अन्य अगम भक्तहरू र अन्य धेरै व्यक्तिहरूको जीवनमा पवित्र आत्माले काम गर्नुभएको हामी देख्न सक्छौ।
छौ। तर पुरानो करारको अनुभव र नयाँ करारमा विश्वासीहरूले पाउने अनुभवमा एउटा महत्वपूर्ण भिन्नता भने छ। पुरानो करारमा पवित्र आत्मा विशेष उद्देश्यका लागि विशेष मानिसहरूमाथि आउनुहुन्थ्यो या ती मानिसहरूसँग काम गर्नुहुन्थ्यो। तर ख्रिस्टद्वारा एउटा अद्भुत कुरा भएको छ। परमेश्वरको आत्मा केवल हामीमाथि आउने मात्र होइन, तर अब उहाँ हामीभित्र बास गर्नुहुन्छ र यही कुराले हामीलाई पाँचौं एउटा पोइन्टमा लिएर जान्छ। आज पवित्र आत्माको भूमिका के हो त? अहिले अब हामी नयाँ करारमा जिराखेका छौं, अनुग्रहमा जिराखेका छौं भने आज चाहिँ पवित्र आत्माको भूमिका के छ त? आजको समयमा चाहिँ पवित्र आत्मा कसरी काम गर्नुहुन्छ त? अब यसको बारेमा हामी कुरा गरौं है त। पवित्र आत्माले आज तपाईँ र मेरो जीवनमा कसरी काम गर्दै हुनुहुन्छ? उहाँ स्टिल काम गर्नुहुन्छ, उहाँले अझै सिकाउनुहुन्छ, उहाँले अझै पापहरू हाम्रो बीचमा प्रकट गर्नुहुन्छ, अझै हामीलाई डोर्याउनुहुन्छ, सान्त्वना दिनुहुन्छ, परिवर्तन गर्नुहुन्छ र मानिसहरूलाई यीशुतर्फ लैजानुहुन्छ। पवित्र आत्माको काम सधैँ नाटकीय आत्मिक अनुभवमा मात्रै या चमत्कारमा मात्रै अथवा एउटा ड्रास्टिक रूपमा मात्रै हामीमा देखिने होइन। कहिलेकाहीँ हामी कुनै ठूलो संकेत वा असाधारण अनुभवहरू खोजिराखेका हुन्छौँ। पवित्र आत्मालाई अनुभव गर्नु भनेको ठूलै चमत्कार हाम्रो जीवनबाट हुनुपर्छ अथवा केही विशेष या असाधारण कुरा चाहिँ हाम्रो जीवनमा भयो भने मात्रै हामी पवित्र आत्मालाई चाहिँ अनुभव गर्न सक्छौँ भन्ने कुरा हामी कतिचोटि सोचिराखेका हुन्छौँ। तर पवित्र आत्मा हाम्रो दैनिक जीवनमा सामान्य क्षणहरूमा पनि हाम्रो बीचमा काम गरिरहनु भएको छ। सायद तपाईँ बाइबल पढ्दै हुनुहुन्छ र अचानक कुनै कुरा तपाईँको हृदयमा चाहिँ क्लियर हुन्छ या तपाईँले पढिराखेको खण्डबाट आज तपाईँले नयाँ प्रकारले प्रकाश पाउनुहुन्छ, त्यो पनि पवित्र आत्माको काम नै हो। सायद तपाईँ कसैलाई चोट पुर्याउने कुरा भन्न लाग्नु भएको छ तर तपाईँको मनमा आउँछ होइन त्यसो नभन, त्यो भन्नु हुँदैन, त्यो पनि पवित्र आत्माको काम हो। सायद तपाईँले क्षमा गर्नुपर्ने व्यक्तिलाई सम्झिनुहुन्छ जसलाई तपाईँले क्षमा दिन सकिरहनु भएको थिएन, तर अकस्मात त्यो व्यक्तिलाई क्षमा दिनको लागि भित्रैबाट तपाईँले प्रोत्साहन पाउनुहुन्छ, त्यो पनि पवित्र आत्माको काम हो। सायद तपाईँ कुनै व्यक्तिलाई देख्ने बित्तिकै उसलाई चाहिँ प्रोत्साहन दिनतर्फ लाग्नुहुन्छ तर तपाईँलाई थाहा छैन त्यो व्यक्तिको जीवनमा के भइराखेको छ, तपाईँलाई थाहा छैन, तर त्यो व्यक्तिलाई देख्ने बित्तिकै अकस्मात तपाईँ उसलाई हौसला दिने प्रोत्साहन दिने कुराहरू गर्न थाल्नुहुन्छ, त्यो पनि पवित्र आत्माको काम नै हो। सायद परमेश्वरको वचनले तपाईँको हृदयमा भएको कुनै कुरालाई चुनौती दिन्छ या भनौ तपाईँ आफू ठिक छु जस्तो तपाईँलाई लागिराखेको छ तर अकस्मात कुनै समयमा परमेश्वरको वचनले तपाईँलाई कन्भिक्ट गर्छ, भन्छ कि यो कुरा चाहिँ तेरो जीवनमा ठिक भइराखेको छैन, यो कुरा चाहिँ तैँले सुधार्नुपर्छ, यो कुरा चाहिँ तैँले छोड्नुपर्छ, त्यो पनि पवित्र आत्माकै काम हो। यी सबै क्षणहरूमा पवित्र आत्माले काम गरिरहनु भएको हुन्छ। त्यसैले हामीले सधैँ यो प्रश्न सोध्ने होइन कि मैले केही महसुस गरे कि गरिन अथवा पवित्र आत्मालाई मैले फिल गरे कि गरिन भन्ने हाम्रो कन्सर्न होइन, तर के पवित्र आत्मा मेरो जीवनमा ख्रिस्ट जस्तो चरित्र उत्पन्न गरिरहनु भएको छ, के म पवित्र आत्मालाई मलाई चाहिँ येशु जस्तै हुनको लागि काम गर्न अनुमति दिइराखेको छु, यो चाहिँ हाम्रो प्रश्न हुनुपर्दछ। किनकि गलाती 5 अध्यायले पवित्र आत्माको फलको बारेमा बताउँछ, हामीमा पवित्र आत्मा हुनुहुन्छ यसमा कुनै शंका छैन, अनि उहाँलाई हामीले असल प्रकारले काम गर्न दियौं भने पवित्र आत्माको फलहरू चाहिँ हाम्रो जीवनमा देखिनुपर्छ। ती फलहरू के हुन् त? प्रेम, आनन्द, शान्ति, धैर्य, दया, भलाई, विश्वास, योग्यता, नम्रता, आत्मसंयम, यी कुराहरू हाम्रो जीवनमा चाहिँ पवित्र आत्माका फलका रूपमा देखिएको छ भने हामीले बुझ्नुपर्छ कि मैले पवित्र आत्मालाई चाहिँ काम गर्न दिइराखेको छु र उहाँले मेरो जीवनमा प्रशस्तै काम गर्दै हुनुहुन्छ र यसको फलहरू म देख्न सक्छु।

0: प्रिय मित्र, कार्यक्रम नारी आशामा म ममताको साथमा तपाईँ हुनुहुन्छ र आजको कार्यक्रममा हामी पवित्र आत्माको बारेमा कुरा गर्दैछौ। अब एकछिन कुराकानी गरौं एउटा यस्तो प्रश्नको बारेमा कि हामी धेरैचोटि सुन्छौ नि कि पवित्र आत्मा हामीमा बास गर्नुहुन्छ भनेर, जुन सत्य हो, पवित्र आत्मा हामीभित्र, तपाईँ र म भित्र बास गर्नुहुन्छ। तर त्यो भन्नुको अर्थ के हो भन्ने कुरा हामी कतिचोटि बुझिराखेका हुँदैनौ। बास गर्नु अर्थात पवित्र आत्मा हामी विश्वासीसँग रहनु भनेको चाहिँ एउटा अद्भुत सत्य हो। परमेश्वर हामीबाट टाढा हुनुहुन्न, ख्रिस्टमा विश्वास गर्नेहरूमा पवित्र आत्मा बास गर्नुहुन्छ। पहिलो कोरिन्थी 16:19 पदमा पावलले भन्नुहुन्छ, तिमीहरूको शरीर पवित्र आत्माको मन्दिर हो जो तिमीहरूभित्र बास गर्नुहुन्छ। यसको अर्थ सोच्नुहोस् त, तपाईँको शरीर पवित्र आत्माको वासस्थान हो, पवित्र आत्माको मन्दिर हो। यो कुरा हाम्रो लागि कस्तो ठूलो एउटा महिमाको कुरा हो कि हाम्रो दैनिक जीवन, होइन एउटा साधारण दैनिक जीवन पनि परमेश्वरको आत्माको वासस्थान भएको छ। यसले हामीले आफैलाई कसरी हेर्नुपर्छ भन्ने कुरा हामीलाई सिकाउँछ, होइन आफैलाई हामी कुन प्रकारले हेर्छौँ त्यो तरिकालाई, त्यो नजरलाई चाहिँ परिवर्तन गर्दछ। यसले हामीलाई आफ्नो शरीरलाई कसरी व्यवहार गर्ने भन्ने कुरा सिकाउँछ, हामी कसरी बोल्छौँ, कसरी व्यवहार गर्छौँ, कसैले नदेख्दा हामी के गर्छौँ, पापको प्रलोभनमा कसरी प्रतिक्रिया दिन्छौँ, अरू मानिसहरूसँग कस्तो व्यवहार गर्छौँ, यी सबै कुरामा फरक पार्नुपर्छ। किनकि हामी एक्लै आफ्नो जीवन बाँचिरहेका छैनौँ, परमेश्वरको आत्मा हामी भित्र बास गर्नुहुन्छ। तर यहाँ अर्को एउटा प्रश्न पनि आउँछ, यदि पवित्र आत्मा हामी भित्र बास गर्नुहुन्छ भने के हामीले उहाँलाई सधैँ महसुस गर्नुपर्छ? यसले हामीलाई अर्को खण्डतिर लिएर जान्छ। अब यहाँनिर हामी कुरा गरौं विश्वासीले पवित्र आत्मालाई महसुस गर्ने भन्ने कुराको बारेमा, है त यो एकदमै महत्वपूर्ण कुरा हो र धेरै गलत प्रकारले बुझिएको पनि कुरा हो। हामीले सोच्नुपर्छ, यदि मैले केही महसुस गरिनँ भने पवित्र आत्मा मसँग हुनुहुन्न। हामी कतिचोटि पवित्र आत्मालाई चाहिँ फिलिङ्सको आधारमा हामीले तौलिराखेका हुन्छौँ कि म कतिको पवित्र आत्मालाई फिल गरिराखेको छु, कतिको महसुस गरिराखेको छु, त्यति नै पवित्र आत्मा म भित्र हुनुहुन्छ। यदि मैले महसुस गरेको छैन भने पवित्र आत्मा मसँग हुनुहुन्न, यो प्रकारले हामी बुझिराखेका हुन्छौँ। यो एकदमै गलत कुरा हो। बाइबलले पवित्र आत्माको उपस्थितिको प्रमाण केवल एउटा भावनात्मक अनुभवलाई बनाएको छैन। कहिलेकाहीँ हामीले परमेश्वरको उपस्थितिलाई गहिरो रूपमा महसुस गर्न सक्छौ, हामी आनन्द, शान्ति, सान्त्वना र गहिरो भावनाको अनुभव गर्न सक्छौ, तर हाम्रो भावनाहरू त परिवर्तन भइरहन्छन्। कुनै दिन हामी धेरै उत्साहित हुन्छौ, अर्को दिन हामी थकित हुन सक्छौ। कुनै दिन प्रार्थना गर्दा परमेश्वर धेरै नजिक हुनुभयो जस्तो, या पवित्र आत्माले त मलाई एकदमै अगुवाई गर्नु भएको छ जस्तो हामी महसुस गर्छौ भने, अर्को दिन प्रार्थना गर्दा केही पनि महसुस नहुन पनि सक्छ, होइन? के यसको अर्थ परमेश्वरले हामीलाई छोडेर जानुभयो भन्ने हो त? होइन, हाम्रो विश्वास केवल भावनामा आधारित हुनै सक्दैन। हाम्रो विश्वास परमेश्वरको वचन र उहाँका प्रतिज्ञाहरूमा आधारित हुन्छ। त्यसैले परमेश्वरसँगको हाम्रो सम्बन्धलाई केवल हाम्रो भावनाले नाप्नु हुँदैन। भावना आउँछ र जान्छ, तर विश्वासले भन्छ, मैले अहिले केही महसुस नगरे पनि, मैले केही नदेखे पनि, मैले केही फिलै नगरे पनि परमेश्वरका प्रतिज्ञाहरूमा म भरोसा गर्छु। अब प्रश्न आउँछ, यदि पवित्र आत्माले हामीलाई डोर्याउनुहुन्छ भने उहाँको मार्गदर्शनलाई हामीले कसरी चिन्न सक्छौ? धेरैचोटि हामी एकदमै कन्फ्युजनमा पर्छौ, एकदमै अलमलमा पर्छौ कि जे कुरा मैले सुनिरहेको छु यो पवित्र आत्माको आवाज हो कि मेरो आफ्नै विचार हो, पवित्र आत्मा बोल्नु भएको भनेर चाहिँ म कसरी थाहा पाउने, पवित्र आत्माले नै मलाई यो बाटोतिर डोर्याइरहनु भएको छ भनेर चाहिँ मैले कसरी थाहा पाउने भनेर हामी अलमलमा पर्न सक्छौ, परिराखेका हुन्छौ। यसको लागि बुद्धि र विवेकको हामीले मजाले प्रयोग गर्नुपर्छ, जुन कुरा प्रभुले हामीलाई दिनुभएको छ। सबैभन्दा पहिलो कुरा, पवित्र आत्माले परमेश्वरको वचनको विरुद्धमा कहिले डोर्याउनु हुँदैन, यो कुरा चाहिँ हामीले बुझ्नुपर्छ। तपाईँ बाइबलमा एउटा कुरा पढिरहनु भएको छ, तर तपाईँ त्यसको विपरीत अर्कोतिर जान सोचिरहनु भएको छ, गइरहनु भएको छ, त्यतातिर लाग्ने तपाईँ सोचिरहनु भएको छ भने तपाईँ त्यसलाई पवित्र आत्माले मलाई यतैतिर डोर्याउनु भयो भनेर भन्न सक्नु हुँदैन। किनकि पवित्र आत्माले वचनको विरुद्ध तपाईँलाई कहिले पनि डोर्याउनु हुँदैन। पवित्र आत्माको मार्गदर्शन चिन्ह हामीले सबैभन्दा पहिले बाइबललाई चिन्नुपर्छ, परमेश्वरको वचनलाई जान्नुपर्छ। यदि हामीले परमेश्वरले मलाई यस्तो भन्नुभयो भनेर विश्वास गरेको कुरा बाइबलको शिक्षासँग सिधै विरोध गर्छ या सिधै त्यो विरोधाभास त्यहाँ हामी पाउँछौ भने त्यो पवित्र आत्माको मार्गदर्शन हुनै सक्दैन। पवित्र आत्माले नै धर्मशास्त्रको प्रेरणा दिनुभयो, उहाँले नै हामीलाई त्यसको विपरीत डोर्याउनु हुँदैन। हामीले प्रार्थना गर्न सिक्नुपर्छ, शान्त हुन सिक्नुपर्छ, परमेश्वरको अगाडि बसेर सुन्न सिक्नुपर्छ, आवश्यक पर्दा बुद्धिमान र परमेश्वरमा हिँड्ने मानिसहरूको सल्लाह पनि लिनुपर्छ। पवित्र आत्माले बाइबल, प्रार्थना, परिस्थिति, आत्मिक विवेक र बुद्धिमानी सल्लाह मार्फत हामीलाई डोर्याउन सक्नुहुन्छ। तर हामी प्रत्येकले हामीले अनुभव गर्ने प्रत्येक भावनाहरू या प्रत्येक विचार वा भावनालाई चाहिँ परमेश्वरले मलाई भन्नुभयो या पवित्र आत्माले मलाई यस्तो देखाउनु भयो भनेर दावी गर्नदेखि सावधान हुनुपर्दछ। हामीलाई विवेक चाहिन्छ, हामीले आफैलाई सोध्न जरूरी छ, यसले मलाई सत्य, पवित्रता, आज्ञा पालन, प्रेम र ख्रीष्टतर्फ लैजाँदैछ? जे विचार या भावना हामी अनुभव गर्दैछौ त्यसले हामीलाई पवित्रतातिर, ख्रीष्टतिर लैजाँदैछ भने र वचनसँग मेल खान्छ भने हुन सक्छ त्यो प्रभुबाट आएको कुरा हो। तर वचनदेखि विपरीत तपाईँ केही कुरा सोच्दै हुनुहुन्छ र पवित्र आत्माले भनेको भनेर तपाईँ विश्वास गर्नुहुन्छ भने त्यो तपाईँको भूल हुन सक्छ। प्रिय मित्र, आज हामीले पवित्र आत्माका बारेमा केही कुराहरू सुन्यौं सिक्यौं होला भन्ने मैले विश्वास लिएको छु। पवित्र आत्मासँग सम्बन्धित कुराहरू पक्कै पनि 20-25 मिनटको कार्यक्रममा मात्रै बताएर सबै कुरा छर्लङ्ग गरी हामीले बुझ्न सक्दैनौ। यसको लागि निरन्तर बाइबल अध्ययन, परमेश्वरसँगको संगति र सिकाई एकदमै महत्वपूर्ण हुन्छ। हामी त्यसकारण सिक्ने कुरामा कहिले नथाकौं। तपाईँले जति पनि पवित्र आत्माको बारेमा सुन्नुभयो, तपाईँको मनमा केही प्रश्नहरू छ, आउँदो दिनमा यो चाहिँ कुरा मैले अलि बुझिन, यो चाहिँ कुरा अझै बुझ्न चाहन्छु भन्नुहुन्छ भने तपाईँले आफ्नो मण्डलीमा आफ्नो अगुवाज्यू गुरूज्यूहरूसँग तपाईँले चाहिँ यसको बारेमा सोध्न सक्नुहुन्छ। कार्यक्रम मार्फतै सुन्न चाहनुहुन्छ भने पनि केही प्रश्नहरू, जिज्ञासाहरू हामीलाई लेखेर पठाउन सक्नुहुन्छ। हाम्रो कार्यक्रमको अन्तिममा तपाईँले सम्पर्क ठेगाना पाउनुहुन्छ, त्यहाँ तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। अथवा तपाईँ फेसबुक या टिकटक चलाउनुहुन्छ भने फेसबुक टिकटकमा पनि तपाईँले हामीलाई मेसेज गरेर हामीसँग कुराकानी गर्न सक्नुहुनेछ। आजको लागि मैले कार्यक्रमबाट विदा लिनुपर्ने बेला भइसकेको छ। अर्को हप्ता फेरि हामी अन्य केही प्रश्नहरूलाई समेट्ने कोसिस गर्नेछौ कार्यक्रममा। त्यसकारण अर्को हप्ताको कार्यक्रम सुन्न नछुटाउनुहोला। आजको लागि चाहिँ म ममता कार्यक्रम नारी आशाबाट विदा हुन्छु। जय मसी अनि नमस्कार।
1: प्रिय श्रोताहरू, तपाईँहरूले यो कार्यक्रम TWR360.org मा पनि सुन्न सक्नुहुनेछ।

0: श्रोताहरू, आजको कार्यक्रम सुनि तपाईँलाई कस्तो लाग्यो? आशा गर्छौ निश्चय नै आशिषमय भयो होला। यदि यस कार्यक्रम प्रति तपाईँको कुनै प्रश्न, जिज्ञासा र सुझाव छन् भने, साथै बाइबल सम्बन्धी कुनै पुस्तक पुस्तिका प्राप्त गर्न चाहनुहुन्छ भने निर्धक्क साथ हामीलाई पत्रचार गर्नुहोला। पत्रचारको लागि हाम्रो ठेगाना TWR नेपाल, GPO बक्स नम्बर 8975, EPC 2561, काठमाडौँ नेपाल। SMS को लागि NTC प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9847036579 भने, एनसेल प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9813300690, फोन नम्बर 01551100353, र साथै हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन गरी अनलाइन मार्फत रेडियो पनि सुन्न सक्नुहुनेछ।
1: टाइम चेक। यति बेला साँझको 7 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आशा।
2: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

सुनिरहनु हुने सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन ममतिनाको कार्यक्रम नयाँ आशामा। यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। श्रोता मित्र, संसार पापको अन्धकारमा रुमलिरहेको छ। स्वार्थी मनसायले प्रेरित यी कष्टकर समयमा के हामी अदृश्य भोलि वा भविष्य प्रति असल कुराको आशा गर्न सक्छौ त? पवित्र धर्मशास्त्र पुस्तक बाइबलको पहिलो पत्रुसको एक अध्यायको तीन पदले हामीलाई प्रभु येशु ख्रीष्टको तपाईँ र म प्रतिको प्रेम स्वरूप र पिता परमेश्वरको मानव प्रतिको महान कृपामा दिइएको ख्रीष्ट येशु प्रभुमा विश्वास गर्नेहरू जीवित आशाको जीवन जिउन नयाँ गरी आत्मिकतामा जिउनेछन् भनी हामीलाई बताउँदछ। स्वागत छ रेडियो प्रस्तुति नयाँ आशामा। अबको केही क्षणमा यहाँहरूले पवित्र धर्मशास्त्र पुस्तक बाइबलबाट आत्मिक वचन सुन्न सक्नुहुनेछ। तर त्यो भन्दा पहिले एउटा क्रिस्टीय वचन।

0: भर्खरै यहाँले यो मधुर ख्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ शिशिर।
1: प्रिय श्रोता मित्रहरू, न्यानो अभिवादन, जय मसीह। आरामै हुनुहुन्छ होला भनी आरामको कामना पनि गर्दछु अनि धन्यवाद दिन चाहन्छु तपाईँहरूको प्रार्थनाको निम्ति अनि वचन अध्ययनमा हामीसँग साथसाथै हुनुभएको निम्ति। श्रोता मित्रहरू, आज हामी फेरि एकपटक परमेश्वरको वचनलाई नियाल्ने क्रममा छौं र हामी जुन अध्ययन श्रृंखला अन्तर्गत हामीले विभिन्न विषयहरूलाई अध्ययन गरिरहेका थियौं, त्यो अध्ययन श्रृंखला सत्यको खोजी नामक, त्यसमा हामीले विभिन्न विषयहरूलाई अघि नै उल्लेख गरे जस्तै केलाएका थियौं र त्यही सिलसिलामा हामी त्यही क्रममा अहिले पनि छौं। के परमेश्वर वास्तविक हुनुहुन्छ? साँच्चै मित्रहरू, अहिलेको उद्धार आधुनिक युगमा मानिसहरूले परमेश्वरको अस्तित्वमाथि प्रश्न गर्ने गर्दछन् तर हामीले विभिन्न व्याख्या विश्लेषण र विभिन्न वचनका कुराहरूलाई उल्लेख गरेर परमेश्वर कति वास्तविक हुनुहुन्छ भनेर हेरेका थियौँ। यदि उहाँ वास्तविक हुनुहुन्छ भने के उहाँ हामीसँग बोल्नुहुन्छ र यदि बोल्नुहुन्छ भने कसरी बोल्नुहुन्छ, कस्तो माध्यमबाट र के उहाँको शक्तिलाई हामीले महसुस गर्न सक्छौँ, स्वर्ग कति वास्तविक छ भन्ने विभिन्न विषय वस्तुहरूलाई खेलाइसकेपछि अहिले हामी एउटा महत्वपूर्ण तर हेर्दाखेरि साधारण लाग्ने जस्तो विषयलाई हामीले हेरिरहेका छौँ। त्यो चाहिँ मान्छेलाई विश्रामको किन आवश्यकता पर्छ र यो आनन्ददायक विश्रामको रहस्य के हो भन्ने विषयलाई हामीले हेरिरहेका छौँ। आउनुहोस्, यसको शुरूआत पनि परमेश्वरसँग बुद्धि र ज्ञानको निवेदन गर्दै हामी यो प्रार्थनाद्वारा अघि बढौँ। महान दयालु बुबा परमेश्वर पिता, धन्यवाद तपाईँको अनुग्रहको निम्ति। तपाईँको करुणाले आज हामी यहाँ छौँ, तपाईँको वचनलाई अध्ययन गर्नलाई, सँगसँगै पढ्नलाई। हामी अज्ञानी छौँ, हामी मूर्ख छौँ, हामी तपाईँको चरणमा आउँदछौँ। हामीलाई ज्ञानमा तपाईँले अगाडि बढाउनुहोस्, हामीलाई बुद्धि र समझ दिनुहोस् भनेर, ताकि जे कुरा हामी पढ्छौँ त्यो हामी बुझ्न सकौँ भन्दै विन्ती गर्छौँ प्यारो प्रभु येशु ख्रीष्टको नाममा, आमेन। श्रोता मित्रहरू, साँचो आनन्ददायी विश्रामको रहस्य के हो र यसको महत्व के हो भन्ने विषयलाई नियाल्दै गर्दाखेरि तपाईँलाई सम्झना छ होला, हामीले हप्तामा छ दिन हुन्छ र छ दिनपछि सातौं दिन आउँछ र सात दिनले एक हप्ता बनाउँछ भनेर हेर्दै गर्दाखेरि सातौं दिन चाहिँ विश्रामको लागि हामीले छुट्याएर राख्नुपर्छ किनभने परमेश्वरको इच्छा पनि त्यो हो भनेर हामीले हेरेका थियौँ। अघि मैले हप्ताको छ दिन हुन्छ भनेर भन्दाखेरि हप्ताको छ दिन चाहिँ काम गर्नको लागि, परिश्रम गर्नको लागि, आफ्नो आवश्यकताहरू पूरा गर्नको लागि, आफ्नो जिम्मेवारीहरू वहन गर्नको लागि, हुन त हप्ताको सातौं दिन चाहिँ आफ्नो जिम्मेवारी वहन गर्नु पर्दैन भनेर भनिएको होइन, तर भन्न खोजेको के भने मानिस मसिन होइन, मानिसलाई विश्रामको दरकार पर्छ र मान्छेले जब हप्ताको सातौं दिन आफ्नो परिवारसँग बिताउँछ, परमेश्वरसँग प्रार्थना र भक्तिमा बिताउँछ, उसले आफूलाई एउटा पुनर्ताजगी पाएको व्यक्तिको रूपमा महसुस गर्न सक्छ र यसमा उसको ठूलो भूमिका हुन्छ, अर्थात उसको त्यो विश्रामको ब्रेकको भन्ने कुरालाई अहिले हामीले मात्रै होइन, यो वचन अध्ययनको क्रममा मेडिकल साइन्सले पनि यसलाई चाहिँ महत्वमा राखेको छ, रेस्ट एन्ड रिकुपरेसन भनेर ठूला ठूला मेडिकल विज्ञहरूका उनीहरूका विभिन्न खोज अनुसन्धानमूलक लेखहरू पनि बेला बखत निक्लेको हामी देख्छौ। मान्छेलाई विश्रामको आवश्यकता पर्छ र त्यो विश्रामको आवश्यकता मान्छेलाई पर्छ भन्ने कुरा हाम्रो सृष्टिभन्दा अघि जानेर नै परमेश्वरले विश्रामको माहौल त्यो समयक्रमको रूपमा उहाँले हप्ताको छ दिनमा सबै कुराको सृष्टि गरेर सातौं दिन विश्राम लिनुभएको थियो र उहाँ थकित भएर होइन तर हाम्रो लागि नजिर खडा गर्नको लागि उहाँले त्यो गर्नुभएको थियो भन्ने कुरालाई हामी हेरिरहेका थियौँ। यसै सिलसिलामा के अनि पुरानो करारका मानिसहरूले आफ्नो जीवनकालमा उनीहरूले सबात यानि कि हप्ताको सातौं दिन यो विश्रामको जुन आज्ञा थियो त्यसलाई पालन गरेर के यसबाट आशिष पाए त भन्ने कुराको बारेमा कुरा गर्दै गर्दाखेरि वा यो सवाल गर्दै गर्दाखेरि हामी वचनभरि जहाँ तहीँ हामीले त्यो देख्न पाउँछौँ, त्यो थाहा गर्न पाउँछौँ उनीहरूको जीवनबाट भनेर हेरेका थियौँ। र साथसाथै नयाँ करारको समयमा आउँदाखेरि के परमेश्वरको पुत्र थुमा ख्रिस्टले उहाँले आफ्नो जीवनकालमा के सवासको विधिलाई वा हप्ताको सातौं दिनको विश्रामको विधिलाई पालन गर्नुभयो भन्ने कुरालाई पनि हामीले हेरेका थियौँ र उहाँले साँच्चीकै त्यसलाई पालन गर्नुभयो र जीवनमा मात्र नभइकन उहाँले आफ्नो मृत्युको क्रममा पनि उहाँले यसको पालना गर्नुभयो र उहाँको पुनरुत्थान पछि प्रेरितहरूले चेलाहरूले पनि यो कुरालाई निरन्तरता दिए। तर यद्यपि आज संसारमा धेरैभन्दा धेरै मण्डलीहरूले चाहिँ हप्ताको सातौं दिन सवाथ नभइकन हप्ताको पहिलो दिन सवाथ हो भनेर भन्छन्, तर लिखित वचनले त्यसलाई चाहिँ वास्तवमा अवलम्बन गरेको देखिँदैन। लिखित वचनको अनुसार चाहे त्यो नयाँ करार होस् वा पुरानो करार होस्, त्यसले के बताउँछ भने हप्ताको सातौं दिन नै सवाथ हो भनेर बताउँछ। अब यी कुराहरू गरिसकेपछि हामीले हाम्रो विषयतर्फ नै लागौं। हामीले विभिन्न मानिसहरूको जीवनबाट हेरेका थियौं, केलाएका थियौं कि उनीहरूले कसरी यो सवाथको आज्ञालाई मनन गरेका थिए भनेर। त्यसै सिलसिलामा पुरानो करारका मानिसहरू अनि स्वयं ख्रीष्ट आफै अनि चेलाहरूको जीवनमा प्रेरितहरूको जीवनमा भनेर हामी छोटकरीमा हेर्दै गर्दाखेरि आज हामी शुरू गरौं यो प्रिय चेला भविष्यवक्ता प्रेरित युहन्नासँग सम्बन्धित कुरालाई लिएर। उनलाई दिइएको विशेष दर्शन जुन नयाँ करारको खण्डको अन्तिम पुस्तक जसलाई युहन्नालाई प्राप्त भएको ख्रीष्टको प्रकाश भनी नामकरण गरिएको छ, त्यसलाई हामीले अध्ययन गर्दाखेरि यो संसारको अन्तभन्दा अगाडि यो विश्राम दिन अर्थात हप्ताको सातौं दिन सवाथ मानिसको आत्मिक जीवनको एक निर्णायक विषय बन्न पुग्नेछ। उसले सृष्टिकर्ता उद्धारकर्तासँग राख्ने उसको सम्बन्धको सवालमा जसरी यो आजभन्दा पहिला पनि थियो भनेर प्रकाशको पुस्तकको 12 र 13 जस्ता अध्यायहरूले खुलस्त पार्दछन् भनेर थाहा गर्न सक्छौ। हुन त युहन्नाको परिप्रेक्ष्यमा कुरा गर्दा उनी रोमी साम्राज्यद्वारा पटमोसको टापुमा आफ्नो विश्वासको खातिर सजाय भोग्दै गर्दा पनि उनले साप्ताहिक सवासको विश्रामलाई भुलेका थिएनन्। उनले प्रकाशको पुस्तकको पहिलो अध्यायको 10 पदमा उनी आफूले दर्शन प्राप्त गरेको दिनको बारेमा वा उनले उल्लेख गर्दछन् यसो भन्दै, प्रभुको दिनमा म आत्मामा थिएँ। अब यो प्रभुको दिन चाहिँ कुन चाहिँ दिन हो? यो हप्ताको सातवटा मध्ये भन्ने सवाल वा जिज्ञासाको जवाफ चाहिँ मर्कुश 2:28 र मत्तीको 12:8 जस्ता पदहरू जसले भन्दछन् कि मानिसको पुत्र सवासको पनि प्रभु हो भनेर, वा यसैयाको 58:13 जहाँ प्रष्ट रूपमा प्रभुले भन्नुहुन्छ सवास दिन उहाँको दिन हो भनेर, उहाँले यसलाई आफ्नो पवित्र दिन भनेर भन्नुहुन्छ। यी र यस्ता अन्य पदहरूले स्पष्टताका साथ सवास दिन अर्थात हप्ताको सातौं दिन अर्थात विश्रामबारलाई नै औल्याएको हामी पाउँदछौ। मित्रहरू, हुन त लिखित वचनमा कहिले काहीँ प्रभुको दिन भन्ने शब्दावलीले उहाँको न्यायको दिन वा महिमित दोस्रो आगमनलाई पनि जनाउँदछ। तर महत्वपूर्ण कुरा के हो भने हामीले अध्ययनको क्रममा यो शब्द विषय सन्दर्भ र त्यो कुन परिप्रेक्ष्यमा प्रयोग गरिएको छ भन्ने कुरालाई पनि ख्याल राख्नु पर्दछ। र यो युहन्नालाई भएको प्रकाश नामक नयाँ करारको अन्तिम पुस्तकमा हेर्दाखेरि यहाँ विशेष गरेर यो पद जुन अघि हामीले उल्लेख गर्यौं त्यहाँ प्रयोग गरिएको शब्दावली मानिसको विश्राम र उसको आफ्नो सृष्टिकर्तासँग सम्बन्धित न्यानो आत्मिक सम्बन्धको पाटोसँग सम्बन्धित भएको हामी पाउँछौ, जुन चाहिँ हप्ताको सातौं दिन सवास हो। मित्र, के तपाईँले हप्ताको सातौं दिनमा आफ्ना कामहरूबाट विश्राम लिएर त्यो फुर्सदमा वा त्यो फुर्सदको समयमा शारीरिक थकानबाट विश्राम लिनु भएको छ? हप्ताको एक दिन आफ्नो यो सांसारिक भाग दौड़बाट पर रहेर आफ्नो परिवारसँग गुणस्तरीय सम्बन्ध बिताउँदा के तपाईँले पारिवारिक आनन्द र सम्बन्धको दिगोपनाको सवालमा आफूलाई एक कदम अगाडि बढ्नु भएको महसुस गर्नुभएको छ? के तपाईँले यो सवाथ दिनको आराधनीय संगतिको लागि प्रार्थना घरतर्फ हिँड्दै गर्दा आत्मिक न्यानोपना परमेश्वर र तपाईँको बीच जुन हुन्छ कि त्यसको आभास गर्नुभएको छैन र? आज भोलि त समय यस्तो आइसक्यो कि परिवारका सदस्यहरूलाई घरमै पनि एक ठाउँमा एकअर्कासँग मानवीय अन्तरक्रियामा भेट्न समेत गाह्रो भइसक्यो। घर बाहिरको त के कुरा, किनभने प्राय जसो परिवारका सदस्यहरूलाई मोबाइल, ल्यापटप, टेलिभिजन, इन्टरनेट, अनलाइन आदि इत्यादिमा व्यस्त भएको वा त्यसबाट अन्त ध्यान मोड्न फुर्सद नै नभएको जस्तो देखिन्छ। यो दुःखको कुरा हो कि मानिसले आफ्नो वास्तविक महत्व र प्राथमिकतामा नासी जाने भौतिक संसारिक कुराहरूलाई राखेको छ। मैले यो भन्न खोजेको होइन कि मोबाइल, इन्टरनेट, अनलाइन, ल्यापटप, टेलिभिजन यी कुराहरू चाहिँ महत्त्वपूर्ण होइनन् भनेर भन्न खोजेको होइन, तर यी कुराहरू सबभन्दा धेरै महत्त्वपूर्ण चाहिँ होइनन्। जब हामीले कुनै पनि कुराहरू जुन हाम्रो सृष्टिकर्ता, उद्धारकर्ता, संसारको न्यायकर्ता परमेश्वर र हाम्रो बीचमा आउन दिन्छौँ, तब हामीले सोच्नुपर्छ कि मेरो महत्त्वहरूलाई मैले सही रूपमा पहिचान गरेको छु कि छैन भनेर। परमेश्वर जीवनको स्रोत हुनुहुन्छ र जीवनको स्रोतसँग जोडिएर मात्रै हामीले जीवन प्राप्त गर्न सक्छौँ, जीवनलाई सही तरिकाले अगाडि बढाउन सक्छौँ र अनन्त जीवनको, यो जीवनको मात्र होइन अनन्त जीवनको यात्रामा हामी सही तरिकाले अग्रसर हुन सक्छौँ। सृष्टिकर्तासँगको आत्मिक सम्बन्ध, परिवारका सदस्यहरू बीच मिलाप र मानिस मानिस बीचको पारस्परिक मितव्ययी सम्बन्धहरू हाम्रो मूल्य मान्यताभित्र पर्नुपर्छ, चाहे हामी जतिकै आधुनिक र प्रविधिले लयस वा युक्त नै किन नहौं। हो मित्र, यही कुरालाई फेरि पनि परमप्रभुको लिखित वचनमा, बाइबलमा विभिन्न स्थानमा, जस्तै प्रस्थानको पुस्तकको 20:8, उत्पत्तिको 2:2-3, एसैयाको 58:13, प्रकाशको 12:17 जस्ता अध्यायहरूमा अनि पदहरूमा अन्य कैयौं स्थानहरूमा हामी समक्ष पवित्र आत्माले पेश गर्नुभएको हामी पाउँछौ प्रेरणाका लेखकहरूद्वारा। शुभातको दिन अर्थात् हप्ताको 7 दिनको विश्राम दिनको महत्वलाई बुझी यसको मर्मलाई आत्मसात गर्नु भनेको परमप्रभुले हाम्रो निम्ति जुन दुई ठूला महत्वपूर्ण उपलब्धि मूलक कार्यहरू सम्पन्न गर्नुभयो, जस्तै उहाँले हामीलाई बनाउनुभयो र उहाँले नै हाम्रो उद्धार गर्नुभयो भन्ने यथार्थलाई आत्मसात गर्नु भन्ने पनि हो। जब हामी शब्दको दिनको महत्वलाई बुझ्दछौ, हामीले हाम्रो शरीर रूपी जीवनको ख्याल गर्ने कुरालाई पनि महत्वको साथ हेर्न थाल्दछौ र स्वास्थ्यका नियमहरूलाई पालना गर्दै क्षण प्रति क्षण परमप्रभु नै मेरो सृष्टिकर्ता र उद्धारकर्ता हुनुहुन्छ, जो फेरि एक दिन हाम्रो न्याय गर्न आउनुहुनेछ भनेर विश्वास र व्यवहारबाट प्रकट गरिरहेका हुन्छौ भन्दै आजको यो अध्ययनबाट म बिदा हुन्छु। जय मसीह। धन्यवाद। शुभ समय।

श्रोता मित्र, भर्खरै शिशिरबाट आत्मिक वचन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। कार्यक्रमलाई अगाडि बढाउँ एउटा मधुर ख्रिस्टीय वचनबाट।

श्रोता साथीहरू, यहाँहरूसँग अझै धेरै समय बिताउने चाहना हुँदा हुँदै पनि रोक्न नसकिने समयको उर्दीलाई आत्मसात गर्दै नयाँ आशाको आजको प्रस्तुतिबाट विदा हुने समय आइपुगेको छ। तसर्थ भोलि फेरि यही स्टेशन र यही समय हाम्रो भेट नहुन्जेलसम्मका लागि ख्रिस्ट येशूको प्रेम यहाँ हरेकको जीवनमा रहिरहोस् भन्ने कामनाका साथ आजलाई हामी बिदा हुन्छौँ र जाँदा जाँदै कार्यक्रम प्रति वा यससँग सम्बन्धित तपाईँका कुनै सल्लाह, सुझाव वा उत्साहका टिक्का टिप्पणी छन् भने हामीलाई हाम्रो इमेल ठेगाना newhopeforall@yahoo.com वा पोस्ट बक्स नम्बर 12950 12950 काठमाडौँ नेपालमा पत्राचार गर्नुहुन अनुरोध गर्दछौ। साथसाथै यहाँहरूले हामीलाई हाम्रो सम्पर्क नम्बर 9808233620 नम्बर फेरि एकपटक 9808233620 मा पनि सम्पर्क गर्न सक्नुहुनेछ। हवस् त, भोलि फेरि यही स्टेशन र यही समयमा हाम्रो भेट हुने नै छ। तबसम्मका लागि शिशिर र म मतिनालाई बिदा दिनुहोस्। नमस्कार।

0: 咪就係。
1: सूचना सूचना सूचना एस्कुटियस एफएम प्रालीलाई एकजना दक्ष साथै अनुभवी प्राविधिक टेक्निसियनको आवश्यकता परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्न सक्नुहुनेछ। आवश्यक योग्यता कम्तीमा पनि 12 कक्षा पास भएको, टेक्निकल ज्ञान र मिडियामा इन्ट्रेस्ट भएको, अडियो भिडियो एडिटिङ तथा मिक्सिङ गर्न सक्ने, सोसल मिडिया प्लेटफर्महरूको लागि आवश्यक सामग्री तयार गर्न सक्ने, क्यामेरा राम्रोसँग चलाउन सक्ने। थप जानकारी तथा सम्पर्कको लागि गुड न्यूज एफएम प्राली अनामनगर काठमाडौँ फोन नम्बर 01-4770-754 01-4770-754 र 01-5913-755 01-5913-755

के तपाई वा तपाईले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्, थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ामुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था, साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट, काठमाडौँ, कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 98 41 53 54 02, 98 41 53 54 02 र 98 10 33 64 06, 98 10 33 64 06। फोन नम्बर 01 43 92 511, 01 43 92 511 र 01 43 92 510, 01 43 92 510 र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।

0: टाइम चेक। यति बेला रातिको 8 बज्यो।
1: गुड न्यूज एफएम 105.1।
0: अब प्रस्तुत छ कार्यक्रम पिताको इच्छा।
2: जय मसी दादा, हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम पिताको इच्छामा। कार्यक्रम पिताको इच्छा लिएर म पास्टर साजन देउपाने आज पनि तपाईँको रेडियो सेट गुड न्यूज एफएम रेडियो 105.1 MHz आइसकेको छु। म विश्वास गर्छु परमेश्वर पिताको इच्छा तपाईँको जीवनमा पूरा भइराखेको छ र परमेश्वर पिताको इच्छालाई तपाईँको जीवनमा पूरा हुनको लागि तपाईँले पनि आफ्नो जीवनलाई परमेश्वरको हातमा अर्पण गरिराख्नु भएको छ र आफ्नो जीवनलाई परमेश्वरको वचन पूरा हुनको लागि, इच्छा पूरा हुनको लागि नम्र तुलाइराख्नु भएको छ भनेर। प्रिय श्रोता, परमेश्वर पिताको इच्छा हाम्रो जीवनमा पूरा हुनको लागि मैले भर्खरै भने जस्तै हाम्रो जीवन नम्र हुन जरुरी छ, अनि मात्र हाम्रो जीवनमा चाहिँ यसले काम गर्छ, उहाँको इच्छा पूरा हुन सक्छ। तर हामीले हाम्रो हृदयलाई कठोर गर्यौं भने परमेश्वर पिताको इच्छा पूरा हुन सक्दैन, किनभने परमेश्वर पिताको इच्छालाई भन्दा पनि हामी हाम्रो हृदयलाई कठोर पार्यौं भने आफ्नो इच्छालाई पूरा गर्न चाहन्छौ र त्यो इच्छालाई पूरा गर्न नै हाम्रो प्राथमिकता बन्दछ। तर जब हामी नम्र हुन्छौँ भने हाम्रो हृदयलाई जब असल बनाउँछौ र प्रभु यीशुले जुन बिउ छर्ने दृष्टान्तको उखान भन्नुभयो, उहाँले बिउ छर्दै गर्दाखेरि चाहिँ कुनै बिउ चाहिँ बाटोमा पर्छन् भनेर भन्नुभयो, कुनै बिउ चाहिँ ढुङ्गेरी जमिनमा पर्छन् भनेर प्रभुले भन्नुभयो, अनि कुनै बिउ चाहिँ काँडाको झ्याङमा पर्छन् भनेर भन्नुभयो, र कुनै बिउ चाहिँ असल जमिनमा पर्छ भनेर भन्नुभयो। असल जमिनमा पर्ने बिउहरू चाहिँ तिनीहरू चाहिँ उम्रन्छन् भनेर भन्नुभयो, किनभने त्यो असल जमिन थियो, किनभने त्यो चाहिँ खनजोत गरेर मल जल सबै हालेर चाहिँ अब बिउ छर्ने बित्तिकै, बिउ चाहिँ त्यो जमिनमा पर्ने बित्तिकै अब त्यो चाहिँ उम्रनको लागि बिउलाई चाहिँ एउटा भनौँ न उम्रने वातावरण दिनको लागि त्यो जमिन चाहिँ पुरै तयार थियो, त्यो मलिलो थियो, नरम थियो त्यो जमिन, अनि त्यो बिउले चाहिँ जरा हाल्न पाउँछ, टुसा एकदमै हालेर जरा हालेर ऊ चाहिँ बिस्तारै हुर्कदै बढ्दै ठुलो हुन पाउँछ र प्रशस्त फल फलाउन पाउँछ। यी चारवटा जमिनहरू मध्ये हाम्रो हृदयको जमिन चाहिँ चौथो जमिन जस्तो हुनु जरुरी छ, असल जमिन बन्नु जरुरी छ, अनि मात्र परमेश्वर पिताको इच्छा चाहिँ तपाईँको जीवनमा र मेरो जीवनमा पूरा हुन सक्छ। नत्र भने हामी चाहिँ फेरि मुखले मात्र परमेश्वरको इच्छा भन्ने व्यक्ति हुन थाल्दछौँ र व्यवहारमा चाहिँ आफ्नो इच्छा मात्र भइराखेको हुन्छ। कतिपटक हाम्रो जीवनमा कमजोरीहरू हुन्छन्, कतिपटक परमेश्वरको इच्छा पूरा गर्न खोज्दा खोज्दै पनि हाम्रो इच्छाहरू पूरा भइराखेको हुन्छ, हामी आफूले इच्छा पूरा गरिराखेको हुन्छौँ। कतिपटक परिवारको प्रेसरले, कतिपटक कुनै परिस्थितिको प्रेसरले या अरू कति कुराहरूले चाहिँ हामी आफ्नो इच्छा पूरा गर्न खोजिराखेको हुन्छ। तर तपाईँ हरेक सघाओस्, त्यसले तपाईँलाई निराश नबनाओस् र दुखित पनि नतुलाओस्, किनभने तपाईँ प्रयासरत हुनुहुन्छ, जारी राख्न चाहनुहुन्छ भने चाहिँ परमेश्वर ले तपाईँको जीवनमा फेरि उहाँको इच्छा हालिदिनुहुन्छ र त्यसलाई तपाईँले दोस्रो पटक पूरा गर्न सक्नुहुन्छ। उहाँको लागि कुनै पनि मार्गको अन्त्य भएको छैन, तपाईँको लागि परमेश्वरले मार्ग चाहिँ जहिले पनि खोली नै राख्नु भएको छ, ढोका खोली नै राख्नु भएको छ, र परमेश्वरले ढोका थुन्ने काम चाहिँ गर्नुहुने छैन। जब तपाईँ परमेश्वरको इच्छा पूरा गर्न चाहनुहुन्छ, तपाईँ चुक्नु भए पनि प्रस्ताव गरेर फेरि आउनुहुन्छ भने परमेश्वरले आफ्नो इच्छा फेरि प्रकट गर्नुहुन्छ र तपाईँलाई उहाँले इच्छा पूरा गर्नको लागि सहायता पनि गर्नुहुन्छ। र तपाईँ अलि बलियो हुनु चाहिँ जरुरी छ। अघि मैले भने जस्तो प्रेसरहरू आउँछन्, सामाजिक प्रेसरहरू, पारिवारिक प्रेसरहरू, आफ्नो शरीरका अभिलाषाको कुराहरू, आँखाको अभिलाषा, शरीरको अभिलाषा, जीवनको सेके जस्ता कुराहरू हाम्रो जीवनमा आइलाग्छन्। यसले हामीलाई परमेश्वर पिताको इच्छा पूरा गर्नबाट बाधा दिइराखेको हुन्छ। तर तपाईँको दृढ इच्छा भयो भने परमेश्वर पिताको इच्छा पूरा गर्ने, अनि त्यतिखेर चाहिँ तपाईँको विजय निश्चित छ, किनभने प्रभुको वचनले भन्दछ दोस्रो कुरिन्थीको पुस्तक 2:14 हामी हेर्छौँ भने त्यहाँ लेखिएको छ कि तर परमेश्वर परमप्रभुलाई धन्यवाद होस् जसले हामीलाई दिनहुँ विजय हुनको निम्ति ख्रिस्ट येशूमा अनुग्रह गर्नुहुन्छ र हाम्रो जीवनबाट ख्रिस्ट येशूको ज्ञानको सुवास्तर हरेक स्थानमा फैलाउनुहुन्छ। यसकारणले गर्दा विजय दिने काम चाहिँ परमेश्वरको हो, उहाँले दिनुहुन्छ र ख्रिस्ट येशूको ज्ञानको सुवास्तर तपाईँको जीवनबाट हरेक स्थानमा उहाँले फैलाउनुहुन्छ। हाम्रो हृदयलाई असल जमिन बनाउनु जरुरी छ। त्यसो त आउनुहोस् हामी कार्यक्रमलाई अगाडि बढाउनेछौ एउटा मिठो सुमधुर गीतबाट। यो पुरानो भाकामा रहेको एकदमै सुन्दर गीत, हामी सबैले मन पराउने गीत रहेको छ, शिखरहरू हिउँले ढाके झै यो भूमिलाई बचल्ने ढाक्नै पर्छ। आउनुहोस् यो गीत हामी सुनेर पाउन आशा।

0: यो मिठो गीतपछि कार्यक्रममा म स्वागत गर्न चाहन्छु। तपाईँ अहिले रेडियो गुड न्युज एफएम सुनिराख्नु भएको छ, 105.1 MHz भयो र तपाईँ अहिले कार्यको पिताको इच्छालाई सुनिराख्नु भएको छ र मसँगै अब तपाईँले परमेश्वरको वचन उत्पत्तिको पुस्तक 36 अध्यायलाई पल्टाउन सक्नुहुन्छ। हामी सँगै मिलेर परमेश्वरको वचनलाई अध्ययन गर्नेछौँ र यसबाट परमेश्वर पिताको इच्छा के रहेछ भनेर हामी जाँच्नेछौँ, पत्ता लगाउनेछौँ। अब खास यो उत्पत्ति 36 अध्याय जुन छ, उत्पत्ति 36 अध्याय, यसमा चाहिँ एसावको सन्तानको या चाहिँ वंशका कुराहरू चाहिँ क्रमबद्ध रूपमा चाहिँ यहाँ उल्लेख गरिएको छ। एसावको सन्तानको बेली विस्तार लगाइएको छ। यो बाइबलको उत्पत्ति पुस्तक 36 अध्यायको खण्डमा तपाईँले एसावका छोराहरू र त्यसपछि श्रीमतीहरू उनका उनीहरूबाट जन्मेका छोराहरूको तपाईँले चाहिँ अभिलेखहरू पाउनुहुन्छ। र खास अब तपाईँलाई थाहा छ कि एसाव चाहिँ इसाहका छोरा हुन् भनेर। इसाहका दुईजना छोराहरू थिए, पहिलो छोरा एसाव, दोस्रो छोरा याकुब। एसाव जेठो छोरा थिए, याकुब कान्छा छोरा थिए। र परमेश्वरले गर्भमा रहँदै गर्दाखेरि, रेबेकाको गर्भमा रहँदै गर्दाखेरि उनीहरूको बीचमा लडाई हुँदाखेरि, एसाव र याकुबको लडाई हुँदाखेरि गर्भमै केही कुरा त्यहाँ परमप्रभुले भन्नुभएको छ। हामीले उत्पत्ति पुस्तक 25 अध्यायको 23 हेर्छौँ भने यहाँ यसो भनेको छ, यसो हो भने त मैले किन बाँच्नु पर्यो भनी तिनले परमप्रभुसँग सोध्न लागिन्। परमप्रभुले तिनलाई जवाफ दिनुभयो, तेरो कोखमा दुई जातिहरू छन्, तेरो गर्भबाट जन्मदाखेरि नै दुई जाति छुट्टा छुट्टै भएर जन्मनेछ, एउटा अर्को भन्दा बलवान हुनेछ, जेठोले कान्छोको सेवा गर्नेछ। यो परमेश्वरले जबल्या छोराहरूको कुराहरू गर्नुभएको छ, जो चाहिँ एसाव र याकुब, यी दुईजना व्यक्ति, र यी दुईजना व्यक्तिहरू जुन छन् उनीहरू नै दुई जात हुन्, यिनीहरू दुई जाति हुन्छन् भनेर परमेश्वरले भन्नुभएको छ। यसको मतलब यहाँ परमेश्वरले अगाडि नै के भन्नुभएको छ, गर्वै रहँदाखेरि नै एसावको पनि जाति हुन्छ। तर पनि हामीले रोमीको पुस्तकलाई हामीले हेर्छौँ भने रोमीको पुस्तक 9 अध्यायको 13 भनेको छ, जसो लेखिएको छ, याकुबलाई मैले प्रेम गरे तर एसावलाई घृणा भनेर भनेको छ। यसको 12 पदलाई हामीले हेर्छौँ भने त्यही उत्पत्तिकै पुस्तक 25:23 यहाँ पावलले फेरि यहाँ उल्लेख गरेको छ, अनि 10 म पढ्न चाहन्छु, केवल यति मात्र होइन तर रिबेका पनि एकजना अर्थात हाम्रा पिता पुर्खा इसहाकबाट गर्भवती हुँदा, किनकि सन्तान नजन्मदै न त असल अथवा खराब केही गर्दै चुनाव बगोजिम परमेश्वरको उद्देश्य कायम रहोस् भनेर कामहरूबाट होइन तर बोलाउनेको इच्छा बमोजिम जेठो चाहिँले कान्छोको सेवा गर्नेछ भनी तिनलाई भनिएको थियो। यो कुरा हामीले अघि हेर्यो उत्पत्तिको पुस्तक 25:23 र यसरी चाहिँ परमेश्वरले यहाँ गर्नुभएको कुराहरू चाहिँ भनेको छ, मैले चाहिँ याकुबलाई प्रेम गरेँ तर एसावलाई चाहिँ घृणा। तर परमेश्वरले एसावलाई घृणा भन्यो भनेको मतलब के हो त अब भन्नाले, परमेश्वरले साँच्चै एसावलाई घृणा गर्नुभएको हो त, भनेको इन्कार गर्नुभएको हो त, के हो त? तर परमेश्वरको विशेष योजना चाहिँ याकुबको जीवनमा छ भन्ने कुरा चाहिँ, याकुबको जीवनद्वारा चाहिँ परमेश्वरले चाहिँ त्यहाँ काम गरिराख्नु भएको छ। उहाँले चाहिँ यीशु ख्रीष्टको जन्म पर याकुबकै वंश उहाँले हुँदै हुँदै ल्याउनु भएको छ, एसावको वंशबाट होइन कि याकुबको वंशबाट चाहिँ यीशु प्रभुको जन्म भएको छ, भनेको चुनावको खातिर हो। खास त यहाँ याकुब चाहिँ छली व्यक्ति हो नि त, होइन र हामीले कार्यक्रममा धेरैचोटि नै यो कुरा मैले तपाईँको राखिसकेको छु, याकुब चाहिँ छली व्यक्ति हुन्, एसावको आशिष खोज्ने व्यक्ति हुन्, छल गरेर आशिष पनि खोजे उनले र त्यसपछि उनको अधिकारलाई पनि उनले आफ्नो हातमा लिए, ज्येष्ठ अधिकारलाई पनि। यसो हेर्दाखेरि त याकुबलाई पो घृणा गर्नु पर्ने जस्तो लाग्छ, तर परमेश्वरले एसावलाई घृणा गर्नुभयो भनेर भनेको छ, होइन? एक हिसाबले हामी यो कुरा के अर्थमा बुझ्नु पनि सक्छौ भने एसावले आफ्नो ज्येष्ठ अधिकारलाई लत्याएको कारणले गर्दा परमेश्वरले घृणा गर्नुभएको हुन सक्छ, त्यो अधिकारलाई गुमाएको कारणले गर्दा, त्यो सुरुवाको खातिर उसले ज्येष्ठ अधिकारलाई जुन गुमाए त्यो चाहिँ याकुबलाई बेचिदिए त्यसको खातिर पनि परमेश्वरले एसावलाई घृणा गर्नुभएको हुन सक्छ। त्यसको मतलब बिल्कुलै इन्कार गर्नुभएको चाहिँ होइन, किनभने अगाडि नै उत्पत्ति 25:23 परमेश्वरले प्रतिज्ञा गरिसक्नु भएको छ कि तँबाट दुईटा जाति उत्पन्न हुनेछ, अर्थात् याकुबबाट पनि एसावबाट पनि जातिहरू चाहिँ खडा हुने कुरा परमेश्वरले गर्वैदेखि नै त्यो आशिष बोलिसक्नु भएको छ। राजाहरू आउने कुरा, अब यो उत्पत्तिको पुस्तक 36 एसावको चाहिँ सन्तानहरूको जो त्यहाँ उल्लेख गरेको छ नामहरू, यसमध्ये कतिजना राजाहरू छन्, राजा भइसकेको कुराहरू छन्, राज्य गर्ने मानिसहरू त्यहाँ भएको कुराहरू हामी पाउँछौँ। परमेश्वरले एउटा भिन्दै जाति चाहिँ खडा गर्नुभएको छ होइन, तर पनि जेठोले चाहिँ कान्छोको सेवा गर्नेछ भन्ने कुराहरू गरिएको छ, र यो चाहिँ परमेश्वरको इच्छा हो। किनभने अधिकार त याकुबको हातमा पर्यो, ज्येष्ठ अधिकार याकुबको हातमा पर्यो, र त्यही भएर उनले चाहिँ याकुबको सन्तानको सेवा चाहिँ इसाबको सन्तानले गर्ने भए। यो कारणले गर्दाखेरि चाहिँ अब खास चाहिँ अब जेठोको सेवा चाहिँ गर्नुपर्ने हो होइन, उनी चाहिँ अधिकारमा ज्येष्ठ भए, किनभने अधिकार उसले इसाबबाट पाएका थिए, त्यही भएर इसाबको सन्तानले याकुबको सन्तानको सेवा गर्नु पर्यो। र इसाबले चाहिँ कसरी स्त्रीहरूलाई स्वास्थ्य तुलाएका थिए, र हित्ती एलोनकी छोरी आदा र हिब्बी सिनोनका छोरा अन्नाकी छोरी ओहो लिबामा र नबायोतकी बहिनी इस्माइलकी छोरी बासमत, यी तीनजना स्त्रीहरूलाई उसले विवाह गरेका थिए, आदा र ओहोलिबामा र बासमत। र यसबाट आदाले इलिपजलाई जन्माइन् र बासमतले रुएललाई जन्माइन् भनेर भनेको छ, अनि ओहोलिबामाले यौस र यालाम र कोरालाई जन्माइन्, कनान देशमा जन्मेका इसाबका छोराहरू यिनै हुन्। तब आफ्नो पतिहरू छोराहरू छोरीहरू र तिनका घरका सर्वसम्पत्ति गाई वस्तुहरू र तिनका जम्मै पशुहरू र कनान देशमा कमाएका सबै सम्पत्तिहरू लिएर इसाब आफ्नो भाइ याकुबबाट अर्को देशमा गए, किनभने धेरै धन सम्पत्ति भएको हुनाले तिनीहरू एकसाथ बस्न सकेनन्। या दुवै भाइहरूलाई परमेश्वरले आशिष दिनुभएको छ, एसावलाई पनि याकुबलाई, र आशिषको भागीदार दुवैलाई बनाउनु भएको छ। अघि नै यहाँ घृणा गरे भनेर तपाईँले त्यहाँ रोमित पुस्तकमा मैले पढेको वचन सुनिहाल्नु भयो 13:9 त्यहाँ 13 घृणा गरे भनेको छ, यसको मतलब के परमेश्वरले एसावलाई आशिषै दिनु भएन त, उनी गरिब भएर हिँडे त, के उनी खान नपाउने मानिस भएर हिँडे त, के उनको जाति खान नपाउने जाति भएर बस्यो त, के उनको अस्तित्वै हराए त, त्यस्तो केही पनि होइन। परमेश्वरले आशिष दिनुभएको छ इसाबलाई पनि, एउटा उनीहरू यति धेरै आशिषित भयो कि दुवै दाजुभाइहरू आशिषले भरिएका थिए। यो भनेको छ शपथमा, आफ्नो पतिहरू छोराहरू छोरीहरू तिनका घरका सर्वसम्पत्ति गाई वस्तुहरू र तिनका जम्मै पशुहरू र कनान देशमा कमाएका सबै सम्पत्तिहरू लिएर इसाब आफ्नो भाइ याकुबबाट अर्को देशमा गए, किनभने धेरै धन सम्पत्ति भएको हुनाले तिनीहरू एकसाथ बस्न सकेनन् भनेको छ 7 तपाईँले बाइबलमा 36:7 यो पाउनुहुन्छ। मसँगै तपाईँले बाइबल खोलिराख्नु भएको छ भने तपाईँले 7 यो भट्याउनुहुन्छ। हेर्नुहोस्, धेरै सम्पत्ति धन भनेर भनिएको छ, धन सम्पत्ति धेरै थियो, परमेश्वरलाई आशिष त दिनुभएको थियो त, आशिष नदिनुभएको होइन, एसाबलाई परमेश्वरले आशिष दिनुभएको छैन त, बाइबलले त एसाबलाई आशिष दिएको छ भनेर यहाँ उल्लेख गरेको छ त, धेरै धन सम्पत्तिहरू थिए त, श्रीमतीहरू 3 अनि छोरा छोरीहरू पनि थिए, यसको मतलब धन सम्पत्ति गाई वस्तु टनै थिए, दाजुभाइको टनाटन धन सम्पत्ति गाई वस्तु भएर उनीहरू एकसाथ बस्न सकेन। एसाब गरिब भएको भए त भाइले पाल्नु पर्थ्यो, किनभने भाइ धेरै धनाढ्य थिए, पाल्नु पर्थ्यो होला, तर दुईजना धनाढ्य थिए, त्यही भएर उनीहरू एकसाथ बस्न सकेनन्, किनभने उनीहरूको लागि गाई बस्तुले चरण गर्नको लागि निर्वाह गर्न नसक्ने अवस्थामा पुगे, किनभने त्यो क्षेत्रहरू कम भयो। यही 7 यहाँ तलपट्टि उल्लेख गरिएको छ, किनभने धेरै धन सम्पत्ति भएको हुनाले तिनीहरू एकसाथ बस्न सकेनन्, तिनीहरूका गाई बस्तुले गर्दा तिनीहरू बसेका ठाउँबाट तिनीहरूको निर्वाह हुन सकेन भनेर भन्दछ। यसै कारण इसाबले शेरको मुलुकमा बसोबास गरे, इसाब र यदोम हो भनेर भनिएको छ भने, र उनीहरू चाहिँ अब इसाब चाहिँ अर्को देशमा बस्नु गए, शेरको मुलुकमा उनी चाहिँ बस्नु गएको छ, धन सम्पत्ति धेरै भयो, दाजुभाइहरू एक ठाउँमा बस्न सकेनन्, निर्वाह हुन सकेन, त्यही भएर उनी छुटेर गए। उनलाई परमेश्वरले धन सम्पत्तिको आशिष दिनुभएको थियो है, त्यस कारणले गर्दा हामीले यस्ता नाम सुन्ने बित्तिकै हामीले चाहिँ परमेश्वरबाट त्यागीको तुच्छ ठानिएको पुरै ओहो एउटा निकृष्ट व्यक्ति भनेर कहिले पनि सोच्नु हुँदैन। हो हिब्रूको पुस्तकमा हामीले त्यो भनेको छ, कोही चाहिँ अनुग्रहबाट पतित भयो भने इसाप जस्तै हुन्छ भनेर भनेको छ। तितो मनको जरा बढेर चाहिँ इसाप जस्तै हुन्छ जसले चाहिँ आफ्नो ज्येष्ठ अधिकारलाई लत्यायो भनेर भनेको छ। अनि पछिल्लो चोटि उनले प्रस्ताव गर्दाखेरि पनि ऊ चाहिँ स्वीकारिएन भनेर भन्दछ। यो अर्थमा चाहिँ त्यहाँ परमेश्वरले घृणा गर्नुभएको थियो। हिब्रूको पुस्तकले चाहिँ मैले अघि नै भनिदिन्छु कि त्यो ज्येष्ठ अधिकारलाई लत्याएको कारणले गर्दा चाहिँ घृणा गर्नुभएको हो। यद्यपि परमेश्वर इसापसँग हुनुहुन्न थियो भन्ने कुरा चाहिँ होइन, फेरि हुनुहुन्छ। नहुनु भएको यत्रो आशिष कसरी आउने? प्रतिज्ञा त त्यहाँ गरिएको छ र प्रतिज्ञा अनुसारको चाहिँ आशिष उनले पनि पाएको छ। त्यही भएर श्रोताभित्र हामीले बाइबलको वचनलाई एकदमै सहीसँग बुझ्नु जरुरी छ र परमेश्वरको इच्छा तपाईँलाई चाहिँ न्याय गर्नु या तपाईँलाई चाहिँ दोष लगाइराख्नु होइन। किनभने येशू ख्रीष्टले भनिसक्नु भएको छ, हामीले जब न्याय गर्ने चाहिँ मेरो वचन हो, म कसैको न्याय गर्दिनँ भनेर प्रभुले भन्नुभयो। उहाँ न्याय गर्नको लागि चाहिँ आउनु भएको होइन, तर मान्छेलाई उद्धार गर्नको लागि भन्ने चाहिँ आउनु भएको हो। अब न्याय त हुन्छ, एक दिन संसार बितिसकेपछि सबैको न्याय हुन्छ, यो आफ्नो ठाउँमा छ। तर संसारमा होउन्जेल चाहिँ येशू ख्रीष्टले कसैलाई न्याय गर्न आउनु भएको होइन, तर येशू ख्रीष्टले सबैलाई क्षमा दिन आउनु भएको, प्रेम दिन आउनु भएको, उद्धार दिन आउनु भएको, मुक्ति दिन आउनु भएको, परमेश्वरको राज्य दिन आउनु भएको, परमेश्वरको राज्यको चाहिँ सबै अधिकारहरू दिन आउनुभएको, दोष लगाउन आउनुभएको होइन। किनभने उत्पत्ति 3:17 हामीलाई भनेको छ, परमेश्वरले आफ्नो पुत्रलाई संसारलाई दोषी ठहराउनु भनी पठाउनु भएन, तर संसार उहाँद्वारा बाँचोस् भनेर पठाउनु भयो। संसारलाई बचाउने योजना चाहिँ परमेश्वरको हो, दोषी ठहराउनु होइन। या हिसाबलाई परमेश्वरले यहाँ दोष लगाएर उनलाई चाहिँ एकदमै सबै कुरामा चाहिँ गरिब तुलाउनु भएको या नाङ्गो बनाउनु भएको छैन, तर परमेश्वरले एउटा महिमा चाहिँ दिनुभएको छ। र परमेश्वरले ज्येष्ठ अधिकार लत्यायो भन्दैमा परमेश्वरले हिसाबलाई पुरै त्याग्नु भएको छैन। होला तपाईँले कति आफ्नो जीवनमा कति कुराहरूमा तपाईँ चुक्नु भयो होला, नडराउनुहोस् मित्र। परमेश्वरको अनुग्रह तपाईँ प्रति प्रशस्त छ, प्रशस्त छ। किनभने लिखेको छ युहन्ना 1:16 कि उहाँको पूर्णताबाट हामीलाई पायौं अनुग्रहमाथिको अनुग्रह, अनुग्रहमाथिको अनुग्रह तपाईँलाई दिइएको छ। र 17 भन्छ कि मूसाद्वारा व्यवस्था आयो तर परमेश्वरको पुत्रद्वारा चाहिँ अनुग्रह आयो भनेर भन्छ। त्यस कारण गर्दा परमेश्वरको पुत्रले तपाईँ र मलाई अनुग्रह दिन चाहनुहुन्छ। उहाँको योजना तपाईँलाई दोष लगाउनु होइन, तपाईँलाई चाहिँ अनुग्रह दिनु हो, तपाईँलाई बचाउनु हो, तपाईँको पापको गन्ती गरेर तपाईँलाई चाहिँ होच्याउन आउनुभएको होइन। 17 त्यो भनेको छ, मैले अघि पनि भने, किनभने व्यवस्था मूसाबाट दियो तर अनुग्रह र सत्यता चाहिँ येशू ख्रीष्टबाट आयो। अनुग्रह र सत्यता दिएर तपाईँलाई प्रभु आउनुभएको होला। तपाईँको जीवन कति पटक तपाईँले झुटमा बिताउनु भयो होला, झुटमा बिताउनु होला, तर तपाईँलाई परमेश्वरले सत्यता दिन चाहनुहुन्छ, सत्यता दिन चाहनुहुन्छ, झुटलाई हटाउन चाहनुहुन्छ र सत्यता दिन चाहनुहुन्छ। तर तपाईँ पश्चाताप गर्ने व्यक्ति हुनु पर्यो, झुटलाई घृणा गर्ने व्यक्ति हुनु पर्यो, सत्यतालाई प्रेम गर्ने व्यक्ति हुनु पर्यो। होइन म झुटलाई नै मन पराउँछु, झुट नै तपाईँले आफ्नो जीवनको बानी बनाउनु भएको छ भने सजिलैसँग झुटको काम गर्नुहुन्छ भने फेरि त्यहाँ काम हुँदैन। अघि नै मैले भने, जब तपाईँ नम्र हुनुहुन्छ त्यहाँ परमेश्वरको इच्छा पूरा हुन्छ, जब तपाईँ कठोर बन्नुहुन्छ त्यो ढुङ्गी बाटोमा हिँड्ने जमिन जस्तो हो, जुन थाहा छ तपाईँले देखिरहनु भएको छ होइन, आफ्नो जीवनमा तपाईँले अनुभव गर्नुहुन्छ। कुनै जमिनमा खेततिर बारीतिर त्यहाँ कोही मान्छेहरू हिँडिराख्ने बाटो जस्तै बनेको छ भने त्यो हिँड्ने मान्छे बनेको त्यो जति पनि त्यो पाइलाहरूले टेकिराखेको जुन ठाउँ हुन्छ त्यो बारीमा खेतमा, त्यो चाहिँ यति साह्रो भएको हुन्छ कि त्यसलाई मान्छेले अब त्यो अन्नहरू उब्जनी लगाउनु पर्ने समय आउँदाखेरि खन्नु पर्दाखेरि धेरै साह्रो पर्छ, खन्नै सकिँदैन, एकदमै गाह्रो हुन्छ, है है गरेर खन्नु पर्ने हुन्छ, भनेको त्यो खन्नलाई नै गाह्रो भइसकेको अवस्था हुन्छ। र त्यहाँ बिउ जति छरे पनि त्यो उम्रन सक्दैन, है त्यो बाटो जस्तो भएको छ, त्यहाँ चाहिँ परमेश्वरको इच्छा पुरा हुन सक्दैन। त्यस कारणले गर्दा तपाईँ नम्र हुनु जरुरी छ, सत्यता येशू ख्रीष्टले दिनुहुन्छ र अनुग्रह पनि दिनुहुन्छ, तपाईँ आतिनु पर्दैन र तपाईँलाई पनि परमेश्वरले आशिष चाहिँ दिनुहुन्छ। होइन, र परमेश्वरले तपाईँको पनि वृद्धि गर्न चाहनुहुन्छ। र हामी सरस्वती हेर्दै गयौँ भने अब यहाँ इसाबका छोराहरूको नाउँ यहाँ सबै कुरा दिएको छ, तपाईँले पढ्नु भने नौ पददेखि नै तपाईँले त्यहाँ पढ्नुहुन्छ भने शेरको पहाड़ी मुलुकमा एदोमीहरूका पित्र इसाबका सन्तान यिनै हुन् भनेर भनिएको छ नि। दश एघार बाह्र तेह्र चौध यी सबैमा हेर्नु भने त्यहाँ यी कुराहरू पाउनुहुन्छ है, इसाबका छोराहरूको नाउँहरू पाउनुहुन्छ। त्यसपछि फेरि पन्ध्र पददेखि नै त्यहाँ कुराहरू आएको छ, अनि त्यसपछि बीस पददेखि तपाईँले हेर्नु भने त्यहाँ पनि त्यहाँ नामहरू त्यहाँ उल्लेख गरेको छ। अनि तपाईँले एकतिस पददेखि त्यहाँ हेर्नुहुन्छ भने त्यहाँ राजाको कुराहरू गरेको छ, इजरायलमाथि कुनै राजाले राज्य गर्नुभन्दा अघि एदोम देशमा राज्य गर्ने राजाहरू थिए भनेर भनेको छ होइन, अनि बोरका छोरा बेलाले एदोममा शासन गर्थे भनेर भनिएको छ, अनि तिनको राजधानीको नाउँ दिन हावा थियो भनेर भन्दछ है। अनि यी कुराहरू तपाईँले पाउनुहुन्छ राज्य गरेका कुराहरू, तपाईँले तल तल हेर्दै जानुभयो भने राज्य गर्ने राजाहरू त्यहाँ खडा भएको पाउनुहुन्छ। उनीको यसबाट पनि त्यो राज्य गर्ने मानिसहरू खडा भएका थिए है। परमेश्वरले यसरी चाहिँ इसाबलाई पुरै इन्कार गर्नुभएको छैन, आशिष चाहिँ दिनुभएको छ सन्तानलाई पनि। त्यस कारण गर्दा परमेश्वरको इच्छा तपाईँलाई आशिष दिनु हो, परमेश्वरले तपाईँलाई वृद्धि गराउन चाहनुहुन्छ, अगाडि बढाउन चाहनुहुन्छ, तपाईँलाई प्रशस्तता दिन चाहनुहुन्छ। तपाईँलाई इन्कार गर्नु उहाँको योजना होइन, तपाईँलाई अनुग्रह दिनु उहाँको योजना हो। परमेश्वरको एकदमै अनुग्रह तपाईँको लागि बहुमूल्य कुरा हो, हेर्नुहोस् है। यो कुरालाई हामीले चाहिँ भुल्नु हुँदैन। तर के अनुग्रह छ भन्दैमा म के पाप गरिरहँ त भनेर त्यहाँ पावलले रोमीको पुस्तक छ अध्यायमा भनेको छ, उहाँको अनुग्रहलाई म तुच्छ ठान्दिनँ भनेर भनेको छ होइन। तुच्छ ठान्ने कुरा होइन, त्यसलाई चाहिँ हामीले एउटा सस्तो वस्तु जस्तो ठान्ने, एउटा खेलौना जस्तो ठान्ने कुरा होइन। तर अनुग्रह त तपाईँलाई बचाउने कुरा हो नि होइन, तपाईँ बाँच्न चाहनुहुन्छ, प्रस्ताव गर्न चाहनुहुन्छ भने परमेश्वरको अनुग्रह प्रशस्तै छ। तर तपाईँ खेलाची गर्नुहुन्छ भने त्यो अनुग्रहलाई तपाईँले तुच्छ ठान्नुभएको बराबर हो, र त्यसले तपाईँको जीवनमा काम गर्दैन। तर तपाईँ परमेश्वरको अनन्त दण्डमा पर्नुहुन्छ, त्यस कारणले गर्दा यो कुराहरूलाई चाहिँ हामीले विचार गर्नुपर्छ। र यो अध्यायबाट हामीले केही कुराहरू सिक्न सक्छौँ होइन, पहिलो नम्बरमा परमेश्वरको इच्छाको कुराहरू हामीले बुझ्नु पर्दाखेरि चाहिँ परमेश्वरको प्रतिज्ञा पूरा गर्ने विश्वास योग्यताको कुरा हामी देख्न सक्छौँ। यद्यपि यो अध्याय चाहिँ इसाबको वंशावलीमा केन्द्रित छ, यसले यो पुष्टि गर्छ कि परमेश्वरले पहिले नै प्रतिज्ञा गर्नुभए अनुसार जुन चाहिँ उत्पत्ति 25:23 भनेको थियो, इसाबलाई पनि धेरै सन्तान र राष्ट्रहरूको पिता बन्ने अवसर दिनुभयो। परमेश्वरले आफ्नो वचन पूरा गर्नुहुन्छ, चाहे त्यो इसाको वंश होस् या इसाब। दोस्रो नम्बरमा परमेश्वर पिताको इच्छा हामी बुझ्न सक्छौँ कि मानिसका लागि परमेश्वरको सार्वभौमिकता है। उत्पत्ति 36 अध्यायमा उल्लेख गरिएका राजाहरू जति पनि छन् यहाँ, शासकहरू र कुलका नेताहरूले चाहिँ संसारको इतिहासमा आफ्नो स्थान बनाए। यसबाट हामी के बुझ्छौ भने संसारका सबै मानिसहरू र जातिहरू परमेश्वरकै नजरमा छन्। उहाँले मानिसहरूलाई उन्नति गर्ने, राज्य खडा गर्ने अवसर दिनुहुन्छ। र तेस्रो नम्बरमा हामी परमेश्वर पिताको इच्छा के बुझ्न सक्छौ भने इतिहासको अभिलेख राख्ने महत्व जुन छ, त्यो चाहिँ अब हामीले के बुझ्न सक्छौँ भने परमेश्वरले यो वंशावली बाइबलमा समावेश गर्नुभएको छ होइन, र जसले यो देखाउँछ कि परमेश्वर मानिसको इतिहास नाम र पुस्तालाई महत्व दिनुहुन्छ। यद्यपि बाइबलले हिसाबले घृणा गर्नुभयो भनेर भनिएको छ, हामीले त्यहाँ रोमीको पुस्तकमा अघि नै पढेर हेरिसक्यो, रोमी 9:13 होइन, घृणा गरे पनि वंशको नाम त त्यो उल्लेख गरेको छ त होइन, उल्लेख त गरेको छ त। टोटली परमेश्वरले इन्कार गर्नुभएको छैन त होइन, परमेश्वरले त्यहाँ अझै पनि प्रेम त देखाउनु भएकै छ। एक हिसाबले हेर्ने भने त्यहाँ देख्न सक्छौँ पुस्ता एउटा एक च्याप्टरै इसाबको पुस्ताहरूको कुराहरू गरिएको छैन, उहाँ केवल आफ्ना चुनिएका मानिसहरूको मात्र होइन तर समग्र मानवताको इतिहासको जानकार हुनुहुन्छ। याकुबको वंशावलीको कुराहरूलाई मात्र होइन, परमेश्वरले इसाको वंशावलीको पनि त्यहाँ नामहरू उल्लेख गर्नुभयो। चार नम्बरमा हामीले हेर्छौँ भने फरक फरक बाटोहरूको स्पष्टता, परमेश्वरको इच्छा अनुसार याकुब जो इजरायल पनि हुन् उनले प्रतिज्ञा र आत्मिक उत्तराधिकार पाए, जबकि एसाब जो एदोम पनि हुन् उनले चाहिँ सांसारिक उन्नति र ऐश्वर्य पाए होइन। यहाँबाट हामी यो जान्न सक्छौ कि परमेश्वरले सबैलाई फरक फरक बाटोमा डोराउनुहुन्छ र अन्त्यमा उहाँको योजना नै सर्वोपरि हुन्छ। र पाँचौं नम्बरमा हामी एउटा कुरा देख्न सक्छौ परमेश्वरका इच्छा मानिसको जीवनमा, परमेश्वरको निष्पक्षता, परमेश्वरले एसावलाई पनि बिर्सनु भएन र एसावका सन्तानहरूलाई पनि उहाँले चाहिँ देश र शक्ति दिनुभयो, राज्यहरू दिनुभयो, राजाहरू त्यहाँ दिनुभएको छ र यसले परमेश्वरको साधारण अनुग्रह कमन ग्रेस होइन कमन ग्रेस चाहिँ यो जसलाई पनि दिएको छ होइन पापी होस् कि धर्मी होस् यो ग्रेस सबैलाई दिएको छ। बिहानको घाम खालि हामी येशूलाई विश्वास गर्ने मानिसहरूलाई मात्र दिएको छ त छैन नि, त्यो बिहानीको घाम त दिनको उज्यालो त संसारका सबै मानिसहरू सबै धर्मका मानिसहरू सबै जातिका मानिसहरू आस्तिक हुन् कि नास्तिक हुन् होइन सबै पापी धर्मी सबैलाई नै परमेश्वरले त्यो घामको उज्यालो दिनुभएको छ नि होइन। रातमा विश्राम गर्न निद्राहरू परमेश्वरले त्यो सबैलाई दिनुभएको छ, पापी होस् कि धर्मी सबैलाई निद्रा लाग्छ होइन सबैलाई विश्राम गर्ने त्यो रात त दिनुभएको छ। यो यसलाई भन्छ कमन ग्रेस, यो कमन ग्रेस त सबैलाई परमेश्वर दिनुभएको छ, कसैको पक्षपात गर्नुभएको छैन। उहाँले हामीले त्यो डाँडाको उपदेशमा प्रभुले बोल्नुभएको वचनहरूमा एउटा वचन उहाँले बोल्नु भएको छ, उहाँले गुनी र बैगुनी दुवैमाथि चाहिँ वृष्टि वर्षाउनुहुन्छ भनेर भनेको छ होइन। चाहे त्यो गुणी व्यक्ति होस् कि बैगुनी व्यक्ति होस्, धर्मी होस् कि पापी होस्, सबैलाई परमेश्वरले वृष्टि दिनुहुन्छ भनेको सबैलाई यो कमन ग्रेस चाहिँ दिएको छ होइन। यो जेनरल अनुग्रह सबैलाई दिइने अनुग्रह एउटा यो कमन ग्रेस सबैलाई दिएको छ अनि यसले होइन दर्शाउँछ कि उहाँले धर्मी र अधर्मी दुवैलाई पृथ्वीमा आशिष र जीवनको अवसरहरू दिनुहुन्छ। अब निष्कर्षमा हामीले बुझ्नु पर्दाखेरि चाहिँ उत्पत्ति 36 हामीलाई यो सिकाउँछ कि हाम्रो जीवनको हर विवरण र हाम्रो परिवारको इतिहास परमेश्वरको नजरमा छ र परमेश्वरको इच्छा हामीलाई आफ्नो मार्गमा अघि बढाउने र उहाँको ठूलो योजनामा हामीलाई समेट्ने हो। यो अध्यायले हामीलाई यो सम्झाउँछ कि प्रेसोता संसारिक गौरव र वंशावली भन्दा परमेश्वरको आत्मिक प्रतिज्ञा जुन याकुबको वंश मार्फत मसीह येशूमा पूरा भयो यो नै सबैभन्दा महत्वपूर्ण छ होइन। यो कुरालाई हामीले भुल्नुहुन्न। हाम्रो कार्यक्रमको समय सकिने सकेको छ, मैले भने कार्यक्रमबाट बिदा हुनुपर्ने समय भएको छ। अर्को हप्ता पिताको इच्छा कार्यक्रम लिएर म तपाईँको रेडियो सेट अगाडि आउने नै छु। तबसम्म मलाई प्रतीक्षा गरिराख्नुहोस् र परमेश्वरको वचन बाइबल पढ्दै गर्नुहोस् र दिन प्रतिदिन जब पवित्र आत्माले तपाईँको जीवनमा परमेश्वरको इच्छालाई प्रकट गर्नुहुन्छ तपाईँले पूरा गर्नुहोस्। प्रार्थना गर्नुहोस् परमेश्वरले तपाईँलाई उहाँको इच्छा प्रकट गर्नुहुन्छ। बाइबल पढ्नुहोस् परमेश्वरले तपाईँको जीवनमा रहेको उहाँको इच्छा पूरा गर्नुहुन्छ, त्यो देखाउनुहुन्छ। संगतिमा जानुहोस् परमेश्वर पिताले उहाँको इच्छा तपाईँको जीवनमा प्रकट गर्नुहुन्छ। उपवास बस्नुहोस् त्यहाँ पनि परमेश्वरले तपाईँको जीवनमा उहाँको इच्छालाई प्रकट गर्नुहुन्छ र पूरा गर्ने शक्ति पनि दिनुहुन्छ। परमेश्वरले तपाईँ सबैलाई आशिष दिनुभएको होस्। म बिदा हुन चाहन्छु। जय मसिह।
1: गुड न्यूज एफएम 105.1।
2: अब प्रस्तुत छ कार्यक्रम गुड फ्रेन्ड कोरिया।

जय मसीह अनि न्यानो अभिवादन नमस्कार। म पास्टर प्रकाश रावत यहाँहरू सबैलाई गुड फ्रेन्ड कोरियामा हार्दिक स्वागत गर्दछु। पुरानो र पापयुक्त जीवन ख्रिस्टमा बितिसकेको छ। यीशुको अनुग्रहले पाइएको नयाँ जीवन नै परमेश्वरको महिमा हो। आजको सन्देश कोरियाको वासन चर्चका आदरणीय पास्टर किमसङ सिकद्वारा हुनेछ र म त्यसलाई नेपाली भाषामा उल्था गर्दै प्रस्तुत गर्नेछु। आजको वचन सुन्न अघि आउनुहोस्, एउटा सुन्दर कोरियाली गीत सुन्नेछौं।

येशूले हामीलाई नयाँ जीवन दिनु भएपछि पनि पुनः पुराना पाप विलास वा अशुद्धताको बाटोबाट फर्कनु ठूलो खतरा हो। जसरी त्यो मानिस निको भएपछि आफ्नो क्षेत्रमा प्रभुको महान कामको गवाही बन्यो, त्यसरी नै हामीले पनि पाएको अनुग्रहलाई गुमाउनु हुँदैन। यदि हामी केवल आफ्नै शारीरिक आँखा र संसारको क्षणिक सुखमा मात्र सीमित हुन्छौँ भने क्रसबी जस्तै आत्मिक आँखा खोलेर परमेश्वरको महिमा देख्न सक्ने छैनौ। ख्रिस्टमा नयाँ सृष्टि भइसकेका विश्वासीहरूका लागि पुरानो अशुद्ध जीवनमा जिउनु आत्मिक मृत्यु समान हो। त्यसैले आफ्नो परिवार र समाजमा प्रभुले गर्नुभएका महान कामहरूको निर्भीक भई गवाही दिनुपर्छ। त्यसैले आजको हाम्रो प्रतिबद्धता, हे प्रभु, मलाई नयाँ सृष्टि बनाउनु भएकोमा धन्यवाद दिन्छु। मेरा पुराना स्वभाव, पाप र अशुद्ध विचारहरूलाई त्यागेर तपाईँको सुसमाचार फैलाउने योग्यको पात्र बन्न सकु। मलाई दिनुभएको नयाँ जीवनद्वारा तपाईँको नामको महिमा गर्न सकु। आमेन। यो कार्यक्रम द लभ चर्चद्वारा सञ्चालित गुड फ्रेन्ड कोरिया हो। यदि तपाईँहरूसँग कुनै सल्लाह, सुझाव वा प्रतिक्रिया छन् भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क फोन नम्बर 9745635045 9745635045। साथै हरेक शनिबार 10 बजे सुरु हुने हाम्रो साप्ताहिक संगतिमा सम्पूर्ण मण्डली परिवार तपाईँहरू सबैलाई हार्दिक स्वागत गर्दछ। परमेश्वरको अनुग्रह र शान्ति तपाईँहरू सबैमा प्रशस्त होस्। आजको लागि यति नै। अर्को हप्ता फेरि भेटौँला। जय मसीह। साथै नमस्कार।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम अन्तरबिन्तीमा। आदरणीय श्रोता, कार्यक्रम अन्तरबिन्ती लिएर म पुनः उपस्थित भइसकेकी छु। प्रस्थानको पुस्तक 4:13 भन्छ, हे प्रभु बिन्ती छ अरू कसैलाई नै पठाउनुहोस्, काम गर्दा गर्दै प्राप्त हुने तालिम भन्ने शीर्षकमा केही कुराहरू राख्न चाहन्छु। पारोको दरबारमा गएर मेरा मानिसहरूलाई जान दे भन्ने घोषणा गर्न परमेश्वरले मोसालाई बोलाउनु हुँदा उनले यसो भनेर प्रतिक्रिया जनाए, हे प्रभु बिन्ती छ अरू कसैलाई नै पठाउनुहोस्। के आज तपाईले पनि त्यस्तै महसुस गरिरहनु भएको छ? यदि छ भने परमेश्वरले मोसालाई भन्नुभएको कुरा यही हो, अब जा म तँलाई बोल्न सहायता गर्नेछु र तैले के बोल्नु पर्ने हो सो सिकाउनेछु। परमेश्वरले तपाईलाई बोलाउनुहुन्छ भने उहाँले तपाईँलाई सुसज्जित पनि गर्नुहुन्छ, तर उहाँले त्यो काम पहिल्यै नगर्न सक्नुहुन्छ। कहिलेकाहीँ परमेश्वरले भन्नुभएको काम गर्ने क्रममा नै तपाईँ तयार हुने काम पनि हुन सक्छ, अनि त्यो कुराले तपाईँलाई त्रसित बनाउन सक्छ। सायद तपाईँले परमेश्वरलाई यसो भनिरहनु भएको छ होला, म मानिसहरूको सामु बोल्न डराउँछु र तपाईँ मैले यो सभाको अगुवाई गरेको चाहनुहुन्छ, वा म खासै योग्य छैन भने मैले यो जागिरको लागि आवेदन गरेको तपाईँ किन चाहनुहुन्छ। तपाईँ आफ्नै सोचमा भर पर्न सक्नुहुन्छ। परमेश्वरले तपाईँलाई गर्न अराउनु हुने काम गर्न आवश्यक पर्ने योग्यता भनेको उहाँको शक्ति र उहाँको क्षमता मात्रै हो, बाँकी भनेको त काम गर्दा गर्दै प्राप्त हुने तालिम नै हो। तपाईँले परमेश्वरमा भरोसा गर्नु र उहाँको प्रेरणामा काम गर्नु मात्रै पर्छ। त्यसको अर्थ तपाईँ कहिल्यै डराउनु हुने छैन भन्ने हुँदैन, तपाईँ डराउनु हुनेछ तर यस्तै समयमा आफूले कल्पना गर्न सक्ने भन्दा परसम्म फैलन र वृद्धि हुन तपाईँले आफ्नो विश्वासलाई सक्रिय पार्नु पर्छ। अनि तपाईँलाई के थाहा छ त्यसको आधारमा जे काम गर्नु साँचो छ त्यो गर्न सुरु गर्नुपर्छ। त्यसो गर्नु पनि धेरै डरलाग्दो हुन सक्छ, तर त्यसो गर्दा तपाईँले आफैलाई परमेश्वरमा अझै बढी आश्रित भएको पाउनुहुनेछ। सम्भवत तपाईँले अरू मानिसहरूलाई धेरै प्रश्नहरू सोध्नुपर्ने हुन सक्छ, कहिलेकाहीँ एक पटक भन्दा धेरै पटक, तर सोध्न, गल्ती गर्न, सहायता माग्न वा आफूभन्दा अघिको मानिस भन्दा फरक काम गर्न नडराउनुहोस्। यदि परमेश्वरले तपाईँलाई उहाँको काम गर्न बोलाउनु भएको हो भने त्यो काम गर्न तपाईँ नियुक्त व्यक्ति हुनुहुन्छ भन्ने कुरा कहिल्यै नबिर्सिनुहोस् भन्ने यो उत्साह दिँदै कार्यक्रम अन्तरबिन्तीबाट यो समयमा पुनः बिदा हुन चाहन्छु। जय मसीह, नमस्कार।

0: जय मसी म कलाकार आशा खड्का तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz। म पनि सुन्दैछु तपाईँहरू पनि सुन्नुहोस् है।
1: अब प्रस्तुत छ कार्यक्रम आदम एण्ड ईभ को पुनः प्रसारण।

साथै हार्दिक स्वागत गर्न चाहन्छौ गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम आदम हिजमा आदरणीय श्रोता कार्यक्रम आदममा निव लिएर म पुनः उपस्थित भइसकेको छु र आज चाहिँ म तपाईँलाई साथ दिन गइरहेको छु सहकर्मी मित्र टार्जनजीको अनुपस्थितिमा र अबको लगभग एक घण्टा हामी तपाईँसँग रहनेछौ विशेष गरिकन कार्यक्रम मार्फत चाहिँ हामी विवाहसँग सम्बन्धित विषयवस्तुहरूलाई नै जोडेर तपाईँहरूलाई उत्साह दिने र मिठा मिठा गीत संगीतहरूको साथ पनि दिँदै आइरहेको छौं र आज पनि केही महत्वपूर्ण विषय जो विवाहसँग सम्बन्धित नै रहेको छ हामी त्यही विषय वस्तुहरूमा रहेर कुराकानी गर्नेछौ तर यो समयमा कार्यक्रमको शुरूआत एउटा गीतबाट गर्न चाहन्छु म गीतपछि उपस्थित हुने नै छु

निकै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र विवाहमा समस्या आउँदा समाधान कसरी खोज्ने भन्ने विषयमा आज तपाईँको लागि कार्यक्रम अवधिभर केही जानकारी केही उत्साहका कुराहरू कार्यक्रम मार्फत राख्नेछौ। सँगसँगै मिठा मिठा गीत संगीतको साथ पनि हामी तपाईँलाई दिनेछौ। र विवाह भनेको चाहिँ दुईजना मानिससँगै बस्नु मात्र होइन, यो चाहिँ दुई फरक परिवार, फरक संस्कार, फरक सोच, फरक बानी र फरक अनुभव बोकेका दुई व्यक्तिले चाहिँ एउटा जीवनसँगै निर्माण गर्ने यात्रा हो। र त्यसरी पनि विवाहमा चाहिँ कहिलेकाहीँ असहमति आउन सक्छ, मनमुटाव हुन सक्छ, आर्थिक समस्याहरू आउन सक्छ, परिवारको हस्तक्षेप हुन सक्छ, संवाद अथवा भनौँ कम्युनिकेशनहरूको कमी पनि हुन सक्छ। तर समस्या आउँदैमा विवाह असफल भयो भन्ने चाहिँ होइन र समस्या विवाहको अन्त्य होइन, सही तरिकाले समाधान गर्न सिक्ने अवसर पनि हो। तर यही कुरामा कचोटि जोडीहरू अथवा भनौँ जीवनसाथीहरू चाहिँ अड्किनुहुन्छ। समस्या आयो, सायद यो नै हाम्रो लागि एउटा सायद साइन होला कि अब हामीले अन्त्य गर्नुपर्छ सम्बन्धलाई, अब हामीले सबै कुराहरूलाई यहीँ नै सकाइदिनुपर्छ। तर वास्तवमा समस्या नआउने कुराहरू कतै पनि छैन, समस्या नहुने भन्ने कुराहरू कहीँ पनि छैन। तर समस्याको समाधान चाहिँ अब कसरी गर्छौं भन्ने कुरा चाहिँ महत्वपूर्ण छ र समस्याको समाधान गर्नु पनि पर्छ, खोज्नु पनि पर्छ। र समाधान कसरी गर्ने यदि विवाहमा समस्याहरू आयो, कुनै पनि प्रकारको समस्या, कुनै पनि प्रकारको समस्याहरू आयो भने पनि समस्यालाई चाहिँ लुकाउने होइन कि स्वीकार चाहिँ गर्नुपर्छ। धेरै जस्तो दम्पतिले हामी बीच समस्या छैन भनेर चाहिँ बाहिर देखाउनुहुन्छ, तर भित्रभित्रै रिस, दुःख र निराशाहरू चाहिँ जम्मा गरेर राख्नुहुन्छ। बाइबलले भन्छ याकुब 5:16, यसकारण आफ्नो पापहरू एकअर्कासँग स्वीकार गर। हरेक समस्या पाप नै हुन्छ भन्ने चाहिँ होइन, तर सम्बन्धमा सत्यतापूर्वक कुरा गर्नु आवश्यक छ। तिमीले सधैँ यस्तो गर्छौ भन्नुभन्दा पनि तिमीले त्यसो गर्दा मलाई यस्तो महसुस भयो भनेर चाहिँ तपाईँले सिक्नुपर्छ, भन्नुपर्छ अनि आफ्नो कुराहरू स्वीकार पनि गर्नुपर्छ। र यी कुराहरूमा ध्यान दियो भने अवश्य पनि समस्याको केही हदसम्म हामीले समाधान गर्न सक्नेछौ। र यस्तै कुराकानीहरू म गर्दै जानेछु, तर यो समयमा अर्को एउटा मिठो गीतको साथ फेरि पनि तपाईँलाई दिन चाहन्छु।

त्यही नै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र सम्बन्धहरूमा चाहिँ समस्या आयो भने कसरी समाधान गर्ने भन्ने विषयहरूमा केही कुराकानीहरू तपाईँको लागि राखिरहेको छु। र अर्को एउटा महत्वपूर्ण पोइन्ट चाहिँ के छ भन्दाखेरि विशेष गरिकन जो दम्पतिहरू हुनुहुन्छ समस्याहरू आउँदाखेरि जित्ने प्रयास मात्रै गर्ने होइन तर सम्बन्ध बचाउने उद्देश्य पनि राख्नुहोस्। कतिचोटि हामीलाई जित्न नै मनपर्छ, मैले नै जित्नुपर्छ, चाहे मेरो गल्ती होस् चाहे मेरो गल्ती नहोस् तर मैले जित्नु पर्यो, चाहे कुनै समस्याको कुराकानीहरू गर्दाखेरि होस्, समस्याको विषयमा समाधान गर्ने कुराहरूमा चाहे त्यहाँ अलिकति केही होइन मनमुटावहरू होस्, जित्नलाई चाहिँ हामी एकदमै अग्रसर भइपठाउँछौं। र झगडामा चाहिँ हामी प्राय सोचिरहेको हुन्छौं कि अब कसले जित्ला अथवा कसले जित्यो, तर विवाहमा प्रश्न चाहिँ यस्तो हुनुपर्छ कि हामी दुवैजना चाहिँ कसरी जित्न सक्छौं। पति जितेर पत्नी हारिन् भने विवाह जितेको हुँदैन र पत्नीले जितेर पति हार्नु भयो भने पनि विवाहले जितेको हुँदैन। विवाहमा दुवै मिलेर समस्यालाई हराउने हो, एक अर्कालाई होइन। तर धेरै जस्तो केसहरूमा चाहिँ कसरी हुन्छ, श्रीमानले श्रीमतीलाई हराउनु पर्यो अथवा श्रीमतीले श्रीमानलाई हराउनु पर्यो, समस्या त कहाँ हो कहाँ हो, आफ्नो ठाउँमा छ समस्या। तर त्यो समस्या त्यो समस्यालाई चाहिँ पहिचान गरेर त्यो समस्यालाई जित्ने भन्दा पनि त्यो समस्या माथि उठ्ने भन्दा पनि श्रीमान श्रीमती बीचमा नै द्वन्द भइरहेको हुन्छ। त्यस कारणले गर्दाखेरि चाहिँ प्राय सबबाट हामीले याद गर्नुपर्ने कुरा, जब समस्याहरू सृजना हुन्छ त्यो समयमा चाहिँ एकले अर्कासँग जित्ने होइन तर दुईजना मिलेर एक भएर अब यो समस्यामाथि कसरी हामीले विजय हासिल गर्ने भन्ने कुरातर्फ चाहिँ ध्यान दिनुपर्छ। किनभने श्रीमान श्रीमती दुवैजना चाहिँ विवाह पश्चात विवाहको करारमा पनि हामीले ती कुराहरू पाउँदछ, विवाह पश्चात चाहिँ उनीहरू एउटै हुन्छन् र एउटा टिम चाहिँ श्रीमान श्रीमतीको एउटै टिम हुनुपर्छ। जहिले पनि कुनै पनि समस्याहरू आओस्, कुनै पनि प्रकारको चुनौतीहरू आओस्, कुनै पनि प्रकारको होइन अब भइपर्याउने कुराहरू सामना गर्नुपर्ने अवस्थाहरूमा कहिले पनि यो एउटा टिम चाहिँ विभाजित हुनु हुँदैन। यो टिम मिलेर नै काम गर्नुपर्छ, यो टिम मिलेर नै समस्या समाधान गर्ने प्रयास गर्नुपर्छ र टिमले यो टिम जुन एउटा टिम छ एउटा एउटा दुईजना एक भएको कुराहरू छ यसले नै हरेक अवस्था परिस्थितिहरूमाथि विजय हासिल गर्ने चाहिँ तपाईँहरूले प्रयास गर्नुपर्छ, हामीले प्रयास गर्नुपर्छ। अनि मात्रै हाम्रो विवाह बाँच्छ, सम्बन्ध बाँच्छ। नत्र भने चाहिँ श्रीमान कहिले हार्ने कहिले श्रीमती हार्ने गर्दाखेरि कहिले काहीँ विवाहको कुराहरू सम्बन्धका कुराहरू पनि जोगाउन धेरै मुस्किल पर्छ। कारण फेरि पनि भन्न चाहन्छु, जित्ने होइन तर सम्बन्ध बचाउने उद्देश्य चाहिँ राख्नुहोस्।

निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र कार्यक्रम आदम अनि इभमा हुनुहुन्छ र विवाहमा यदि समस्याहरू आयो भने कसरी समाधान गर्ने भन्ने केही साधारण तर महत्वपूर्ण विषयहरूमा कुराकानी गरिरहेको छौं र अर्को म तपाईँलाई पोइन्टमा लिएर जान चाहन्छु। रिसाएको बेला चाहिँ निर्णय नगर्नुहोस्। यो सबैभन्दा डरलाग्दो कुरा हो। कतिजना मानिसहरूले यही रिसाएको बेलामा निर्णय गरेको कारणले गर्दाखेरि धेरै डरलाग्दो निर्णयहरू भएको छ। धेरैजनाको जीवनमा, परिवारमा, सम्बन्धमा डरलाग्दो क्षतिहरू भएको छ। रिसको समयमा बोलेका शब्दले वर्षौंसम्म चोट दिन सक्छ र हितोपदेशकको पुस्तक 15:1 भन्छ, नरम जवाफले क्रोध शान्त पार्छ तर कठोर वचनले रिस उठाउँछ। त्यसैले धेरै रिस उठेको बेलामा केही समय शान्त हुनुहोस्। तर अब म तिमीसँग कहिले बोल्दिन भनेर सम्बन्धहरू चाहिँ तपाईँले बन्द नै गर्ने कार्यहरू चाहिँ नगर्नुहोस्। यसरी भन्न सकिन्छ कि बरु अहिले हामी दुवै रिसाएका छौं, केही समय शान्त भएर बसौं अनि फेरि बसेर कुराकानी गरौंला भनेर चाहिँ बरु यसरी तपाईँहरूले कुरा गर्न सक्नुहुन्छ, आफ्नो समस्यालाई मिलाउने प्रयास गर्न सक्नुहुन्छ। तर रिसमा निर्णय लिने डरलाग्दो कामहरू चाहिँ गर्नु हुँदैन र सुन्ने कलाहरू चाहिँ हामीले एकदमै सिक्नुपर्छ। अर्को महत्वपूर्ण कुरा भनेको विवाहमा धेरै पटक समस्या कुरा गर्न नआएर होइन कि एकअर्काको कुरा चाहिँ नसुनेर बढ्छ र आफ्नो कुरा भन्नुभन्दा पहिले आफ्नो जीवनसाथीको कुराहरू बुझ्ने प्रयास गर्नुहोस्। आफैलाई सोध्नुहोस्, उसले वास्तवमा के भन्न खोजिरहेको छ, उसलाई कुन कुराले चोट पुगेको होला। मैले उसको ठाउँमा आफूलाई राखेर हेरे कि हेरिन। सुन्नु भनेको चाहिँ सहमत हुनु मात्रै होइन, बुझ्ने प्रयास गर्नु पनि हो, जुन चाहिँ एकदमै सम्बन्धमा महत्वपूर्ण विषय रहेको छ भन्दै एउटा मिठो गीतको साथ फेरि पनि म तपाईँलाई दिन चाहन्छु।

एउटा गीत तपाईँको निम्ति राख्यौं र भर्खरै मात्र रेडियो ट्युन गर्दै हुनुहुन्छ भने गुड न्यूज एफएम 105.1 MHz काठमाडौँबाट र 105.6 MHz पोखराबाट सुन्दै हुनुहुन्छ र अनलाइन मार्फत सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np मा र कार्यक्रम आज मेनिजमा हुनुहुन्छ र सम्बन्धहरूमा कचोटि समस्याहरू आयो भने कसरी समाधान गर्ने भन्ने विषयहरूमा केही पोइन्ट्सहरू तपाईँको लागि राखिरहेको छु र अर्को पोइन्टको विषयमा कुरा गर्नुपर्दा माफी माग्न र माफी दिन चाहिँ सिक्नुपर्छ। विवाहमा सरी भन्न सक्नु चाहिँ कमजोरी होइन, कहिलेकाहीँ एउटा सानो वाक्यले पनि ठूलो दूरी घटाउन सक्छ। म गलत थिएँ, मैले तिमीलाई चोट पुर्याएँ, मलाई माफ गर, यस्तो शब्दहरू प्रयोग गर्नुले चाहिँ हाम्रो सम्बन्धलाई जोगाउने कामहरू गर्दछ। तर माफी माग्नु भनेको केवल शब्द बोल्नु होइन, व्यवहारमा पनि परिवर्तन ल्याउनुपर्छ। र कलसीको पुस्तक 3:13 भन्छ कि प्रभुले तिमीहरूलाई क्षमा गर्नुभए चाहिँ तिमीहरूले पनि क्षमा गर। र अर्को कुरा भनेको चाहिँ आर्थिक समस्यामा चाहिँ पारदर्शी हुनुपर्छ, जुन चाहिँ यो सिक्नुपर्ने र यो हुनुपर्ने एकदमै महत्वपूर्ण कुरा हो। विवाहमा पैसाको विषय ठूलो विवाहको कारण पनि कसरी बन्ने गर्दछ, त्यसैले आमदानी र खर्चबारे खुलेर कुराहरू गर्नुहोस् आफ्नो पार्टनरसँग, आफ्नो जीवन साथीसँग। ऋण लुकाएर नराख्ने, ठूलो खर्च गर्नु अघि सल्लाह गर्ने, संयुक्त होइन आर्थिक लक्ष्यहरू चाहिँ बनाउने, बचत गर्ने, अनि आवश्यक र अनावश्यक खर्चहरू छुट्याउने कामहरू पनि गर्नुपर्दछ। पैसा सबैभन्दा ठूलो कुराहरू चाहिँ सम्बन्धमा कहिले पनि हुनुहुँदैन, सम्बन्धभन्दा माथि पैसा हुनुहुँदैन, तर सम्बन्धमा रूपियाँ पैसा पनि महत्वपूर्ण भएको कारणले गर्दा यसमा पनि पारदर्शिता र यसलाई कसरी चलाउने भन्ने कुराहरू चाहिँ जीवनसाथीबीच राम्रोसँग कुराकानीहरू हुनु एकदमै आवश्यक छ भन्दै फेरि पनि अर्को एउटा मिठो गीत तपाईँको लागि म राख्न चाहन्छु। संयुक्त होइन आर्थिक लक्ष्यहरू चाहिँ बनाउने, बचत गर्ने, अनि आवश्यक र अनावश्यक खर्चहरू छुट्याउने कामहरू पनि गर्नुपर्दछ। पैसा सबैभन्दा ठूलो कुराहरू चाहिँ सम्बन्ध

पटुकी तपाईँको निम्ति राख्यौं र हामी सम्बन्धमा समस्याहरू आउँदाखेरि चाहिँ कसरी समाधान गर्ने भन्ने विषयहरूलाई हेरिरहेको छौं। अर्को विषय छ परिवारको समस्या हुँदाखेरि चाहिँ सिमाना र सम्मान दुवै राख्नुपर्ने हुन्छ र विवाहपछि पति पत्नीले आफ्नो परिवारलाई माया र सम्मान गर्नुपर्छ तर आफ्नो वैवाहिक सम्बन्धलाई पनि सुरक्षित राख्नुपर्छ। बाइबलमा उत्पत्ति 2:24 भनेको छ मानिसले आफ्नो बाबु र आमालाई छोडेर आफ्नो पत्नीमा पत्नीसँग मिलिरहन्छ होइन र यसको अर्थ चाहिँ आमा बुवालाई त्याग्नु भनेको चाहिँ होइन तर विवाहपछि पति पत्नीले एक अर्काप्रतिको एकता होइन प्राथमिकता र आपसी विश्वास चाहिँ एकदमै निर्माण गर्नुपर्ने हुन्छ। कारणले गर्दाखेरि श्रीमान श्रीमतीको सम्बन्धलाई चाहिँ एकदमै एक बनाएर राख्ने कार्यहरू गर्नु पर्दछ र समस्यामा चाहिँ कहिले पनि तेस्रो व्यक्तिहरूलाई नलिएर आउने हरेक सानो झगडा साथी परिवार वा सोसल मिडियाहरूमा चाहिँ बताइरहनु पनि आवश्यक छैन। तर समस्या गम्भीर हुँदै गएको छ भने चाहिँ विश्वासयोग्य परिपक्व र विवेकी व्यक्ति जस्तै पास्टरहरू हुन सक्नुहुन्छ काउन्सिलरहरू हुन सक्नुहुन्छ विवाह परामर्शदाता वा आत्मिक अगुवाहरूको सहयोग चाहिँ लिनु एकदमै राम्रो हुन्छ। सहायता माग्नु चाहिँ असफलता होइन तर र यदि सम्बन्धमा हिंसा धम्की वा दुर्व्यवहार छ भने त्यसलाई विवाहको सामान्य समस्या भनेर चाहिँ सहेर बस्नु पनि हुँदैन र सुरक्षित सहयोग चाहिँ लिनु एकदमै बुद्धिमानी हुँदछ भन्दै फेरि पनि अर्को एउटा मिठो गीत तपाईँको लागि यो समयमा राख्न चाहन्छु।

निकै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र कार्यक्रममा हामी एकदमै महत्वपूर्ण विषयहरूमा हेरिरहेको छौँ। म तपाईँलाई अर्को महत्वपूर्ण पोइन्ट जो चाहिँ हरेक परिवारमा हरेक सम्बन्धमा हरेक वैवाहिक जोडीहरूमा हुनुपर्ने कुरा जसलाई चाहिँ पहिलो स्थानमा राख्नै पर्छ त्यो भनेको चाहिँ सँगै प्रार्थना गर्नु हो र इसाई विवाहको सबैभन्दा ठूलो शक्ति चाहिँ केवल प्रेम होइन कि परमेश्वरमा सँगै जोडिनु पनि हो र फिलिपी 4:6-7 चाहिँ हाम्रो चिन्ताहरू प्रार्थनामा परमेश्वर कहाँ लैजान चाहिँ हामीलाई सिकाउँछ। त्यसैले समस्या पर्दाखेरि पहिले एक अर्काको विरूद्धमा होइन एक अर्काको लागि प्रार्थना गरौं। कहिलेकाहीँ हामी जीवनसाथीलाई परिवर्तन गर्न परमेश्वरसँग प्रार्थना गर्छौं तर यस्तो प्रार्थना पनि गरौं कि प्रभु मेरो जीवनसाथीलाई मात्र होइन मलाई पनि परिवर्तन गर्नुहोस्, मेरो बोली मेरो व्यवहार र मेरो हृदयलाई सुधार्नुहोस्। र अवश्य पनि विवाहमा चाहिँ समस्या आउँदाखेरि तुरन्तै यस्तो नसोचौं कि हाम्रो सम्बन्ध अब सकियो, बरु यस्तो सोधौं अथवा सोचौं कि हामीले यस समस्यालाई अथवा यस समस्याबाट चाहिँ के सिक्न सक्छौं, हामी कसरी अझ राम्रोसँग कुरा गर्न सक्छौं र हामीले कहाँ माफी माग्नुपर्छ र सबैभन्दा महत्वपूर्ण कुरा चाहिँ हामीले अब कसरी होइन परमेश्वरको हातमा राखेर हाम्रो सम्बन्धलाई अगाडि बढाउन सक्छौ। यी विविध कुराहरूमा तपाईँहरूले अवश्य पनि विचार गरेर आफ्नो सम्बन्धलाई बचाउनको लागि सम्बन्धको लागि चाहिँ तपाईँले मेहनत र प्रयास गर्नुभयो भने हाम्रो सम्बन्ध जस्तो मधुर हुनेछ, प्रभुले आशिष पनि दिँदै जानुहुनेछ भन्ने उत्साहसँगै यो समयमा अघि एउटा गीतको साथ फेरि भनिदिन चाहन्छु।

निगरानीहरूभि तपाईँको निम्ति राखेर श्रोता आउँछ भन्ने कार्यक्रमको हामी अन्तिमतिर आइसकेको छौँ र आशा गर्दछौ आज प्रस्तुत गरिएका कुराहरूबाट तपाईँ आशिषित हुनु भएको छ भनेर र कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई म धन्यवाद दिन चाहन्छु। प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम आधमा नै यो समयमा पुनः बिदा हुन चाहन्छु। धेरै धेरै धन्यवाद। जय मसी। नमस्कार।

श्रोता, हाम्रो आजको नियमित प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान 6 बजे विविध आशयमय कार्यक्रमहरूको साथमा पुनः उपस्थित हुने नै छौ। तबसम्मको लागि गुड न्यूज एफएम परिवारलाई बिदा दिनुहोस्। तर अनलाइन मार्फत सुन्नुहुने हाम्रा श्रोताहरूको लागि हाम्रो प्रसारण 24 घण्टा रहेको जानकारी गराउँदै बिदा चाहन्छौ। जय मसीह।